0: ஸ்மாகுட் மாப்பஞ்சானபே தாதிங் மாப்பஸ்பனா ஊருக்கு மாப் பைசட்டி நவல்பராசி பூர்வமா 216 நவல்பராசி பசிமா 168 தனஹோமா 38 ர சித்தவன்மா 279 जना रहेका प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले मात्र 3,404 नेपाली र 253 विदेशी नागरिकको हवाई उद्धार गरेको छ। खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म 479 पटक हवाई उडान गरेको छ। हिजो मात्र सेनाले 88 र निजी क्षेत्रका हेलिकप्टरले 29 हवाई उडान गरेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका 7,909 नेपाली सेनाका 8,896 र सशस्त्र प्रहरी बल नेपालका 4,203 गरी जम्मा 21,008 सुरक्षाकर्मी पहिचान गरिएको छ। उद्धारसँगै सम्पर्कविहीनको खोजी तीव्र बनाइएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि रसुवागढी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपाने:
1: हामी आफू गएर खोजतलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ। हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 कर्मचारी पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सके भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
2: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नुपर्छ?
1: 250 मिटर भित्र जानुपर्छ।
2: भनेको त्यो चाहिँ अन्तिम हो?
1: हजुर, 250 मिटर अन्तिम हो। यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिब 75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
2: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
1: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलिक निराशै छौँ।
2: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
1: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरूले जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै
0: हस्त। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गर्यौँ। नवीन के भट्टराई र प्रणील तिमेल सिन्हाको गीत सुनसान रातमाबाट कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ सोसल मिडिया ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। नयाँ कामको प्रस्ताव आउनेछ भने सात तिनीहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ अनि पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष राशि, समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ अनि खर्च विवाद आदि बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। मिथुन राशि, कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ अनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कर्कट राशि, सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिएला अनि विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सिंह राशि, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ अनि जिम्मेवारी बढ्नेछन्। कन्या राशि, शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च हुनु पर्ला अनि बाध्यताले अल्म ल्याउन सक्छ कन्या राशि हुनेहरूलाई। तुला राशि, परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिएला अनि अध्ययनमा पनि प्रगति हुने देखिन्छ। वृश्चिक राशि, भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिएला अनि नयाँ योजनातर्फ अग्रसर भइएला। धनु राशि, समयको रफ्तारलाई पछ्याउन नसक्दा पछि परिएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। मकर राशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ अनि पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। कुम्भ राशि, नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ अनि दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मीन राशि, दुविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वाद विवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनु पर्ला अनि अरूको वचन टाल्न नसक्दा दुःख पाइएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुन्छौँ हामी, प्रवीण बेडवाल र रचना रिमाललाई सुन्छौँ, वनफूल मनफूल।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्थ्यो ममता राईलाई। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब सोसल मिडिया ट्रेन्ड्स, सोसल मिडियामा के कुराहरू बढी ट्रेन्डिङ भइरहेका छन् त अहिले? हुन त नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने नेपालको यो बाढी सम्बन्धी नै बढी चलिरहेको छ। हुन त मानिसहरूले आफ्नो आफ्नो एङ्गलमा सोसल मिडियामा अपलोड गर्ने गर्दछन् भिडियोहरू, र सबै भिडियोहरूमा सत्यता हुन्छै भन्ने पनि छैन। आफ्नो आफ्नो एङ्गल हो, आफ्नो आफ्नो आस्थामा फरक पर्ने कुराहरू हुन्छन्। त्यही भएर सबै कुरो एकैचोटि विश्वास गरिहाल्न नमिल्ने अवस्था छ। तर म समग्रमा विश्वव्यापी कुरा गर्दैछु, सोसल मिडियामा के कुराहरू ट्रेन्डिङ भइराखेका छन् भनेर। र अहिले सोसल मिडियामा मिक्स अफ एन्टरटेनमेन्ट, लाइफस्टाइल अनि टेकको विषयमा बढी से बढी ट्रेन्डिङ हुने गर्दछन्, विशेष गरी एकदमै सर्ट फर्म भिडियोहरू। द ग्रेट लक इन, सेप्टेम्बर रिसेट भन्ने नामकरण गरिएको छ। यो सेप्टेम्बर च्यालेन्ज, लक इन भन्ने च्यालेन्ज सुरु भएको छ पर्सनल गोल्समा, जस्तै फिटनेस, फाइनेन्सेस, स्टडिङ, डिक्लटरिङ, रुटिन्स अनि यावत विषयहरूमा मानिसहरूले च्यालेन्ज थालेका छन्। र ब्याक टु बेसिक्स, सेप्टेम्बर रिसेटको नामकरण गरिएको छ यसलाई। अनि सेप्टेम्बरको महिनाको सुरुआतसँगै यस्ता च्यालेन्जहरू अगाडि आएका छन्। पर्सनल रेजोल्युसनहरूको लागि हामीले के जनवरी नै पर्खिनुपर्छ त? पर्दैन। मानिसहरूले कतिले सेप्टेम्बरमा पनि मोटामोटी रेजोल्युसनकै ढाँचामा कामहरू गर्न थालेका छन्। अघि पनि भने च्यालेन्जहरू लक इन अन पर्सनल गोल्स, फिटनेस, फाइनेन्सेस, स्टडी, डिक्लटरिङ अनि साधारण रुटिन आदि इत्यादि, यसमा मानिसहरूले च्यालेन्ज गर्न थालेका छन्। स्वीकार्दै अनि आफूले पनि गर्ने र अरूलाई पनि च्यालेन्ज गर्ने आदि इत्यादि काम भइरहेका छन्। आजैदेखि सुरु भएको र अन्य कुरा जसले अहिले सोसल मिडियामा ट्रेन्ड पैदा गरेको छ त्यो हो एप्पलले एउटा अनलाइन डिस्कसन जेनेरेट गरेको छ। किनभने एप्पलको लिडरसिप, जस्तै अहिले टिम कुक छन् भने टिम कुक अब स्टेप डाउन गरेर सिइओका रूपमा स्टेप डाउन गर्ने अनि जोन टर्नर्सले टेक ओभर गर्ने कुरा चलेको रहेछ, र यो कुराले अहिले निकै स्थान पाइरहेको छ सोसल मिडियामा। अनि साउथ कोरियन के पप स्टारहरू एकदमै फेमस छन् विश्वव्यापी रूपमा नै, र अहिले एसियन एक्सको ट्रेन्ड अहिले जुङकुकले डोमिनेट गरिरहेका छन् भनेर भनिएको छ। के पपसँग आबद्ध जुङकुक अहिले एसियन एक्स ट्रेन्डमा, पहिलाको ट्विटर एक्सको ट्रेन्डमा परेका छन् भन्ने बुझिएको छ। विशेष गरी मलेसिया र इन्डोनेसियामा उनको एकदमै क्रेज रहेछ। सेप्टेम्बर एन्टरटेनमेन्ट बेन्ज, नयाँ फिल्महरू, नयाँ सिरिजहरू यो हप्ता आउँदैछन् र यसले सोसल मिडियामा निकै अहिले हङ्गामा मचाइरहेको छ। जस्तै जेन्टलम्यान सिजन 2, धमाल 4, यो पक्कै पनि इन्डियाको कुरा हुनुपर्छ, अनि गान्धारी, यी चलचित्रहरू अहिले निकै ट्रेन्डमा
परेका छन् भनेर भनिएको छ र एन्टरटेनमेन्ट र फिल्महरू यो सेप्टेम्बर महिनामा बढी से बढी ट्रेन्डिङमा पर्छन् भनेर अन्दाज पनि गरिएको छ। सर्ट फर्म भिडियो रिमेन्स किङ हो पनि एकदमै छोटो भिडियोले राम्रो सन्देश प्रवाह गर्न सकियो भने लामो किन बनाउनु पर्यो। अहिले धेरै ट्रेन्डिङमा परिरहेका छन् विशेष गरी टिकटक र इन्स्टाग्राम रिल्समा एउटा भाइरल कल्चरै बनेको छ। म्युजिक होस् माइक्रो ट्रेन्ड्स अरू मिम्स सोर्ट पर्सनल स्टोरिज किन नहुन् ती सबै एकदमै सर्ट फर्म भिडियोका रूपमा अहिले एकदमै ट्रेन्डिङ भइरहेका छन् टिकटक र इन्स्टाग्राम रिल्समा मुख्यतया। म्युजिक अनि कल्चरल फ्रेजेसमा टिकटकको इन्फ्लुएन्स बढिरहेको छ भन्ने हामी सबैको बुझाइ हो। अघि हामीले सेप्टेम्बरको कुरा गऱ्यौँ, लक इन सेप्टेम्बर, द ग्रेट लक इन। अब सेप्टेम्बरलाई रिसेट गरेर तपाईँले के गर्न चाहनुहुन्छ, च्यालेन्जहरू के छन् र त्यस हिसाबले तपाईँले के लक इन गर्दै हुनुहुन्छ सेप्टेम्बरमा सोसियल मिडियामा अरूसँग। अब टु गो विथ द फ्लो, तपाईँले पनि त केही गर्नु पर्यो। तपाईँ के गर्दै हुनुहुन्छ त, अनि तपाईँले यो सेप्टेम्बर महिनामा आफ्नो ह्याबिट नै चेन्ज गर्ने हो कि जनवरी महिनामा जस्तो वर्षको थालनीमा जस्तै नयाँ रेजोल्युसन लिनुहुने हो कि, र कतै 30 डे कुनै डिजिटल डिटक्सको ट्रायलमा पो हुनुहुन्छ कि त्यो भने गर्न मन लागिरहेको छ मलाई पनि। डिजिटल डिटक्स अहिले एकदमै खाँचो छ किनभने हामी डिजिटल बन्दी बनिरहेका छौँ स्मार्टफोनको अथवा सोसियल मिडिया इन जेनरल, यसको हामी बन्दी भएका छौँ र त्यसैबाट निर्देशित छौँ, त्यसैबाट परिचालित छौँ। के गर्ने, दिन त्यसरी नै गुज्रिरहेको छ। तपाईँ पटक पटक स्मार्टफोन चेक गर्नुहुन्छ, नोटिफिकेसनहरू हेर्नुहुन्छ, अनि सोसियल मिडियामा के नयाँ कुराहरू अपलोड भएका छन् त्यसमा आँखा लगाइरहनुहुन्छ र त्यसबाट पार पाउनको लागि अलिकति भए पनि तपाईँको मस्तिष्कलाई, तपाईँको औँलाहरूलाई अलिकति ब्रेक दिनको लागि पनि डिटक्सको भने खाँचो छ र यो सेप्टेम्बरको लक इन अरू कुरै कुनै कुरा नगरेर बरु

हामीलाई यतिखेर ट्रफाल्गर स्क्वायर लन्डनबाट रुद्र गुरुङजीले सम्पर्क गर्नुभएको छ र नेपालमा घटेको दुःखद घटना बाढीको त्यस सम्बन्धी एकदमै उहाँलाई पनि ठुलो गहिरो चोट परेको छ। हुन त सबै नेपालीलाई अहिले त्यस्तै भएको छ, हामी ठुलो पीडाबाट गुज्रिरहेका छौँ र यतिखेर भोटे कोसीले जुन विनाश गर्यो त्यसबाट प्रभावित सबैका लागि एउटा गीत समर्पित गर्नुभएको छ 1974 AD ब्यान्डको, र मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना पनि। अब हामी रुद्र घोतानेज्यूले समर्पित गर्नुभएको गीत सुन्छौँ 1974 AD ब्यान्डको सम्बोधन।

हजुर 1974 AD ब्यान्डको सम्बोधन र यो गीत समर्पित गर्नुहुने हाम्रा श्रोता हुनुहुन्छ रुद्र घोतानेज्यू। हामीलाई ट्रफालगर स्क्वायर लन्डनबाट उहाँले सम्पर्क गर्नुभएको हो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाएमा प्याटियो बार पुनः खुल्दैछ, रिओपनिङ अफ द प्याटियो बार, किनभने यो छुट्टीको समयमा बन्द रहेको थियो र 5 सेप्टेम्बर यानि कि आउँदो शनिबार 5 सेप्टेम्बरदेखि प्याटियो बार खुल्दैछ। बेलुकी 7 बजे सुरु हुन्छ। अनि आउँदो 7 सेप्टेम्बरदेखि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमका सेसनहरू अब सुरु हुने भएका छन्। क्लबहरू पुनः सुचारु हुनेछ। प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम अनि अन्य कार्यक्रमहरू अब बिस्तारै बिस्तारै सबै सुरु हुँदैछन् 7 सेप्टेम्बरदेखि। बाबरी रङ, अनमोल गुरुङ र अस्मिता अधिकारीको यो मिठो गीत सुन्छौँ अब हामी।

0: FVS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो।

मिठो गीत सुन्दै हुनुहुन्थ्यो सुगम पोखरेलको जुन अनि तारा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि प्री डिपार्चर क्लिनिक आयोजना भएको छ बुधबार 9 सेप्टेम्बरका दिन। के हो यो प्री डिपार्चर क्लिनिक भन्नुहुन्छ होला, जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो असाइनमेन्ट पोस्टिङ आदि इत्यादि सकेर, उहाँहरूका लागि यो अत्यन्तै उपयोगी हुनेछ किनभने यो ट्रान्जिसन पिरियडमा ब्रुनाईदेखि युकेको जुन ट्रान्जिसन छ तपाईँको, यो समयमा के कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ यावत विषयहरूमा जानकारी गराइनेछ यो प्री डिपार्चर क्लिनिकमा। आउँदो बुधबार 9 सेप्टेम्बरका दिन बिहान 10 देखि 11 बजेसम्म यो कार्यक्रम मुमोङ हाइभ अफिसमा हुनेछ र यो ड्रप इन क्लिनिक हो, तपाईँले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ। स्मरण रहोस्, 9 सेप्टेम्बरका दिन बिहान 10 बजे प्री डिपार्चर क्लिनिक मुमोङ हाइभ अफिसमा। सरर मोटर चढेर बृजेश श्रेष्ठ अनि वर्षा कर्मचारीलाई अब हामी सुन्छौँ।

Aryan Mugger and the Clusters को गीत सुन्दै हुनुहुन्थ्यो मनलाई पुग्ने माया. हामी यो गीतको साथमा प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र मैले अब कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्नुपर्ने हुन्छ. शान भुषाल र सलिना बिकेको स्वरबद्ध गीत सङ्गीबाट इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि समाचार सुन्नुहुनेछ ठिक 9 बजेको. त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ र तेस्रो घण्टामा आज एउटा अन्तर्वार्ता राखिएको छ. हाम्रा सहकर्मी धनराज राईले पहिलेका 2RGR का गोर्खा मेजर मेजर दिल्ली कुमार राई एमपिओ साहेब कि श्रीमतीसँग कुराकानी गर्नुभएको छ. उहाँहरू जानुभन्दा अगाडि त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि मेजर दिल्ली कुमार राई साहेबसँग गरिएको कुराकानी भने हामी भोलि प्रसारण गर्नेछौँ. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. स्वीकार्नुहोस् अहिलेको लागि सङ्गी शान भुषाल र सलिना बिकेको स्वरमा.

0: 2072 सालको विनाशकारी भूकम्प र 76 आएको कोविड महामारीको प्रभावले अहिलेसम्म राम्ररी उठ्न नसकेको मुलुकको अर्थतन्त्रमा फेरि अर्को ठूलो धक्का लागेको छ। यही भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति हुन पुगेको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सड़क भत्केको छ। सड़क र पुल मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोशीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले सुरुवाती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ। गत शनिबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा करिब 7-8 खर्बको क्षति पुग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको थियो। यस वर्षका प्रमुख चाडपर्व नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीले ध्वस्त भएपछि बजारमा आपूर्ति र मूल्य वृद्धिको थप दबाव पर्ने जोखिम बढेको छ। चाडपर्वका लागि चीनबाट ठूलो परिमाणमा आयात हुने लत्ता कपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री, फलफूल, लसुन, अदुवा लगायतका वस्तुको आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको खर्चमा पर्ने देखिएको हो। भोटेकोशी र लिन्दे खोलामा आएको भीषण बाढीले रसुवागढीको भन्सार क्षेत्र, मितेरी पुल तथा सीमा क्षेत्रमा रहेका संरचनामा ठूलो क्षति पुर्याएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब 42 किलोमिटर सड़क समेत विभिन्न स्थानमा बाढीले बगाएको सड़क विभागले जनाएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी र निरन्तरको वर्षाले लगातार नदी किनार कटान गर्दा राजमार्गहरू भाँसिन थालेका छन्। नदी छेउका राजमार्ग भाँसिँदा दैनिक लाखौं यात्रुको गन्तव्य सकसपूर्ण बनेको छ। त्रिशुली नदीको बढ्दो जलस्तरका कारण देशकै मुख्य लाइफलाइन मानिने नागढुङ्गा मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएको छ। आइतबार बिहानदेखि त्रिशुली नदीको कटानका कारण कृष्णभीरमा सड़क भाँसिँदा काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्ग ठप्प भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटकमध्ये 315 जनाको उद्धार गरिएको छ।
1: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले गोसाईगुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएका मध्ये 12 देशका 315 विदेशी पर्यटक उद्धार गरिएको जानकारी दिनुभएको हो। उद्धार गरिएका मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। हालसम्म भारतका 187, चीनका 108, माल्टाका 4, जर्मनीका 4, रुस, टर्की र अमेरिका र इटलीका 2, स्विजरल्याण्ड, बुल्गेरिया, ओमन, पोर्चुगलका 1-1 जनाको उद्धार गरिएको छ। यस्तै विभिन्न देशका 583 पर्यटक अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ।
0: पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ।
1: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवाञ्चन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले पारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ। संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सड़कबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ। बाहिर उद्योगमा ग्यास भर्ने काम शुरू भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ। श्री ग्यासले बाबा, श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको काला खेतीले जानकारी दिनुभएको छ। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उहाँको भनाइ छ।
0: विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटे कोशीबाडीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको हो।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। हामी प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घन्टामा भर्खरै मात्र प्रवेश गरेका हौ। दि एज ब्यान्डको गीत हाम्रो मायाबाट बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

तारा सज्जा चौलागाईलाई सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाईवासीका लागि आज पहिलो सेप्टेम्बर जेनरल अकाउन्टिङ रेट सुन्न चाहनुहुन्छ होला फोर्सेस पोस्ट अफिसको। हजुर, एक पाउन्ड बराबर 1.73 ब्रुनाई डलर्स, 1.73 ब्रुनाई डलर्स एक पाउन्डको आजैदेखि लागू हुने गरिकन, र तपाईँ गत महिनाभन्दा अलिकति बढेको पाउनुहुन्छ यो महिना 1.73 ब्रुनाई डलर्स। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। दुईवटा फोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट फोन गर्न परे 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने 9419332844 पनि फोन गर्न सक्नुहुन्छ, किनभने हामी कहाँ एउटा मिलिट्री लाइन छ स्टुडियोमा पनि। र इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब सुनौ अशिरा शाहको जाली शब्द।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: 스티스코 감 스네하 거기 쓴다요 눈튜 God is so good about British forces for Naima to RGRK Gorkha Major Major Dilli Kumar Rai MBO Sahib ko bhavya bidai bhayeko thiyo ra naya Gorkha Major Sahib tesai din dekhi in post bhai saknu bhayeko cha Major Krishna Loksam MBO ra Major Dilli Kumar Rai Sahib ko bidai ko kram ma hamra sahakarmi Dhanraj Rai le waha ki Srimati arthat outgoing Gorkha Major कि श्रीमती श्रीमती विष्णु राईसँग कुराकानी गर्नुभएको छ र कुराकानी मुख्यतया श्रीमती विष्णु राईको पल्टन घरको अनुभव र उहाँको अनुभूतिको सेरोफेरोमा रहेको छ
1: टुआरजीआरका गोर्खा मेजर मेजर दिल्ली कुमार राई एमबिओ साहेबको जीवन सङ्गिनी श्रीमती विष्णु राई दिदी बिएबिएसको स्टुडियोमा अहिले हामीसँग उहाँको अनुभवहरू तपाईँ हामीसँग बाँड्नका लागि आइपुग्नु भएको छ विष्णु दिदी तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत छ
2: हजुर धन्यवाद भाइ
1: थकित हुनुभयो होला आज बिहानदेखि नै निकै दौडधुप भइराखेको थियो कार्यक्रमहरू निकै थिए
2: थकित भन्दा पनि रमाइलो भयो अब हिजोबाट नै हो हामी बिजी भएको तर पनि अब ठिकै छ अबदेखि आउँदैन यस्तो खालको
1: हजुर अवश्य पनि अबदेखि आउँदैन भनिहाल्नुभयो दिदीले अब तपाईँहरूले बुझी पनि सक्नुभयो श्रोता उहाँहरूको चाहिँ अब पल्टने कायदाले फेयरवेल भनौँ टो आउट भन्नाले अब कतिले बुझ्नु भएन भने पल्टने कायदाले उहाँ र साहेबको आज भर्खर फेयरवेल इभेन्ट सकेर हामी यहाँ स्टुडियोमा आइपुगेका छौँ फेयरवेलको अनुभव बताइदिनुहोस् न दिदी
2: फेयरवेल भनेको चाहिँ अब भन्नुपर्दाखेरि यो बिदाई हो बिदाई भन्दाखेरि अब अलिकति नमिठो त हुन्छ तर अब आउनेलाई वेलकम गर्नुपर्छ हामी अब जानेलाई बिदाई हो त्यसले गर्दाखेरि चाहिँ हामी जानुपर्छ भनेर हामी सोच्नुपर्छ हामी पल्टनमा भेट भएको हो त्यसले गर्दाखेरि दिदी बहिनीहरूको जहाँबाट आएर यहाँ भेट्दाखेरि चाहिँ दिदी बहिनीको सम्बन्ध त भइ नै हाल्छ होइन सहयोग गरेर योसम्म आएको हुनाले उहाँहरूसँग आजको दिन चाहिँ छुट्नु पर्दाखेरि चाहिँ अलिकति नमिठो त हुन्छ नै होइन तर पनि अब युकेमै बसिन्छ अनि उतैतिर भेटौँ भन्ने खालको चाहिँ भएको थियो
1: अवश्य पनि दिदी अब फ्यामिलीहरूसँग तपाईँको उठबस भएको पनि पक्कै पनि 5-10 वर्ष मात्र होइन अलिक बढी नै भए जस्तो लाग्छ तपाईँ पल्टन घरमा फ्यामिलीवाला हुनुभएको कति सालमा हो
2: हामी चाहिँ यही बुढैमा आएको
1: थियौँ तपाईँहरू झन्डै झन्डै 22 वर्ष प्लस फ्यामिली भएर बस्नुभयो पल्टन घरमा पल्टन घरका दिदी बहिनीहरूसँग विभिन्न समय कालमा चाहिँ तपाईँहरूले विभिन्न फिल्डबाट आउनुभएका दिदी बहिनीहरूसँग हातेमालो उठबस गर्ने मौका पाउनुभयो विशेष केही सम्झना छन् यी 22 वर्षभित्रका सम्झना योग्य
2: सुरुमा यहाँ आउँदाखेरि चाहिँ आफ्नै पल्टनको थुआजेलको दिदी बहिनीहरूसँग भेट भयो अनि त्यसपछि 3 वर्ष बसेपछि फेरि हामी त युके गयो युकेमा नि पल्टनकै दिदी बहिनीहरूसँग बस्यो त्यसपछि चाहिँ 1 वर्ष फेरि 2009-10 वनाजेलकोहरूसँग बसियो आफ्नो ठाउँको आफ्नो पल्टन अनुसार त फरक त भइहाल्छ होइन अनि राम्रो अनुभवहरू चाहिँ साटासाट हुँदो रहेछ
1: वनाजेलसँग पनि 1 वर्ष बसे भन्नुभयो कहाँ बस्नुभयो दिदी
2: सम्पिटमा बसेको
1: हजुर अनि 1RGR र 2RGR पल्टन हुन त अब सिस्टर बटालियन भन्छ दुइटैलाई होइन अब एकअर्काका परिपूरक बटालियनका रूपमा लिन्छौँ तपाईँको एङ्गलबाट 2RGRका दिदी बहिनीहरू अनि 1RGRका दिदी बहिनीहरू बिचमा केही समानता अथवा भिन्नता केही पाउनुभयो दिदी
2: केही छैन तपाईँले भनिसक्नुभयो होइन 1RGR 2RGR भनेको चाहिँ दाजुभाइ हो त्यसले गर्दाखेरि केही फरक छैन त्यहाँ
1: तपाईँहरू पक्कै पनि साहेब कप्रोल अथवा सार्जन हुँदाखेरि फ्यामिलीवाला हुनुभयो पहिलोपल्ट ब्रुनेमा फ्यामिलीवाला हुनुहुँदाखेरिको छोटो झल्को दिनुहोस् न दिदी
2: उहाँ चाहिँ सार्जन हुनुहुँदाखेरि हामी आएको म चाहिँ अलिक जाडो ठाउँमा हो मेरो माइती चाहिँ फर्स्ट टाइम अब यहाँ आउँदाखेरि त एकदम गर्मी होइन हरहरू पनि एकै किसिमको अहिले पो यो फ्ल्याटहरू बन्यो होइन कस्तो राम्रो भएको छ नि त पहिला हाम्रो पालामा त अर्को एक तल्ले घरहरू थियो हामी चाहिँ आउँदाखेरि कोचमा लिनु भएको थियो त्यो बेला चाहिँ हामी चाहिँ एकैचोटि फ्यामिलीहरू आउँथ्यो कि
1: हजुर हजुर
2: त्यो बेला फेरि हामीले चाहिँ ड्रेस पनि साडी लगाएर आउनु पर्थ्यो प्लेनमा पनि साडी लगाएर आएको अनि कोच लिनु आयो अनि रातिको 12-1 बजेतिर होला हाम्रो घर घरमा ड्रप गर्यो है कोचबाट निस्किँदाखेरि त कस्तो बाफ आयो कि तातो त्यतिकै बस्यो अब राति भित्र चाहिँ अब चिसो भोलिपल्ट चाहिँ उठेर यसो हेर्यो घरहरू एउटै देखिने कि भाइ म त मेरो घर कुन हो होइन अब नम्बरबाट थाहा हुनुपर्ने रहेछ एक दिन हाम्रो बाबा के भएको थियो है तल फिल्डमा अनि म त आफ्नो घर नम्बर त म त्यो याद गरिनँ गयौँ है नानीसँग ठुलो छोरीसँग अनि गएर अनि दाई फेरि यस्तै हो अहिलेको जस्तै बिजी हुने मान्छे अनि साथी साथी हामी फर्केको थियौँ जे सिद्धिएपछि भनौँ न अनि आउँदा आफ्नो घर नै बिर्सेको के म अनि कुन हो मेरो घर नम्बर याद हुनुपर्ने रहेछ त्यस्तो त्यो घरहरू चाहिँ त्यस्तो थियो कि त्यो हाम्रो पालामा भनौँ न
1: तपाईँले अब पहिलो पटकको अनुभव बताउँदै गर्नुभयो र त्यो समय पछाडि धेरै परिवर्तनहरू भए पल्टन घरमा चल्ने कायदा फाइदा परिवर्तन भए फ्यामिलीवाला दिदी बहिनीहरूको चल्ने तौर तरिका पनि समयसँगै परिवर्तन हुँदै गए तपाईँले ती सबै देख्नु भएको छ र अब अहिले आजको मितिमा आइपुग्दाखेरि के चाहिँ नहराए हुन्थ्यो जस्तो लाग्छ दिदी
2: एउटा कुरा चाहिँ पहिला हाम्रो पालामा चाहिँ कफी मर्निङ एभ्री कम्पनी वाइज हुन्थ्यो त्यति बेला हामी सबै कम्पनी वाइज नै खानेकुराहरू पनि के आफै बनाएर ल्याउनु पर्थ्यो हाम्रो टोसिन दिदीहरू सिएसएमनीहरू हुनुहुन्थ्यो उहाँले चाहिँ एउटा हामी सार्जनदेखि उभोकोले चाहिँ के टास्कहरू दिनुहुन्थ्यो बनाएर ल्याउनु पर्थ्यो अनि बाँडी चुडी खानु पर्थ्यो होइन अहिले चाहिँ अब त्यस्तो छैन अनि त्यो बेला चाहिँ फेरि कफी मर्निङ भने साडी नै लाउनु पर्ने थियो पछि हुँदै गएपछि कुर्तामा आयो त्यस्तो थियो अहिले चाहिँ कुनैले चाहिँ अब लाउनुहुन्छ कुर्ता पनि लाउनुहुन्छ यो कफी मर्निङतिर तर साडीहरू अलिअलि सिनियरहरूले लाउनुहुन्छ त्यो कुराहरू चाहिँ अलिकति नहराए हुन्थ्यो हामी त अब पहिला हाम्रो पुर्खाहरू पहिलाको हाम्रो लाउरेनी बुजुहरू आमाहरूले त

मिले एकैछिनपछि निरन्तरता दिनेछौँ, केही समय प्रतीक्षा साथै गर्नुहोला, र त्यसभन्दा अगाडि एउटा गीत सुनाऊ, आर्यन मगरको खुसी।

0: हजुर, सुन्दै हुनुहुन्थ्यो आर्यन मगरको खुसी। अब हामी श्रीमती विष्णु राईसँगको अन्तर्वार्ताको बाँकी अंश प्रस्तुत गर्दैछौ।
1: अब टुआरजीआर र ब्रिगेड अफ गोर्खाजलाई छिटै छोडेर रिटायरमेन्ट फेजतिर लाग्दैछु भन्नुहुन्छ साहबले, तपाईँलाई चाहिँ अब भविष्य कस्तो हुन्छ होला जस्तो लाग्छ दिदी?
2: त्यही हो, पल्टन घरमा अब सबैतिर दिदी बहिनीहरूसँग तपाईँहरू जस्तै, तपाईँहरू पनि दाजुभाइ भेट हुनुहुन्छ अनि जोइन भएर आउनुहुन्छ, हामी पनि त्यस्तै हो। अब चारतिर पाँचतिरको भेला हुन्छ अनि एकदम राम्रो के रमाइलो, अब दिदी बहिनी भेटघाट यसो कहिले काहीँ रमाइलो हुन्छ, त्यस्तो हुन्छ पल्टन घरमा। तर पहिलाको दिदीहरूले भन्नुहुन्छ कि रिटायर भएपछि चाहिँ अलिकति त्यस्तो कुराहरू चाहिँ हुँदैन, किनभने अब पल्टन घरमा त हरेक कुराहरू अब हिँड्छन् हुन्छन् त, अब कफी मर्निङ भयो, पार्टीहरू भयो, दसैँ तिहार, सबै कुरा अब नेपालमा जस्तो मनाइन्छ त्यस्तो कुराहरू हुन्छ, त्यसमा नि अब हाम्रो गेट टुगेदर हुन्छ, त्यति बेला एक किसिमको रमाइलो हुन्छ। पल्टन घरमा बसेर अलिक झन्झट मानिन्छ नि, तर दिदीहरूले भन्नुहुन्छ कि पछि रिटायर भएपछि चाहिँ त्यो मिस गरिन्छ भन्नुहुन्छ, त्यही भएर म पनि त्यही हुन्छ होला जस्तो मलाई लागेको छ।
1: ब्रुनाईमा नै तपाईँ फ्यामिलीवाला हुनुभयो अनि ब्रुनाईबाट नै तपाईँको फेयरवेल पनि भयो, कुन चिज चाहिँ मिस हुन्छ जस्तो लाग्छ?
2: त्यही हो, अब यहाँ त

0: अलिकति गर्मी त छ, तर अब यसो आराम हुन्छ नि, रिल्याक्स हुन्छ, अब घुम्नु पाइन्छ, अनि दिदी बहिनीहरू पनि काम हुँदैन, होइन, भेटघाट भइरहेको छ, हाई हेलो, अनि वकिङ जाने, होइन, अनि मैले चाहिँ विशेष गरी चाहिँ यहाँ बिहानै चाहिँ अब दिउँसो हिँड्यो भने होइन गर्मी हुन्छ, घुम्यो आयो हिँडेर आयो अनि आनन्दले मजाले घरभित्र बस्ने कि, त्यो चाहिँ म मिस गर्छु।
1: छोरीहरू निकै मजाले प्रगति गरिराखेका हामीले सुनिरहेका हुन्छौँ, देखिरहेका छौँ। आज पनि त्यहाँ तपाईँहरूसँग साथमा उभिराख्नु भएको थियो, उहाँहरूले तपाईँहरूलाई मजाले कस्तो मायाले तरिकाले हेरिराख्नु भएको थियो क्या छोरीहरूले, मैले यसो याद गरिराखेको थिएँ। कान्छीले जिसिएससी दियो भन्नुभयो, मेरो ठुलो छोरा सँगसँगैको हो कान्छी छोरी, मलाई सम्झना छ, जिसिएससी पक्कै राम्रो नै गरेकी छिन् उनले, बधाई र शुभकामना पुर्याइदिनु होला हाम्रो पनि। अन्तिम आइपुग्यौँ दिदी, यो कुराकानीको बिचमा मैले सोध्न भुलेका, अनि तपाईँले चाहिँ यो चाहिँ मैले 2RGR अथवा ब्रिगेड अफ गोर्खाजकै दिदी बहिनीहरूलाई यो सन्देश चाहिँ मैले छुटाउनु हुन है भन्ने जस्तो लाग्छ भने प्लिज।
0: अहिले 2RGRमा हामी 2 वर्ष बस्यो अनि दिदी बहिनीहरूसँग एकदम रमाइलो गर्यो, एकअर्कामा सहयोग गरागर गरियो, उहाँहरूको सहयोग बिना त केही पनि गर्न सकिँदैन नि, होइन, हरेक कुराहरू। त्यही भएर उहाँहरूलाई चाहिँ एकदम म मिस गर्छु अनि उहाँहरूलाई बेस्ट विसेस भन्न चाहन्छु। सबै मैले चिनेको अब ब्रिगेड अफ गोर्खाजमा 1RGR 2RGR अनि उता क्युजलर सिक्नस इन्जिनियर सबै मैले जति पनि चिनेको नचिनेको बहिनीहरू एकदम शुभकामना छ उहाँहरूलाई, एकदम तरोतर प्रगतिको कामना गर्दछु। अनि जस्तो हुनुहुन्छ त्यस्तै रहनु अनि आफ्नो गोर्खालीको नाम चाहिँ राख्ने कोसिस गर्नुहोस्।
1: म लगायत बिएबिएस गोर्खा रेडियोको सम्पूर्ण टिमको तर्फबाट तपाईँहरूलाई अब ह्याप्पी रिटायरमेन्ट पनि अग्रिम नै दिन चाहे दिदी।
0: हजुर, एकदम धन्यवाद तपाईँलाई, एकदम हृदयबाट नै धन्यवाद। हामी गए पनि हामी चाहिँ बिएफबिएस चाहिँ सुनिरहन्छौँ, तपाईँहरूको यो बिएफए चाहिँ एकदम यसरी नै चलिरहोस्, तपाईँलाई अग्रिम शुभकामना छ, चलिरहोस्।
1: बिएबिएसमा आएर आफ्नो केही भनाइराख्नु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद। अब हामी छुटौँ है दिदी।
0: तपाईँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद, तपाईँहरूको प्रगति सुन्नु पाऊ त्यही भन्न चाहन्छु भाइ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.au।
0: यो BFBS गोर्खा रेडियो हो।

बाबुको जुङ्गो पुष्पन प्रधानलाई सुन्दै हुनुहुन्थ्यो। ब्रिज फसल प्रणालीमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले अब सेसनहरू सुरु गर्ने भएका छन्। क्लबहरू अब बिस्तारै बिस्तारै सुचारू हुनेछन् र 7 सेप्टेम्बरमा चिटच्याट कम्युनिटी सेन्टरमा प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम हुँदैछ। सोमबार अनि बुधबार 9:30-11 बजेसम्म हो चिटच्याटमा हुने प्यारेन्ट्स एन्ड टोडलर्स, तर मुमोङ कम्युनिटी सेन्टरमा हुने हरेक बिहिबारको दिन 9:30-10 बजेसम्म हुनेछ। र पहिलो कार्यक्रम भने चिटच्याट कम्युनिटी सेन्टरमा आउँदो 7 सेप्टेम्बरमा हुँदैछ, प्यारेन्ट्स एन्ड टोडलर्स। अब सुनौ सागर गुरुङको सम्बन्ध।

हतारले बढ्दै समन्तिमितिर सलिन मगरले गाउनु भएको गीत हो लन्डन टु प्यारिस नेपाली चलचित्रको। यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुने आँट्यो। जाँदा जाँदै विमल मगरको गीत कपुरी कलरब यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीत पछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि धनराज राय आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते। बाय बाय।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: घटेको शिविपत्तिको आज सातौँ दिन रसुवा सहित चितवन धादिङ तनहुँ गोर्खा नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा टिमुरे त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 939 जनाको सब फेला परेको छ भने उद्धार गरिएकाहरू 11,379 छन्। 3,925 जना सम्पर्कविहीन छन्। उद्धारमा 21,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म 279 जना घाइते भेटिएका छन्। हेटौँडा काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीले आउँदा र जाँदा फरक फरक बाटो प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनका अनुसार 14 सिटभन्दा कम क्षमताका गाडी काठमाडौँ आउँदा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउनुपर्नेछ। काठमाडौँबाट हेटौँडा जाँदा भने फर्पिङ फाखेल कुलेखानी भीमफेदीको मार्ग प्रयोग गर्नुपर्नेछ। मालवाहक र ठूला यात्रुवाहक सवारीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था छ। धादिङको कृष्णवीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आउने सवारीको चाप बढेको हो। नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने जाम घटाउने प्रशासनको अपेक्षा छ। बाढीले बगाएर सम्पर्कविहीन भएकाको खोजीमा भौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भिड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा:
5: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि गाउँबाट पनि माथि जान सक्ने स्थिति नभइसकेको पश्चात हाम्रो लास्ट आस्था भनेको हामीले लास्ट भने पनि पाइन्छ कि।
4: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
6: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लास्टको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनु हुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँगै प्रार्थना पनि गरिरहेका छौँ।
4: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 को देवघाट जङ्गलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समिति अर्थात् ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा देवघाटमा जमिन मुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल:
7: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ। त्यो निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
4: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
3: हेटौँडा काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीले आउँदा जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका मैलुङ, पहिरे, बेसी, खाल्टे, कैदेल डाँडा, बोगटी, बेत्रावती क्षेत्रका बाढीका कारण ठूलो क्षतिमा परेका छन्। बाढीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। सयौं परिवार घरबार विहीन छन्। 5 नम्बर वडाका अध्यक्ष यमनाथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित बस्ती नै यसपटकको बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। ट्रिनिटी, रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कुल पनि बाढीमा पूर्ण रूपमा ध्वस्त छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाए छ। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आएसँगै थप सहज भएको छ। भोटेको सिबाडीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: BFBS Gorkha Radio Hoy.

यो BFBS गोरखा रेडियो हो। नमस्ते, BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। श्रोता, आज सोमबार 1 सेप्टेम्बर, सेप्टेम्बर महिनाको पहिलो कार्यक्रम सुरु भयो। श्रोता, सन् 2026 सालको तदनुसार भदौको 16 गते विक्रम सम्बत 2083 साल। गत बिहिबार मझेरी कार्यक्रमबाट छुट्टिएपछि आज हाम्रो भेट भयो। केही दिनको अन्तराल पश्चात बिचमा ब्याङ्क हलिडे, युकेको ब्याङ्क हलिडे छुट्टी थियो र ब्याङ्क हलिडे भन्दा अगाडि शुक्रबारको कार्यक्रम मैले सञ्चालन गर्न सकिनँ, किनभने म एउटा कार्यक्रममा सहभागिता जनाउन गएको थिएँ र त्यो कार्यक्रमका तस्विरहरू भिडियोहरू तपाईँहरूले थुप्रैले हेर्नुभयो, कमेन्ट पनि गर्नुभयो फेसबुकमा र आज बिहान अन्तर्वार्ता पनि सुन्नुभयो। टुआरजिआरका भूतपूर्व भनौँ गोर्खा मेजर दिल्ली कुमार राई एमबिओ साहेबको टु आउट कार्यक्रममा सहभागिता जनाएको थिएँ र उहाँकी श्रीमती विष्णु दिदीसँग पनि छोटो भलाकुसारी गर्ने मौका पाएको थिएँ। उक्त भलाकुसारी तपाईँहरूले प्रभातकालीन आवाजमा सुनिसक्नु भएको छ लाल शाही दाजुको साथमा। हजुर, अन्य कुराकानीहरू हामी गर्दै नै गर्नेछौँ सदा जस्तै, विभिन्न रोचक र घोचक प्रसङ्गहरू सकेसम्म तपाईँहरूसँग पस्कने हाम्रो प्रयास सदा जस्तै जारी नै रहनेछ। खातबारी बजार भन्ने मिठो गीतबाट कार्यक्रमको सुरुवात भयो। विजय भण्डारी अनि बबिना किराँतीले गाउनुभएको यो पूर्वेली भाकाको गीतबाट कार्यक्रम मझेरीको सुरुवात भयो। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ। हजुर, म धनराज राईले आज पनि यो कार्यक्रमलाई सञ्चालन गर्ने मौका पाइरहेको छु। तपाईँहरूसँग कृतज्ञ छु, आभारी छु, सुनेर साथ दिनुहुन्छ, प्रतिक्रिया जनाउनुहुन्छ, कोही भने आइडल लिसनर हुनुहुन्छ, सुन्नुहुन्छ, ए यस्तो चलायो मान्छेले भन्नुहुन्छ तर प्रतिक्रिया दिनुहुन्न, त्यो पनि हामी लागि ठुलै कुरा हो। तपाईँहरूले सुन्नु नै हाम्रो लागि ठुलो कुरा हो। तपाईँहरूले सुनेर साथ दिनुहुन्छ, यसो कोही कोही बेला समय मिलेको खण्डमा सम्पर्कमा आउनुहोस् है। सम्पर्कका विभिन्न माध्यमहरू छन्, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, ब्रुनाई बाहिरबाट भने 00673 डायल गर्नुपर्ने हुन्छ। दुईवटा ल्यान्डलाइन नम्बर खुला भइसकेका छन्, 322-4167 अनि 322-0098। र यो ब्रिटिस आर्मीको मिलिट्री क्याम्पभित्र हुनुहुन्छ, आर्मी क्याम्पभित्र हुनुहुन्छ, मिलिटरी एक्सटेन्सनको पहुँचमा हुनुहुन्छ भने 9419-3284, संसारको जुनै पनि मिलिट्री क्याम्पबाट तपाईँले कल गर्न सक्नुहुन्छ। ब्रुनाई ग्यारिजनका श्रोताका लागि त 3284 मात्रै डायल गर्नुभए पनि भइहाल्छ। इमेल मार्फत bfbsgorkha@bfbs.com इमेल लेखेर पठाउनुहोला। र अहिले निकै प्रचलित बिएफबिएस गोर्खा रेडियोको फेसबुक पेज मा मेसेन्जर मार्फत पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सजिलो छ, फेसबुकमा गोर्खा पेज खोज्नुहोस्, निलो गोलो घेराभित्र खुकुरी क्रस भएको लोगो छ बिएफबिएस गोर्खा रेडियोको, उक्त पेजलाई लाइक गर्नुहोस्। त्यस पश्चात तपाईँ हामीसँग सिधै जोडिन सक्नुहुनेछ मेसेन्जर मार्फत। अब महेश खड्का र जुनु विश्वकर्मालाई सुन्न जाउँ। लुकी लुकी भन्दै हुनुहुन्छ उहाँहरू।

महेश काफले होइन महेश खड्का र जुनु विश्वकर्माले गाउनु भएको गीत सुन्यौ लुकी लुकी। ब्रुनाईमा अहिले बिहानको 10:18 गयो। श्रोता 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम अनुमान गरिएको छ आजका लागि भने आज दिनभरि जसो ब्रुनाईमा ब्रुनाईको सेरियामा थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनेको छ। थन्डरी सावर्स भइहाल्ने सङ्केतहरू त अहिले देखिएको छैन, फिजिकल्ली हेर्दा मन्द गतिमा हावा भने अवश्य नै चलिरहेको छ सेरियामा। नेपालमा बिहानको 8:03 गयो। 19 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ। 27 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहनेछ भने काठमाडौँमा पनि मेघगर्जनसहित पानी पर्ने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। भरे मध्याह पछाडि भने बदली भए अलिक भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ काठमाडौँ उपत्यकाका श्रोता। बेलायतमा बिहानको 3:19 गयो। 14 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। खुल्ला आकाश रहेको छ, मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 14 डिग्री सेल्सियस नै न्यूनतम तापक्रम लन्डनमा, 22 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। घमाइला अन्तरालहरू पाउनुहुनेछ लन्डनवासी श्रोता तपाईँले मन्द गतिका हावाका साथमा, र साँझ पख भने अलिकति बदली भई छिटपुट वर्षा हुने कतै कतै देखाइएको छ। त्यो पनि नगन्य मात्रामा होला, भइहालेको खण्डमा पनि तपाईँहरूको पनि दिन सुखा नै रहनेछ लन्डनवासी श्रोता। अन्य स्थानका श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ के कसो छ, यसो लाइभ अपडेट पठाउनुहोस् है तपाईँहरूले पनि। अब अपूर्व तामाङलाई सुनौ, अङ्गाली राख भन्दै हुनुहुन्छ।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

सानी नानी सुन्यो नेप्स यङ ब्लुजको आवाजमा श्रोता द युएस ओपन कतिको हेर्दै हुनुहुन्छ तपाईँहरूले अहिले लाइभ खेल भइरहेको छ र अमेरिकी खेलाडीहरू दुईजना अमेरिकी खेलाडीहरू मार्टिन ड्याम जुनियर र फ्रान्सिस टिफी बिच चाहिँ खेल भइरहेको छ अहिले एक एक सेटको जित हासिल गरिरहेका छन् पहिलो सेट फ्रान्सिस टिफोले 4-6 जिते भने दोस्रो सेट भर्खरै मात्रै सकिएको छ मार्टिन ड्याम जुनियरले 6-4 चाहिँ जित हासिल गरेका छन् तेस्रो सेटको पहिलो अङ्क प्राप्त गरिसकेका छन् मार्टिन ड्याम जुनियरले एक अङ्क हासिल गरेका छन् अब शून्यका अवस्थामा छन् फ्रान्सिस टिफी ब्रुनाईमा तुवालो बढिरहेको छ हिजो अस्तिको दिनदेखि नै शनिबार आइतबारको दिनदेखि नै मैले यसो याद गरिरहेको थिएँ म त त्यो साह्रै वास्ता नगरेको किन आज यो तुवालो लाग्यो कतै नजिकै आग लागि भएछ त्यसको धुवाको असर होला भने फेरि आग लागि हुँदाखेरि त अब यसो त्यो आगोको धुवा डढेको धुवाहरूको गन्ध बास्ना गन्ध आउनुपर्ने आएन अनि हिजो पनि अचाक्ली बाक्लो नै तुवालो लागेको थियो विभिन्न क्षेत्रमा चाहिँ यो केही दिन यता नै भनौँ न हेज देखि देखा परेको छ र यसो समाचारहरूतिर के कसो रहेछ भने बोर्नियो बुलेटिनको अनलाइन संस्करणमा गएको थिएँ अनि त्यहाँ चाहिँ यो छिमेकी देश इन्डोनेसियाको बोर्नियो टापुमा चाहिँ लागेको यो पिटल्यान्ड फायर भनिँदो रहेछ जङ्गल अथवा जमिनको डढेलोबाट निस्किएको धुवा चाहिँ रहेछ श्रोता त्यो धुवा यो ब्रुनाईमा धुवा के अरे यो तुवालो लाग्नुको मुख्य कारण चाहिँ आसियन क्षेत्रको मौसम केन्द्र अनुसार अहिले वेस्ट र सेन्ट्रल कालिमान्तान सहित बोर्नियोका विभिन्न क्षेत्रमा ठुलो सङ्ख्यामा आग लागेका हटस्पटहरू देखेका रहेछन् ती आगलागीबाट निस्किएका धुवा चाहिँ हावाको बहावसँगै उत्तरतर्फ फैलिँदा चाहिँ मलेसियाको यो सारावाक यो हाम्रो बोर्डर एरिया ब्रुनाईको हुँदै यहाँसम्म आइपुगेको रहेछ हुन त यसअघि नै सारावाकका केही क्षेत्रमा के अरे यो एयर क्वालिटी चाहिँ निकै खराब भइसकेको समाचारहरू सुनिएको थियो त्यस पछाडि अगस्त 31 सारावाकका 4 स्थानमा वायु प्रदूषण सूचाङ्क हजार्डस अर्थात् अत्यन्तै जोखिमपूर्ण तहमा पुगेको रिपोर्टहरू पनि आएका थिए रहेछन् अब इन्डोनेसियाको त्यो मुख्य ठाउँमा जहाँ चाहिँ यो आगलागी भयो जङ्गली आगलागी अथवा जमिन आगलागी कालिमान्तानमा भने अवस्था अझै गम्भीर देखिएको बताइएको छ केही क्षेत्रमा दृश्य त 1 किलोमिटरभन्दा पनि कम यो भिजिबिलिटी कम भएको र वायु प्रदूषण अत्यन्तै उच्च रहेको चाहिँ जनाइएको छ ब्रुनाईमा अहिले के छ ड्राई सिजन छ तातो छ सुक्खा छ श्रोता वर्षा हुनपर्ने अब त अलिअलि हुन थाल्नुपर्ने मेरो यो ब्रुनाई बसेको 9 वर्षको अनुभवमा अब ड्राई सिजन बिस्तारै सकिँदै वर्षा हुन थाल्नु

को उच्च जोखिम रहेको पनि बताइएको रहेछ। अब यो तुवालो बाक्लो भएको समयमा विशेष गरी बालबालिका, वृद्ध वृद्धा र यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूले सकेसम्म लामो समय चाहिँ बाहिर नबस्न र भयो भने आवश्यक सावधानी अपनाउनसम्म चाहिँ सुझाव दिइएको छ। र यसै क्रममा होर्नबिल स्कुल हिजोदेखि लागिसक्यो र नानी केटाकेटी अनि शिक्षक शिक्षिकाहरू उहाँहरू पूर्ण रूपमा फुल टाइम स्कुलमा लागिसक्नु भएको छ। तपाईँहरूको पनि नानी केटाकेटीहरू हुनुहुन्छ ब्रुनाईका श्रोता, र भर्खरै मात्रै त्यहाँका डेप्युटी हेड टिचरले एउटा सन्देश पठाउनु भएको छ। जानकारी सन्देश भन्दा पनि यो यही धुवाको एयर क्वालिटी सम्बन्धी नै त्यस त्यो एयर क्वालिटीलाई मध्यनजर गरेर चाहिँ उहाँहरूले चिल्ड्रेन केटाकेटीहरूको प्ले टाइम, आउटसाइड प्ले टाइम चाहिँ न्यूनीकरण गर्दै बरु इन्डोर प्ले टाइममा नै अलिकति उहाँहरूले केही दिनलाई ध्यान दिने खालको कुराहरू जनाइएको छ। तपाईँहरूले भरे यसो केटाकेटीलाई सोध्नु भए पनि हुन्छ के कस्तो भयो आजको दिन भनेर, तपाईँहरूको सदाको गफ जस्तै।

मुसुक हाँसी देव सुरेश लामाले गाउनुभयो यो गीतलाई श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको छोराछोरी साना साना छन्, अब उनीहरू प्री नर्सरीतिर जाने उमेरका भएका छन् अथवा प्री नर्सरी हाल्ने सोचमा हुनुहुन्छ भने अब ट्री टप्स ओपन डे हुन गइरहेको छ। अब बुधबार 9 सेप्टेम्बरका दिन मध्याहको 2 बजेदेखि 3 बजेसम्म तपाईँहरूले चाहिँ अब नानीहरूलाई त्यहाँ लाने इच्छा चाहिँ परिवारमा कुरा चल्दैछ भने तपाईँहरूले दर्ता गर्नुपर्ने हुन्छ नानीहरूलाई, र त्यहाँ गएर यसो के कस्तो गर्दो रहेछन्, त्यहाँको स्टाफले कसरी नानीहरू ह्यान्डल गर्नुहुँदो रहेछ भनेर यसरी उहाँहरूले चाहिँ यस्तो यस्तो अफर गर्छौँ भनेर ओपन डे हुन गइरहेको छ। तपाईँहरू जान सक्नुहुनेछ, ओपन इन्भिटेसन हो, ज जसलाई इच्छा छ तपाईँहरू जान सक्नुहुनेछ। जानुहुँदाखेरि चाहिँ ट्री टप्सको यो ब्याक अफ द हर्नबिल स्कुल यो पिसिएमएफको नजिकको साइडको फेन्सको ढोकाबाट चाहिँ तपाईँहरू छिर्नुपर्ने हुन्छ। त्यहाँ एउटा बोर्डमा घन्टी पनि झुन्डाइएको छ, डोरबेल, त्यो घन्टीलाई चाहिँ थिच्नुहोला अनि कोही निस्किनुहुनेछ त्यहाँका स्टाफ चाहिँ तपाईँहरूको लागि ढोका खोल्नको लागि। र केही प्रश्नहरू छन् तपाईँहरू जानुभन्दा अगाडि अथवा कोही पोइन्ट अफ कन्ट्याक्ट चाहनुहुन्छ भने केटी गाबर्ट अनि लुइस डिनलाई चाहिँ तपाईँहरूले treetops.nursery@modschools.orgमा सम्पर्क गर्न सक्नुहुनेछ। अब फोटो खिच्न जाउँ न त हामी पनि। लेखु सहयात्री अनि बिन्दु परियारले कहाँ लानुहुँदो रहेछ फोटो स्पट हेर्न जाउँ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

आँखामा छ तिम्रै छाया, ललित नेगीले गाउनु भएको गीत सुनेर कार्यक्रममा रमाइलो गरिरहेका छौँ श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका लागि जब भ्याकेन्सी निस्किएको छ र यो जब भ्याकेन्सी हो ट्री टप्स नर्सरीका लागि। अघि एउटा जानकारी पनि पाउनुभयो नानीहरूलाई अब ट्री नर्सरी पठाउने हो भन्ने बारेमा। र यो जब भ्याकेन्सी चाहिँ हो रुम लिडरका लागि। जबको पूर्ण डिस्क्रिप्सनको लागि चाहिँ तपाईँले जब एडभर्टमा हेर्नुपर्ने हुन्छ, हाइपमा प्रकाशित भएको छ। यो चाहिँ ब्रिटिस फोर्सेस ब्रुनेका सर्भिस पर्सनका स्पाउस अनि सिभिल सर्भेन्टका स्पाउसहरूका लागि खुला गरिएको छ। यो बाहिरी एप्लिकेन्टहरू यहाँको ब्रुनाइकाहरूले गर्न पाउनुहुने छैन। 12 बजे शुक्रबार 11 सेप्टेम्बरभित्रमा चाहिँ तपाईँहरूले आवेदन दिइसक्नुपर्ने हुन्छ। र आवेदन दिनका लागि अथवा अन्य केही प्रश्नहरू छन् तपाईँका, फुल जब एडभर्ट हेरिसकेपछि पनि केही कुरामा चित्त बुझेन, सोध्नु चाहिएको छ भने brunaigar-cipsec-lppo-group@mod.gov.uk मा सम्पर्क गर्नुहोला, इमेल लेख्नुहोला। अब सुनिता थेगिमलाई सुनौ। ए माया सल्लाहघारीमा भन्ने गीत छ, उहाँले गाउनुभएको, त्यो सुन्नतर्फ लागौँ।

सुनिता थेगिमले गाउनुभयो श्रोता यो गीतलाई, ए माया सल्लाघारीमा। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई नै अर्को जब भ्याकेन्सीको बारेमा जानकारी आइपुगेको छ हामी सामु, र यो जब भ्याकेन्सी हो की पर्सन, तर क्वालिफाइड हुनुहुन्छ भने मात्रै तपाईँले आवेदन दिन सक्नुहुनेछ। हाई पेजमा नै निकालिएको छ यो जब एडभर्ट पनि, फुल जब डिस्क्रिप्सन सहित तपाईँहरूले चाहिँ त्यहाँ क्वालिफाइड हुनुहुन्छ भने अप्लाई गर्न सक्नुहुन्छ। तपाईँ बिएपी स्पाउज हुनु पर्यो अथवा सिभिल सर्भेन्टका स्पाउज हुनु पर्यो। यो पनि अघिको जस्तै ब्रुनाईका लोकल पपुलेसनका लागि होइन, यो पनि 12 बजे मध्याहको शुक्रबार 11 सेप्टेम्बरसम्मकामा चाहिँ तपाईँले आवेदन दिन सक्नुहुनेछ। ब्रुनाई gar-sipsec-lppo-group@mod.gov.uk केही प्रश्नहरू छन् अथवा आवेदन दिनु पर्यो भने यो इमेल चलाउन सक्नुहुनेछ तपाईँहरूले। अब समीर सिंहक लिम्बु अनि श्रेयसी चेम्जोङले गाउनु भएको हाम्रो माया जुनी जुनीलाई सुन्नेछौँ, र यो गीत नै हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि दोस्रो घण्टामा हामी फेरि भेट गर्नेछौँ। तबसम्मलाई यो गीत सुनेर रमाइलो मान्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: रसुवाको उत्तरगया गाउँपालिकाका मैलुङ पहिरे बेसी खाल्टे कैदेल डाँडा बोगटी बेत्रावती क्षेत्र बाढीका कारण ठूलो क्षतिमा परेका छन्। बाढीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। संयोग परिवार घरबार विहीन छन्। पाँच नम्बर वडाका अध्यक्ष यमनाथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित गरिएका बस्ती नै यसपटकको बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। ट्रिनिटी रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कूल पनि बाढीमा पूर्ण रूपमा ध्वस्त छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाइ छ।
1: ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल खोलाकै छेउमा विद्यालय भए हुनाले उहाँहरू बाढी आउँदैछ भन्ने भएपछि उहाँहरूले आफ्नो विद्यार्थीहरू सेभ गर्नुभयो होइन। त्यहाँ चाहिँ विद्यार्थी परेको छैन भन्ने कुरा आएको छ। विद्यालय गइहाल्यो। एउटा नीलकण्ठ माध्यमिक विद्यालय त्योभन्दा अलि माथि बगडीटार भन्ने ठाउँमा थियो, उहाँ चाहिँ विद्यार्थीहरू चाहिँ उहाँको त्यो विद्यालयको धेरै परेको छ। नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लिन जान लागेको बस नपुग्दै बाढी आएर रेडीमा बसेका विद्यार्थी, सडकमा बसेका विद्यार्थीहरू लगभग 200 संख्यामा चाहिँ बगाएको छ भन्ने जानकारी आएको छ। ठुलो क्षति चाहिँ त्यहाँ भएको छ। मेरै वडा उत्तर गया 5
2: विद्यार्थीहरूको खोजीको लागि के भइरहेछ त काम?
1: बाढीले बगाएको कहाँ गएर खोज्ने? अब उता गैंडाकोटमाबाट फोन आएको छ, प्रहरी चौकीबाट चाहिँ मलाई फोन गर्दै हुनुहुन्थ्यो नवलपरासी। त्यहाँ पनि उत्तर गया इङ्ग्लिस स्कुलको एउटा चाहिँ टाई भएको दुईजना विद्यार्थीहरू भेटियो भनेर फोन गर्नुभएको छ। मैले त्यहाँ सिदुर नगरपालिका वार्ड नम्बर 10 पर्छ त्यो विद्यालय, त्यहाँको सरहरूसँग कुरा गरेका छु, पहिचान भएको छैन। एउटै विद्यालयको त्यो भयो, अरू विद्यालयको छ नि। अब उत्तर गया पब्लिक इङ्ग्लिस स्कुल त्यो चाहिँ विदुर 10 परे पनि यही क्षेत्रका विद्यार्थीहरू जाने हो कि त्यहाँ, यही उत्तर गया 5 लगायत किसवाङ गाउँपालिकाबाट नजिकका क्षेत्रबाट जाने त्यहाँ विद्यार्थीहरू हुन्। त्यो विद्यालयमा पढ्ने विद्यार्थी पनि परेका छन्, 150 जति त्यहाँ परेको भन्ने त्यहाँ कुरा सुनिन आएको छ। हाम्रो विदुर 10 सरकारी विद्यालय पनि थियो, खोलाकै छेउमा थियो। रामचन्द्र प्राविका विद्यार्थीहरू त्यहाँ पनि त्यो विद्यालयमा पनि परेका छन्। मेरो वडाको यो नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लगभग 200 हारिमा परेका छन् र यो वडाका विद्यार्थी अन्यत्र विद्यालयमा जाने विद्यार्थीहरू पनि परेका छन् भनेर हजुरलाई मैले जानकारी गराएँ। यकिन भएको छैन त्यो ट्रिनिटी त्यहाँ चाहिँ परेको छैन भने त उत्तर गया पब्लिक इङ्ग्लिस स्कुलले पनि डाटा दिएको छैन, रामचन्द्र प्राविले पनि। त्यहाँ अब सरहरू सबै हताहत हुनुभएको छ, कोही घाइते कोही सरहरू हुनुहुन्न सर म्यामहरू, अनि डाटा दिने मान्छे भएको छैन। स्वास्थ्य चौकीका स्टाफहरू पनि पर्नु भएको छ। त्यत्रो बाढीमा परिसकेपछि सब नभेटिएपछि बेपत्ता नै भन्नु पर्यो, अहिले बेपत्ता भनौँ या मृतक भनौँ। मेरो वडामा त्यो विद्यार्थी बाहेक लगभग 92 रेकर्ड आएको छ। एक नम्बर वडाबाट विस्थापित भएर मेरो वडामा बस्ने त्यहाँ सङ्ख्या धेरै हुनुहुन्थ्यो, लगभग 200 घर धुरी मेरो वडामा आएर बस्नु भएको थियो। त्यहाँ पनि ठुलै सङ्ख्यामा खोलाकै छेउमा भए हुनाले त्यहाँ चाहिँ सबैभन्दा बढी क्षति भएको छ।
0: र सिक्कुवाको भोटेको सीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटक मध्ये 315 जनाको उद्धार गरिएको छ।
3: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले गोसाईगुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएका मध्ये 12 देशका 315 विदेशी पर्यटक उद्धार गरिएको जानकारी दिनुभएको हो। उद्धार गरिएका मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। हालसम्म भारतका 187, चीनका 108, माल्टाका 4, जर्मनीका 4, रुस, टर्की र अमेरिका र इटलीका 2, स्विजरल्याण्ड, बुल्गेरिया, ओमन, पोर्चुगलका 1-1 जनाको उद्धार गरिएको छ। यस्तै विभिन्न देशका 583 पर्यटक अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ।
0: गत साताको आकस्मिक बाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका अधिकांश सहयोग कामदारहरूसम्म पुग्ने प्रयास स्वरूप नेपालका अधिकारीहरूले नियन्त्रित विस्फोट गराइरहेका छन्। मृतकहरूको 1,000 हारिमा पुगेको छ भने करिब 4,500 मानिस बेपत्ता छन्। बेपत्ता हुनेमा 33 बेलायती पनि छन्। प्लान इन्टरनेसनल नामक परोपकारी संस्थाकी सिर्जना गुरुङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्येको स्थलगत भ्रमण गरेर फर्किनु भएको छ।
4: Was the sound, the constant sound of helicopters. The second was the smell, the strong smell of bodies. And third, the sight of families waiting to hear from their loved ones. Some got good news, while many are still waiting.
0: इरान विरुद्धको आक्रमणमा देखिएको 1 लामो विराम अन्त्य गर्दै अमेरिकाले कारवाही अघि बढाएपछि तेलको मूल्य ह्वात्तै बढेको छ। अमेरिकी सेनाले गैराती होर्मुज जलमार्ग क्षेत्रमा रहेका रकेट लन्चरलाई लक्षित गरी प्रहार गरेको छ। यसको जवाफमा जोर्डनको अमेरिकी सेनाका 2 आधार शिविरहरूमा प्रत्याक्रमण भएको छ। हवस् त, खबर यति नै। नमस्कार।
5: SBS गोर्खा रेडियो हो।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: नमस्ते, फेरि पनि आदरणीय श्रोता BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा छौँ र हामी अब दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। दोस्रो घण्टाको सुरुवाती गीत स्वरूप हामीले सुन्यौँ मायासँग बबिना किराती अनि मिलन राईले गाउनुभएको यो मिठो गीत थियो, तपाईँहरूले पक्कै पनि स्वीकार्नुभयो। आज हामी सोमबार होइन मङ्गलबारको कार्यक्रम चलाइरहेका छौँ श्रोता। सोमबार त हिजो ब्याङ्क हलिडे थियो युकेको र हामी सबै छुट्टीमा थियौँ। तपाईँहरूले बिना गुरुङ बहिनीको साथमा प्रभातकालीन आवाज अलिकति अड आवरमा सुन्नुभयो। सदैव भन्दा ब्याङ्क हलिडेजको सेड्युल अलिकति परिवर्तित स्वरूपमा तपाईँहरूले पाउने गर्नुहुन्छ र सोही क्रममा हिजो ब्रुनाईको स्थानीय समय 9 बजेदेखि 12 बजेसम्म तपाईँहरूले प्रभातकालीन आवाज सुन्नुभयो। अरू बेला तपाईँहरूले 7 बजेदेखि 10 बजेसम्म सुन्ने गर्नुहुन्थ्यो। हजुर, आज सेप्टेम्बर 1 हो श्रोता र भदौको 16 गते नेपालको भोडेको सीमा बाढी आएको पनि 6 दिन भइसक्यो। विभिन्न कुराहरू हामी समाचारतिर सुन्यौँ, सर्च एन्ड रेस्क्यूका कुराहरू के भइरहेको छ, कमी कमजोरी कहाँ भइरहेको छ भन्ने कुराहरू, अथवा यो सोसियल मिडियामा विभिन्न समाचारहरू आएका छन्। कतिले चाहिँ अब यसलाई फेरि एआई क्रिएटिभ माइन्डबाट आएको समाचारहरू पनि भनिराखेका छन्। कतिपय समाचारहरूलाई, कतिपय दृश्यहरूलाई अब हामीले सबै यो सामाजिक सञ्जालमा आएका समाचारहरू पत्याउने हो भने अलिकति विकराल नै छ, तर सत्य तथ्य भनेको तपाईँहरू जो त्यो ठाउँमा हुनुहुन्छ, जसले चाहिँ अथेन्टिक रिपोर्ट गर्नुहुन्छ, तपाईँहरूको समाचार मात्रै सत्य समाचार हो भन्ने हाम्रो बुझाइ हो। तर हामी विदेशमा बसेर अब यसो फेसबुक खोतल्यो त्यही आउँछ, टिकटक हेऱ्यो त्यही आउँछ, कुन चाहिँ सत्य हो कुन चाहिँ एआई जेनेरेटेड हो यो हामीले छुट्याउन मुस्किल परिरहेको छ श्रोता। नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा तपाईँहरूले पैसा पनि आफ्नो गच्छे अनुसारले के अरे डोनेसन गर्दै हुनुहुन्छ होला। मैले पनि हिजो अस्तिको दिन हो श्रीमती र मैले पनि अलिकति आफ्नो गच्छे अनुसारले दिएका छौँ र त्यसको रिसिट पनि आउँदो रहेछ। डिपोजिट गरियो, त्यस पछाडि भुलि गइएको थियो, अनि हिजो चाहिँ साँझ पख नेपाल सरकारको आधिकारिक इमेल आउँदो रहेछ। तपाईँहरूले ज जसले दिनुभएको छ त्यो मैले के कुरा गर्दैछु भन्ने पक्कै पनि भेउ पाइसक्नुभएको छ। तपाईँले दिनुभएको चन्दा प्राप्त भयो भनेर आधिकारिक रूपमा आउँदो रहेछ। तपाईँहरूले त्यस्तो आधिकारिक इमेल पाउनु भएको छैन भने एकपल्ट सोधखोज गर्नुहोस् है। धेरै दिन भयो अब अझै पनि खै खबर के कता गयो भन्ने आएको छैन भने यसो सोधखोज गर्नुहोस्। दिएपछि आधिकारिक ठाउँमै दिनुपर्छ भन्ने हेतुले हामीले दिएका हौँ। अन्य धेरै सङ्घ संस्था पार्टीहरूले पनि चन्दा उठाउँदै हुनुहुन्छ। आशा गरौँ ती सबै चन्दा उठेका चन्दाहरू सही ठाउँमा सदुपयोग हुनेछन् र नेपाल सरकारले पनि हामीले यो जे जति दिएका छौँ थोरै धेरै थुप्रै ती सबै चाहिँ सही ठाउँमा नै सदुपयोग गर्नेछ। अब धेरै गन्थन नगरौँ, ब्रुनाईमा बिहानको 11 बजेर 13 मिनेट 14 मिनेट जाने आँटेको छ। सेरियाको मौसममा खासै परिवर्तन छैन। गीत सुन्नतर्फ लागौँ। शुभ तामाङ र इन्दिरा गुरुङले गाउनुभएको छ, तामाङ सेलो जस्तो लाग्यो यो सानोमा सानो भन्ने गीत।

हजुर, हामी त आउँदैन भन्ने गीत सुन्यो तामाङ सेलो, शुभ तामाङ अनि इन्दिरा गुरुङको आवाजमा। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि भनेर बिएफबिएस बिग सल्युट क्विज आउँदैछ। बिएफबिएस ब्रुनाईले अङ्ग्रेजी सेवा र नेपाली सेवा गोर्खा सेवाले चाहिँ शुक्रबार 2 अक्टोबरका दिन बेलुकी 7 बजेदेखि नाफीको चौतारीमा यो कार्यक्रम आयोजना गर्न लागिरहेको छ। बिग सल्युट यो बिएबिएसको फ्ल्यागसिप चाहिँ च्यारिटी संस्था हो र यसका लागि केही पैसा उठाउन सकिन्छ कि भनेर यो च्यारिटी क्विज नाइट आयोजना गर्न आँटिएको छ। तपाईँहरूको उच्च सहभागिताको अपेक्षा गरेका छौँ। गत केही महिना अगाडि पनि हामीले जुलाईमा जस्तो लाग्छ छुट्टी जानुभन्दा केही अगाडि सञ्चालन गरेको थियौँ। त्यतिखेर चाहिँ गोर्खा क्विज मात्रै आयोजना गरेको थियौँ। यसपालि चाहिँ जोइन्ट भेन्चर हो, इङ्ग्लिस सर्भिस र गोर्खा सर्भिसको। र तपाईँहरू चाहिँ त्यो गत केही महिना अगाडि गरिएको भन्दा अझै पनि धेरै सङ्ख्यामा उपस्थित भएर यो गुड कजका लागि चाहिँ तपाईँले सहभागिता जनाउनुहुन्छ भन्ने पूर्ण आशा लिएका छौँ। र $5 प्रति व्यक्ति हो। एउटा टिम बनाउन पनि सक्नुहुन्छ, सोलो पनि खेल्न सक्नुहुन्छ। एउटा टिम बनाउन चाहनुहुन्छ भने चाहिँ 6 जनाभन्दा बढीको टिम नबनाउनुहोस्। प्राइज बाँड्न अलिक मुस्किल पर्छ धेरै हुनुभयो भने। सोलो खेल्नुभयो भने त फेरि त्यसले जित्नु, तपाईँले जित्नुभयो भने त्यो प्राइज तपाईँको मात्रै हुन्छ, जित्नु भएको खण्डमा बाँड्नु पर्ने हुँदैन। र यो बिग सल्युट चाहिँ अब ठुलो च्यारिटी हो। विभिन्न यो ब्रिटिस आर्म फोर्सेसका अन्य च्यारिटीहरूसँगलाई चाहिँ सहयोग गर्ने गर्दछ, सपोर्ट गर्ने गर्दछ यो बिग सल्युटले, विशेषतः मिलिटरी च्यारिटी संस्थाहरूलाई। र तपाईँहरू पनि यसको हिस्सा बन्न सक्नुहुन्छ क्विजमा भाग लिएर। अब मेलिना राई अनि प्रताप दासलाई सुनौ। यो जानकारी पछाडि मायालुलाई जात्रैमा भेटियो भन्दै हुनुहुन्छ।

0: रेडियो त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
1: त्यसलाई सहेर नबसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन
2: यो बीएफबीएस गोर्खा रेडियो हो

खोला पारी खोलावारी हावा चल्यो माया वर पर भन्ने गीत सुन्यो मदन कृष्ण श्रेष्ठको आवाजमा श्रोता. आज मङ्गलबार र मङ्गलबार हामी हाम्रो बसाइका क्रममा टेक्नोलोजी र इनोभेसनका कुराहरू गर्छौँ र भोलिको सहर कस्तो होला भन्ने विषयमा आज चर्चा गरौँ. भोलिको सहर कस्तो होला त श्रोता? ट्राफिक जाम हुनु अघि नै बाटो परिवर्तन गर्ने, डस्टबिन भरिनु अघि नै फोहोर उठाउने, बिजुलीको माग अनुसार सप्लाई मिलाउने र प्राकृतिक विपत्तिको जोखिम पहिले नै अनुमान गर्ने, होइन? सुन्दा नै साइन्स फिक्सन जस्तो लागे पनि स्मार्ट सिटीको अवधारणा चाहिँ यस्तै भविष्यलाई वास्तविकतामा ल्याउँदैछ यो स्मार्ट सिटीको चाहिँ अवधारणाले. स्मार्ट सिटी विकासमा अहिले सहरी यातायात, स्मार्ट फोहोर व्यवस्थापन, ऊर्जा अनुकूलन एनर्जी अप्टिमाइजेसन भनिँदो रहेछ, स्मार्ट सार्वजनिक सुरक्षा, स्मार्ट भवनहरू, जलवायु न्यूनीकरण, विपद व्यवस्थापन, 5G 6G कनेक्टिभिटी, ई गभर्मेन्स र यो अर्बन फार्मिङ सहरी खेतीहरू चाहिँ प्रमुख ट्रेन्डका रूपमा देखा परिरहेका छन् अहिलेको सन्दर्भमा कुरा गर्दाखेरि. यसमा सबैभन्दा रोचक पक्ष हो एआई पावर्ड ट्रान्सपोर्टेसन. सडकमा जडान गरिएका सेन्सर अनि एआईले रियल टाइम ट्राफिक डेटा विश्लेषण गरेर ट्राफिक सिग्नल र यो के भन्छ रुट व्यवस्थापन गर्न सक्ने भइसकेका छन्. यस्ता एआई ट्राफिक सिस्टमले केही प्रोग्राममा यात्राको समय 25% घटाउन र एमिसन्स चाहिँ 20% कम गर्न सकेका रिपोर्टहरू आइरहेका छन्. फोहोरको कुरा नगरिकन हुँदै हुँदैन स्मार्ट बिन्स तपाईँहरूमध्ये कतिले देख्नुभएको छ, कतिले त चलाउनु पनि हुन्छ, चलाउन थाल्नु भएको छ अथवा अब छिटै चलाउने चाहिँ तपाईँको यो के भन्ने नेपालमा भने वार्ड पालिकाबाट भने जस्तै विदेशतिर चाहिँ अब तपाईँको काउन्टीले पक्कै पनि त्यस्तो गरी राख्नुभएको छ होला. अब डस्टबिन कति भरिएको छ भन्ने कुरा जानकारी आफै पठाउन सक्ने रहेछ स्मार्ट बिन्सले. यसले आवश्यकता परेको ठाउँमा मात्र फोहोर सङ्कलन गर्न सकिने भएकाले केही प्रणालीमा फोहोर उठाउने गाडीको यात्रा समेत 90% घटेको चाहिँ पाइएको छ. ऊर्जातर्फ पनि ठुलो परिवर्तन हुँदैछ. भर्चुअल पावर प्लान्ट्स र माइक्रो ग्रिड्सले चाहिँ सहरलाई पावर आउटेजको बेला पनि थप रेजिलिएन्ट बनाउन सक्ने रहेछ. यसमा भर्चुअल पावर प्लान्ट्सबाट 100 MW ब्याकअप क्यापेसिटी उपलब्ध गराउने र माइक्रो ग्रिडबाट आउटेजका बेलामा यो बिजुली गएको बेलामा 48 घन्टासम्म कार्बन फ्री इलेक्ट्रिसिटी उत्पाद उपलब्ध गराउन सक्ने क्षमताहरू राख्ने रहेछ. एआई पावर्ड पब्लिक सेफ्टीको कुरा आउँछ, स्मार्ट बिल्डिङ्सको कुरा, डिजास्टर प्रेडिक्सन्स. अब नेपालको सन्दर्भमा यो चाहिँ छैन भनेर अहिले निकै चर्चा परिचर्चा भइरहेको छ. 5G 6G कनेक्टिभिटीले सहरहरूलाई चाहिँ अहिलेको सहरहरूलाई अझ रेस्पोन्सिभ बनाउँदै गएका रहेछन्. भविष्यमा डिजिटल गभर्मेन्ट्स अनि अर्बन फार्मिङले पनि सहरको सेवा र खाद्य प्रणालीलाई स्थानीय स्तरमा नै बलियो बनाउन सक्छन् भनेर जानकारहरू बताइरहेका छन्. स्मार्ट सिटीको वास्तविक सफलता कति स्मार्ट टेक्नोलोजी राखियो भन्नेमा होइन, यो टेक्नोलोजीले नागरिक जीवन कति सजिलो, सुरक्षित, सस्तो अनि सस्टेनेबल बनायो भन्नेमा निर्भर हुने रहेछ. यो सालको ट्रेन्ड हेर्दा अब सर केवल स्मार्ट बन्ने होइन, डेटा अनि एआई प्रयोग गरेर आफै एडप्ट गर्ने इन्टेलिजेन्ट सिटी बन्ने दिशातर्फ अगाडि बढिरहेको छ भनेर पनि भन्दै गरेको सुनिन्छ. हजुर.

हजुर, मलाई सम्झ्यो कि कहिलेकाहीँ भन्ने गीत सुन्यो आयुष श्रेष्ठ अनि सनी श्रेष्ठको आवाजमा। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको जानकारीका लागि ग्यारिजन पोस्ट अफिसमा जेनरल अकाउन्टिङ रेट सेप्टेम्बर महिनाका लागि आजदेखि सुरु भइसकेको छ। 1 सेप्टेम्बरदेखि अब यो महिनाभरिका लागि रेट तोकिएको छ। 1 पाउन्ड बराबर ब्रुनाई डलर 1.73, 1 पाउन्ड इक्वल्स टु 1.73 ब्रुनाई डलर्स, यति चाहिँ तपाईँले पाउनुहुन्छ 1 पाउन्ड साट्नु भए बापत। अब यो जानकारी पछाडि गाउँको हल्ला सुन्न जाउँ। श्री रिस मगर, जुना श्री मगरको आवाजमा रहेको छ यो गीत।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

नरेन लिम्बुले गाउनु भएको मेरो चाहना सुन्यो आदरणीय श्रोता पिएबिएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा हुनुहुन्छ म धनराज राईको साथमा आज मङ्गलबार 1 सेप्टेम्बरको कार्यक्रम सञ्चालन हुँदैछ। 1 सेप्टेम्बरको कार्यक्रम सञ्चालन हुँदै गर्दाखेरि यो लाइभ युएस ओपन टेनिसको पनि स्कोर तपाईँहरूलाई यसो जानकारी गराउने प्रयत्न गरिरहेको छु। तपाईँहरूमध्येमा धेरैले कतिले हेर्नुभएको छ, कतिले हेर्नु भ्याउनु भएको छैन, कतिले रेडियोमा सुनेर लाइभ कमेन्ट्री सुन्दै काम गर्दै हुनुहुन्छ होला। दुइटै खेलाडी अमेरिकन खेलाडी छन्, मार्टिन ड्याम जुनियर र फ्रान्सिस टिफो। र अहिले मार्टिन ड्यामले 2 सेट जित हासिल गरिरहेका छन्, फ्रान्सिस टिफोले पहिलो सेट जित हासिल गरेका थिए 4-6, 6-4, 6-3 को चाहिँ सेट खेल पुरा भइसकेका छन् भने चौथो सेटको खेल भइरहेको छ। र अहिले भने फ्रान्सिस टिफोले 2-3 अङ्क प्राप्त गरिसकेका छन्, मार्टिन ड्याम 2 अङ्कसहित खेल भइरहेको छ। अब यो सेट पनि सेट चाहिँ फ्रान्सिस टिफोले जित्यो भने 5औं सेटको खेल पनि हामीले हेर्न देख्न सुन्न पाउनेछौँ। र मार्टिन ड्यामले यो सेट चौथो सेट पनि जित्यो भने 3टा सेट जितेर चाहिँ यो दुईजनाको खेल सकिने भएको छ। हजुर, एनपी परदेशीज्यूले फेसबुक मेसेन्जरमा मेसेज लेख्नुभयो जस्तो लागेको थियो, म के लेख्नुभएको छ मैले त्यति हेरेको छुइनँ। उहाँले अस्ति गत शुक्रबार हो कि कहिले हो मेसेज पठाउनु भएको रहेछ यता इनबक्समा, त्यो हेर्ने मौका मिलेन। इनबक्समा चाहिँ म त्यति आँखा डुलाउन भ्याउँदिनँ भन्नु पऱ्यो, यता फेसबुक मेसेन्जर चाहिँ टिपिक टिपिक मेसेज आइबस्छ र हेर्छौँ। इनबक्सको चाहिँ कहिलेकाहीँ बा कसैले पठाइपाल्यो कि भनेर झुक आकल झुकलमा म चाहिँ हेर्ने गर्दछु र त्यहाँ पठाउनु हुँदो रहेछ उहाँले कहिलेकाहीँ, त्यहाँ के कसो छ म त्यो पनि हेर्नुपर्नेछ। अहिलेको लागि भने हेनी बेकरलाई सुन्न जाउँ केही न केहीमा।

हजुर, नजिस्क्या आउन त्यसरी सुस्तरी सुस्तरी हेनी बेकरले गाउनु भएको यो गीत सुन्यौ श्रोता। अब हामी एउटा अनुरोधको गीत सुन्नतर्फ लाग्छौँ। निमा पाखरिन एनपी परदेशीज्यूले केही समय अगाडि एउटा गीतको अनुरोध गर्नुभएको थिएछ, केही समयभन्दा पनि गत हप्ता नै भन्न पर्यो श्रोता। उहाँले चाहिँ यो अहिलेको नेपालको कहर भोगिरहेको कहर, बाढी पीडित बाढी पहिरोको कहरले गुज्रिरहेको अवस्थामा पहाडमा जाडो बढे तराईले छेक्नुपर्छ भन्ने खालको एउटा गीत मगाउनु भएको रहेछ। र के अरे, अब यो गीतले अहिलेको समय सान्दर्भिक हुन्छ जस्तो लागेर यो गीत सुन्न चाहे भन्नुभएको छ। अवश्य पनि पहाडलाई साह्रो पर्दा तराईले मलम लगाउनु पर्छ, पूर्वलाई चाहिँ गाह्रो पर्दाखेरि पश्चिमले सघाउनु पर्छ भन्ने भाव रहेको यो गीत रहेको छ। अब हामी यो गीत सुन्दै सुन्दै कार्यक्रमको मझेरीको दोस्रो घन्टालाई पनि विदाई गर्छौँ श्रोता। यो गीत सुनिसकेपछि हामी नेपालबाट प्राप्त हुने ताजा समाचार सुन्नतर्फ लाग्छौँ, अनि त्यस पछाडि फेरि तेस्रो घन्टामा हामी भेट्नेछौँ। निमा पाखरिनज्यू, तपाईँले अनुरोध गर्नुभएको गीत अलि ढिलो भयो, त्यसका लागि मैले क्षमा चाहेँ र आशा गर्दछु स्वीकार्नुहुन्छ पक्कै पनि। प्लिज इन्जोय, र तेस्रो घन्टामा भेटौँ श्रोता।

0: रसुवाको भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीडामा छन्। खोजीमा धेरै ठाउँमा पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 गते साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीडामा हुनुहुन्छ। घरमा छोरा छोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीडा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
2: सम्पर्कमा आउनु भएको छैन। अनि जस्तै फर्स्ट गर्नुहोला, मेरो श्रीमानको नाम सुरेश चौधरी हो। अनि हामीलाई त एकदम चिन्तितमा छौँ हाम्रो। अनि यतासम्म आएर पनि हामी के गर्न सकेनौँ, चिन्न सकेनौँ। जस्तरी भयो भने खोजेर हामीलाई जानकारी गराउनु होला। त्यही फोन त अघि दिन फोन भयो, पछि दिन त्यस्तो भयो। साँझ 5 बजीतिर फोन गर्नुभएको थियो। 5 बजी फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो। म गएको एक महिना 5-6 दिन भएको थियो। साँझ 5 बजी आउनुभयो। 4 बजी 2 छ त्यो छोरा छुट छ। तपाईँ चाहिँ चिन्तितमा छौँ। तपाईँ पनि जस्तरी पनि बाबाले आउनु भएको छ। हाम्रो बाबा कहाँ जानुभएको छ? जस्तरी भए पनि के गर्नुहुन्छ ल्याउनुलाई भनेको छौँ। छोराछोरी बेताउने आएछ जस्तरी भए गर्नुलाई। हाम्रो त अब गरिब दुखी मान्छे
1: भोटेकोसी बाढीपछि पोखरामा 102 शव ल्याइएको छ। धादिङ, गोर्खा, तनहुँ र नवलपरासीका त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शव यहाँ ल्याइएको हो। हालसम्म 15 शव पहिचान भएर आफन्तलाई बुझाइएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कतिपय शव पहिचान गर्न सकिने भए पनि परिवार सम्पर्कमा आएका छैनन् भने अधिकांश शव चिन्न नसक्ने अवस्थाका छन्। बाढीपछि आफ्ना प्रियजनको खोजीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरूको भिड लाग्ने गरेको छ। आफ्ना प्रियजनको कुनै जानकारी नहुँदा परिवार पीडामा छन्। सरकारले छिटोभन्दा छिटो खोज तलास गरेर आफ्ना मान्छेको अवस्था जानकारी गराउन परिवारले माग गरेका छन्।
3: मेरो छोरा नारायण अधिकारी र ऊ नुवाकोटको तल्लो त्रिशुली 3B फेवा कन्स्ट्रक्सनमा हेल्पर काम गर्दै थियो। ऊ लगायत हाम्रो 17 टिम थियो नाइटको ड्युटीमा। उनीहरू अहिले सम्पर्कविहीन भएको हुनाले हाम्रो राज्यलाई छिटोभन्दा छिटो खोजतलासी गरिपाऊँ भन्ने आह्वान गर्दछौँ।
0: भोटेकोसी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोसी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। भोटेकोसीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशुली 3 जल विद्युत आयोजनाको सुरुङमा फँसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ। उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजर सहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फँसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन्। आवश्यक स्काभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्प लगायतका उपकरण पर्याप्त उपलब्ध हुन सकेको छैन। उद्धारमा खटिएका नेपाल विद्युत प्राधिकरणका इन्जिनियर प्रणय मगर बाहिर प्रचार गरिएको सूचना र फिल्डको वास्तविकता बीच ठूलो अन्तर रहेको बताउनु भएको छ। बाहिर 3 स्काभेटर दिनरात चलिरहेको सूचना प्रवाह भए पनि फिल्डमा एउटा मात्रै चलेको उहाँले जानकारी दिनुभयो। अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो। अमेरिकी विदेश मन्त्रालयले 2 अघि अध्यावधि गरेको ट्राभल एडभाइजरीमा नेपाललाई लेभल 2 अर्थात् बढ्दो सतर्कता अपनाउनु पर्ने देशको सूचीमा राखिएको छ। मन्त्रालयका अनुसार सेप्टेम्बर 2025 सुरु भएको देशव्यापी प्रदर्शन अहिले रोकिएर अहिले नेपालको समग्र सुरक्षा अवस्था स्थिर छ, तर विशेष गरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय शान्ति अचानक हुन सक्ने जोखिम अझै कायम रहेको चेतावनी दिइएको छ। यात्रुलाई ठूलो भीड़भाड़ र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
4: BFBS, Gorkha Radio.

KFBS Gorkha Radio. सम्भुराई अनि उषा किरण अधिकारीले गाउनुभएको मिठो गीत, पुरानो गीत, सुनकाटी फुली, मिठो गीत सुन्यो श्रोता। र यो गीतसँगै हामी कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा प्रवेश गरिसकेका छौँ। म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत गर्न चाहे हाम्रो अन्तिम घन्टे बसाइमा। हृदयमा मध्याहको 12:11 गयो। मौसममा खासै परिवर्तन भएको छैन। दुवालोले आकाश धुमिएको अवस्थामा छ। पानी पर्ने हो कि भन्ने भइरहेको छ सेरियामा र अन्य स्थानमा। ब्रुनाईका के कस्तो छ? प्याची रेनहरू निकै पर्ने गर्दछन् ब्रुनाईमा। तपाईँहरू ब्रुनाईका श्रोताहरू, अन्य श्रोताले कता कताबाट सुन्दै हुनुहुन्छ, पानी पर्दैछ कि घाम पो लागिरहेको छ? घामै त लागेको छैन होला आज। अघि हामीले पहिलो केही चर्चा गरिहाल्यौँ किन यस्तो बाक्लो तुवालो लाग्यो भनेर। मेरो पनि पहिलो अनुभव हो ब्रुनाईमा यसरी तुवालो, यति साह्रो बाक्लो अनि यति धेरै समय बसिरहेको। अनि अहिले बेलायतमा बिहानको 5:11 गएको छ। तपाईँहरू सम्पूर्णलाई गुड मर्निङ। उठ्नुभयो अब तपाईँहरू, अर्ली मर्निङ सिफ्टको लागि जाँदै हुनुहुन्छ होला तपाईँहरू। त्यही अनुसारले तयारी गर्दै हुनुहुन्छ, खाजा चिया पिउँदै हुनुहुन्छ, खाँदै हुनुहुन्छ। नेपालमा बिहानको 10:00 लागि 3 बाँकी रहेको छ। अन्य स्थानमा पनि विभिन्न समय भइरहेको छ। कतै मध्यरात भइरहेको छ, कतै रातको 10:12 गएको छ, कतै चाहिँ बिहानको 8:00 गरेको अवस्था पनि छ, 7:12 गएको अवस्थामा पनि सुनिराख्नु भएको छ। यसरी विभिन्न समयमा विभिन्न तरिकाले विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ। तपाईँहरू सम्पूर्णप्रति हामी सदैव कृतज्ञ छौँ, कृतज्ञता प्रकट गर्दछौँ। र सम्पर्क गर्न सक्नुहुन्छ, तपाईँहरूले आफ्ना भावना पोख्न सक्नुहुन्छ हामीसँग। हामी मार्फत कसैलाई केही सुनाउनु पर्नेछ, जानकारी बाँड्न पर्नेछ, तपाईँका अन्य केही विशेष दिनहरू छन् भने हामी मार्फत सेलिब्रेट गर्न सक्नुहुनेछ, उत्सव मनाउन सक्नुहुनेछ। आउनुहोस्, हामीसँग जोडिनुहोस्। विभिन्न माध्यमहरू छन्, फोन गर्न सक्नुहुन्छ, फोनका लाइनहरू खुला भइसकेका छन्, इमेल गर्न सक्नुहुन्छ र फेसबुक मेसेन्जर मार्फत पनि जोडिन सक्नुहुनेछ।

सबैतिर तिमी छौ, सागर आले गाउँदै हुनुहुन्थ्यो लासोमा, अब चुरोटको धुवामा पनि तिमी छौ भनेपछि कति साह्रो देख्नु हुँदो रहेछ। यति साह्रो त हामीले त देखेको छैन जस्तो लाग्छ मलाई त श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईमा अब एचक्यू रिजनल कमान्डको जीवन ब्रिफ हुन गइरहेको छ। यो चाहिँ विशेष गरी युके भिजा एन्ड इमिग्रेसन विषयमा चाहिँ छलफल हुनेछ यो ब्रिफिङ, र यो हुन गइरहेको छ भोलि 2 सेप्टेम्बरका दिन हौ, बिहानको 10:30 बजेदेखि 12:30 बजेसम्म हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा। तपाईँहरू अब कति नेपाली नागरिक हामी छौँ र युके मा चाहिँ कमनवेल्थ कन्ट्रिजका अन्य श्रोताहरू पनि हुनुहुन्छ, उहाँहरूका लागि इङ्गित गरेर तय गरिएको कार्यक्रम हो। नयाँ अपडेटहरू के छ युकेको भिजा र इमिग्रेसनको विषयमा, ती सम्बन्धी अपडेट अनि अन्य केही ब्रिफिङहरू तपाईँहरूले पाउनुहुनेछ। यो चाहिँ सबै ब्रिटिस फोर्सेस ब्रुनाईका स्पाउसका लागि तय गरिएको कार्यक्रम हो, र भ्याउनु भएको खण्डमा अवश्य नै जानुभयो भने तपाईँले केही न केही नयाँ जानकारी, फाइदाजनक इन्फर्मेसन चाहिँ पाउनुहुनेछ। अब यो जानकारी पछाडि डेनी डेन्जोङपालाई सुन्न जाउँ, चिसो चिसो भन्दै हुनुहुन्छ।

0: यो BFPS कुलकर रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।
0: यो BFBS गोरखा रेडियो हो।

रेशमा सुनवारले कहाँ कहाँ उडाइ लग्यो भन्नुभयो श्रोता। मझेरी कार्यक्रममा हुनुहुन्छ म धनराज राईको साथमा। ब्रुनाईमा मध्याहको 12:27 गजानै आँटेको छ। रेकर्ड हिट वेभले चाहिँ अब मानिसहरूलाई त साह्रो पार्यो। मानिसहरू त जेनतेन जीविको चलाइहाल्छन् उनीहरूले, तर यो वन्यजन्तुमा पनि एक्सटिङ्सनको लोपको जोखिम चाहिँ बढ्दै गएको भन्ने समाचारहरू चाहिँ केही दिन अगाडि प्रकाशित भएका थिए। त्यसै अन्तर्गत चाहिँ यो असामान्य रूपमा उच्च तापक्रम र लामो हिट वेभले वन्यजन्तु र प्राकृतिक इकोसिस्टमलाई समेत गम्भीर असर पारिरहेको छ भनेर चाहिँ हामीले पढ्ने मौका पाएका थियौँ केही दिन अगाडि। र यो खबर छ विशेषतः बेलायतको, बेलायत सम्बन्धी। बेलायतमा यो यस्तो लगातारको सुक्खा अनि गर्मी मौसमका कारण घाँसे मैदान सुक्नु, नदी तथा रिजर्भोयरको पानी घट्नु र बोट बिरुवामा तनाव बढ्नका साथै धेरै वन्यजन्तुको प्राकृतिक खाद्य आपूर्ति प्रभावित भएको चाहिँ विशेषज्ञहरूले बताइरहेका छन्। यो समयमा विशेष गरी किरा फट्याङ्ग्राहरू, चराचुरुङ्गीहरू र यो बम्बल बीहरू चाहिँ जोखिममा परेका रहेछन्। अरू पनि जोखिममा त छन्, तर यिनीहरू चाहिँ अब एक्सटिन्सनकै यो लोप हुने को लाइनतिर पुगिसकेका छन् भन्ने कुराहरू आएका छन्। तापक्रम बढ्दा किराहरू सामान्य समयभन्दा फरक समयमा निस्कन सक्छन्। यसले किरा खाने चराहरूको ब्रिडिङ साइकल सँगको तालमेल बिग्रिने रहेछ र त्यसो हुँदाखेरि बचेरा बचेरीलाई पर्याप्त खाना नपुग्ने अवस्था आउन सक्छ। त्यसको मतलब उनीहरूको अकालमा नै ज्यान जान सक्ने रहेछ ती बचेरा बचेरीको। अनि अत्यधिक गर्मीले बम्बल बी जस्ता किराहरूलाई पनि शरीरको तापक्रम नियन्त्रण गर्न समेत कठिन बनाउने रहेछ। श्रोता, सुक्खाका कारण गणेउला जस्ता जीवहरू माटोभित्र यिनीहरू माटोभित्र बस्छन्, माटोभित्र पनि अझै गहिराईमा जान थालेपछि अब कसलाई पर्यो साह्रो भन्दाखेरि चराहरूलाई नै साह्रो पर्यो। उनीहरूलाई खाना खोज्न पनि कठिन भएको छ। त्यस्तै नयाँ रोपिएका रुख बिरुवाहरू पनि पानीको अभावमा हुर्किन नसक्ने भएर कमजोर रूपमा परिणत भएका छन् र पेस्ट तथा डिजिजको जोखिम पनि त्यसो भएका कारणले बढेको छ। अब पानी नभएपछि उनीहरूको पनि यो बडी सिस्टमले काम राम्रो नगर्ला र उनीहरूले एन्टिबडिजहरू निकाल्नु नसक्लान् यो रुख बिरुवाहरूले पनि। अब विशेषज्ञहरूको भनाइमा एक दुई पटकको हिट वेभ भन्दा यस्तो चरम मौसम बारम्बार दोहोरिने चाहिँ अलिकति चिन्ताजनक स्थिति नै हो र हामीले देखिरहेका छौँ। यहीँ ब्रुनाईमै पनि हेर्नुहोस् न, अब अलिअलि पानी पर्नु थाल्नुपर्ने सिजन आइसक्यो, पानी पर्न थालेको छैन। हिजो अस्ति केही हप्ता अगाडि हो त्यो पनि एकपल्ट मजाले पर्यो, त्यस पछाडि बादलहरू मात्रै मडारिएको देखिन्छ, पानी परेको छैन। यदा कदा कता कता पानी परिरहेको हुन्छ, प्याची रेन्ज हुन्छ, 5 मिनट जस्तो पर्छ, जमिन पनि राम्रो नभिजिकन नै पानी पर्न बन्द गरिदिन्छ। त्यसो हुँदाखेरि सबैतिर अप्ठ्यारो छ। र हामीले कुरा गऱ्यौँ यो हिटले गर्दाखेरि, तापक्रमले गर्दाखेरि यो साना साना किरा फट्याङ्ग्राहरू, चराचुरुङ्गीहरू चाहिँ लोप हुने खतरामा पुगिसकेका छन्। यो जानकारी पछाडि हामी गीत सुन्नतर्फ लागौँ। माया संसार हर्कुलिस बस्नेतको आवाजमा।

कस्तो माया हर्कुलिस बस्नेतको आवाजमा सुन्यो नेपाली चलचित्र कागज पत्रबाट श्रोता निकै मिठो गीत सुन्यो हामीले। युएस ओपन टेनिस भइरहेको छ र मार्टिन ड्याम जुनियर र फ्रान्सिस टिफो बीच निकै रोचक भिडन्त भइरहेको छ। दुईजनाले दुई सेट जित हासिल गरिसकेका छन् भने अहिले अन्तिम सेट हुँदै गरेको छ र पहिलो सेट टिफोले जिते, दोस्रो र तेस्रो सेट ड्यामले जिते भने तेस्रो सेट फेरि टिफोले नै जितेका छन् र अहिले चौथो सेट जितेका छन् र पाँचौँ सेटको खेल भइरहेको छ। बेस्ट अफ थ्री को खेल हुन्छ जस्तो लाग्यो यो र पाँचवटामा बेस्ट अफ फाइभ भन्नुपर्ने, बेस्ट अफ थ्री भने चाहिँ पाँचवटामा तिनवटा गेम जसले जित्यो त्यसले खेल जित्यो। अब यो राउन्ड अफ 128 हो, अब यहाँदेखि जसले जित्छ त्यस पछाडि अर्को राउन्डमा यो खेलाडी प्रवेश गर्नेछ युएस ओपनको यो सालको। तपाईँले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ अहिले, टिफोलाई गर्दै हुनुहुन्छ कि मार्टिन ड्याम जुनियरलाई गर्दै हुनुहुन्छ? त सबैको आफ्नो आफ्नो चोइस हुन्छ। मेरो भने यी दुइटै खेलाडी परेनन्, म त्यति हेर्ने गरेको छुइनँ। सायद तपाईँहरू टेनिसको पारखी हुनुहुन्छ भने पक्कै पनि पछ्याउँदै हुनुहुन्छ, फलो गर्दै हुनुहुन्छ यो खेललाई, लाइभ हेरिराख्नु भएको छ। युकेमा त उठेर अब तपाईँहरू ड्युटी जाने बेला भइसक्नु आँट्यो, बिहानको चाहिँ तपाईँको 5:06 लागि 24 मिनट बाँकी रहेको छ, आँखा मिच्दै हेर्दै हुनुहुन्छ होला। अब गीत सुनौ, नाचिदेऊ च्याङ्बा, इन्दिरा जोशीले गाउनुभएको छ यो गीतलाई।

0: Express Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: यो PFBS गोर्खा रेडियो हो।

यो जनसाक्यले गाउनुभयो असन बजारमा। असन बजारमा थुप्रै मान्छेको भिडभाडदेखि लिएर सरसामानको भिडभाड पनि पाउने गर्दछौँ। असन बजार पुगेकै अनुभूति भयो यो गीतले श्रोता। प्रयोगशालामा हुर्काइएको मस्तिष्क ब्रेन कति वर्षको भयो होला? तपाईँले यो समाचार सुन्नुभएको थियो, 7 वर्ष पुगेछ श्रोता। वैज्ञानिकहरूले चाहिँ प्रयोगशालामा यो मानव स्टेम सेलबाट बनाइएका ब्रेन अर्गेनोइड्स भनिँदो रहेछ मस्तिष्क ससाना नमुना संरचनालाई चाहिँ लगातार 7 वर्षसम्म जीवित राख्न सफल भएका रहेछन्। यो भन्दा अघिल्लो रेकर्ड चाहिँ निकै लामो अवधि थिएन रहेछ, यति लामो। रोचक कुरा चाहिँ यसमा के छ भने यी ससाना मस्तिष्कीय संरचनाका कोषहरू समयसँगै वास्तविक मानव मस्तिष्कका कोष जस्तै परिपक्व र जैविक रूपमा बुढा हुँदै गएको चाहिँ देखियो। अब जेनेटिकली एज्ड हुँदै गएको देखिएको भन्न खोजेको होला। मस्तिष्कका वैज्ञानिकहरूले उनीहरूको डिएनएमा हुने परिवर्तन अथवा एपिजेनेटिक क्लक हेर्दा कोषहरूले प्रयोगशालामा बिताएको समयलाई मानव रेकर्ड गरिरहेको पाए। तर फेरि यसको अर्थ अर्गेनोइड्सले मानिस जस्तै सम्झना, चेतना वा सोच्ने क्षमता राख्छन् भन्ने चाहिँ होइन रहेछ। बरु उनीहरूको विकासका अघिल्ला चरणहरूमा कोषीय तहमा सुरक्षित रहने भने देखिएको रहेछ श्रोता। यो खोजले भविष्यमा चाहिँ अल्जाइमर, पार्किन्सन, अटिज्म तथा अन्य मस्तिष्क सम्बन्धी रोगहरू कसरी विकास हुन्छन् भन्ने अध्ययन गर्न चाहिँ नयाँ बाटो खोल्न सक्छ भनेर विज्ञहरूले चाहिँ भनेका रहेछन्। अझै यसमा अर्को रोचक कुरा चाहिँ वैज्ञानिकहरूले पुराना र नयाँ मस्तिष्क कोष मिसाउँदा पुराना कोषले विकासमा समय अघि बढाएको जस्तो व्यवहार समेत देखाएका रहेछन्। हजुर, यो विकास केमा हुन्छ भन्ने कुराको सन्दर्भ जोड्न खोज्दै गर्दाखेरि मैले तपाईँहरूसँग यो कुरा जोडेँ, विकास केमा चाहिँ हुँदैन र यो पनि एक किसिमको पाइला नै हो, एक पाइला नै हो। अब मस्तिष्कलाई यसरी प्रिजर्भ गरेर राखिएको 7 वर्ष रहेछ अहिले। अब योभन्दा पछाडि अझ योभन्दा लामो समयसम्म टिक्न सक्ला र त्यसरी नै अघि कुरा गरिहालियो अल्जाइमर, पार्किन्सन डिजिज र अटिज्म र अन्य ब्रेन डिजिज सम्बन्धी रोगहरू को विकासको रूप कस्तो हुन्छ भनेर अध्ययन गरिसकेपछि त्यसको चाहिँ औषधिहरू कसरी रोक्न छेक्न सकिन्छ भन्ने पाटो बाँकी नै रहन्छ। तर त्यसरी नै हो, पाइला पाइला सर्दै जाने अनि विकासका मूलहरू फुटाउने। अब गीत सुनौँ, बलबहादुर राजवंशीले गाउनुभएको गीत सुन्छौँ। यसपालि त बिहे गर्ने हो भन्ने

हजुर, टेनिसको खेल पनि सकियो श्रोता. युएस ओपनको राउन्ड अफ 28 को गेम 128 को गेम भइरहेको थियो. हामी कार्यक्रम सञ्चालन गरेदेखि नै यो भइरहेको थियो. निकै लामो खेला भयो. मार्टिन ड्याम जुनियर र फ्रान्सिस टिफो बीच चाहिँ खेल भइरहेको थियो. 4-6, 6-4, 6-3, 3-6 र 4-6 को सेटमा फ्रान्सिस टिफोले जित हासिल गरेका छन्. 3 सेट जिते र मार्टिन ड्याम जुनियरले चाहिँ 2 सेट जिते. र यो निकै रोचक प्रतिस्पर्धा भएको खेलमा अन्तत टिफोले जित हासिल गर्न सफल भएका छन् श्रोता. हजुर, अब आउने 3 सेप्टेम्बर बिहिबारका दिन, पर्सिको दिन हो श्रोता, ब्रिटिस फोर्सेस ब्रुनेमा योगा हुँदैछ पण्डितजीको साथमा. योगाको साथमा मेडिटेसन ध्यान पनि हुन्छ. योगा र ध्यान सँगसँगै जान्छन्. ब्रुनाई ग्यारिजनका पण्डितजीले यो कार्यक्रम लिड गर्नुहुन्छ प्रायः जसो. जहिले पनि बिहानको 9:15 बजेदेखि बिहानको 10:45 बजेसम्म यो कार्यक्रम हुन्छ. मेन हलमा हुन्छ चिटचाट कम्युनिटी सेन्टरको. तपाईँहरूले क्युआर कोड स्क्यान गर्नुभएको छैन हाई पेजबाट भने तुरुन्तै गरिहाल्नुहोस् र आफ्नो नाम दर्ता गराइहाल्नुहोस्. तपाईँहरूलाई योगा म्याट र पानी ल्याउन भने सादर अनुरोध गरिएको छ. माफ गर्नुहोला. त्यस्तै अब पाटियो बार पनि खुल्ने भएको छ. केही समयदेखि बन्द रहेको पाटियो बार मुमङको हो. यो शनिबार 5 सेप्टेम्बर बेलुकी 7 बजेदेखि खुला हुन्छ श्रोता. यो चाहिँ अब नाफीले सञ्चालन गर्दै आएको थियो र अबदेखि चाहिँ बिएफबीको हातमा नै आइपुगेको छ. ब्रिटिस फोर्सेस ब्रुनेको कोही एउटा एकजनाले सञ्चालन गर्नुहुन्छ. र अब यो चाहिँ विशेष त अब समर लिभ पछाडि सम्पूर्णलाई एकपल्ट एकमुष्ट स्वागत गरौँ भन्ने हेतुले यो संयोग पारिएको. भ्याउनुहुन्छ भने जान हुन अनुरोध गर्दछु. हजुर, अब उखुमै सुहाएको भन्ने गीत सुन्छौँ र यो गीत नै आजको हाम्रो कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ. यो पछाडि अब तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ. तत्पश्चात ब्रुनाईका श्रोताका लागि साङ्गीतिक तरङ्ग कार्यक्रम लिएर बिना गुरुङ आइपुग्नुहुनेछ भने अन्य श्रोताहरू श्रोता तपाईँहरू चाहिँ नमस्ते युकेसँग जोडिने हुनेछ. र म भने अब भोलि भेट्नेछु तपाईँहरूसँग. तपाईँहरूको बाँकी पल सुखमय रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस् र हामी भोलि भेटौँला. अहिलेको लागि नमस्ते, बाई.

0: रेडियो हो। प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले बाढी पीडितको राहतको तारमा सरकारले प्रचार गरेको जस्तो काम नभएको दावी गरेको छ। पार्टी संसदीय दलको बैठकपछि काङ्ग्रेस सचेतक निष्कल राई,
1: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कुराहरू आए, तर वास्तविकता स्थानीय तहका जनप्रतिनिधि र स्थानीय विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढङ्गबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
0: काङ्ग्रेसले राहत वितरण केन्द्रीकृत हुँदा पीडितसम्म नपुगेको भन्दै तत्काल स्थानीय तहसँग सहकार्य गर्न माग समेत गरेको छ। प्रमुख सचेतक वासना थापा,
2: राहत चाहिँ सेनाको मार्फत मात्र पठाइरहेको भएर चाहिँ सुरक्षाकर्मीहरूको मार्फत मात्रै दिइरहेको भएर चाहिँ उद्धार कार्यमा पनि उहाँहरू नै हुनुहुन्छ, अरू कार्यहरूमा पनि उहाँहरूले भ्याइरहनु भएको छ। र जुन वान रोड प्रणालीको आर्थिक सङ्कलनको चाहिँ यो चाहिँ राम्रो छ, तर राहत वितरणमा चाहिँ वान रोड प्रणालीले चाहिँ काम गरि नरहेको जस्तो देखिएको छ। स्थानीय तह र प्रदेश तहलाई त्यसको जिम्मेवार दिनुपर्छ, कहाँ कतिवटा घर थियो, कतिवटा परिवार थियो, कसलाई कसरी हेर्नुपर्छ, कसलाई कति राहत दिनुपर्छ भने त्यो स्थानीय तहलाई थाहा हुन्छ। मेरो राहत पाएको छैन भन्दै हुनुहुन्थ्यो, कोही राहतहरू जति पनि छ तर त्यहाँ व्यवस्थापन राम्रोसँग भइरहेको छैन भन्ने जस्ता कुराहरू चाहिँ त्यहाँ आइरहेको थियो।
0: काङ्ग्रेसले मृतकहरूको शव सामूहिक रूपमा व्यवस्थापन गरिहाल्न भन्दा लामो समयसम्म राखेर आफन्तले पाउने गरी व्यवस्था मिलाउन समेत सरकारलाई सुझाएको छ। सांसद राई,
1: जुन शव व्यवस्थापनको पाठ छ यो अत्यन्तै एउटा गम्भीर विषय पनि हो र एउटा जटिल विषय पनि हो। हाम्रो जुन एउटा परम्परा छ, एउटा गर्ने तरिका तौर तरिका छ, त्यसका लागि जो परेका छन् त्यो परेका मानिसहरूलाई त्यो ती पीडा छ, त्यसलाई त्यसलाई सुरक्षित ढङ्गबाट राख्नको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विज्ञहरूसँग सल्लाह लिएर अगाडि बढ्नको लागि हामी सरकार समक्ष आग्रह गर्नेछौँ।
0: बैठकले संसद बैठक तत्काल बोलाउन माग पनि गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर र मलेको क्षेत्रमा पनि सड़क भाँसिएपछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
3: रसुवा बाढीपछि तीन दिन रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेको नजिकै शीतल बजारमा करिब 60 मिटर भाँसिएको छ। हिजो कृष्णवीर र मलेको नजिकै परेवा भिरमा सड़क भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाड़ी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौँ आउजाउ गर्न अब 3 वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौ विषय निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छपेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ। यो सडकको केही भाग भने कच्ची छ। हेटौँडाबाट कुलेखानी चितलाङ हुँदै थानकोट निस्कने अर्को बाटो पनि छ, यो बाटो पनि हलुका गाडीका लागि विकल्प हुन सक्छ। पूर्वबाट आउने गाडीका लागि सिन्धुली धुलिखेलको बिपी राजमार्ग खुला छ।
0: बाढीले धेरै प्रभावित रसुवाको आमा छोदिङमो गाउँपालिकामा छिटो यातायात सञ्चालन गर्न नसकेमा खाद्यान्न अभाव बढ्ने स्थानीयले बताएका छन्। प्रहरी कार्यालयमा जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला हामीसँग भएको सम्पर्कमा 5 नम्बर वडाका स्थानीय कृष्ण नेपालीले आफ्नो अवस्था सुनाउनु भयो।
4: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
5: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन। अब कसैको अब हुन्छ नि, अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन। अब अभरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
4: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँहरूको घरसम्म पनि आइपुग्नु भयो होला?
5: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू, ओहोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
4: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
5: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधारमा गरेको आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरानमाथि कडा कारवाही गर्ने बताउनु भएको हो। इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित अमेरिकी आधार लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेको हो। ट्रम्पले थप कारवाहीको चेतावनी दिए पनि दुवै पक्षबीच तनाव बढ्दै गएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो।

बिएसको गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित भगवान गणेशको उपासना गर्ने गर्दछौँ। त्यसै गरी मातृशक्ति देवीको तथा भक्तराज हनुमानको पनि हामी मङ्गलबार उपासना गर्ने गर्दछौँ। हामीद्वारा उपासित देवी देवताहरूले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम दैनिक रूपमा प्रसारित हुने गर्दछ र यसमा हामी विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज केही धार्मिक शिक्षाहरूको विषयमा चर्चा गर्नेछु, जुन चर्चाहरूबाट हामीले दैनिक रूपमा गर्नुपर्ने केही कर्तव्यहरूको जानकारी यहाँ लिन मद्दत पुग्नेछ। धर्मको आधारमा मनुष्यको गति निर्धारित हुन्छ भनिएको छ। धर्मले नै गति गति भनेर वास्तवमा यो जीवनको जो गति छ यो त चलिरहेको छ, यो शरीरको जो गति छ यो त एउटा बिन्दुमा पुगेर रोकिन सक्छ, रोकिने गर्दछ, अर्थात् शरीरको नाश हुने गर्दछ। तर जो जीवनको गति भनेर शरीर छोडिसकेपछि पनि जीवनको गति रोकिँदैन, चलिरहन्छ, त्यो आफ्नो कर्मअनुसारका पाप र पुण्यका कर्महरूका फलहरूलाई भोग्नका लागि ती विभिन्न शरीरहरूमा जाने गर्दछन्। तिनीहरूलाई विभिन्न योनिहरू भनेर भनिन्छ र त्यही वास्तवमा गति हो। गति सुध्रियो भने स्वर्ग गइन्छ, सुख भोगिन्छ। गति बिग्रियो भने नर्क गइन्छ, दुःख भोगिन्छ। सुख भोगपछि पुनः यस धरतीमा आउनुपर्छ, चाहे स्वर्ग गए पनि र नर्कको भोगपछि पनि यस धरतीमा आउनुपर्दछ। नर्कको समाप्ति भएपछि अथवा पापको समाप्ति भएपछि नर्कबाट यस पृथ्वीमा फेरि शरीर धारण गरेर आउनु पर्दछ। त्यहाँ मनुष्य शरीर नै पाइन्छ भन्ने छैन र स्वर्गबाट पनि मनुष्य शरीरै पाएर आइन्छ भन्ने छैन। आफ्नो कर्महरूको जो बाँकी पापहरू अथवा दुःखहरू भोग्नु छ तिनीहरू भोग्नलाई अथवा अरू कर्महरू गरेर अरू केही कमाउनलाई पुनः यस संसारमा आउनु पर्नेछ। यही शास्त्रले बताएको यो गतिको विधि हो। त्यसैले यो विधि विधान अनुसार नै यी सब चिज हुने गर्दछन्। यसका नियमहरू छन् के गरेमा के हुने भन्ने, र चाहे स्वर्ग जाऊ चाहे नर्क जाऊ, त्यो चाहे सुख भोग चाहे दुःख भोग, भोग एउटै हो, दुःख एउटै हो, सुख पनि दुःखै हो, दुःख पनि दुःखै हो। त्यसैले केवल भगवान्को भजन गर, न स्वर्ग न नर्क, भगवत धाम जहाँ गएर कोही पनि फर्केर आउनु पर्दैन। त्यसैले भगवान्को धाममा गइसकेपछि कोही फर्केर आएको छैन, यदि आएको छ भने त भगवान्को इच्छाले यो संसारमा भगवान्को लीला कथा नाम रूपको प्रचारार्थ प्राणीहरूको कल्याणार्थ आउने गर्दछ। होइन भने आफ्नो कर्म वासनाको आधारमा ऊ आउनु पर्दैन। ऊ सधैँ आनन्दमा निमग्न भइरहन्छ, उसुख सुखमा डुबिरहन्छ, उसलाई कुनै कुराको आवश्यकता हुँदैन भनेर यो गतिलाई तीन किसिमले उल्लेख गरिएको छ। र गति त्यही ठिक हो जुन भगवत धाम जाने गति हुन्छ। भगवत धाम जानका लागि भगवान्को भजन गर्नुपर्दछ। देवी देवताको भजन गरेर यज्ञ यज्ञादि गरेर दान दक्षिणा दिएर पूजा आजा लगाएर देवीहरूलाई देवताहरूलाई मन्दिरमा गएर नमस्कार गरेर भगवान्को प्राप्ति हुँदैन। भगवान्को प्राप्तिको लागि भगवान्को प्राप्ति गर्ने इच्छा हुनुपर्दछ र त्यो इच्छाले नै मनुष्यलाई जहाँ लानुपर्ने हो, जे गर्नुपर्ने हो त्यहीँ लाने गर्दछ भनेर धर्मको आधारमा नै मनुष्यको गति निर्धारित हुन्छ भन्ने वाक्यले उल्लेख गरेको कुरा हो। जसले धर्मको स्थूलतालाई खोज्छ त्यसले धर्मको कुनै स्वरूपलाई देख्दैन, धर्मले स्थूलतालाई स्वीकार गरेको हुँदैन। जसले धर्मलाई सूक्ष्मतामा विचार गरेर जीवनमा उतार्ने प्रयास गर्छ त्यसले धर्मको सम्पूर्णतालाई प्राप्त गर्छ। धर्म न पुस्तकको विषय हो न भाषणको, धर्मले आफूलाई मनुष्यको आचरणमा प्रस्तुत गर्छ। जहाँ अधर्माचरण छ त्यहाँ धर्मको आभास पनि हुँदैन। त्यसैले धर्मको सूक्ष्मतातर्फ दृष्टि राख्ने महापुरुषहरूले नै धर्मको साङ्गो पाङ्ग स्वरूपको दर्शन गर्ने गर्दछन्। सदाचारमा धर्मको बास हुन्छ र दुराचारमा अधर्मको दबदबा। त्यसैले सदाचारतर्फ अग्रसर हुने प्रयास धार्मिक प्रयास हो भनेर धर्मलाई कसरी बुझ्ने भन्ने जो जिज्ञासा छ त्यसको एउटा सटीक अथवा संक्षिप्तमा एक वाक्यमा उत्तर दिँदा
त्यही दिएको छ। यो शास्त्रले दिएको उत्तर हो, यो सन्तहरूको वाणीले दिएको उत्तर हो। सदाचारतर्फ अग्रसर हुने प्रयास नै धार्मिक प्रयास हो भनेर, धार्मिक व्यक्तित्व हो भनेर उल्लेख गरिएको छ। त्यसैले धर्मको पहिलो पाइला नै सदाचारलाई जीवनमा स्वीकार गर्नुपर्दछ। अब सदाचार भनेको के हो भन्ने कुरालाई हामीले महापुरुषहरूको जीवनमा हेर्नुपर्दछ, महापुरुषहरूलाई सोध्नुपर्दछ, शास्त्रको गहन अध्ययन गर्नुपर्दछ र ती कुराहरू स्फुरित हुँदै हाम्रो हृदयमा देखिने गर्दछन्। र त्यो देखाइबाट जीवनलाई निर्धारण गरियो भने त्यो गति सुध्रिएको मानिन्छ भनेर शास्त्र तथा सन्तवाणीमा उल्लेख गरिएको छ भनेर बताइएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा केही धार्मिक शिक्षाको विषयमा चर्चा गरिरहेका छौँ र सदाचारतर्फ अग्रसर हुने प्रयास नै धार्मिक प्रयास हो भनिएको छ, न कि अरू देखावटी धार्मिक कृत्यहरू गरेर धार्मिक बन्ने जो प्रयास गरिन्छ त्यो सबभन्दा ठुलो अधार्मिक कृत्य हो र त्यसको फल त्यो भयङ्कर हुन्छ भनेर शास्त्रले उल्लेख गरेको छ। जसले अर्काको निन्दा गर्छ, चुगली खान्छ अर्थात् कुरा काट्छ, कुना काप्चा बसेर अर्काको चियो चर्चो गर्छ, के गर्दैछ भनेर दोषहरूको खोजी गरिरहन्छ र त्यस्तालाई धिक्कार्छ जो त्यसले गरेको पापलाई स्वयं लिएर त्यसको बदलामा आफ्नो पुण्य दिने गर्छ। परस्य निन्दाम पैशून्यम धिक्कारम च करोति यः, तत्कृतम पातकम प्राप्य स्वपुण्यम प्रददाति सः। हेर्दा सामान्य लागे पनि यहाँ धर्मको विशिष्ट स्वरूपलाई उल्लेख गरिएको छ। जस्तो अर्काको निन्दा जसले गर्छ, पर निन्दा, परस्य निन्दाम पैशून्यम, जो पशुता अर्काको चुगली गर्छ, अर्काको दोष ढुँडेर खोजेर हिँड्छ र यो के हो र ऊ के हो भनेर अर्काको त एउटा नचाहिँदा कुराहरूको खोजी गरिरहन्छ र अर्कालाई धिक्कार गर्छ, गाली गलौज गर्छ, त्यो वास्तवमा अत्यन्तै ठुलो पापी हो र त्यो पापीलाई जो निन्दा गर्छ, त्यो पापीको जसले निन्दा गर्छ, जसले धिक्कार गर्छ, त्यसको त्यो पाप त्यो निन्दा धिक्कार गर्ने काममा आउँछ र निन्दा धिक्कार गर्नेसँग रहेको जो पुण्य छ त्यो पापी काममा जान्छ भनेर शास्त्रले उल्लेख गरेको छ। कति ठुलो नोक्सान, कति ठुलो बर्बादी यहाँभन्दा के हुनसक्छ र, किनभने शास्त्र वचन झुटो हुँदै हुँदैन र यदि मनुष्यले यो कर्म अर्काको निन्दा गर्ने, अर्काको चुगली लगाउने र अर्कालाई धिक्कार गर्ने जो कर्म गरिन्छ त्यसबाट भयङ्कर ठुलो नोक्सान रहेछ। एउटा त उसको पाप सबै हामीले बोक्नु पर्यो र आफ्नो पुण्य सबै उसले लिएर जान्छ, ऊ पुण्यशाली हुँदो रहेछ, आफू बर्बादतर्फ गइँदो रहेछ। त्यसैले यो काम आजकै दिनबाट बन्द गर्नुपर्छ जुन दिन यो सुनिन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यस्ता कामबाट बस्नु जो प्रयास हो त्यो वास्तवमा धार्मिक प्रयास हो, सदाचारतर्फको अग्रसरता हो भनेर उल्लेख गरिएको छ। अर्को धर्मको एउटा व्यवस्थालाई उल्लेख गर्दै भनिएको छ, एउटै लाइनमा बसेर भोजन गर्ने मानिसहरूमध्ये अथवा एकै ठाउँमा बसेर भोजन गर्ने मानिसहरूमध्ये कसैलाई छुट्याएर जसले भोजन पस्किन्छ, कोही मन परेको हुँदैन कसैलाई के दिने, अथवा आफन्त आफ्ना मान्छेहरू र अलिकति परका मान्छेहरू बसेका छन् र आफू पस्किने अवस्थामा त्यहाँ अवसर पाइएको छ भनेर यदि कसैलाई छुट्याएर पस्कियो भने अथवा मिठो मिठो यता, नमिठो नमिठो उता, अथवा अनेक व्यवस्था हुन्छन् तीतिर लागियो भने त्यसको पुण्यको छैटौँ भाग भोजन नपाउने मानिसलाई प्राप्त हुन्छ। अर्थात् जो लाइनमा बसेर भोजन नदिएको व्यक्ति छ त्यसलाई त्यो पस्किने मान्छेको पुण्यको छल्टु भाग स्वत जान्छ भनेर उल्लेख गरिएको छ। जसले स्नान र सन्ध्या आदि गर्दा कसैलाई छुन्छ अथवा कुरा गर्छ अथवा गफ गर्छ भने त्यसले आफ्नो कर्मजनित पुण्यको छल्टु भाग त्यस व्यक्तिलाई निश्चय पनि दिनुपर्छ भनेर शास्त्र भन्छ। स्नान सन्ध्यादिकम कुर्वन यः स्पृश्येत् वा प्रभासते सकर्म पुण्य सटांसम दद्यात् तस्मै सुनिश्चितम भनेर उल्लेख गरिएको छ। अब यहाँनिर धर्मको व्यवस्थालाई विचार गर्ने हो भने यी त सामान्य कुरा हुन्, आफ्नालाई मिठो दिनै पर्छ, अर्कालाई अलिकति नमिठो रहेछ भने पनि त के चाहिँ हुन्छ र, यो त सामान्य व्यवहारिक
समस्या हो अथवा अवस्था हो भनेर हामी भन्ने गर्छौँ, तर यही अधर्मको एउटा कुचक्र रहेछ, आफ्नो पुण्य उसले लाँदो रहेछ। हामीले थोरै भोजनमा यताउता स्वादको दृष्टिले यताउता गर्दा हाम्रो जीवनभरि कमाएको पुण्यको छैटौँ भागको एक भाग आज जाँदो रहेछ, भोलि त्यस्तै पर्सि त्यस्तै, अथवा यस्ता अनेकौँ व्यवहारिक पक्षहरू छन् जो पाप कमाउनलाई पर्याप्त छन्, जो हामीले धार्मिक भनेका छौँ अथवा हामीले त्यसको नजर अन्दाज गरेका छौँ। वास्तवमा जीव यसैले त दुःख पाइरहँदो रहेछ र जानी नजानी कहिलेकाहीँ हे भगवान्, हे प्रभु, हे राम, हे कृष्ण भनिन्छ, त्यो पनि फेरि ठुलो पुण्यको चिज रहेछ, त्यसैले मनुष्यलाई फेरि मनुष्य बन्न प्रेरणा दिँदो रहेछ। यसरी धर्मको सूक्ष्म रूपलाई बुझ्ने हो भने मनुष्यको कल्याणमा धेरै ठुलो पापड बेल्नु पर्दैन भन्ने यो जो भनाइ छ, यस्तो शास्त्र र सन्तहरूको बारेमा भेटिन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता बीएफबीएस गोर्खा रेडियोको शुभ जागरण कार्यक्रममा हामी केही धार्मिक शिक्षाहरूको चर्चा गर्दैछौँ जसले हामीलाई सदाचारतर्फ उन्मुख गराउने प्रेरणा दिन्छन् र सदाचारतर्फ उन्मुख हुने जो प्रयास छ त्यो नै धार्मिक प्रयास हो भनिएको छ। त्यसैले लक्ष्मी प्राप्तिको इच्छा राख्नेले सदैव अमलाले स्नान गर्नुपर्छ भनेर शास्त्रले उल्लेख गरेको छ। अमलाको स्नानबाट भगवान् विष्णु प्रसन्न हुनुहुन्छ। भगवान् विष्णु प्रसन्न भएपछि यदि संसारी चिजहरूको इच्छा छ भने त्यो प्राप्त भइ नै हाल्छ र यदि भगवानै प्राप्त गर्ने इच्छा छ भने त्यसको लागि पनि वातावरण बन्दै जान्छ भनेर उल्लेख गरिएको छ। विशेषत एकादशी तिथिमा अमलाले स्नान गर्नेसँग भगवान् विष्णु सन्तुष्ट हुनुहुन्छ। तर नवमी, औँसी, सप्तमी, सङ्क्रान्ति, आइतबार, चन्द्रग्रहण तथा सूर्यग्रहणको दिन अमलाले स्नान गर्नुहुँदैन भन्दै स्कन्द पुराण भन्छ। नवम्याम दर्शे सप्तम्याम सङ्क्रान्तौ रविवासरे चन्द्र सूर्य परागे छ स्नान मामल कैस्त्यजत भनेर यो एउटा पद्य स्कन्द पुराणमा उल्लेख भएको छ र यसले यो स्नान गर्दाखेरि पुण्य प्राप्ति अथवा भगवान् विष्णुको प्रसन्नताका लागि कसरी स्नान गर्न सकिँदो रहेछ, अमलाको प्रयोगबाट कहिले गर्दा राम्रो र कहिले नगर्दा नराम्रो, यो वास्तवमा बताइएको विषय यहाँ हामीले उल्लेख गर्यौँ र यसको श्रवणबाट हामीले आफूलाई सदाचारतर्फ अग्रसर गराउने प्रयास गर्न सक्छौँ र यसले यदि त्यो गर्ने अवसर प्रदान गर्यो भने अवश्य पनि हाम्रो गतिलाई सुधार्नेतर्फ नै हाम्रो यात्रा हुनेछ। यही भगवान्सँग हामी प्रार्थना गरौँ कि हाम्रो गति सुध्रिने तर्फको यात्रा हजुरको कृपाबाट निरन्तर अगाडि बढोस् र जति पनि नराम्रा क्रियाकलापहरूतर्फ हाम्रो मति जान्छ त्यसलाई हजुरले परिवर्तन गरेर सत्कर्मतर्फ अग्रसर हुने प्रेरणा दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। नमस्कार।

नमस्ते, गुड मर्निङ। बेलायतको समय बिहानको 6:38 गएको छ। वेलकम यहाँहरू सबैलाई आज बिहानीको यो सो नमस्ते युकेमा। र ब्याङ्क हलिडे विकेन्ड थियो, लामो विकेन्ड भन्नु पर्यो, करिब करिब 3 दिन, शनिबार आइतबार त भइहाल्यो, हिजो ब्याङ्क हलिडे मन्डे। इन्जोय गर्नुभयो होला पक्कै पनि, समय राम्रो भयो होला बेलायतवासीको लागि भन्ने आशा गरेको छु। अनि नेपाली मेला इन्जोय गर्नुभयो होला, यहाँ बेलायतमा नेपाली मेला सम्पन्न भयो भव्यताका साथ। वन्स अगेन यो साल यहाँहरूले नजिक हुनुभएका र टाढा हुनुभएका व्यक्तिहरू पनि तपाईँहरू गएर नेपाली मेलामा सहभागिता जनाइसक्नु भएको छ। र अहिले आज बिहानको यो सो नमस्ते युके लिएर म आशा उपस्थित भएको छु। हिजो चाहिँ हाम्रो सहकर्मी साथी योगजीले तपाईँलाई साथ दिनुभयो भने आजदेखि फेरि शुक्रबारसम्म म नै रहनेछु, म फुलपाया, र आज पनि 9 बजीसम्म हामी लैजान्छौँ आजको यो कार्यक्रमलाई, जसलाई हामीले सुरुवात गरेका छौँ प्रमोद खरेलले गाउनु भएको एउटा देशभक्ति

भावनाले भरिएको गीतबाट। र आज मंगलबारको कार्यक्रम यसरी नै सुरुवात भएको छ र कार्यक्रममा हामी फेरि पनि विविध सरसामग्री अनि मिठा मिठा गीतहरू पस्किरहनेछौँ। 9 बजेसम्म नै पस्किरहनेछु, हुन त म एक्लै छु होइन, छौँ भनेको भए पनि स्टुडियोमा बिहानको समयमा एक्लै नै हुने गर्छु। र गीत सङ्गीत छँदै नै छन्, तपाईँहरूको अनुभवहरू पनि तपाईँहरूको मेसेजहरू पनि सेयर गर्दै गर्नुहोला। नेपालको हालखबर के छन् तिनतर्फ पनि हामी सुन्दै गर्छौँ समाचारमा होइन, र हामी पनि सेयर गर्दै गरौँला तपाईँहरूले लेख्नुभएका विषयवस्तुहरू सँगसँगै। र अब बेलायतको मौसम अलिकति पानी पर्न लाग्यो है, चिसो चिसो पनि भइरहेको छ र यसपालि अब वेट एन्ड विन्डी मौसम हुन्छ भनेर मौसमविदहरूले भनेका थिए, त्यस्तै त्यस्तै भइरहेको छ र वेट एन्ड विन्डी मौसम पानी पर्ने अनि एकैचोटि यस्तो मजाले पानी पर्ने कि फेरि पऱ्यो भने होइन। र अहिले यो अनसेटल प्रकारको मौसम छ, यो साता हेभी रेन ठाउँ ठाउँमा हुन्छ, विशेष गरिकन इङ्ल्यान्डको उत्तर पश्चिमी भेगतिर हुन्छ र त्यतातिर एकदम बढी पानी पर्ने, अलिक ज्यादा हावा पनि चल्ने। तर दक्षिणी भेगतिर चाहिँ इङ्ल्यान्डको दक्षिणी भेगतिर त्यति साह्रो पानी परे पनि एक क्षण पर्ने, कम पर्ने र यतातिर फेरि बिहिबार चाहिँ तातोपना अलिकति बढ्ने। इङ्ल्यान्ड र वेल्सको दक्षिणी भेगतिर चाहिँ लन्डन एरियामा 26 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना चाहिँ रहेको छ अहिले यो चिसो चिसो भए पनि, र अझै डिटेलमा एकछिनमा राखिहाल्छु म। अब गीत अर्को सुन्नुपर्छ फेरि, यो गीत गाउनुहुन्छ सुगम पोखरेल, जब रात भन्नुहुन्छ उहाँ हजुर। अब यो गीतपछि प्रश्न राख्नेछु म, प्रश्न के छ सुन्दै गर्नुहोला, हिजोदेखि नै सुरुवात भइसकेको छ यो प्रश्न, अब यो प्रश्नमा के छ प्रसङ्ग त्यो त छँदै नै छ। तपाईँ आफ्नो कुराकानी कस्तो भयो, तपाईँको ब्याङ्क होलिडी के गर्दै हुनुहुन्छ आदि इत्यादि त्यो पनि लेख्दै गर्नुहोला। गीत सुनाऊ अब, आउनुहोस् जब रात, गीतको टाइटल छ

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

एरोज लामा अनि जयनन्द लामाले गाउनु भएको गीत पनि हामीले अहिले सुन्यौँ भर्खरै. बिहानको 7 बज्नको लागि अब 8 मिनट जति बाँकी रहेको छ. यो बेलामा नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ. फेरि पनि स्वागत गर्छु भर्खरै तपाईँ हाम्रो साथमा जोडिनु भएको छ भने. र आजको कार्यक्रम नमस्ते युके पनि 9 बजीसम्म नै हुन्छ. म आशा उपस्थित भएको छु, आशा स्ल्यास फुलमाया पनि हजुर. र अब अन्जु पन्त र फिरोज बस्नेतले गाउनु भएको गीत एकैछिनमा राख्नेछु. प्रश्न यो साताको राखौँ. हिजोदेखि एकदम यो प्रश्न तपाईँ हामीले जान्नै पर्ने, यसको एन्सर चाहिँ यसको बारेमा जान्नै पर्ने, किनभने तपाईँहरू सुन्नुहुन्छ होइन. सुन्ने मान्छेलाई यो कहिले जन्मिएको होला भन्ने त थाहा हुनु पऱ्यो नि त. कतिलाई त थाहा छ, कतिलाई थाहा छैन. त्यसैले गर्दाखेरि क्वेसन एकदमै राम्रो राखिएको छ यसपालि भन्नु पऱ्यो. योगजीले राम्रो प्रश्न राखिदिनु सुरु गरिदिनु भएको छ. र यो प्रश्न यसपालिको कम्पिटिसनकै प्रश्न हो. यो साताको लागि अब सहभागी हुनुपर्छ तपाईँले. हामीलाई यसो एन्सर पठाउनु होला. बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? प्रश्न यही नै हजुर. बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? प्रश्न यही नै हो हजुर. अब पछाडि फर्केर तपाईँहरूले खोज्नुपर्ने हुन्छ हजुर. अब खोज्दै गर्नलाई हिजो त निकैजनाले पठाइसक्नु भएको छ एन्सर. आज अब अझै आउनुहुनेछ शुक्रबार बिहान 8 बजेसम्ममा भन्ने सोचिरहेको छु हजुर. अब दामी छ है यसपालिको प्रश्न. पक्का पनि तपाईँहरूले थाहा नपाउनुहुनेहरूले थाहा पाउनुहुनेछ, तर धेरैले थाहा रहेछ. हिजो निकै आइसक्नु भएको छ त यहाँहरू हजुर. हाम्रा रेगुलर जो लिसनर, हाम्रो श्रोता साथी हुनुहुन्छ, यहाँहरूले त एकदम मजाले पठाइसक्नु भएको छ, राम्रो पनि गर्नुभएको छ सुरुकै दिनमा हजुर. अब छ अझै बाँकी. हामीलाई सम्पर्क गर्नको लागि हामीलाई मेसेन्जरमा सजिलै सम्पर्क गर्न सक्नुहुन्छ. मेसेन्जरमा बिएफबिएस गोर्खा रेडियो गरेर खोज्न नभुल्नु होला. यसो टाइप गरेर हामीलाई भेट्नुहुन्छ. र इन्स्टाग्राममा पनि अबदेखि चाहिँ हामीलाई सर्च गर्न सक्नुहुन्छ. तर अहिले हालसालै चाहिँ अहिले तत्काल चाहिँ यो सुरुवात भइसकेको छैन. टिकटकमा त हामीलाई भेट्नुहुन्छ, हाम्रो सामग्रीहरू त्यहाँ हुन्छन्. र अब तर अब चाहिँ यहाँहरूले अत्यधिक चलाउनुहुने इन्स्टाग्राममा पनि हाम्रो सरसामग्रीहरू भेट्नुहुन्छ. र हामीलाई स्थानीय रूपमा टेलिफोन गर्न चाहनुहुन्छ भने 01303246730 हो. र हाम्रो इमेल एड्रेस पनि राखिहालौँ. हाम्रो इमेल एड्रेस हो bfbsgorkha@bfbs.com हजुर. bfbsgorkha@bfbs.com. गोर्खाको स्पेलिङ GURKHA लेख्न नभुल्नु होला. अब अर्को गीतभन्दा अगाडि पात्रो एकचोटि हेरौँ. नेपाली पात्रो आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 16 गते हो, मङ्गलबारको दिन पर्यो. तदनुसार 1 सेप्टेम्बर सन् 2026 दिन. फेरि पनि भदौ महिनाको आज 16 गते, सेप्टेम्बर महिनाको चाहिँ 1 तारिक सुरुवात भयो हजुर. मेट्रियोलोजिकल अटम सिजन सुरु भएको छ है. आजदेखि सेप्टेम्बर महिनादेखि चाहिँ अटम सुरुवात हुन्छ मेट्रोलोजिकल हिसाबले. र हिजो अन्तिम दिन थियो समर सिजनको. अब अटम सुरु भयो, बिस्तारै हामी जाडोतिर लाग्छौँ होइन, विन्टरतिर. अब अटमै अलिअलि शीतल शीतल चिसो चिसो त हुन्छ. तर अघि भनेको थिएँ बिहिबार चाहिँ तापक्रम एकछिन चाहिँ फेरि बढ्छ, धेरै दिन होइन, 1-2 दिन मात्रै हो. तर बिहिबार 26 डिग्री पुग्छ भन्ने भनाइ छ. हेरौँ के हुन्छ डिटेलमा. अहिले 7 बजेपछिको समयमा वेदरको मौसम, वेदरको चर्चा पनि म गरि नै हाल्छु. अब तिज आउन लाग्यो है. तिजभन्दा अगाडि पिता सम्मान दिवस आउँदैछ. पिता सम्मान दिवस आउनको लागि 10 दिन, भदौ 26 गते, सेप्टेम्बर 11 तारिक पर्छ. र तिजको दर खाने दिन चाहिँ सेप्टेम्बर 13 तारिक पर्छ, भदौ 28 गते. अनि ओके हजुर, हेर्दाखेरि क्यालेन्डरमा व्रत बस्ने दिन चाहिँ अब आउनको लागि 13 दिन बाँकी छ, 14 सेप्टेम्बरमा है तिजको व्रत बस्नुहुनेहरूको लागि. अब बिस्तारै तिजका गीतहरू पनि यहाँहरूले सुन्दै जानुहुन्छ. अहिलेलाई पनि यो गीत अन्जु पन्त र फिरोज बस्नेतले गाउनुभएको छ.

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio.
3: Room bhitra senako toli lekho jibarda pani karmachari phela napareko khabar pachi raswa gadi aayojana nirash bhaneko cha. Aayojanaka suchana adhikari Narnath Neupani.
4: हामी आफू गएर पत्रवास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ. हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो. कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन. अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न. तर अनुमानको आधारमा 14-16 कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ. बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन. त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ कसगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ. अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ.
5: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
4: 250 मिटर भित्र जानुपर्छ.
5: भनेको त्यो चाहिँ अन्तिम हो?
4: हजुर, 250 मिटर अन्तिम हो. यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ. विद्युत गृह चाहिँ करिब 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ. त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ. विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ. सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ. अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो. त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ.
5: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
4: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ. अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो. उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो. त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो. त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ. अब केही भन्न सकिने अवस्था छैन. उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नु भएबाट हामी चाहिँ अलि निराशै छौँ.
5: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
4: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो. त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो. पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो. त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नुभएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ.
5: र सुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेको छ. 14-16 जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
4: हुन सक्छन् भन्ने हो हाम्रो. 14-14 त्यहाँभित्र छन् भनेर भन्न सक्ने अवस्था पनि रहेन. त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुनसक्छ. अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ. त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो. त्यसैले त्यहाँ सकुशल हुनुहुन्छ, उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएका हौ. त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो. यत्रा कर्मचारीहरू हराइरहनु भएको छ, कसरी माग्न हजुर छ नि हामीलाई हजुर पनि.
3: पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ.
6: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाडीमा लैजाने भएका हुन्. नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवानचन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ. उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योग समन्वय गरी ग्यास भर्ने भएका छन्. उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ. संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ. यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सड़कबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ. बाहिर उद्योगमा ग्यास भर्ने काम शुरू भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ. श्री ग्यासले बाबा श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको काला खेतीले जानकारी दिनुभएको छ।
3: हवस् त, खबर यति नै। नमस्कार।

नमस्ते, वेलकम यहाँहरूलाई फेरि पनि आज बिहानीको यो शो नमस्ते युकेमा। बिहानको 7:09 गएको छ। भर्खरै हामीले सुन्दै थियौँ सुगम पोखरेल अनि स्वेच्छा ठकुरीले गाउनुभएको यो गीत। र अब आजको बेलायत को लागि म समय त बिहानको भए पनि नेपालको लागि पनि बिहानको छ, तर दिउँसोको समय हुन लाग्यो त्यहाँ 6 मिनट, ओके 5 मिनट मात्रै जति बाँकी रहेको छ दिउँसोको 12 बज्नको लागि नेपालमा। अनि ब्रुनाईतिर हङकङतिर दिउँसोको 2 बजेर अहिले 10 मिनट जान लागेको छ त्यहाँ। र आजको यो कार्यक्रम नमस्ते युकेमा अब मिठा मिठा गीतहरू छँदैछन्। मौसमको चर्चा म राख्ने नै छु अहिले यतिखेर यो आवरमा, होइन यो आवरको न्युज सुनेपछि हामी प्रायः मौसमको चर्चा गर्ने गर्छौँ बिहान। र आज वेदर, अब आज सेप्टेम्बर 1 तारिक, होइन मेट्रियोलोजिकल अटम सिजन सुरु भयो सेप्टेम्बर 1 तारिकदेखि। र अब चिसो चिसो फिलिङ त भइरहेको छ, तर यो साता बिहिबार शुक्रबारसम्म एकछिन, बिहिबार अलिक तातो हुन्छ दक्षिणी भेगको लागि मात्रै हो इङ्ल्यान्डको, तर अरू ठाउँमा त्यस्तो हुँदैन। चिसो हावा पनि आउँछ माथि उत्तरी भेगतिरबाट, र वेट एन्ड विन्डी मौसम पनि छ यो साता। मौसमविदहरूका अनुसार चाहिँ ब्रिजी हुने, होइन प्रायः जसो हावा चाहिँ चल्ने, अनि यो एट्लान्टिक ओसनतिरबाट आउने हावा चलिरहने, अलिअलि पानी पर्ने, कतिपय ठाउँमा अलिक भारी पनि पर्ने, अनि तल दक्षिणीतिर भेगतिरबाट अलिकति न्यानो पनि आउने इङ्ल्यान्डको दक्षिणी भेगको लागि। यो लन्डनतिर चाहिँ तापक्रम बढेर अलिक बढी हुन्छ। वेल, अब यसो मौसम हेरौँ आजको यो अझै डिटेलमा हेर्दै जाँदाखेरि, मैले यो आजको यो मौसम यहाँनिर यसो चार्ट हेर्दै थिएँ, र यहाँनिर चाहिँ बेलायतको लागि, बेलायतले चाहिँ अहिले मेट अफिसले के गरेको छ भने, वेदर फोरकास्टरहरूले चाहिँ यो सालको स्ट्रोमहरू जो आँधी आउँछ नि, समुद्री आँधीहरू, त्यो आँधीको लागि चाहिँ नाम राख्ने क्रम सुरु हुँदैछ। र यो नाम चाहिँ फेरि पब्लिकबाट लिइन्छ, अनि यो नामको लागि चाहिँ यसपालि थिम के राखिएको छ भने, नटी पेट्स, होइन तपाईँहरूको बिरालो कुकुर सानसानो बच्चाहरू हुन्छ नि, अलि नटी पेट, र यस्तै मिसबिहेभ गर्ने चिल्ड्रेनहरूको लागि, होइन साउन्ड द सिप, बच्चा सिपको पाठा पनि त्यस्तै हुन्छ नि, होइन यो भेडाको पाठाहरू पनि, पाख्राको पाठाहरू कस्तो चुल्बुले चञ्चले हुन्छ, होइन नटी पेट पनि त्यस्तै हुन्छ, अनि नटी भनेर नटी त होइन, तर जुन चुल्बुले चञ्चले पेटहरू हुन्छन् कुकुरहरू सानो हुँदाखेरि, बच्चाहरू पनि त्यस्तै हुन्छन् नि, होइन त्यस्तै एकदमै चञ्चल, उनीहरू एकदम क्युरियस जिज्ञासु हुन्छन् कि जे चिज पनि छुनु मन लाग्ने, मुखमा हाल्न मन लागिहाल्ने, हिँडिहाल्न मन लाग्ने, होइन अनि भाइ हो त्यस्तो प्रकारको बच्चाहरूको लागि, पेटको लागि चाहिँ, जनावरको लागि चाहिँ यो यस वर्षको, यो सालको आँधीहरूको नाम दिने भनेर चाहिँ भनिएको छ। र पब्लिकलाई यो आफ्नो आफ्नो स्ट्रोमहरूको नाम चाहिँ पेटहरूकोदेखि लिएर आफ्नो बच्चाहरूको, होइन बच्चाहरूको भन्दा पनि यस्तो नटी पेटको लागि नामहरू चाहिँ दिनको लागि आग्रह गरिएको छ है। र यसमा चाहिँ जस्तो कस्तो भने, स्टोम इभी भनेर जुन नाम राखी, जस्तो एक्जाम्पलको लागि स्टोम इभी रे, र यो इभी चाहिँ 9 मन्थ ओल्ड, एकदमै केओटिक, 9 महिनाको चाहिँ पप्पी हो कि, 9 महिनाको पप्पी भनेको कस्तो हुन्छ, एकदम स्ट्रङ, होइन पक्का चुल्बुले हुन्छ नि, हजुर हो त्यस्तो पप्पी, त्यो पप्पीको लागि नाम हो, होइन। र यस्तै गरिकन अर्को चाहिँ फेरि बच्चाहरूको पनि हुन्छ नि, होइन स्टोम क्लोई किन राखियो भन्दाखेरि, स्टोम क्लोई एक्जाम्पलको लागि, होइन लेट्स से स्टोम क्लोई, र यो चाहिँ, यो नाम चाहिँ 5 वर्षे बच्चा हुन्छ नि, 5 वर्षको बच्चा कस्तो चुल्बुले हुन्छ, उसले आफैमा एउटा स्टोम क्रिएट गर्छ नि, होइन आफैमा आधी बेहरी घरको आमाको लागि, बाबाको लागि, आफ्नै लागि पनि, होइन पिठो भेट्टा नि पुरै छरेर भुइँभरि टाउकोभरि हो, यस्तो प्रकारको स्टोमको नाम दिने भनेर भनिएको छ, यस्तो बिहेभका बच्चाहरूकोदेखि लिएर पेटहरूको। एनिवे, तपाईँहरूले सब्मिट गर्न सक्नुहुन्छ तपाईँहरूको मनमा केही यस्तो आयो भने चाहिँ। वेल, हामी मौसमको चर्चा गर्दै थियौँ, मैले झट्टै यो देखिहालेको छु त्यसैले यो सेयर गरिहालेँ। अब आजको मौसम हेर्दाखेरि आज प्रायः नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा पानी पर्छ, अनि यता वेल्स भयो, पश्चिम दक्षिण पश्चिम स्कटल्यान्डतिर हल्का छिटफुट पानी पर्ने देखिन्छ, अनि अरू सबै ठाउँमा चाहिँ प्रायः सुक्खा हुन्छ, तर बादल लागिरहन्छ आज दिनभर नै। र तापक्रम लन्डन एरियामा म्याक्सिमम भनेको 22 डिग्री सेल्सियस, कार्डिफ, बर्मिङहाम, लिभरपुलतिर 21, बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा 16 देखि 19 डिग्री सेल्सियस। यो आजको तापक्रम भयो आज मङ्गलबार, र भोलि बुधबारको दिनको हेर्दाखेरि चाहिँ आज भन्दा पनि अझ मोर रेन अन द वे भनेर भनिएको छ,
नर्दर्न आयरल्यान्ड, उत्तर इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्डको मध्य दक्षिण पूर्वी भागमा निकै पानी पर्छ होइन भोलि बुधबार, र उत्तरी स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डमा पछि घाम पनि देखा पर्छ र इङ्ल्यान्डमा चाहिँ प्राय बादल लागिरहन्छ। तापक्रम उही आज जस्तै नै छ तर स्कटल्यान्डमा अझै घट्छ, माथि 14-17 डिग्री सेल्सियस, लन्डनतिर 22 डिग्री सेल्सियस। अब पर्सि बिहिबारको कुरा गर्नुपर्दाखेरि प्राय सुक्खा हुन्छ है र घमाइलो पनि, र आज र भोलिको तुलनामा चाहिँ बिहिबारको दिनमा मौसम पानी कम पर्छ कि पानी पर्दैन, सुक्खा हुन्छ, बढी घाम पनि लाग्छ। अलिअलि स्कटल्यान्डको दक्षिणी र उत्तर इङ्ल्यान्डमा चाहिँ अलिअलि पानी अलिअलि मात्रै हो पर्ने छिटफुट, अन्यथा त्यो पनि हट्छ र सबै ठाउँमा घमाइलो रहन्छ। स्कटल्यान्ड, वेल्स र इङ्ल्यान्डमा पूर्ण रूपमा घमाइलो हुन्छ तर नर्दर्न आयरल्यान्डमा भने पछि चाहिँ फेरि बादल लाग्ने र बाक्लो पानी पर्ने हुन्छ। यो बिहिबारको कुरा भयो र तापक्रम भनेको लन्डन एरियामा 25-26 डिग्री सेल्सियसको तापक्रम हुन्छ र कार्डिफतिर 23, बेलफास्टतिर 20 अनि माथि स्कटल्यान्डमा 17-20 डिग्री सेल्सियस। यो बिहिबारको कुरा होइन, शुक्रबार पनि यो उत्तरी भेगतिर चाहिँ चिसो हावा चल्छ त्यसैले चिसो हुन्छ, उता दक्षिणी भेगतिर चाहिँ दक्षिणी हावाको प्रभाव रहँदाखेरि अलिअलि न्यानो भइरहन्छ। तापक्रम भनेको 24-25 डिग्री सेल्सियस म्याक्सिमम् लन्डनतिर, माथि स्कटल्यान्डतिर 16-18। एनिवे यस्तै छ अहिलेको मौसम। अब गीत सुनाऊ, आउनुहोस् आगामी दिनको मौसम यस्तै छ। अब गीत मैले सुरु गरेँ कर्मा रुम्बाले गाउनुभएको।

समय बिहानको 7:19 गएछ। अब आजको एक्सचेन्ज रेट हेरौँ, सुन र चाँदीको मूल्य के छ त्यो पनि म राखिहाल्छु यतिखेर नै। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 16 गते मङ्गलबारको दिन हो। तदनुसार सेप्टेम्बर 1 तारिक सन् 2026 दिन आज मङ्गल चौथी व्रत बस्नुहुनेहरूको लागि चाहिँ आजको दिन परेको छ है। मङ्गल चौथी व्रत लिनुहुनेहरूले चाहिँ व्रत लिने दिन, र अब श्री कृष्ण जन्माष्टमी व्रत लिनुहुनेहरूको लागि चाहिँ 3 दिन बाकी रहेको छ। 4 सेप्टेम्बरमा पर्यो भदौ 19 गते होइन, र त्यसपछि चाहिँ लगत्तै फेरि कुशे औँसी आउँछ, पिता सम्मान दिवस चाहिँ 11 सेप्टेम्बरमा परेको छ। तिजको दर खाने दिन चाहिँ 13 सेप्टेम्बरमा परेको छ है। हजुर, आउने दिन यस्तो छ। आजको यो पाउन्ड स्टर्लिङको भाव हेर्नु पर्दाखेरि प्रति यो आज एकको खरिद्दर पाउन्ड स्टर्लिङ एकको खरिद्दर 205.84 रुपियाँ छ र बिक्री दर 206.66 रुपियाँ। पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिद्दर 205.84 रुपियाँ, बिक्री दर 206.86 रुपियाँ। अनि सुन र चाँदीको मूल्य आज 306,100 रुपियाँ, प्रति तोला सुनको मूल्य 306,100 रुपियाँ छ भने चाँदी प्रति तोलाको मूल्य 4,765 रुपियाँ। हजुर, चाँदी प्रति तोलाको मूल्य 4,765 रुपियाँ। अब गीत सुनौ फेरि अर्को। यो गीत छ निशान भट्टराई अनि बिन्दु परियारले गाउनुभएको हो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बडो गजबको सुना गीत हामीले अहिले सुनिरहेका थियौँ. सालैजो, टिपिकल सालैजो भएको रहेछ यो. पक्का ओरिजिनल जस्तो लाग्यो, होइन? धनबहादुर गुरुङ र शर्मिला गुरुङले गाउनु भएको, साथीहरूका साथमा. मन पराउनु भयो होला पक्कै पनि. मादल त्यहाँ टङ टङ ता मादल र डम्पु जस्तो लाग्छ त्यहाँनिर जुन बजाइएको बाजा छ त्यहाँ प्रष्ट रूपमा सुनिने. र यो सालैजोपछि अब फेरि तामाङ सेलो सुन्छौँ हामी. बिहानको 7:32 पनि गएछ. अब पालो भयो राशिफलको. अनि म आज 8 बजेभन्दा अगाडि तपाईँसँग सेयर गर्नेछु हाम्रो तिग्राको कुरा है. हाम्रो तिग्राहरू कतिलाई स्लिम मनपर्छ, कतिलाई यति अलिक मोटो मोटो हुन्छ नि हजुर त्यो मनपर्छ, कतिले चाहिँ मोटो भयो भनेर स्लिम बनाउन खोज्छन् कि. वास्तवमा त्यो गलत हो रे. जति उमेर बढ्दै जान्छ अथवा तपाईँको तिग्रा पहिलेदेखि नै अब मजाले खामो जस्तो डरो छ भने चाहिँ तपाईँ हेल्दी हुनुहुन्छ. हजुर, तिग्राको साइजले पनि हाम्रो हेल्थ स्वास्थ्यको कुरा गर्न सकिन्छ. तिग्राको साइजले पनि हामी कतिको स्वास्थ्य छौँ भनेर बचाउँछ अरे, कि हाम्रो बताउँछ अरे हाम्रो मुटु कतिको स्वास्थ्य हुनसक्छ भन्ने कुरा. वेल, त्यसको बारेमा हामी चर्चा गर्छौँ 8 बजे अघिको समयमा. अहिलेलाई भने अब राशिफल मेष राशिबाट सुरु गरौँ. आज मेष राशिको लागि चलिरहेको काम व्यवस्थित हुनेछ. प्रविधि सम्बन्धी काम सजिलै मिल्ला. आम्दानीको नयाँ उपाय भेटिनेछ. साथीसँगको भेट आज सुखद रहला. वृष राशि, मनको कुरा खोलेर भन्न सकिनेछ आज. अनुभवी व्यक्तिको सल्लाह उपयोगी होला. धार्मिक वा सांस्कृतिक कार्यक्रममा जाने अवसर पनि मिल्न सक्छ र खर्चमा चाहिँ अलि नियन्त्रण राख्नुहोला. मिथुन राशि, अड्किएको कामले गति लिला. आज पैसाको नयाँ बाटो खोल्न सक्छ. बोल्दा हतार नगर्नुहोला. स्वास्थ्यमा स्फूर्ति आउनेछ. कर्कट राशि, खर्च घटाउने मौका मिल्नेछ. नयाँ काममा नयाँ जिम्मेवारी आउला. पढाइमा मन बस्नेछ. घरको वातावरण रमाइलो होला आज. सिंह राशिको भने नयाँ चिनजान उपयोगी हुनेछ आज. व्यापारमा राम्रो ग्राहक भेटिन सक्छ. कामको सिलसिलामा बाहिर जानुपर्ने पनि हुनसक्छ. पढाइमा चाहिँ तपाईँको ध्यान जानेछ. कन्या राशिलाई आज रोकिएको पैसा आउने सम्भावना देखिन्छ. काममा तपाईँको कुरा

धनु राशिको भने साझेदारीको काममा सहमति बन्नेछ। आर्थिक पक्ष सामान्य भन्दा राम्रो रहनेछ। कसैसँग मनको कुरा मिल्ला, पढाइमा मेहनतको फल पनि पाइनेछ। मकर राशि, आज काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यका लागि हिँडडुल राम्रो हुनेछ। उपकरण चलाउँदा सावधानी अपनाउनुहोला। सामाजिक काममा सहभागी पनि हुनुपर्ला। कुम्भ राशि, नयाँ मानिससँग भेट पनि हुनेछ। व्यापारमा ग्राहकको संख्या बढ्न सक्छ। पढाइमा ध्यान केन्द्रित होला। छोटो यात्रा रमाइलो रहनेछ। खानामा मसला अलिक कम गर्नु ठिक होला। अब अन्तमा मीन राशि। आज मीन राशिको लागि आर्थिक जिम्मेवारी पूरा हुनेछ। काममा धरेको फल पनि मिल्ला। घरको वातावरण सहज बन्नेछ। आफ्नो लागि समय निकाल्नुहोला र निद्रा मिलाउने प्रयास पनि गर्नुहोला। आफ्नो निद्रा पुरा गर्ने प्रयास। राशिफल यहीसम्म आएर समाप्त भयो। हाम्रो पात्रबाट आज राशिफल राखिसक्यौँ। अब गीत सुन्नुपर्छ। अर्को एउटा गीत, जुन गीत चाहिँ अनिस योन्जन च्याङबाले गाउँदै हुनुहुन्छ। एउटा तामाङ सेलो सेलो छ यतिखेर, जुल्फी भन्ने।

0: Yes. गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

अहिले गाउँदै हुनुहुन्थ्यो अन्जु पन्त अनि महेन्द्र खतिवडा. प्रश्न एकचोटि फेरि सुन्ने बेला भएको छ, जुन प्रश्न हिजोदेखि सुरुवात भएको छ र यो प्रश्नको उत्तर चाहिँ यो आउने शुक्रबार बिहान 8 बजेसम्म यहाँहरूले दिइसक्नुपर्नेछ. हिजो नै निकै धेरै दिइसक्नु भएको छ, आज पनि फटाफट आइरहनु भएको छ. र अब यो प्रश्न के छ भने सिम्पल प्रश्न, तर सिम्पल सुन्नु हुनेहरूको लागि, थाहा पाउनु हुनेको लागि छ, थाहा नपाउनु हुनेहरूले होमवर्क मजाले गर्नुपर्छ. बिएफबिएसको कुरा छ यसपालि. बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? प्रश्न यही हो. फेरि एकचोटि, बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? हजुर, प्रश्न यही नै हो. अब इतिहास पल्टाउनुहोस् है. अब कता कता खोज्न मिल्छ, कता कता भेटिन्छ, होइन? यसो खोज्नु होला. यहाँहरूले निकै मेहनत गर्नुभएको छ, एन्सरहरू पठाउँदाखेरि निकै होमवर्क गरिसक्नु भएको छ. आज पनि निकैको मेसेजहरू आइसकेका छन्। किप राइटिङ, लेख्दै गर्नु होला भनेर फेरि पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु. र कसरी कहाँ पठाउने भन्ने कुरा त अघि पनि चर्चा गरेको थिएँ, होइन? यहाँहरू अलमोस्ट धेरैलाई थाहा छ, हामीलाई मेसेन्जरमा धेरैले सम्पर्क गर्ने गर्नुहुन्छ, त्यहाँबाट उत्तर पठाउनुहुन्छ. मेसेन्जरमा खोज्न चाहनुहुन्छ भने बिएफबिएस गोर्खा रेडियो गरेर यसो खोज्नुहोस् त, त्यहाँ हाम्रो लोगो भेट्नुहुन्छ र त्यहाँ मेसेज पठाउन सक्नुहुन्छ. यहाँहरूले हामीलाई चाहिँ कस्तो भने थम्सअप पठाउनु भयो भने हाम्रो तर्फबाट पनि त्यहाँनिर अटो रिप्लाई पाइहाल्नुहुन्छ, थम्सअप पनि पाइहाल्नुहुन्छ. हजुर, सो आजको यो भयो आजको प्रश्न. यो हिजोदेखि सुरुवात भएको प्रश्न, आजको मात्रै त होइन, यो हिजोदेखि नै सुरुवात भएको प्रश्न हो. पक्कै पनि तपाईँहरूले खोजखबर गर्दै हुनुहुन्छ र आज पनि निकै मेसेजहरू आइसकेका छन्, कहाँबाट कस कसले लेख्नु भएको छ, के हामी चर्चा गरि नै हाल्छौँ. अब गीत अर्को एउटा सुन्ने बेला भएको छ. म अलिकति हाम्रो आज तिग्राको कुरा गर्छु भन्दै थिएँ, होइन? भनिरहेको थिएँ तिग्रा चाहिँ अब बलियो बनाउनको लागि हामीले के गर्छौँ होला त, है? हजुर, त्यो गर्नु पनि एकदमै जरुरी हुन्छ. त्यसको साइजको कुरा छ कि यो साइजले चाहिँ साइज यो तिग्राको साइज म्याटर भन्ने कुरा हो. ओके, तिग्राको साइजले के बताउँछ तपाईँसँग एकछिनमा सेयर गर्छु. अहिलेलाई गीत सुनाएँ अर्को एउटा, गाउँदै हुनुहुन्छ सुजन चापागाई अनि सलिना बिकर.

समय बिहानको 7:52 गयो. अब अर्को एउटा गीत छ तपाईँको लागि, त्यो गीत राख्दै हामी समाचारतिर लाग्छौँ. अहिले चाहिँ यो गीत सुजन चपागाई र सलिना केसी सलिना बिक गाउँदै हुनुहुन्थ्यो. अब तिग्राको कुरा गर्छु भन्दै थिएँ मैले अघि नै. हजुर, तिग्रा हाम्रो खुट्टाको तिग्रा, अब घुँडादेखि मुनि हुन्छ नि होइन, अब त्यो तिग्रा तपाईँको कत्तिको पातलो छ र कत्तिको मोटो छ, हजुर, त्यसको तिग्राको घेरा कतिको ठुलो छ कि, हजुर, त्यसको मोटाइ कतिको छ, बस त्यसमा पनि तपाईँ हाम्रो स्वास्थ्य भर पर्ने कुरामा अध्ययन गरिएको रहेछ. त्यसैले गर्दाखेरि यो तिग्रा, ठुला तिग्रा हुनेहरू चाहिँ के हुँदो रहेछन् भने धेरै बाँच्न सक्ने कुरासँग जोडिएको हुँदो रहेछ विज्ञहरूका अनुसार. हजुर, अब कतिलाई चाहिँ अब सुन्दरीहरूको लागि चाहिँ अब पिँढोलाई यत्रो ठुलो भएको खासै उहाँहरूलाई मन पर्दैन होइन, खुट्टा सर्लक्क भएको मनपर्छ होइन मानिसहरूलाई, तर त्यो चाहिँ सौन्दर्यताको हिसाबले धेरै मानिसको कुरा, तर वास्तवमा चाहिँ स्वास्थ्यको हिसाबले हेर्ने हो भने पातलो खुट्टा भन्दाखेरि पनि यो ठुलो तिग्रा, तिग्रा चाहिँ विशेष गरिकन त्यो चाहिँ मोटो भएको चाहिँ राम्रो हुन्छ अरे. ठुलो तिग्राको चाहिँ लामो आयुसँग सिधै सम्बन्ध हुन्छन् भन्ने कुरा विभिन्न प्रमाणहरूले देखाएको चाहिँ बताइन्छ. र यसमा विभिन्न क्षणमा विभिन्न ठाउँ ठाउँमा यसको अध्ययन पनि गरिएको छ. र एउटा अध्ययनमा चाहिँ 25,000 सहभागीहरू गरिएको एउटा मेटा एनालाइसिस गरियो. र यसले चाहिँ यो एनालाइसिसले के पत्ता लाग्यो भने प्रत्येक 5 सेन्टिमिटर तिग्राको जुन गोलाइ बढ्छ नि मोटाइ, हजुर, त्यसको कारणले चाहिँ मृत्यु हुने खतरा 18% कम हुन्छ अरे. हजुर, त्यसैले अब तिग्राको मोटाइ बढाउन राम्रो हुँदो रहेछ होइन, तर बढाउने भन्दैमा फेरि सबै यहाँ पुरा त्यो अरू चिजको पनि बढाउने चाहिँ होइन कि, तिग्राको चाहिँ भनेको हामीले. र यो अरू चिजमा पनि बोसो लाग्छ, यो तिग्राको बोसोले चाहिँ राम्रो गर्छ होइन, तिग्राको बोसोले चाहिँ त्यो त्यसको जति मोटाइ भयो त्यति राम्रो हुन्छ, तर भित्री अङ्गहरूका बोसो जस्तो पेटमा हुन्छ नि, भित्री अङ्गहरूमा जम्ने बोसो, कलेजो मुटुहरूमा होइन, अनि त्यसपछि यस्तै गरिकन पेटमा जम्ने बोसो हो, त्यसलाई चाहिँ भिसेरल फ्याट भनिन्छ, त्यस्तो बोसो चाहिँ राम्रो होइन फेरि, त्यसले चाहिँ डायबिटिज, मधुमेह, मुटु रोग होइन, मेटाबोलिक डिसफङ्सन के सबै बनाउँछ, अरू जोखिमहरू धेरै हुन्छन् यसले चाहिँ. तर तिग्राको बोसो र यसमा भएको बोसोले चाहिँ शरीरको अन्य भागमा भएको बोसो जस्तो नराम्रो होइन अरे यो चाहिँ, र यसले चाहिँ हाम्रो चाहिँ यो सुरक्षात्मक भूमिका खेल्छ अरे हाम्रो शरीरको लागि, स्वास्थ्यको लागि. हजुर, र यसको अर्थ शरीरको तल्लो भागमा रहेको बोसो जुन खुट्टामा हुन्छ नि पिँढौलामा, हो यसले चाहिँ कोलेस्ट्रोललाई बढाउन होइन कि घटाउनलाई यसले मद्दत गर्न सक्छ भन्ने कुरा चाहिँ गरिन्छ. हजुर, र यो त्यसैले गर्दाखेरि यो जरुरी रहेछ हाम्रो तिग्रा कत्तिको ठुलो छ भन्ने यसो आफ्नो पनि हेर्नु पऱ्यो. अब त्यो चाहिँ जति ठुलो भयो त्यति बलियो कि, जति मोटो भयो त्यति नै तपाईँको बलियो, त्यसले चाहिँ तपाईँलाई आड दिन्छ र हड्डीलाई पनि त्यसले चाहिँ एकदम पक्का सुरक्षित राख्छ. र विभिन्न चरणमा गरिएको यो विश्लेषणहरूमा विशेषज्ञहरूले चाहिँ यो मेटा विश्लेषणमा सहभागीहरूले चाहिँ जो अघि तिग्राको लागि गरियो 25,000 होइन भने मैले, र यो सहभागीहरूमा चाहिँ लामो समय बाँच्ने कारण पनि यही खुट्टाका मांसपेसीहरू ठुलो, तिग्रा मोटो बनाए भएको कारणले रहेछ भनेर पनि भनिएको छ. र युकेको किङ्स कलेज लन्डनकी एकजना वृद्ध अवस्था अनि स्वास्थ्य विषयकी प्राध्यापक, एकजना प्राध्यापकले चाहिँ तिग्रामा रहेका यो तीन प्रकारका तन्तुहरूमध्ये चाहिँ यो एउटा एकदम महत्त्वपूर्ण चाहिँ मांसपेसी हो, र यो मांसपेसी चाहिँ स्वास्थ्य र दीर्घायुसँग निकै बलियो रूपमा सम्बन्धित हुन्छ, र शरीरमा धेरै मांसपेसी हुँदा त्यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, र यसले मधुमेह, मुटु रोग र अन्य दीर्घकालीन रोगहरूको जोखिम घटाउँछ. र यस्तै गरिकन यो 2009 ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनले पनि सानो तिग्रा भएका पुरुष र महिलामा मुटु रोग र मुटुको जोखिम बढिरहेको देखाएको थियो. बलिया तिग्राले चाहिँ, मोटो तिग्राले चाहिँ वृद्धहरूमा शारीरिक कमजोरी रोक्छ
र आत्मनिर्भरता बढ कायम राख्न यसले मद्दत गर्छ अरे। जब उमेर बढ्दै जान्छ शारीरिक क्षमतालाई बढाउन अथवा कायम राख्नको लागि तिग्राका अगाडिका मांसपेसीहरू अत्यन्तै महत्त्वपूर्ण हुन्छन् र यी मांसपेसीले हामीलाई कुर्सीबाट उठ्न हिँडडुल गर्न मद्दत गर्छ। त्यसैले यसलाई बलियो बनाउनु पर्छ र हाम्रो खुट्टाले उत्पादन गर्न सक्ने शारीरिक शक्ति हाम्रो मस्तिष्कको स्वास्थ्य र वृद्धिसँग पनि सम्बन्धित रहेको अध्ययनले बताएको छ। हजुर, र यसमा 300 बढी जुम्ल्या महिलाहरूको खुट्टाको शक्ति पनि मापन गरेर अध्ययन गरिएको छ र यो अध्ययनमा चाहिँ शक्ति बढी भएको जुम्ल्याको चाहिँ 10 राम्रो संज्ञात्मक क्षमता मस्तिष्क संरचना एकदमै राम्रो रहेको देखियो अरे। त्यसैले हजुर अब आफ्नो तिघ्रा छाम्नुहोस्, यसलाई कसरी बढाउने एक्सर्साइज गर्नुपर्छ है। यसको लागि फेरि एक्सर्साइज पनि जे पाए त्यही एक्सर्साइज होइन, अलिकति बढी चाहिँ कस्तो भने यो प्रतिरोध तौल उचा हड्डीको घनत्व बढाउनको लागि चाहिँ तौल उठाउने व्यायाम चाहिँ गर्नु पऱ्यो अरे कि। यसले ओस्टियोपोरोसिसलाई पनि रोक्न मद्दत गर्छ, हड्डीलाई बलियो बनाउँछ, मांसपेसीलाई पनि बलियो बनाउँछ। सो एक्सर्साइज यो तौल उठाउने प्रकारको, हजुर त्यस्तो प्रकारको गर्नु पऱ्यो अरे। अब त्यो कसरी गर्ने तपाईँले पक्कै पनि अध्ययन गर्नुहुनेछ होइन। व्यायाम खुट्टाको कसरी गर्ने यसलाई बलियो बनाउने तरिकाहरू यसो हेर्नुहोस् त, आजभोलि युट्युबमा पनि हुन्छ। तर यस्तो नि फेरि आफ्नो खुट्टा कमजोर छ, आफूलाई त्यहाँनिर अलरेडी त्यहाँनिर अर्थराइटिस भइरहेको छ भने त्यसको व्यायामहरू भिन्दै हुन्छ है, फिजियोसँग गएर सिक्नुपर्ने हुन्छ। सो आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै, घुँडाको खुट्टाको ख्याल गर्दै एक्सर्साइज, फेरि नर्मल मान्छेले जस्तो गर्ने एक्सर्साइज चाहिँ नगर्नुहोला। अब गीत अलिकति भए पनि सुन्दै

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: And the smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रसुवाको बटेपछि बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीडामा छन्। खोजीमा धेरै ठाउँ पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 गते साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीडामा हुनुहुन्छ। घरमा छोराछोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीडा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
5: सम्पर्कमा आउनु भएको छैन। अनि जस्तो फर्स्ट चार्ज गर्नुहोला, मेरो श्रीमानको नाम सुरेश चौधरी हो। अनि हामीलाई त एकदम चिन्तितमा छौँ हाम्रो। अनि यतासम्म आएर पनि हामी त्यो गर्न सकेनौँ, चिन्न सकेनौँ। जसरी भए पनि खोजेर हामीलाई जानकारी गराउनुहोला। त्यही फोन त अघि दिन फोन भयो, पछि दिन त्यस्तो भयो। साँझ 5 बजीतिर फोन गर्नुभएको थियो। 5 बजी फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो। काम गएको एक महिना 5-6 दिन भएको थियो। साँझको 5 बजी आउनुभयो। 5 बजी 2 बजीसम्म त्यो छोरा एउटा छोरी छ। तबपछि म चिन्तितमा छौँ। 5 बजी पनि जसरी पनि बाबाले आउनु भएको छ। हाम्रो बाबा कहाँ जानुभएको छ? जसरी भए पनि के गर्नुहुन्छ ल्याउनुलाई भनेको छौँ। छोराछोरी बिताउने आज जसरी भए पनि गरिदिनुलाई। हाम्रो त अब गरिब दुखी मान्छे
4: भोटेकोसी बाढीपछि पोखरामा 102 शव ल्याइएको छ। धादिङ, गोर्खा, तनहुँ र नवलपरासीका त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शव यहाँ ल्याइएको हो। हालसम्म 15 शव पहिचान भएर आफन्तलाई बुझाइएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कतिपय शव पहिचान गर्न सकिने भए पनि परिवार सम्पर्कमा आएका छैनन् भने अधिकांश शव चिन्न नसक्ने अवस्थाका छन्। बाढीपछि आफ्ना प्रियजनको खोजीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरूको भिड लाग्ने गरेको छ। आफ्ना प्रियजनको कुनै जानकारी नहुँदा परिवार पीडामा छन्। सरकारले छिटोभन्दा छिटो खोज तलास गरेर आफ्ना मान्छेको अवस्था जानकारी गराउन परिवारले माग गरेका छन्।
6: मेरो छोरा नारायण अधिकारी र ऊ नुवाकोटको तल्लो त्रिशुली थिरिबी फेवा कन्स्ट्रक्सनमा हेल्पर काम गर्दै थियो। ऊ लगायत हाम्रो 17 टिम थियो नाइटको ड्युटीमा। उनीहरू अहिले सम्पर्कविहीन भएको हुनाले हाम्रो राज्यलाई छिटोभन्दा छिटो खोज तलासी गरिपाउँ भन्ने आह्वान गर्दछौँ।
3: स्थानीय तह र प्रदेश सरकारसँग अरू दलहरूसँग समेत सहकार्य नगर्दा बाढी प्रभावितको उद्धार राहतमा सरकारले काम गर्न नसकेको गुनासो चर्किँदै जाँदा सत्तारूढ रासोपाले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ। विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन रासोपाले छलफल आयोजना गरेको हो। बैठक दिउँसो सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा डाकिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। पोखरा लगिएका भोटेकोसी बाढीका मृतकलाई पनि जमिनमै व्यवस्थापन गरिने भएको छ। नवलपुर, धादिङ, तनहुँ र गोर्खाबाट पोखरा लगिएका 102 शवमध्ये हिजोसम्म 16 मात्रै पहिचान गरेर आफन्तलाई बुझाइएको कास्कीका सिडिओ कुमार सिंह गुरुङले जानकारी दिनुभएको छ। 72 विनाशकारी भूकम्प र 76 आएको कोविड महामारीको प्रभावले अहिलेसम्म राम्ररी उठ्न नसकेको मुलुकको अर्थतन्त्रमा फेरि अर्को ठूलो धक्का लागेको छ। भदौ 10 भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सडक भत्किएको छ। सडक र पुलमा मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोसीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले शुरूआती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ। गत शनिबार अर्थमन्त्री सोनी मुवागले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा करिब 7-8 खर्बको क्षति पुग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको थियो। यसले पनि समस्या कति गम्भीर छ भन्ने देखाएको छ। अर्थमन्त्री वाग्लेको जस्तै भोटेकोशी बाढीले अर्थतन्त्रलाई केही वर्ष पछाडि धकेलिएको अनुमान अर्थविदहरूको पनि छ। हवस् त, खबर यति नै।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ, फेरि पनि स्वागत छ आज बिहानीको यो सो नमस्ते युकेमा। हामी तेस्रो घन्टामा प्रवेश गरिसकेका छौँ, आशा गर्छु साथै रहनु भएको छ स्टिल। र भर्खरै नेपालबाट समाचार सुन्यौँ अनि समाचारपछि गीत सुन्यौँ अस्मिता अधिकारी र टेक बिसीले गाउनुभएको। अब आजको पत्र पत्रिकाका हेडलाइनहरू जुन छन् त्यो हामी राख्न लागिरहेका छौँ। र यो पत्र पत्रिकामा आज विभिन्न प्रकारका खबरहरू रहेका छन्। र यसमा हामीले कार्निभलको कुरा देख्न सक्छौँ आज धेरै पत्र पत्रिकामा। लन्डनको यो नटिङ्ह्याम कार्निभलमा धेरै गएर हेरि पनि सक्नुभयो, तपाईँहरू इन्जोय पनि गरिसक्नु भएको छ। हाम्रो त्यस्तै नेपाली मेलामा पनि जानुभयो तपाईँहरू 30 तारिकको। र अब यो कार्निभलको कुरा गर्नुपर्दाखेरि चाहिँ यो लन्डनको स्ट्रिट फेस्टिभल हो, वेस्ट लन्डनको स्ट्रिट फेस्टिभल, र यो चाहिँ युरोपकै एकदमै बिगेस्ट स्ट्रिट पार्टी पनि भनिन्छ, जुन चाहिँ नटिङ हिल कार्निभल पनि भनिन्छ यसलाई। र यसको 60th अर्थात् 60th एनिभर्सरी मनाइयो। 3 दिनसम्म लगातार चाहिँ त्यहाँनिर यो फेस्टिभल थियो र यहाँ तपाईँहरू 3 दिनसम्म लगातार गएर इन्जोय पनि गरे, कतिले कति सहभागी जनाए आफ्नो आफ्नो पालोमा होइन। र यो त्यसमा चाहिँ अब कति ड्रमरहरू डान्सरहरू एकदमै कलरफुल कस्ट्युमहरू के कलरफुल लुगाहरू लगाएर आएका थिए। र यो चाहिँ लन्डनमा वेस्ट लन्डनमा यो मनाउन थालिएको चाहिँ 1966 अर्थात् 1966 हो यो कार्निभल। र यो चाहिँ विशेष गरिकन क्यारिबियन कल्चरलाई र यसको हिस्ट्रीलाई सेलिब्रेट गर्ने गरिन्छ, क्यारिबियन कल्चर अनि इतिहासलाई सेलिब्रेट गर्ने गरिन्छ यसमा। र एकदमै युरोपकै बिगेस्ट यो स्ट्रिट पार्टीको तस्बिरहरू हामी देख्न सक्छौँ आज पत्रिकाको अघिल्लो पेजमा कतिपय पत्रिकाले राखेका छन्। र अब हिजो मन्डे होइन, मन्डेसम्म लाइभ कतिपय एडल्ट परेडहरू पनि थिए, लाइभ ब्यान्डहरू है, र धेरै कुराहरू त्यहाँ थियो। र यसैमा यो हेर्न जाँदाखेरि अथवा यो घटना यो नटिङ हिल कार्निभल भइरहँदाखेरि त्यहाँनिर मानिसहरू पक्राउ पनि परे होइन, कति छुरा प्रहार पनि भएछन् त्यहाँनिर, र एकजना मानिसको त मृत्यु पनि भएछ झन्। र यो चाहिँ मन्डे सोमबार 3:19 दिउँसोको कुरा होइन, 3 बजेपछिको कुरा चाहिँ एकजना मानिसलाई प्रहरीले रोक्न कोसिस गर्दा गर्दै ती मान्छे दौडिँदै जाँदाखेरि चाहिँ त्यो उसमा कनालमा प्रवेश गरेछ, कनालमा पसेछन् र त्यहाँ चाहिँ उनलाई अब त्यहाँको पब्लिकहरूले निकाले होइन, र त्यहाँनिर उनलाई बचाउने कोसिस पनि गरियो, तर उनको हस्पिटलमा लगेपछि चाहिँ सेन्ट्रल लन्डन हस्पिटलमा उनलाई लगेपछि मृत्यु भएको रहेछ। र यस्तै यो फेस्टिभलमा चाहिँ सेकेन्ड डेमै 315 एरेस्ट भएका रहेछन् होइन, टोटल चाहिँ 560 भन्दा बढी मानिसहरू चाहिँ 2 दिनमै अरेस्ट भएका रहेछन् कि त्यहाँनिर। यो चाहिँ इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्ट फर इन्भेस्टिगेसनले जनाएको छ। सो यो कुराहरू आज पत्रिकामा आएका छन्। अब यसका अलावा अन्य हाम्रो यहाँको खबरहरू त्यो छँदै नै छ, जसमा अब यहाँनिर धेरै मानिसहरूले चाहिँ ट्याक्स बढ्न सक्ने कुराहरूको सम्भावना भएको, यो अब बजेट आउने लाग्यो होइन, आजदेखि अब यो मेट्रोलोजिकल अटम पनि सुरुवात भएको छ, अटम बजेट आउँछ, यो अटम बजेटको लागि नै यहाँनिर धेरै कुराहरू भइरहेका छन्। र अब यहाँनिर पेन्सनरहरूलाई चाहिँ अलि हायर रेट भएका पेन्सनरहरू भनौँ न, इन्कम भएका उनीहरूलाई इन्कम ट्याक्स पनि बढी लाग्ने भन्ने कुराहरू रहेका छन्। सो अब वृद्ध वृद्धाहरू जो पेन्सनरहरू हुन्छन् होइन, उनीहरूलाई चाहिँ उनीहरूको पेन्सनको लागि यो थ्रेस होल पनि एकदम टाइट गर्ने, फ्रोजन गर्ने, र यसमा झन्डै 45-40% ट्याक्सहरू पनि तिर्न सक्ने, 5 वर्षमा होइन अब डबल भएको कुराहरू पनि गरिएको छ। सो 2021-22 चाहिँ यस हिसाबले चाहिँ धेरै मानिसहरूले तिर्नु परिरहेको छ कि, अहिलेसम्मको गन्ने हो भने धेरै मानिसहरू, नम्बर अफ पिपल जसले चाहिँ यो 40-45% त्यो ट्याक्स तिरेका छन्, 5 वर्षमा नै बढेर अहिले अब 1 मिलियनभन्दा बढी नागेको छ। पहिले चाहिँ 2021-22 4,94,000 थियो भने अहिले 26-27 आएर 1 मिलियन मानिसहरूले चाहिँ त्यो तिर्न लागि तिरिरहेका छन्। सो त्यो छ
खबर अर्को होइन, र यसलाई चाहिँ धेरै मानिसहरूले अझै यसलाई नबढाउन भनेर भनिरहेका छन्। अब हेरौँ के हुन्छ अगाडि, होइन। चान्सलर फेरि अर्थमन्त्रीले अर्को प्रसङ्ग चाहिँ के राख्नु भएको छ भने, यहाँ अहिले यहाँ बेलायतको जिडिपीको 3% चाहिँ यता सुरक्षामा पठाउने, नेटो स्पेन्डिङ, नेटोको लागि स्पेन्ड गर्ने भनेर उहाँले भन्नुभएको रहेछ। र यसमा चाहिँ उहाँले यो अहिलेको जुन बजेट आउँदैछ त्यसमा प्राथमिकता साथ यसलाई राख्ने कुरा पनि गरिएको छ। र यो अहिले चाहिँ झन्डै 5 बिलियन पाउन्ड बराबरको जुन फन्डिङ गरिएको छ, यो डिसिजन भइसकेको छ, होइन। र यसमा चाहिँ यो एउटा डिफिकल्ट डिसिजन हो, किन भन्दाखेरि चाहिँ अब यसलाई यो 5 बिलियन पाउन्ड यता सुरक्षामा लगाउने भन्दाखेरि चाहिँ अब अर्को आउने यो महिनाको नेक्स्ट मन्थको बजेटमा चाहिँ हामीले यो पैसा निकाल्नको लागि चाहिँ डिफिकल्ट डिसिजन गर्नुपर्ने हुनसक्छ भनेर चान्सलरले भनिसक्नु भएको छ। र यसमा चाहिँ उहाँ चाहिँ अब नेटोको लागि खर्च गर्ने भन्ने कुरा, जुन 2035 सालसम्ममा जिडिपीको 3.5% सबै नेटो राष्ट्रहरूले लगाउनेछन् भन्ने कुरा जुन कमिट भनिएको थियो, र यसमा बेलायतले पनि त्यो 100% नै लगाउँछ भन्ने कुरा पनि चान्सलरले गर्नुभएको रहेछ। त्यो पनि आज पत्रिकामा उल्लेख गरिएको रहेछ। र यसका अलावा अहिले फेरि यतातिर कन्जर्भेटिभ पार्टीका लिडर केमी ब्याडनकले के गर्नुभएको छ भन्ने कुरा पनि उल्लेख गरिएको छ। उहाँले आफ्ना कतिपय सांसद र मन्त्रीहरूलाई चाहिँ उहाँले फेरबदल गर्नुभएको कुरा छ, जसमा चाहिँ सर मेल स्ट्राइड, जो चाहिँ उहाँको स्यारो चान्सलर हुनुहुन्थ्यो, उहाँलाई परिवर्तन गरेर अर्को व्यक्तिलाई ल्याउनु भएको छ भन्ने कुराहरू, उहाँले त्यो हेरफेर उहाँले एकदम बोल्ड कदम चाल्नु भएको छ भन्ने कुराहरू आइरहेको छ अर्को। र यस्तै गरिकन यहाँनिर क्यान्सर पेसेन्टको उपचार गर्ने क्रममा बिहान र दिउँसो उपचार जो जसले गरेका छन्, होइन, अब लङ टर्म पेसेन्टहरू हुन्छन्, र बिहान उपचार गर्दा र दिउँसो उपचार गर्दा के फरक पर्दो रहेछ भन्ने कुराको अध्ययन गरिएको रहेछ। र यो चाहिँ अब विभिन्न प्रकारको क्यान्सर भएका व्यक्तिहरू, जो चाहिँ 2631 बिरामीहरू, क्यान्सरका पेसेन्टहरूमा चाहिँ अध्ययन गरिएको रहेछ। यो चाहिँ यो म्यान्चेस्टर क्यान्सर हस्पिटलले अध्ययन गरेको छ। र यसमा चाहिँ बिहान एपोइन्टमेन्ट भएका, अब आफ्नो ट्रिटमेन्ट गर्दाखेरि जसले चाहिँ इम्युनोथेरापी लिए र अरू प्रकारका पनि यो क्यान्सरको उपचारको लागि उनीहरूलाई गरियो, यसमा चाहिँ बिहानको एपोइन्टमेन्ट लिँदाखेरि चाहिँ ज जसको बिहानको एपोइन्टमेन्ट थियो र उनीहरूले बिहान उपचार गरे, उनीहरूको चाहिँ सर्भाइभ हुने चाहिँ चान्सेस भनौँ न, उनीहरूको बाँच्ने चान्सेस र अलि लामो समयसम्म बाँच्न सक्ने चान्सेस चाहिँ 2 गुणा बढी भयो अरे। हजुर, आफ्टरनुनमा ट्रिटमेन्ट गरेको भन्दा, दिउँसो उपचार गरेको भन्दा बिहानको एपोइन्टमेन्ट लिएको मानिसहरूको चाहिँ 2 गुणा बढी चाहिँ उनीहरू बाँच्न सफल भयो अरे। सो यो चाहिँ एउटा वैज्ञानिक अध्ययन हो, होइन, र यसमा किन कसरी भन्ने कुराहरू त्यहाँ अध्ययन उनीहरूले गर्दैछन्, खोजखबर अझै डिटेलमा, तर पनि यो एउटा चाहिँ अध्ययन गरिएको रहेछ भन्ने कुरा छ, यो सानो स्टडीले भनेको छ अहिले। सो यो पनि आज पत्र पत्रिकामा उल्लेख गरिएको छ। र यसमा अर्को प्रसङ्ग चाहिँ जिपीहरूले यहाँको एउटा रेयर इन्डिभिजुअल सिन्ड्रोम चाहिँ कतिपय किशोरीहरूमा हुने यो सिन्ड्रोमहरू चाहिँ मिस गरिरहेका रहेछन् रे। यसलाई चाहिँ पट्स भनिन्छ, यो सिन्ड्रोमलाई चाहिँ, होइन, अलि त्यसले चाहिँ के गर्दो रहेछ भने डिजी गराउने कि, एकदम रिङ्गटा लगाउने, हार्ट बिट एकदम छिटो छिटो मुटु चल्ने र फेन्ट हुने, फेन्टिङ हुँदा जस्तो हुने, होइन, र यस्तो प्रकारको रेयर यो दुर्लभ प्रकारको नदेखिने प्रकारको जुन इलनेस छ किशोरीहरूमा हो, यो चाहिँ विशेष गरिकन पेन्डामिक पछि चाहिँ कमन भएर देखिएको छ अरे कि महिलाहरूमा, किशोरीहरूमा विशेष गरिकन केही महिला, यङ महिलाहरूमा। सो यो एउटा चिज अहिले कन्डिसनहरू भएको केही महिलाहरूमा, र यसलाई चाहिँ जिपीले कतिले मिस गरिरहेका छन् रे। सो यसबारेमा पनि आज हामीले आएको देख्न सक्छौँ। हजुर, र यिनै खबरहरू छन् आज पत्र पत्रिकामा, यति नै गरौँ अनि अगाडि बढौँ। आउनुहोस् गीततर्फ, अर्को गीत छ, यो गीत गाउँदै हुनुहुन्छ हिमाल सागर अनि स्मिता दाहाल।

0: BFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 8:30 भएको छ अहिले यहाँ बेलायतको समय। नेपालमा चाहिँ दिउँसोको 1:15 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 3:30 गएको छ, 3:30 भयो त्यहाँनिर। हजुर, आजको यो नमस्ते युके कार्यक्रमको अब यसको लागि समय आधा घन्टा जति मात्रै बाँकी रह्यो। अब कार्यक्रम यो सकिएपछि चाहिँ श्री सुनवारजी आइपुग्नुहुन्छ काठमाडौँको सौगात लिएर। आज अब विनोद दाई छुट्टीमा हुनुहुन्छ यो साता, त्यसैले यहाँबाट काठमाडौँको सौगात कार्यक्रमहरू यहाँहरूले सुन्न सक्नुहुन्छ। र अब उहाँ आएर पनि होमवर्क गर्न थालिसक्नु भएको छ तपाईँहरू समक्ष ल्याउने सर सामग्रीको लागि। यहाँहरूको यो मेसेजहरू मैले निकै देखिरहेको छु, जन्मदिनको रिक्वेस्ट पनि आएको छ, हामी सुन्छौँ। अब आजको यो कार्यक्रममा छुट्टिनुभन्दा अगाडि सब गरेर जाने हो होइन, र जन्मदिनको विस पनि छ तपाईँहरूको। विभिन्न मेसेजहरू अब आफ्नो कहीँ कसैले घरबाट सुन्दै सुनाउनु भएको छ, कसैले उहाँ अल द वे नेपालबाट पनि सुन्दै हुनुहुँदो रहेछ है। हाम्रो अर्कै युञ्जनजी धरान नेपालबाट सुन्दै हुनुहुन्छ, इभन हाम्रो प्रजापतिजी, हजुर देवेन्द्र प्रजापतिजी पनि, उहाँ पनि नेपाल पुग्नु भएको रहेछ। उहाँले पनि के भन्नुभएको छ भने आज चाहिँ नेपालको यहाँको पपुलर 4 गणेशको मन्दिरहरू, हजुर वरपर जगिङ गर्दैछु, तपाईँकोसँग चाहिँ पाँचवटा है दिदी भनेर भन्नुहुँदैछ हजुर। र उहाँले चाहिँ गणेश स्थानमा पुरा जगिङ गर्दै गर्दै दर्शन गर्दै हिँड्दै हुनुहुँदो रहेछ अघि बिहानैदेखि। हुन त त्यहाँ अहिले दिउँसोको समय छ, तर पनि बिहानै उहाँ गर्दै हुनुहुँदो रहेछ अघि। र उहाँले त्यो मेसेज पठाउनु भएको छ कि हामीलाई, एउटा तस्बिर पनि कस्तो राम्रो पठाइदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। अघि 8:00 समयमा उहाँले पठाइदिनु भएको हो, र स्वामतिना दिदी भनेर उहाँले यो तस्बिर पठाइदिनु भएको छ। र यो तिग्राको कुरा गर्नु भन्दाखेरि चाहिँ यो मोटो पातलो भन्दा पनि मांसपेसीले बलियो हुनुपर्छ, यस्तै गर्दा अब वर्षा लागेपछि चाहिँ घुँडा दुख्ने रोग लाग्दैन, अब छोटो आयु भए पनि निरोगी भएर जिउनु नै ठिक हो भनेर उहाँले मेरो विचार भनेर लेख्नु भएको छ। हजुर धेरै धन्यवाद छ विचारको लागि। आज साथै हुनुहुन्छ होला, नेपालमा पुग्नु भएको रहेछ उहाँ, भक्तपुर आफ्नो गाउँ घरमा जापानबाट। र यस्तै गरिकन झोला बोकेर रुख चढियो है भनेर सिद्धार्थ थापाजीले वेल्सबाट लेख्नु भएको छ कि उहाँले कामतिर लाग्नु भयो कि क्या हो। हजुर, र यस्तै बमबहादुर गुरुङ पनि आउनु भएको छ, हामीलाई सम्पर्क गर्नुभएको बिहानै श्रोताहरू यहाँहरू। राजमान गुरुङजी पनि आउनु भएको छ एन्सर यसपालिको लिएर, अब क्वेसन के छ म त्यो राख्छु है, तपाईँहरूको मेसेज अहिले हेर्दैछु। हाम्रो कृष्ण गुरुङ पनि आउनु भएको छ, अनि कृष्ण गुरुङ, हरिकला थापा मगर होइन, विष्णु कुमारी विश्वकर्मा, देवबहादुर गुरुङ, हर्क गुरुङ पनि आउनुभएको छ, ललित सुनवार पनि बेजिङ स्टोकबाट आउनु भएको छ, उत्तरहरू लिएर आउनु भएको छ, र हाम्रो अर्को यञ्जनजी धरानबाट सुन्दैछु है, मनोरञ्जन लिँदैछु भन्नुभएको छ न्यानोबाट। अनि मेघमलाजी आउनु भएको छ, दिव्या महर्जनजी पनि आउनु भएको छ, उहाँले पनि एउटा भिडियो पठाइदिनु भएको छ है अस्तिको, उहाँहरूको यो जज लप्पा नमस्कार दिदी भन्दै उहाँले चाहिँ यो उहाँहरू चाहिँ मेलामा जानुभएको होइन, हजुर तपाईँहरू पनि जानुभयो पक्कै पनि, मेलामा इन्जोय गर्नुभयो, र उहाँले त्यो भिडियो पठाइदिनु भएको छ, थ्याङ्क यू। र यस्तै गरिकन अरू को हुनुहुन्छ, हाम्रो आरके बुढा बहिनीलाई ब्याङ्क होलिडे छुट्टीबाट आजसम्म छुट्टी बिहान सुन्दैछु भनेर, हजुर सुन्दै गर्दाखेरि चाहिँ बिहेबिस रेडियो सुन्दै गर्दा मेरो जेठाबा र आमा मामाहरूले सिङ्गापटाङ मलेसिया र सिङ्गापुरको कुरा गरेको याद आयो। मलेसियामा टेन्टको तम्बुमा बस्नुहुन्थ्यो अरे, र अनि सिङ्गापुरमा आएर मात्र उहाँले चाहिँ रेडियो सुन्न थाल्नुभयो अरे भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ है। हजुर ओके, धेरै धन्यवाद छ यो जानकारी गराइदिनु भएकोमा। वेल, प्रश्नसँग रिलेटेड कुरा थियो यो होइन, एनिवे प्रश्न म एकछिनमा राख्छु है। हाम्रो गङ्गा थापा आमाको पनि भोइस मिस छ, शोभा गुरुङ दिदी पनि आउनु भएको छ, ओम पूर्जा पनि आउनु भएको छ, ह्याप्पी मन्डे हाम्रो शोभा गुरुङ दिदी आउनुभयो, अनि ओम पूर्जा उहाँ आउने गर्नुहुन्छ कोलचेस्टरबाट, र खिमबहादुर गुरुङ उहाँ पनि रेडिङबाट आउनु भएको छ, र उहाँले चाहिँ एउटा के पठाइदिनु भएको छ, एउटा गीत पठाइदिनु भएको रहेछ, सुन्दैछु है फुलमाया भनेर लेख्नु भएको छ। यदि तपाईँको सिस्टममा मिल्छ भने कृपया यो अति मिठो भावको गीत, एउटा हिन्दी गीत भनेर उहाँले त्यो रेकमेन्ड गर्नुभएको छ। ओके, नेक्स्ट डे हामी सुन्छौँ।
र यस्तै गरिकन हाम्रो वीरबहादुर पुन आउनु भएको छ, ताराप्रसाद चेम्जोङजी ननिटनबाट, खेलमती हाङमा लिम्बू उहाँ पनि आउनु भएको छ। मैले मर्निङ वक गर्दै तपाईँको कार्यक्रम सुन्दैछु है भनेर अघि नै लेख्नु भएको थियो, अहिले त घर पनि आइसक्नु भयो होला। र हाम्रो सिरिङ भल पनि

भाषा टिका पूर्जा पनि आउनु भएको छ। उहाँ इस्लीबाट, विष्णु गुरुङ ब्लान्डफोर्डबाट, बलराम आले उहाँ टनब्रिज क्यान्टबाट आउनु भएको छ, होम लक्सम्बा पनि आउनुभयो टिटवर्थबाट, हाम्रो देवान गुरुङ पनि आउनु भएको छ फ्लिटबाट, लगनजी पनि बार्सिलोनाबाट आउनुभयो, अघि नै आउनुभएको। अब हाम्रो धनु गुरुङ बहिनीले भन्नुभएको यो आफ्नो प्यारी प्यारी साथीलाई सुनाउन चाहनुभएको बर्थडे गीत सुन्दै हामी अगाडि बढ्छौँ अब। र उहाँले चाहिँ के भन्नुभएको छ भने ओके, उहाँले चाहिँ मेरी प्यारी साथी सुनितालाई भनेर उहाँले जन्मदिनको गीत रोज्नु भएको छ। त्यसभन्दा अगाडि चाहिँ के लेख्नु भएको छ भने दिदी स्टोम फुलमाया रेकमेन्डेड भनेर भन्नुभएको छ है। हजुर, स्टोम फुलमाया रेकमेन्डेड कस्तो होला भनेर भन्नुभएको छ कि फुलमाया पनि कहिलेकाहीँ त चुलबुल चुलबुल पो हुनुहुन्छ त भनेर भन्नुभएको छ उहाँले। त्यसैले ओके धनु बहिनी, यो त अब मलाई त भन्नुभयो ठिक छ होइन, एकदम राम्रो छ, मलाई मनपर्छ कि यो। त्यसैले मैले यो नाम अहिले धेरैचोटि लि पनि रहेको छु, यहाँले दिनुभएको, यहाँहरूले दिनुभएको प्यारो प्यारो नाम। अब रेकमेन्ड मलाई भन्दा पनि उता उतातिर गर्नु पऱ्यो कि मेट अफिसलाई। हजुर, मागिरहेको छ नि त नाम होइन, त्यसैले गर्दाखेरि एनिवे थ्याङ्क यू यसको लागि। अब तपाईँको लागि गीत हो, तपाईँको लागि गीत भन्दाखेरि तपाईँले भन्नुभएको गीत म अब यहाँ राखौँ तपाईँको साथीको लागि। हजुर, मेरी प्यारी साथी सुनितालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ उहाँले। जीवनमा तिमी जस्ती असल र आत्मीय साथी पाउनु मेरो लागि साँच्चिकै ठुलो भाग्य हो। हाम्रो मित्रता सधैँ यस्तै माया र विश्वासले भरिरहोस्। तिम्रो जीवन सधैँ खुसी, सफलता र सुन्दर पलहरूले भरिरहोस्। सधैँ मुस्कुराइरहनु, सधैँ खुसी रहनु। ह्याप्पी बर्थडे माई डियर बेस्टी भनेर उहाँले सुनितालाई भन्नुभएको छ। ह्याप्पी बर्थडे टु यू भनेर, हजुर, बर्थडे गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। हजुर, अबको उहाँको लागि बर्थडे गीत हामी राख्छौँ। तपाईँको साथी सुनितालाई हामी सबै मिलेर ह्याप्पी बर्थडे भनौँ। जन्मदिनको धेरै धेरै शुभकामना छ तपाईँलाई। आजको दिन तपाईँको एकदमै रमाइलो रहोस् र तपाईँको जीवन हाम्रो धनु बहिनीले भन्नुभए जस्तै एकदमै सुखी रहोस्, खुसी रहोस्। ह्याप्पी बर्थडे।

0: CFBS गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

0: तीजको लहरा आयो बरिलै हजुर कन्यादानको गीत हामीले अहिले सुन्यौँ र यो गीत चाहिँ हाम्रो गङ्गा थापा आमाले हो है सुनाइदिनुहोस् है तीजको लहरा भन्ने गीत भनेर भन्नुभएको थियो हामीले अहिले सुनाइरहेका थियौँ सुन्नुभयो होला पक्कै पनि र उहाँले भन्नुभएको यो गीत अब तीजको लहर पनि आयो होइन नजिकै त्यसैले गर्दाखेरि गीत हामी सुन्छौँ भनेर भनेका थियौँ यो गीत उहाँले भन्नु पनि भएको छ र अब तीज आउन धेरै दिन बाँकी छैन तीजको अघि पनि हामीले चर्चा गरेका थियौँ आई मिन काउन्ट डाउनको कुरा गर्नु पर्दाखेरि तिजको दर्खाने दिन आउनको लागि 12 दिन बाँकी छ है सेप्टेम्बर 13 तारिकको दिन पर्छ तिजको दर्खाने दिन र त्यसको भोलि तिजको अब दर्खाने दिन भयो होइन र त्यसको भोलिपल्ट चाहिँ अब व्रत बस्ने चलन छ 14 सेप्टेम्बरमा र तिजको दर्खाने दिनभन्दा अगाडि चाहिँ बुबाको मुख हेर्ने दिन आउँछ है पिता सम्मान दिवस नेपाली क्यालेन्डरमा यो चाहिँ 11 सेप्टेम्बरमा हो भदौ 26 गते पर्छ र तिजको दर्खाने चाहिँ भदौ 28 गते आज भदौ महिनाको कति रहेछ भनेर फेरि पनि तपाईँ जान चाहनुहुन्छ भने भदौ 16 गते हो आज 2063 सालको हजुर अब आज तपाईँहरूको यहाँ कार्यक्रमहरू विभिन्न छन् कहाँ कहाँ के छन् अलिकति चर्चा गरौँ होला भन्ने सोचिरहेको छु तपाईँहरूको कार्यक्रमहरू धेरै छन् तिजको यहाँ कार्यक्रम पनि छ होइन तिजकै गीत सुन्यौँ तिजकै कार्यक्रम मैले यहाँ देखिरहेको छु र वानरजेरको लेडिज तिजको भेला हो तिज पार्टी उहाँहरूको सेन्ट्रल कुक हाउस सर्जुन मोर ब्यारेक्समा यही 4 तारिक हुँदैछ 4 तारिक भनेपछि तपाईँहरूले यसको लागि तयारी भरपूर गर्दै हुनुहुन्छ यो शुक्रबार हो 4 तारिक र आज 1 तारिक भयो सेप्टेम्बरको 4 तारिक चाहिँ वानरजीहरूको दिदीबहिनीहरूको यो छ तिजको कार्यक्रम र उहाँहरूको 5 बजीदेखि सुरुवात हुन्छ यस्तै गरिकन अर्को कार्यक्रम चाहिँ 5 सेप्टेम्बरमा यहाँहरूले यो जुनकिरी भन्ने चलचित्र हेर्न सक्नुहुन्छ र यो जुनकिरी चलचित्र चाहिँ क्याट्रिकमा देखाइने रहेछ क्याट्रिक ग्यारिजन सेभोई सिनेमा प्रिन्सेस गेट रिचमन्ड रोडमा छ यहाँ चाहिँ सिनेमा देखाइन्छ 5 सेप्टेम्बरमा दिउँसो 3 बजेबाट हो र यो टिकट VIP 15 पाउन्ड मात्रै लिमिटेड सिट छ भनेर भनिएको छ स्ट्यान्डर्ड 10 पाउन्ड हो र यसको लागि थप जानकारीको लागि बिन्नी गुरुङ अथवा भक्त गुरुङ उहाँहरूलाई स्थानीय रूपमा सम्पर्क गर्न नभुल्नुहोला धराने भेला पनि हुँदैछ यही 5 तारिक शनिबारको दिनमा बिहान 11:30 बजेदेखि राति 10 बजेसम्म नै हुन्छ स्प्रिङ वेस्ट एकाडेमी फेल्ताममा यो धराने भेलाको पनि एउटा जानकारी भयो यो अर्को र अब तपाईँहरू जानुहुनेछ धराने भेलामा होइन यो 5 सेप्टेम्बरमा अर्को कार्यक्रम चाहिँ द प्यालेस यो हिमालयन ओएसिस भनेर लेखिएको छ होइन स्थान चाहिँ र यो चाहिँ तिजको कार्यक्रम हो र यो चाहिँ 5 सेप्टेम्बर यही शनिबार बिहान 4 बजेदेखि हुने कार्यक्रम यो चाहिँ हाम्रो उता टिथवर्थ हजुर टिथवर्थको लागि छ यो कार्यक्रम टिथवर्थमा हुँदैछ दिदीबहिनीहरूको लागि अर्को चाहिँ 13 सेप्टेम्बरमा हुन्छ अर्को कार्यक्रम यो चाहिँ सेकेन्ड इयरको सिरमर राइफल साथीहरूको चाहिँ एनुअल गेट टुगेदर हो र यो एनुअल गेट टुगेदर 13 सेप्टेम्बर आइतबारको दिनमा विभिन्न लोकेसनहरूमा यहाँहरूले आयोजना गर्दै हुनुहुन्छ सेन्ट्रल सेलिब्रेसन एम्पायर हलमा हुन्छ नर्थमा चाहिँ क्याट्रिक ग्यारिजनमा मिडल्यान्डमा ननिटन टाउन सेन्टरमा साउथ वेस्टको लागि चाहिँ कहाँ हुन्छ भनेपछि स्विन्डनमा अनि साउथ इस्टको लागि फोक्सटन केन्टमा हुन्छ र अरू लन्डनहरूमा विभिन्न ठाउँमा छन् सो यहाँहरूको लागि यो कार्यक्रम छ है त विभिन्न ठाउँमा 19 सेप्टेम्बरमा 3rd NRNA कप पनि हुँदो रहेछ फुटबल हो यो स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा हुँदैछ यो कार्यक्रम 19 सेप्टेम्बरमा पेन्सन पट्टा हेर्न सक्नुहुन्छ है यहाँहरूले पेन्सन पट्टा यो फिल्म 19 सेप्टेम्बरमा सेन्ट माइकल्स चर्च हल यो चाहिँ इस्ट विकम लेनमा हुँदैछ बेलुका 5 बजेबाट सो जान नभुल्नु होला फिल्म हेर्ने चान्स नगुमाउनु होला र 26 सेप्टेम्बरमा चाहिँ तमु पेलु सङ्घले आयोजना गर्ने कार्यक्रम छ र यो चाहिँ तमु पेलु सङ्घ युकी आमा समूहले चाहिँ दिदीबहिनी वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्दैछ दिउँसो 12 बजीदेखि राति 9 बजीसम्म हुन्छ यो तमु समाजकै कम्युनिटी सेन्टरमा रेडिङमा हुँदो रहेछ हजुर यो भयो यो सेप्टेम्बर महिनामा हुने कार्यक्रमहरू अरू 20 सेप्टेम्बरमा चाहिँ टिथवर्थ नेपाली कम्युनिटी एसोसिएसनले अहिले चाहिँ च्यारिटी आफ्टरनुन गर्दैछ र यो चाहिँ नेपालमा भएको जुन बाढी पीडितबाट अहिले पीडित भएका यो नेचुरल डिजास्टरमा पीडित भएका व्यक्तिहरूको लागि भनेर यहाँहरूले च्यारिटी गर्दै हुनुहुन्छ। दिउँसो 2 बजेदेखि राति 5:30 बजेसम्म 20 सेप्टेम्बर सन्डे आइतबारको दिन हिमालयन ओइसिस रेस्टुरेन्टमा हुन्छ। टिडवर्थ निवासीहरूले चाहिँ अब टिडवर्थबाट अथवा नन टिडवर्थमा बसोबास नगर्नुहुने अन्यत्रबाट पनि तपाईँहरू गएर त्यहाँ सहयोग गर्न सक्नुहुन्छ। सो यो भयो कार्यक्रमहरू, अक्टोबर महिनाका पनि प्राप्त भएका छन्। मैले अहिले सेप्टेम्बरको मात्रै राखेँ, समय छोटो भएको कारणले गर्दाखेरि माफ गर्नुहोला, अब धेरै मैले राख्न सकिनँ। तर अब एउटा गीत चाहिँ राख्नुपर्छ जानुभन्दा अगाडि। तपाईँहरूको मेसेजहरू धेरै छन्, अघि नाम पनि लिएको थिएँ। पछिल्लो समयमा फेरि हाम्रो छवि थापा, धनवीर पुन होइन, धनु गुरुङ बहिनी थ्याङ्क यू भन्नुभएको छ, गीत सुन्नुभएको छ। गङ्गा थापा आउनु भए पनि भएको छ होइन, गङ्गा थापा आमा पनि, ओम थापा पनि आउनुभएको छ। र हाम्रो नारायण सापकोटाजीले नयाँ कुरो देखाउनु भएको छ हामीलाई, फेरि भिडियोबाट पठाउनु भएको छ उहाँले। उहाँको यो छोटो म सुनाइहाल्छु है तपाईँलाई, बडो गजबको भिडियो पठाउनु भएको छ कि उहाँले।
1: आचार्यज्यू, हाम्रो प्यारे दिदीज्यूलाई एउटा नयाँ कुरो है, यो एउटा मार्बल एउटा पृथ्वी बनाएको यति गरुङ्गो छ दिदीज्यू है, रोक्दा पनि रोक्न सकिँदैन, पानीको फोर्सले घुमिरहेछ दिदीज्यू। यो एउटा पृथ्वीलाई हेर्नुहोस्, सुरुर घुमिरहेछ माथिपट्टि, यस्तो छ। रातिमा लाइटिङ परेर एकदम राम्रो देखिन्छ, अहिले दिनको दिनमा चाहिँ यस्तो छ दिदी। यो यति गरुङ्गो छ, यो घुमाउनु यो पानीको फर्केर घुमाउनु नि सकिन्छ, फेरि है घुम्न नि घुम्छ, फेरि
0: घुमाउँदै हुनुहुन्छ है यो चिज। हजुर, मार्बल, ओके हजुर। उहाँले मलाई नयाँ कुरा
1: ब्रिजको छेउमा छ नि लन्डनमा, यस्तै खालको के अरे चुच्चे ढुङ्गा, त्यस्तै गरेर यहाँनिर चाहिँ यस्तो राख्दैछ कि यो ठाउँमा।
0: वा, कति दामी मार्बल उहाँले देखाउनु भएको छ, यस्तो गोलो चिल्लो छ है, पानीको फोहरा तलपट्टि चारपाटै छ, त्यसमा पानी उम्रिरहेको छ, मुनि अझै पानी छ, र यो सानो पोखरी पनि बनायो, पोन पनि छ, त्यसमा चारपाटे ढुङ्गा, त्यसमाथि पानी भइरहेको छ, अनि त्यसमाथि मार्बल घुमिरहेको छ, यो कन्टिन्यू घुम्दो रहेछ, र हातले घुमाउन खोज्यो भने यसलाई धकाल्न एकदमै साह्रो पर्दो रहेछ। उहाँले पनि बल्ल बल्ल धकाल्नु भएको थियो है, त्यो तस्बिर पनि भिडियो देखाइदिनु भएको छ कि उहाँले। र यो चाहिँ अब गोलो चाहिँ निकै ठुलो छ है, यो चाहिँ यो फुटबलभन्दा त धेरै ठुलो गोलो हो यो, अब कति सेन्टिमिटरको त्यो एक्ज्याक्टली थाहा त छैन, तर पनि उहाँले हातले घुमाउँदाखेरि निकै ठुलो छ यो चाहिँ, जस्तो तपाईँहरू हाम्रो चाहिँ एक्सर्साइजिङ गर्ने बल हुन्छ नि एउटा, तपाईँले याद गर्नुभएको छ त्यो, हजुर त्यो एक्सर्साइज गर्ने बल जत्रो जत्रो आकारको कि, तर एकदम हेभी। एनिवे, नारायण सापकोटाजी फिनल्यान्डमा, उहाँले त हामीलाई नयाँ नयाँ चिज पठाइदिइरहनुहुन्छ, यसको लागि धेरै धेरै धन्यवाद छ। अब चाहिँ हामी छुट्टिन्छौँ र अब चेप्टे सुन सुन्ने हो, छुट्टिनुभन्दा अगाडि चेप्टे चेप्टे पेर सुन होइन चेप्टे चेप्टे पेरुङ्गो, राजन राजशिवाकोटी अनि अन्जु पन्तले गाउनु भएको यो गीत मैले सुरु गरेको छु, यही नै आजको कार्यक्रमको अन्तिम गीत भयो। हामीलाई रामबहादुर राईले पनि सम्पर्क गर्नुभएको छ एसएक्सबाट आज बिहान। लौ त अब छुट्यौँ होला, तपाईँहरूलाई धेरै धन्यवाद जो जतिले सम्पर्क गर्नुभएको छ। प्रश्न फेरि कन्टिन्यू गर्छौँ हामी भोलि कार्यक्रमलाई बिहान। प्रश्न चाहिँ बाई द वे, बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो, बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सेवा सुरु गरेको हो, प्रश्न यही नै हो, होमवर्क गर्दै गर्नुहोस्। ल्याउ त आजलाई छुट्टी, बाबाई, नमस्ते।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: रसुवाको भेटेपछि बाढीको सातौं दिन पुग्दा मृतक संख्या पनि बढ्दै गएको छ। हालसम्म 987 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55 र गोर्खामा 65 जनाको शव फेला परेको छ। त्यस्तै तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 3 जना सम्पर्कविहीन छन्। त्यस्तै रसुवामा करिब 865, नुवाकोटमा 1558, जलविद्युत आयोजनामा 639 जना सम्पर्कविहीन छन्। त्यस्तै 583 जना विदेशी नागरिक, विदेशीसँग घुम्न आएका नेपाली 164, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टिन कार्यालयका 3 जना पनि सम्पर्कविहीन छन्। हालसम्म 11,800 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले 253 विदेशी सहित 3,700 जनालाई हवाई उद्धार गरेको जनाएको छ। सेनाले उद्धारका लागि करिब 600 उडान गरेको पनि जनाएको छ। हाल उद्धार राहत अभियानका लागि 21,111 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। यो अभियानमा नेपाल प्रहरीका 7,900, सेनाका 8,900 र सशस्त्रका 4,200 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म 37 ट्रक, 37 बलेरो र हेलिकप्टरका 9 उडान मार्फत राहत सामग्री पठाइएको पनि प्राधिकरणले जानकारी दिएको छ। स्थानीय तह र प्रदेश सरकारसँग सँगै अरू दलसँग समेत सहकार्य नगर्दा बाढी प्रभावितको उद्धार राहतमा सरकारले काम गर्न नसकेको गुनासो चर्किँदै जाँदा सत्तारूढ रासोपाले उच्च स्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ। विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरणका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन रासोपाले छलफल आयोजना गरेको हो। बैठक आज दिउँसो सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा डाकिएको रासोपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको हो। रसुवा बाढी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारीका विषयमा 10 बजे संकल्प पारित गरेको थियो। संकल्पको 10 नम्बर मुद्दामा विपद व्यवस्थापन, पुननिर्माण र जोखिम न्यूनीकरणमा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भाँसिएपछि राजधानी बाहिर ग्यास भरिने भएको छ।
4: ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर फरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल अल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका 16 उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्। उपत्यका र छिमेकी जिल्लामा मात्र जम्मा खपतको 40% बढी ग्यास आवश्यक रहेको उहाँको भनाइ छ। संघका सदस्य समेत रहनुभएका बाबा ग्यासका संचालक विमल काला खेतीले कृष्णवीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभएको छ। यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथ सहितका सडकबाट काठमाडौँ लगिने उहाँले बताउनु भएको छ। बाहिर उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उहाँले झगडा नराख्न सुझाव दिनुभएको छ। श्री ग्यासले बाबा, श्री कृष्णले साई बाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले सहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको काला खेतीले जानकारी दिनुभएको छ। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उहाँको भनाइ छ।
3: राजसङ्घीय जनसङ्ख्या कोष र नेपाल रेडक्रसले भेटेकोसी बाढी पीडित महिला र किशोरीलाई महिनावारीका बेला चाहिने डिग्नेटी किट र मनोसामाजिक परामर्श सेवा दिन थालेका छन्। महिलाहरूलाई मर्यादा सामग्री, किशोरीहरूलाई किशोरी किट वितरण गरिएको हो। साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि राखिएको रेडक्रसले जनाएको छ। हालसम्म 2,000 डिग्नेटी किट, 400 किशोरी किट र 3,000 पाल वितरण भइसकेको पनि कोषले जनाएको छ। स्वास्थ्य शिविरमा अत्यावश्यक स्वास्थ्य सेवा सहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा पनि दिइएको कोषको भनाइ छ। ककनी किसपाङ क्षेत्र, त्रिभुवन मावि विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देशीय भवन विदुर लगायतका प्रभावित महिला र किशोरीलाई डिग्नेटी किट उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीका लागि समेत डिग्नी टिकट वितरण गर्ने तयारी भइरहेको नेपाल रेडक्रसले जानकारी दिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

मिठो गीत सुनाउँदै आजको हाम्रो यो प्रस्तुति कार्यक्रम काठमाडौँको सौगात लिएर हाजिर भइसकेँ म शेरेश सनवार. आज पनि हाम्रो युकेको स्टुडियोबाट कार्यक्रम तपाईँको सेवामा राख्दै म हाजिर भएकी छु. भर्खरै मात्र स्वप्न सुमन र विज्ञा घिमिरेले गाउनु भएको चर्चित मिठो गीत सुनाए र यसको साथसाथमा कार्यक्रमलाई लिएर अगाडि म आइसकेकी छु तपाईँको सेवामा. यहाँहरू सबैलाई सुस्वागत, न्यानो अभिवादन. आजको यो प्रस्तुतिमा टक्राउँदै म शेरेश सनवार अगाडि बढ्न चाहन्छु तपाईँ सँगसँगै. अबको लगभग दुई घन्टाको समय अवधि तपाईँसँग व्यतीत गर्ने उद्देश्यसहित हाजिर भएकी छु र यो सप्ताहभरि नै युकेको हाम्रो स्टुडियोबाट कार्यक्रम काठमाडौँको सौगात तपाईँले सुन्न सक्नुहुन्छ. अहिले समयको कुरा गर्नुपर्दा बिहानको 9:12 गएको छ युकेमा र नेपालमा भने अहिले दिउँसोको अब 2:00 दुई बज्नको लागि लगभग 3 बाँकी देख्छु म. अनि ब्रुनाईमा भने अपराह्नको 4:00 अहिले 12 गएको छ. त अब भने कार्यक्रममा आज पनि काठमाडौँबाट नै आएका सर सामग्रीहरूको साथमा तपाईँको सेवामा हाजिर भएकी छु. काठमाडौँबाट नै पठाइएका विभिन्न सामग्रीहरू तपाईँको सेवामा राख्दै कार्यक्रमलाई आज अगाडि लिएर जाने तयारीमा रहेकी छु. साथ दिनुहुन्छ भन्ने आशा गर्दछु यो बेलामा म. नेपाली पात्रलाई पल्टाउनु पर्छ सबैभन्दा पहिला त, र नेपाली पात्रलाई पल्टाउनु पर्दा आज विक्रम सम्बत 2083 साल भदौ महिनाको आज पर्न गएको छ 16 गते. तदनुसार 1 सेप्टेम्बर 2026 आज भाद्र कृष्ण चतुर्थी तिथि मङ्गल चौथी व्रत पनि परेको छ. र 1 सेप्टेम्बर भन्ने बित्तिकै आजबाट चाहिँ अब युकेमा हाम्रो मिटियोलोजिकल अटम सुरु भइसकेको छ. हजुर, हाम्रो मिटियोलोजिकल जुन एउटा क्यालेन्डर हुन्छ त्यस अनुसार चाहिँ सेप्टेम्बर, अक्टोबर र नोभेम्बर यो 3 चाहिँ हामी अटम मन्थ्स भनेर भन्छौँ. अनि डिसेम्बर, जनवरी, फेब्रुअरी हाम्रो चाहिँ विन्टर मन्थ्स आउँछ. त्यसै गरिकन मार्च, अप्रिल, मे हाम्रो रहन्छ स्प्रिङ, अनि जुन, जुलाई, अगस्त हाम्रो समर रहन्छ. त त्यही चाहिँ मिटियोलोजिकल क्यालेन्डर अनुसार भने आजबाट हाम्रो अटम चाहिँ युकेमा चाहिँ सुरु भएको छ. र अब अटम भन्ने बित्तिकै बिस्तारै बिस्तारै अब हाम्रो यो चाहिँ वेदर पनि अलिकति चिसो चिसो हुँदै जाने होइन, अनि हामीलाई चाहिँ अब विन्टरतर्फ यसले धकेल्दैछ, विन्टरको लागि प्रिपेयर गर्छ भन्दा सायद फरक नपर्ला. विन्टर र समर बिचको जुन एउटा ट्रान्जिसन फेज छ त्यसलाई हामी अटम भन्छौँ होइन. र अटम 3 लागि रहन्छ. बिस्तारै बिस्तारै हाम्रो यो जुन हिट, जुन गर्मी, एकदमै हामीले चाहिँ चरम बिन्दुको गर्मीको सामना गऱ्यौँ यो साल पनि होइन, यसलाई चाहिँ अब बिस्तारै बिस्तारै बाबाई भन्ने बेला आएको छ. पातहरू पनि बिस्तारै अब हरियोबाट अरेन्ज कलरको हुँदै जान्छन्, रस्ट कलरको हुँदै जान्छन् होइन. बाहिर पनि अब हरियाली भन्दाखेरि पनि अलिकति अरेन्जी टाइपको त्यो एउटा चाहिँ नि हामीले माहौल देख्न पाउँछौँ. र अब जाडो महिनामा त सुख लागि नै हाल्छ. गर्दाखेरिमा आजबाट अब हामीले यो सेप्टेम्बर महिनालाई स्वागत गरेका छौँ. साथसाथै हाम्रो युकेमा अटम सुरु भएको छ. त आजको नै कुरा गर्नुपर्दा आज वर्ल्ड लेटर राइटिङ डे पनि हो प्रिय श्रोताबृन्द. अब लेटर राइटिङ भन्ने त यो कला एकदमै विलुप्त हुन आँटिसकेको छ. अब कसैले पनि सायद लेटर लेख्दैनन् होला, स्पेसली अब हातले लेख्ने लेटर त अझ एकदमै त्यो क्रम एकदमै कम भइसकेको छ. लेटर लेख्नै पऱ्यो भने इमेल अथवा इलेक्ट्रोनिक लेटर हामी लेख्छौँ होला. अब त्योभन्दा बाहेक चाहिँ हातले लेख्ने लेटर जुन एउटा छ त्यसको जुन एउटा चाहिँ सिलसिला छ, जुन त्यसको एउटा ट्रेडिसन छ, त्यो चाहिँ धेरै कम भएर गएको हामी पाउँछौँ. र यसको लागि चाहिँ वर्ल्ड लेटर राइटिङ डेले हामीलाई झकझकाउने गर्दछ. प्रत्येक साल 1 सेप्टेम्बरमा चाहिँ नि विश्वभरि नै पत्र लेखन दिवस मनाइने गरिन्छ. यो दिवसको मुख्य उद्देश्य भनेको मानिसहरूलाई पत्र पठाउने र प्राप्त गर्ने सरल सुन्दर एउटा चाहिँ जुन विधि छ त्यसको याद दिलाउनु पर्ने हो. अब टेक्निकल जुन एउटा प्राविधिक जुन प्रगति छ यसले चाहिँ सञ्चारलाई तेज र एकदमै सुविधाजनक बनाइसकेको छ. र यसबाट चाहिँ अब आजभोलि त अब इमेल भयो, इमेल भन्दा पनि अझ आजभोलि त टेक्स्ट नै भयो है. टेक्स्टमा पनि अब शब्दहरू भन्दाखेरि बढी चाहिँ इमोजिजको नै प्रयोग हुने गर्दछ. साङ्केतिक भाषाबाट लिखित पत्रहरू, फोन कल र भिडियो कलसम्मको प्रगति भइसकेको छ. यसकारण गर्दाखेरि जुन ट्रेडिसनल लेटर राइटिङ छ यो चाहिँ एकदमै लोप हुँदै
गइरहेको छ र आजको स्थितिमा वर्तमानको स्थितिमा पत्रहरूको उपयोग केवल औपचारिक कागजी कारवाहीमा मात्र गर्ने गरिन्छ अफिसियल एउटा जुन लेख्नै पर्ने जुन स्थिति हुन्छ त्यसमा मात्र यसको प्रयोग भएको हामी पाउँछौँ र भविष्यमा पनि पत्र लेख्ने प्रथालाई चाहिँ बनाइराख्नको लागि हामीले आजको दिनलाई चाहिँ नि अब्जर्भ गर्नुपर्ने हुन्छ र हामीले आफ्नो प्रियजनहरूलाई धेरैभन्दा धेरै हातैले पत्र लेखेर पठाउने काम गर्नु जरुरी पनि छ अनि जुन प्रकारले हातले पत्र लेख्दाखेरिको जुन एउटा इमोसन्स हुन्छ जुन भावना हुन्छ जुन त्यसमा हाम्रो हरेक प्रकारको फिलिङ समेटिएको हुन्छ नि पढ्नेलाई पनि त्यो ठ्याक्कै हाम्रो भावनाहरू चाहिँ उनीहरूले आत्मसात गर्न सक्छन् है तर यो त्यही नै शब्दहरू हामीले इलेक्ट्रोनिक लेटरबाट अथवा इमेलबाट पठायौँ भने त्यो चाहिँ अलिकति रोबोटिक बनाइदिन्छ जुन त्यो भावना त्यो फिलिङ्स जुन छ त्यो चाहिँ अलिकति त्यहाँबाट हराउँछ विस्थापित हुन्छ भन्दा फरक नपर्ला जस्तो लाग्छ एटलिस्ट मलाई चाहिँ त्यस्तो लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ कुन्नि है अनि आजभोलि तपाईँहरूले पत्र लेख्नुहुन्छ हुन्न लेख्नु भएको छैन भने चाहिँ नि अब आजको दिनबाटै सुरु गर्नुहोस् है त भनेर भन्न चाहेँ मैले यतिखेर एनिवे कुरा गर्ने हो भने धेरै छ तर समयलाई पनि हामीले ध्यान राख्नुपर्छ यसर्थमा पत्र लेखनको कुरा वर्ल्ड लेटर राइटिङ डेको अवसरमा अलिकति गरेँ यतिमै मैले यसलाई चाहिँ भनौँ सम्पन्न गर्न चाहेको छु अब आजबाट सुरु भएको छ युकेमा धेरै अवेरनेस मन्थहरू जस्तो कि सेप्टेम्बरभरि नै ब्लड क्यान्सर अवेरनेस मन्थको रूपमा चाहिँ रहेको छ यो चाहिँ विभिन्न प्रकारको ब्लड क्यान्सरहरूको लागि जुन डिफ्रेन्स छ यसलाई चाहिँ हाइलाइट गर्ने अनि यसको रिसर्चको लागि जुन फन्डिङ छ यो रेज गर्नको लागि पनि यो मन्थ यो सेप्टेम्बर महिना चाहिँ समर्पण गरिएको छ यस कजको लागि अनि यसै गरिकन इस्ट एन्ड साउथ इस्ट एसियन हेरिटेज मन्थको रूपमा पनि यो महिनालाई लिएको छ जसबाट चाहिँ इस्ट र साउथ इस्टर्न एसियन जुन कल्चरहरू छ यसको हिस्ट्री यसको कल्चर यसको कन्ट्रिब्युसन्सलाई चाहिँ नि अक्रस द युके विभिन्न इस्ट एन्ड साउथ इस्ट एसियन कम्युनिटिजहरूमा चाहिँ नि यसलाई प्रमोट गर्ने यसको उद्देश्य हो अनि अर्ग्यानिक सेप्टेम्बर पनि भनिन्छ यसलाई चाहिँ अर्ग्यानिक फार्मिङको लागि चाहिँ प्रमोट गर्ने यो महिना हो होइन सोइल एसोसिएसनबाट यसलाई चाहिँ रन गर्ने गरिन्छ अनि सेकेन्ड ह्यान्ड सेप्टेम्बर पनि हो यो अक्स फार्मले चाहिँ यो इनिसिएटिभलाई ब्याक गरेको छ र यसबाट चाहिँ मानिसहरूलाई चाहिँ सेकेन्ड ह्यान्ड आइटम्सहरू यो सेप्टेम्बर महिनाभरि यानि कि सेप्टेम्बर महिनामा 30 दिन हुन्छ 30 दिनभरि चाहिँ नि सेकेन्ड ह्यान्ड आइटम्सहरू किनेर जुन फास्ट फ्यासन अहिले चलिरहेको छ र फास्ट फ्यासनको कारणले गर्दाखेरि नै ग्लोबल रूपमा चाहिँ जुन यो इन्भाइरोमेन्टमा यसको चाहिँ नकारात्मक असर पुगिरहेको छ होइन त्यसलाई कम गर्नको लागि चाहिँ सेकेन्ड ह्यान्ड आइटम खरिद गर्नको लागि चाहिँ एकदमै मोटिभेट गर्ने इन्करेज गर्नको लागि पनि सेकेन्ड ह्यान्ड सेप्टेम्बर भनेर अक्सफार्मले चाहिँ इनिसिएटिभ चाहिँ सञ्चालन गरेको छ र युरोलोजी अवेरनेस मन्थ र पल्मोनरी फाइब्रोसिस अवेरनेस मन्थ पनि हो यी विषयवस्तुहरूमा सबैको ध्यान आकर्षण गराउनको लागि यो युरोलोजी अवेरनेस मन्थ एन्ड पल्मोनरी फाइब्रोसिस अवेरनेस मन्थ चाहिँ सञ्चालन भइरहेको छ यो अलिकति जानकारी मैले तपाईँसँग सेयर गरेँ अब कार्यक्रममा अगाडि बढ्नुपर्दा के कस्ता सर सामग्री छन् यिन विषयवस्तुमा पनि म कुरा गरिहाल्छु नेपाली भन्दाखेरि पनि नेपालमा रहेको हाम्रो काठमाडौँमा रहेको टिमलाई धेरै धेरै धन्यवाद बहिनी निशा भाइ धनजन गुरुङ उहाँहरू धेरैलाई सबैलाई अनि न्युज टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सामग्रीहरूको लागि र हाम्रो भाइ धनजन गुरुङज्यूले चाहिँ कुराकानी गर्नुभएको छ आज नीलकण्ठ एफएमका स्टेसन म्यानेजर बद्री अधिकारीज्यूसँग विशेष गरिकन गत बुधबार बिहान र हुँदै बग्ने भोटे कोशी नदीमा गएको बाढीले बैरिनी बजार लगायत पृथ्वीराज मार्गमा पनि क्षति पुगेको विषयवस्तुमा केन्द्रित रहेको छ यो कुराकानी अनि यसै गरिकन लाइभ रिपोर्ट बुटवलबाट छवि पाण्डेज्यूले लिएर आउँदै हुनुहुन्छ उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ भने बबिता राईज्यू तेह्रथुमबाट आउँदै हुनुहुन्छ आज आफ्नो रिपोर्ट लिएर अनि साथसाथमा दैनिक समीक्षा हाम्रो न्युज टिमले हामीलाई प्रोभाइड गरिसक्नु भएको छ त यिनै विषयवस्तुमा यिनै कुराकानीहरूमा अनि यिनै सरसामग्रीमा आजको काठमाडौँको सौगात केन्द्रित रहनेछ यति भन्दै मैले तपाईँको लागि अब भने एउटा छोटो विश्राममा तपाईँलाई लिएर जान चाहे एउटा मिठो गीत म तपाईँको लागि राख्न चाहन्छु र यही गीतको साथसाथमा अगाडि तपाईँलाई लिएर जान्छु है त र गीतको कुरा गर्नुपर्दाखेरि यो गीत अहिले गाउँदै हुनुहुन्छ हाम्रो लागि सबिन राईले र सबिन राईले गाउनुभएको यही गीतको साथसाथमा अब हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात हाम्रो भाइ धनजन गुरुङज्यूको प्रस्तुतिमा रहेको ईश्वर डे सुन्नेछौँ।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्, आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS, BFBS.

0: बीएस गोर्खा रेडियो, गोर्खा रेडियो। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इशु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इशु अफ द डेमा कुराकानी गर्दैछौँ। बुधबार बिहान रसुवामा गएको भोटेकोसीको जुन बाढी छ, यो बाढीले धेरै विध्वंस मचाएको कुरा हामीले समाचारमा देखिसकेका छौँ। जनधनको क्षति भएको, मानवीय क्षति भएको, र यो अवस्थामा अहिलेको पछिल्लो अवस्थालाई हामीले यो समाचारसँग जोडेर कुराकानी गर्दैछौँ। नीलकण्ठ नगरपालिका तीन धादिङमा रहेको नीलकण्ठ एफएमका स्टेसन म्यानेजर हुनुहुन्छ बद्री अधिकारी। उहाँले यो गजुरी साइडतिर यो त्रिशुली नदीको अहिलेको बहावको स्थिति र त्यसले चाहिँ कहाँ कहाँ असर पुगेको छ, यही विषयमा उहाँले देखेका र भोगेका केही कुराहरू हामी संवादमा जोड्ने प्रयास गर्दैछौँ। उहाँ हाम्रो सम्पर्कमा आइसक्नु भएको छ टेलिफोन। धेरै बेर नपर्खौँ, कार्यक्रममा स्वागत गरिहालौँ। बद्रीजी, कार्यक्रममा स्वागत छ यहाँलाई। धेरै धेरै धन्यवाद छ। तपाईँले आफ्नो समस्या अफ द रेकर्डमा बताउनु भएको थियो, यद्यपि मैले तपाईँको समयलाई उपाय गरेँ किनकि धेरै नेपालीहरूलाई यो विषयमा जानकारी गराउनु पर्ने। अब तपाईँ चाहिँ यो लाइफ लाइन भएको एरियामा हुनुहुन्छ, काठमाडौँसँग जोडेको ठाउँ। तपाईँ बसेको एरियामा बाढीको प्रभाव कस्तो छ, कुन स्थितिमा चाहिँ त्यहाँको जनजीवन चलिरहेको छ, कहाँ कहाँ चाहिँ बढी क्षति पुगेको छ, जुन तपाईँहरू बसेको एरियामा अलिकति जानकारी गराइदिनुहोस् न।
1: अब त्रिशुलीमा बाढी अकस्मात आइसकेपछि धादिङ खण्डको त्रिशुलीको चारवटा पुल बगाएको छ। त्यो चारवटा पुल पूर्ण रूपमा क्षति भइसकेपछि मुख्यत मलेखु स्थित म फुर्के खोलाको पुलबाट धादिङ बेसी र राजमार्ग जोडिने सडक अवरुद्ध भएको छ अहिले। त्यो पुल भत्किसकेपछि धादिङको उत्तरी क्षेत्र जोड्ने सात आठवटा पालिका राजमार्ग अहिले अवरुद्ध।
0: यतिखेरको स्थितिलाई हेर्नु पर्दाखेरि जस्तै अब गल्छी साइडको अवस्था कस्तो छ, होइन, अनि त्यस पछाडि गएर अब त्यहाँको पनि बताइदिनुहोस् न स्थिति।
1: राजमार्ग क्षेत्रमा अहिले बाटो सरसफाईको काम अगाडि बढिरहेको छ। निर्माणाधीन सडक भएको कारणले गर्दाखेरिमा सडक विभाग लगायत पालिकाको सहयोगमा अहिले त्यहाँ सरसफाईको काम नियमित भइरहेको छ र माथिबाट बगाएर आएका शवहरू संकलन गर्ने र अन्य वस्तुहरू केही देखिएको छ भने त्यसलाई खोज्ने कामहरू भइरहेको छ, जारी छ। र यो त यो मुख्य राजमार्ग पुल भत्किसकेपछि धादिङ बेसी आउने आवत जावत पूर्ण रूपमा बन्द भएको कारणले गर्दाखेरिमा धादिङ बेसीमा पेट्रोलको अभाव हुन थालेको, खाद्यान्नमा चाहिँ पसल खाद्यान्न पसलहरूमा बाक्लो उपस्थिति उपभोक्ताहरू लाइन बसेको, यो खाद्यान्न अभाव नहोस् भन्ने हिसाबले यताको स्थानीय सरकार प्रशासन लगायतका सरकारी निकायहरूले अनुगमनहरू गर्ने, कालो बजारीहरू हुन नदिनको निमित्त काम गरिरहेका छन् र वैकल्पिक मार्गहरू खुलाउनको निमित्त पनि प्रयासहरू गरिरहेको छ।
0: जस्तै यो अब पृथ्वी राजमार्गबाट तपाईँको पूर्वतिर पनि जाने, पश्चिमतिर पनि जाने, जस्तै पोखरातिर, त्यसपछि गएर सुदूरपश्चिम भयो, मध्य पश्चिम भयो, पूर्वतिर जाने जुन बाटो छ, ती बाटोहरूमा भएका पुलहरू, ती अवस्थाहरू कस्तो छ त्यहाँको चाहिँ?
1: अब मुख्यत धादिङ खण्डमा चार ठाउँमा चाहिँ लेदोको कारणले सडक अलिकति बिग्रिएको हो। त्यो लेदो पन्छाइसकेपछि चाहिँ सडक सुचारू हुन्छ, अहिले सडक बन्द नै छ, सडक सुचारू भइसकेको अवस्था छैन। लेदो पन्छाउने काम सकिसकेपछि सुचारू हुन्छ, त्यस्तो अन्य थप अपडेट चाहिँ आइसकेको छ।
0: जुन गल्छीबाट यो नुवाकोटतिर जाने जुन बाटो छ नि, जस्तै त्रिशुली जाने, रसुवा जाने, त्यो चाहिँ पूर्ण रूपमा क्षति र ब्लकै भएको हो नि है?
1: होइन, आंशिक रूपमा हो। त्यहाँनिर सरसफाई र निर्माण मर्मत सम्हारको काम सुचारू भइसकेको छ। बाटो सञ्चालन गर्ने विषयमा ठाउँ ठाउँमा लेदो, पहिरो र सडक भाँसिएको हो।
0: संवादमा चाहिँ छुटाउन नहुने सूचना दिनुपर्ने विषयमा चाहिँ के देख्नुहुन्छ तपाईँले चाहिँ? एउटा एज तपाईँ अब त्यहाँको एफएममा पनि काम गर्नुहुन्छ, सूचना सङ्कलन गरिरहनु भएको छ, अब हामी पनि रेडियोबाट नै तपाईँसँग कुराकानी गरिरहँदाखेरि विदेशमा जो नेपालीहरू हुनुहुन्छ, विशेष त हाम्रो ब्रिगेड अफ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू, परिवारजन इष्टमित्रहरूले सुनिरहनु भएको छ, अरू नेपाली नै सुन्नुहुन्छ, त्यहाँको अहिलेको छुट्नु नहुने छुटेका केही तपाईँले देखेका भन्नुपर्ने सूचना चाहिँ?
1: अहिले सामाजिक सञ्जालमा भेटिएका देखिएका कुराहरूलाई आधिकारिकता नमानिकन आधिकारिक निकाय तथ्यको सूचना मात्रै प्रवाह गर्नुपर्ने देखिन्छ। सामाजिक सञ्जालमा विभिन्न अपवाहहरू फैलिरहेको छ, त्यो फैलिएको अपवाहको पछि लागेर सत्य सूचनालाई मात्र लिएर यात्रा गर्नुपर्ने कुरा र त्यही सोही अनुसार गर्नुपर्ने कुरामा चाहिँ म सम्पूर्ण धादिङवासीहरूलाई अनुरोध गर्न चाहन्छु।
0: अनि यो अलिकति अन्तमा चाहिँ छुट्नुभन्दा अगाडि अब भद्रीजी, यो जुन पोखरा जतिर जाने जुन बाटो छ, मुगलिनको जुन पुल छ, त्यो पुल चाहिँ सुरक्षितै छ नि अहिले त? त्यस्तो समस्या त भएको
1: छ?
0: अलिकति धादिङतिर पृथ्वी राजमार्ग भएर धादिङतिर जाने बाटोहरूको पुलहरू मात्रै बगाइएका हुन्। धेरै धेरै धन्यवाद छ भदीजी, समय दिनुभयो र तपाईँ अब अलिकति हिँड्दै हुनुहुन्थ्यो, अलिकति नेटवर्कले नसम्हाल्दा कि संवादमा भनेको थियो, तर कुराकानीमा चाहिँ त्यस्तो समस्या आएन। धेरै धन्यवाद छ यहाँले समय दिनुभएकोमा चाहिँ।
1: धन्यवाद
0: हजुर।

0: गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवा को प्रमाण दिन्छ।

0: उदय सोताङ र मनिला सोताङको आवाजमा सुन्दै हुनुहुन्थ्यो यस गीतलाई आदरणीय श्रोता पनि बिएपिएस रेडियोबाट यतिखेर काठमाडौँको सौगात सुन्दै हुनुहुन्छ। म शिरेश सनवार तपाईँको सेवामा छु र आज भने कार्यक्रम युकेको हाम्रो स्टुडियोबाट सञ्चालन भइरहेको छ। अब तपाईँलाई सोझै म लिएर जाँदैछु भुटवलतर्फ, जहाँबाट हाम्रो संवाददाता छवि पाण्डेज्यू आउँदै हुनुहुन्छ। र आज पनि हामी यो रिपोर्टमा यो भोटेकोसीको बारेमा भएको जुन क्षति छ त्यसै विषयवस्तुमा नै यो कुराकानी अथवा भनौँ उहाँको यो रिपोर्ट चाहिँ केन्द्रित रहनेछ भन्ने यति जानकारी गराउँदै मैले अब छविजीलाई स्वागत गर्न चाहेँ। छविजी नमस्ते, स्वागत छ तपाईँलाई।
1: हजुर नमस्ते, नमस्ते ल धन्यवाद।
0: हजुर लु त हजुर, अब हामीसँग समय धेरै नभएको कारणले गर्दाखेरि तपाईँले के लिएर आउनु भएको छ हाम्रो श्रोताको लागि जानकारी इन्फर्मेसन राख्न सुरु गरिहालिदिनुहोस्।
1: हजुर पश्चिम नवलप्रासीको सुनवाले मोलपानी सामुदायिक वनको कोरोना डाँडामा जहाँ चाहिँ कोरोना कालमा पनि त्यहाँ चाहिँ सब गरिएको थियो, 45 जनाको सब चाहिँ हिजो व्यवस्थापन गरिएको छ। भोटेकोसी बाढीमा के अरे बगेर आएका सबहरूको चाहिँ त्यहाँ व्यवस्थापन गरिएको छ। सशस्त्र प्रहरी बल पाँच नम्बर वाहिनीका अनुसार पश्चिम नवलप्रासीमा 112 सब र 43 शरीरका अङ्गहरू फेला परेका छन्। त्यसमध्ये 33 महिला, 70 पुरुष, 7 बालक र 5 बाल बालिका रहेका छन्। भोटेकोसी बाढीबाट बगेर आएका 162 सब व्यवस्थापन गर्नुपर्ने अहिले यहाँ चाहिँ तयारी गरिएको छ। लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशको पश्चिम नवलप्रासी नारायणी नदीले चाहिँ सुस्तामा चाहिँ खोला नदीले बगाएर ल्याएको चाहिँ सबहरू चाहिँ सुस्तामा फेला परेका थिए र ती कानुनी प्रक्रिया गरी चाहिँ व्यवस्थापन समेत गर्न लागिएको छ। आवश्यक पूर्वाधार र उद्धारको सामान नहुँदा चाहिँ नारायणी नदीमा बगेर आएका धेरै सब अहिले भारततर्फ समेत गएका छन्। लुम्बिनी प्रदेशमा अझै 168 सब को चाहिँ सम्पर्कविहीन भएको अवस्था छ। लुम्बिनी प्रदेश सरकारले चाहिँ निकालेको तथ्याङ्क अनुसार चाहिँ सबभन्दा धेरै दाङका चाहिँ 41 चाहिँ सम्पर्कविहीन छन्। त्यसै गरी रूपन्देहीका 45 सम्पर्कविहीन छन्। बाँकेबाट 30 सम्पर्कविहीन छन्। रुकुम पूर्वका 16 सम्पर्कविहीन छन्। रोल्पाका 14, पाल्पाका 11, प्युठानका 10, अर्घाखाँचीका 9, बर्दियाका 8, गुल्मीका 7, पश्चिम नवलप्रासीका 6 र कपिलवस्तुका 4 अझै पनि चाहिँ सम्पर्कविहीन छन् जुन भोटेकोसीमा को बाढीमा प्रभावित भएका थिए। यसै गरी चाहिँ सम्पर्कविहीन मात्रै होइन, सम्पर्कमा आउनेहरू पनि चाहिँ छन्, जसमा चाहिँ रूपन्देहीका 6, डाङका 5, बाँकेका 1, किसानका 1 चाहिँ व्यक्ति चाहिँ भोटेकोसी बाढीमा प्रभावितहरू चाहिँ अहिले सम्पर्कमा आइसकेको चाहिँ अवस्था छ। श्रोताहरू, काठमाडौँपछि सबभन्दा धेरै चाहिँ गाडीयात्रा निकाल्ने तानसेन क्षेत्र चाहिँ अहिले चाहिँ यो वर्ष चाहिँ भोटेकोसी बाढीमा आएको बाढीले गर्दाखेरि चाहिँ यो वर्ष चाहिँ गाजयात्रा सुनसान भएको छ। पश्चिम नेपालका नेपालमा गाजयात्राको रौनक यो वर्ष हराएको छ। हरेक वर्ष बुटवल, पाल्पा र गुल्मीको सम्झार जहाँ नेवार समुदायको बाहुल्य छ ती स्थानमा गाजयात्राको रौनक सुरु हुन्थ्यो, तर यो वर्ष पनि भोटेकोसी बाढीको कहरले गर्दाखेरि चाहिँ यो वर्षको गाजयात्रा यो क्षेत्रमा पनि चाहिँ अहिले चाहिँ लोप अवस्था चाहिँ पुगेको छ। गाजयात्राको रौनक भनौँ हराएको छ। आफन्त गुमाएको सम्झनामा मनाइने गाजयात्रामा यो वर्ष सम्बन्धित घर परिवार मात्रै सहभागी भएका छन्। निकाल्नै पर्ने भएकोले नेवार समुदायले एक घर मात्रै चाहिँ यसरी चाहिँ एकदमै सानो सहभागितामा गाजयात्रा निकाल्ने गरेका छन्। खास गरी तामसेनको मखनटोल, टुनिखेल, असनटोल, विशाल बजार, तलपाती, टक्सा टोल, नारायण थान लगायतका स्थानमा हरेक वर्ष गाजयात्राको अवसरमा ठुलो रौनक हुन्थ्यो, तर यो वर्ष भोटेको चाहिँ बाढीको सहरले यो गाजयात्रा समेत चाहिँ प्रभावित भएको छ, बाढीले प्रभावित गरेको छ। यो दुःखद खबरपछि अर्को चाहिँ एउटा चाहिँ केही आशा लाग्दो समाचार सुनाउन चाहन्छु। सात भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विगत 7 करिब 70,000 पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। यो भारत बाहेक तेस्रो मुलुकको पर्यटक सङ्ख्या हो। यो तथ्याङ्क गत वर्षको यही अवधिको तुलनामा 12% बढेको छ। 7 अवधिमा सबभन्दा धेरै श्रीलङ्काबाट 18,605, म्यानमारबाट 15,492, थाइल्यान्डबाट 8,000, त्यसै गरी चिनबाट 7,471, भियतनामबाट चाहिँ 3,219, दक्षिण कोरियाबाट 2,000, भुटानबाट 1,491 लुम्बिनी भ्रमण गरेका छन्। अर्थात् चाहिँ जहाँ बौद्ध मार्गीहरू चाहिँ बसोबास बढी छ त्यो बसोबास भएको क्षेत्र देशबाट चाहिँ त्यो क्षेत्रमा चाहिँ गरी चाहिँ बढी चाहिँ पर्यटकहरू चाहिँ लुम्बिनीको भ्रमण गर्ने गरेको देखिएको छ। त्यसै गरी कास्टिङदेखि चैतसम्मको चाहिँ पर्यटनको चहल पहल गतिविधि चाहिँ हो। यसै गरी चाहिँ भारतीय पर्यटकहरू समेत चाहिँ आउने गरेका छन्। भारतबाट चाहिँ आउने पर्यटक समेत अलि बढेका छन्। भदौसम्मको करिब 8 तथ्याङ्क अनुसार 1,76,000 भारतीय पर्यटक लुम्बिनी आएका छन्। सोही अवधिमा गत वर्ष चाहिँ 1,86,000 भारतीय पर्यटक मात्रै आएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् 2019 अर्थात् 7 वर्ष अगाडि लुम्बिनी भ्रमण गरेपछि लुम्बिनी क्षेत्रमा भारतीय पर्यटकहरूको संख्या अलिक बढेको छ। त्यसै गरी नेपाल वायुसेवा निगमले समेत चाहिँ त्यसैमै भैरवबाट भारतको राजधानी दिल्ली उडान गर्ने भएको छ। यद्यपि यसको औपचारिक निर्णय भएको छैन। भारत सरकारले चाहिँ अनुमति दिएको खण्डमा नेपाल वायुसेवा निगमले 1 महिनाभित्रमा उडान सुरु गर्ने तयारी गरेको छ। दिल्ली उडान भएमा निगमको एउटा जहाज भैरवमै बस्ने र त्यसका लागि भैरवमा सुरु भएको पाइलट बेस ट्रेनिङले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्नेछ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यो विषयमा अझै टुङ्गो लागेको नलागेको जनाएको छ। खास गरी काठमाडौँको एयर ट्राफिक व्यस्त हुने भएकोले चाहिँ भैरव क्षेत्रलाई चाहिँ एउटा ट्रान्जिट पोइन्ट बनाउन सकियो भने चाहिँ लुम्बिनी क्षेत्रको चाहिँ पर्यटन गतिविधिमा थप फलफल हुने विश्वास गरिएको छ। हजुर हजुर
0: हजुर सबैजी धेरै धेरै धन्यवाद हजुरलाई। तपाईँले एउटा दुईवटा न्युज सुनाउनु भयो, अलिकति दुःखद खबर त छँदैछ तर एट द सेम टाइम तपाईँले नेक्स्ट न्युज जुन सुनाउनु भयो अलिकति राम्रो पोजिटिभ एउटा चाहिँ नि त्यसबाट हामीलाई फिलिङ भयो। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद भन्दै अब तपाईँको आजको हाम्रो खबरहरू जे ल्याउनु भएको छ त्यो सकियो भने हामी छुट्टिनुपर्छ होला।
1: हस्
0: थ्याङ्क यू सो मच सबैजी, बाबाई, नमस्ते। त यहाँ हुनुहुन्थ्यो छवि पाण्डेजी र उहाँले लिएर आउनुभएको जुन खबरहरू दुईवटा थिए, एउटा चाहिँ भोटेकोसी बाढीमा परेका 45 सप चाहिँ नवलपरासी जङ्गलमा व्यवस्थापनको कुरा तपाईँले सुन्नुभयो होइन, थप 118 सपको पालो भनेर चाहिँ उहाँको जुन खबरमा समेटिएको थियो हामीले सुनिसकेका छौँ होइन। र साथसाथमा चाहिँ नि अब भैरवबाट नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्ने जुन एउटा चाहिँ आशातीत खबर पनि उहाँले सुनाउनु भयो हामीलाई। र यति नै जानकारी अब उहाँले जुन दिनुभएको थियो मैले तपाईँहरूको सेवामा राखिसकेको छु। र अब भने अगाडि सुशान्त केसीले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, यो सुनाउँछु। त्यस पश्चात भने म तपाईँलाई अगाडि हाम्रो 10 बजेको समाचारतर्फ लिएर जान्छु अनि बाँकी रहेको सर सामग्री अर्को चरणमा तपाईँको लागि लिएर म फेरि पनि हाजिर त हुने नै छु। आउनुहोस् अब यो बेलामा भने अब सुशान्त केसीको आवाजमा एउटा मिठो गीत कार्यक्रमको यो प्रथम चरणको अन्तिम कोसेली स्वरूप सुनिहालौँ।

0: સાથે લાઈવ ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો ગોઠા રેડિયો નુઆકોટકો બિદુર 10 બેત્રાવતીમાં એઉટે ઘરબાટ 24 શબ નિકાલેકો છ. ઉદ્ધારમાં ખટેકો પ્રહરી ટોલીલે બચ્ચુરામ અવસ્થીકો ઘરબાટ 24 શબ નિકાલેકો હો. શરૂમાં ડ્રોન કેમેરામાં એઉટા શબ દેખેર ભીતર પસ્તા ઉત્તરગયા મિની માર્ટ રહેકો ઘરમાં અન્ય 23 શબ ભેટીએકો પ્રહરીલે જણાવેકો છ. એક બાલિકા 11 પુરુષ ર 12 મહિલાકો શબ નિકાલી મુચુલકા ગરેર પહેચાન ગર્ને કામ ભઈરહેકો પ્રહરીલે જણાવેકો છ. रसुवाको भोटेकोसी बाढीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ. हालसम्म 987 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ.
1: रसुवामा 27, नुवाकोटमा 95, धादिङमा 55 र गोर्खामा 65 जनाको शव फेला परेको छ. त्यस्तै तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ. हालसम्म 3916 जना सम्पर्कविहीन छन्. नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 3 जना सम्पर्कविहीन छन्. त्यस्तै रसुवामा 865, नुवाकोटमा 1558, जलविद्युत आयोजनामा 639 जना सम्पर्कविहीन छन्. त्यस्तै 583 जना विदेशी नागरिक, विदेशीसँग घुम्न आएका नेपाली 164, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टिन कार्यालयका 3 जना पनि सम्पर्कविहीन छन्. हालसम्म 11,800 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ. नेपाली सेनाले 253 विदेशी सहित 3,700 जनालाई हवाई उद्धार गरेको जनाएको छ. सेनाले उद्धारका लागि करिब 600 उडान गरेको पनि जनाएको छ. हाल उद्धार र राहत अभियानका लागि 21,111 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ. यो अभियानमा नेपाल प्रहरीका 7,900, सेनाका 8,900 र सशस्त्रका 4,200 सुरक्षाकर्मी परिचालन गरिएको छ. अहिलेसम्म 37 ट्रक, 37 बलेरो र हेलिकप्टरका 9 उडान मार्फत राहत सामग्री पठाइएको पनि प्राधिकरणले जानकारी दिएको छ.
0: पोखरा लगिएका भोटेकोसी बाढीका मृतकहरूलाई पनि जमिनमै व्यवस्थापन गरिने भएको छ. नवलपुर, धादिङ, तनहुँ र गोर्खाबाट पोखरा लगिएका 102 शबमध्ये हिजोसम्म 16 मात्रै पहिचान गरेर आफन्तलाई बुझाइएको कास्कीका सिडिओ कुमान सिंह गुरुङले जानकारी दिनुभएको छ. अब बाँकी शबको डीएनए नमूना संकलन र कानूनी प्रक्रिया पूरा गरेपछि जमिनमै व्यवस्थापन गरिने गुरुङले जानकारी दिनुभएको हो. ती शब व्यवस्थापनका लागि सम्भावित ठाउँको खोजी भइरहेको पनि उहाँको भनाइ छ. शबको खोजीमा आएका आफन्तहरूलाई पोखरामै खाना बस्नको व्यवस्था मिलाइएको पनि सिडिओ गुरुङले जानकारी दिनुभएको छ. शब पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ. नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शब पहिचान र पोस्टमार्टमका लागि पोखरा लगिएको थियो. ती शब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएको छ. यसअघि त्रिशुली र नारायणी किनारमा फेला परेका शबमध्ये हालसम्म 280 शबको डीएनए संकलनपछि चितौन देवघाटको जंगलमा व्यवस्थापन गरिएको थियो. कृष्णवीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 लाग्ने भएको छ. भोटेकोसीमा आएको ठूलो बाढीका कारण त्रिशुलीमा पानीको बहाव बढेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ. सड़क विभागले 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ. सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको जानकारी दिनुभयो. सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यका अनुसार तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो हटाएर सिंगल लेन डाइभर्सन बनाउन सकिने सम्भावना छ. 3-4 मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 कृष्णवीर क्षेत्रको सड़क खुलाउन सकिने उहाँले बताउनुभयो. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधारमा गरेको आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ. फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरानमाथि कड़ा कार्यवाही गर्ने बताउनु भएको छ. इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डन स्थित अमेरिकी आधारलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेको हो. ट्रम्पले थप कार्यवाहीको चेतावनी दिए पनि दुवै पक्षबीच तनाव बढ्दै गएको छ. उपराष्ट्रपति जेडी भान्स:
2: We know that they continue to shoot at commercial shipping. We continue to have a lot of tools at our disposal to prevent them from doing so, or at least cut down on them from doing so. And that's what the president is saying is, look, you guys are shooting at commercial shipping. You guys are behaving like a terrorist country. You've got to stop, or there are going to be some consequences.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदरणीय श्रोता वृन्द हिमाल सागर र समीक्षा अधिकारीको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले. यतिखेर समय बिहानको 10:11 गएको छ युकेको हाम्रो समयअनुसार. नेपालमा अहिले दिउँसोको 2:56 गइसक्यो, 3 बज्नै आँटेको छ. ब्रुनाईमा साँझ परिसक्यो, साँझको 5:00 अहिले 11 गयो. अब भने कार्यक्रम काठमाडौँको स्वागतको अन्तिम चरणमा हामी रहेका छौँ र यो बेलामा तपाईँका लागि यस्तै मिठा मिठा गीत सङ्गीत छँदैछ. यसको अलावा नेपालबाट नै हामीलाई पठाइएका सर सामग्रीहरू राख्नेछु. सबैभन्दा अगाडि म तपाईँको लागि तेह्रथुमबाट आएको हाम्रो संवाददाता बबिता राईज्यूको रिपोर्ट सुनाउनेछु. तेह्रथुम सदरमुकाम म्याङलुङका सीता राई र छत्रमाया राई उहाँहरू दिदी बहिनीलाई चाहिँ म्याङलुङ बजार र आसपासका स्थानमा लाग्ने मेला बजारहरूमा प्रायः धान नाच्दै पालम गाइरहेको भेटिन सकिन्छ. स्थानीय मेला बजारमा आयोजना हुने धान नाच प्रतियोगितादेखि विभिन्न उत्सव र अवसरहरूमा उहाँहरू धान नाच र पालममा सरिक हुने गर्नुभएको छ. सीता उमेरले 64 पुगिसक्नु भएको छ भने छत्रमाया चाहिँ 56 वसन्तमा हिँडिरहनु भएको छ. राई समुदायमा जन्मे पनि उहाँहरूको विवाह लिम्बू परिवारको एउटै घरमा भयो, त्यसैले उहाँहरू लिम्बू संस्कृतिप्रति अत्यन्तै आसक्त हुनुहुन्छ. उहाँहरूको प्रेम बढेको छ र यसैमा नै उहाँहरूले आजीवन आफ्नो चाहिँ कला चाहिँ प्रदर्शन गर्दै पनि आउनुभएको छ र उहाँहरूसँग नै गरिएको एउटा भलाकुसारीको साथमा उहाँहरूको यो कलाको बारेमा आज कुरा गर्दै हुनुहुन्छ बबिता राईज्यूले. तेह्रथुमबाट यो हामीलाई रिपोर्ट पठाउनु भएको छ, तपाईँको लागि अब राख्नको लागि तयार छु. अनि त्यस पश्चात दैनिक समीक्षा हाम्रो न्युज टिमले पठाउनु भएको छ. दैनिक पत्र पत्रिकाहरूमा आएका खबरहरूलाई समीक्षात्मक ढङ्गबाट उहाँहरूले प्रस्तुत गर्ने गर्नुहुन्छ, यसलाई सुन्नको लागि पनि तयार रहँदै गर्नुहोला. अहिलेको लागि यो चरणमा यी दुईवटा सामग्री तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ. सोही बमोजिम तपाईँको लागि अब अगाडि एकपछि अर्को यी सामग्रीहरू राख्न गइरहेकी छु. तपाईँलाई अगाडि लिएर जान्छु अब भने एउटा मिठो गीततर्फ फेरि पनि, अनि यो म्युजिकल ब्रेक पश्चात भने हामी सुन्नेछौँ यो प्रथम हाम्रो रिपोर्ट बबिता राईज्यूबाट. अहिलेको लागि मनिषा पोखरेल र रूपा केसीले गाउनुभएको गीत अबिट गीत छ एउटा मेरो प्लेलिस्टमा, सुनौँ. अनि त्यस पश्चात लगतै यो साङ्गीतिक विश्राम पश्चात हाम्रो बाटो लाग्नेछौँ तेह्रथुमतर्फ.

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

0: पालनको भाका चाहिँ एकदमै फरक छ, एकदमै गाह्रो छ अहिलेको नयाँ पुस्ताहरूले टिप्न नसकिरहेको अवस्थामा। तपाईँहरूले चाहिँ कसरी सिक्नुभयो पालन? यो खासमा लिम्बू जातिको पालन थियो, तपाईँहरू राई भएर पनि यसलाई चाहिँ गाइराख्नु भएको छ, जोगाइराख्नु भएको छ नि त, कसरी सिक्नुभयो सुरुमा चाहिँ?
1: माइतीमा हुँदाखेरि 14-15 वर्षको उमेरमा साथीहरू सबै हामी लिम्बूहरूसँग हिँडेर डुलेर घुमेर हामीलाई चाहिँ हाम्रो राईहरूको कल्चर चाहिँ बरु हामीलाई आउँदैन, साथीभाइ नै हाम्रो लिम्बू भएर चाहिँ हामी यसरी लिम्बूको पालन चाहिँ गाउनु सुरु गरेको हो।
0: परिवारमा एउटै घरको दिदी बहिनी होइन, जेठी तपाईँ दिदी पढ्नुभयो, माइली दिदी
2: बहिनी,
0: अनि परिवारमा पनि तपाईँको पालन गाउनुहुन्थ्यो कि बुवा आमाहरूले कस्तो थियो?
1: बुवा गाउनुहुन्थ्यो, आमा चाहिँ गाउनुहुन्न थियो।
0: हजुर, तेर्थुमको मोराङमा हुनुहुन्थ्यो तपाईँहरू, त्यहाँ राई र लिम्बू मिक्स समुदाय बस्थे होइन, त्यसमा लिम्बूको पालन टिप्नु भयो।
1: हजुर,
0: अनि पछि बिहे पनि लिम्बूसँगै गर्नु,
1: लिम्बूसँगै
0: धान नाच्दै नाच्दै गर्नु हो कि कसरी गर्नुभयो?
1: धान नाच्दा नाच्दै बिहे गर्यो, बिहे गरेपछि त्यतिकै अब आफ्नो घरबार सम्हाल्यो, छोरा छोरी अब नाता नातिनी हुर्केपछि फेरि यो 50-55-60 वर्षको उमेरमा एकचोटि गाउनु सुरु गरेको है।
0: तपाईँले चाहिँ दिदीलाई कसरी पछ्याउनु भयो कि कसरी?
2: म त दिदीसँग भन्दा पनि अब त्यस्तै मेलापात होइन, यसो साथीभाइसँग हिँड्दै हिँड्दै अब
3: त्यति बेला अलिक नेकपड पनि थिएन, अब धान्नासतिर यसरी देख्दा हुँदाखेरि होइन अब यसरी पो गाउनु पर्ने रहेछ भनेर सिक्दै सिक्दै अनि अब धान नाच्दै हिँड्दाखेरि दिदीको देवरसँग भेट भइयो।
0: हजुर,
3: अनि भेट भइयो पछि अब सोल्टी सोल्टी धान नाच्नु पर्छ भन्दै धान नाच्दै नाच्दै अब धेरै माया बढ्यो, धान नाच्यौँ धेरै होइन।
0: हजुर,
3: त्यसो गर्दै गर्दै अनि बिहे गरियो, अब बिहे गरिसकेर अब छोराछोरी भयो, त्यतिकै अब धान नाचमा अलिक बिसाइयो, अब बिसाएर फेरि अहिले अब छोराछोरीहरू हुर्काइसक्यो, अब यो पहिलेको जगाउनु पर्छ संस्कृति भनेर चाहिँ त्यहाँदेखि फेरि सुरु गरौँ कि जस्तो लागेर यसो कहिले काहीँ कोठामा बस्दै हुँदै पनि होइन, नाता नातिनीसँग पनि यसो पालाम भन्दै
0: फेरि निस्किनु भयो। विभिन्न मेला बजारमा तपाईँलाई गएको देखिन्छ, पुरस्कारहरू पनि निकै थाप्नु भयो है?
2: पुरस्कारहरू अलिअलि ल्यायौँ,
3: अब दिदी बहिनी अब यसो यहाँ सोल्टीहरूसँग तरेवाहरूसँग यसो हिँडेर निकै ठाउँदेखि नै हिँड्यौँ, तेर्थुम जिल्लाभरि चाहिँ भनौँ न, अब अरू ठाउँ त बाहिर जानु सकिँदैन, पाखो उमेर पनि भयो होइन, खुट्टा
1: यस्तो थियो। टाढो टाढो मेला जाँदाखेरि चेली माइती एकदम ग्रुप भएर जाने, चैनपुर जात्रासम्म पनि गयो, तातो पानी नुन ढाकीसम्म पनि गयो होइन,
0: हजुर
1: त्यो बेला भनेको एकदम चेली माइती ग्रुप भएर 12-14-15 हिँडिन्थ्यो। त्यस पछाडि लगभग यो मेला बजारहरू पनि लोप हुँदै गयो, सङ्कटकालले गर्दा झन् साह्रो लोप भयो होइन, त्यसले गर्दाखेरि लिम्बूको संस्कारहरू संस्कृतिहरू यो धान नाचमा एकदम लोप भएर गयो अहिले चाहिँ
0: पछिल्लो समय होइन।
1: हजुर, आज भोलिको हाम्रै नाता नातिनीहरूलाई सिकाउँ सिक भन्यो भने उनीहरूले ए त्यस्तो यस्तो भनिदिन्छ होइन, अनि तैपनि हामीलाई चाहिँ अब रहर लाग्छ, आज भोलि त फेरि त्यसरी टाढो बजार हिँड्नु है भन्दा पनि चेली माइती मिलिँदैन, अनि त्यसले गर्दाखेरि हामी टाढो चाहिँ गएको छौँ न, तेर्थुम जिल्ला वरिपरि चाहिँ हल्का फल्का यसो डुलेर नाचेर धेरै त होइन थोरै थोरै पुरस्कारहरू पनि लिँदैछौँ अहिलेसम्म चाहिँ खाली हात चाहिँ फर्केको छैन।
2: अब जात्रामा पनि लिने, अब जात्रामा पनि नाच्ने फेरि।
0: तपाईँहरू पहिला आफ्नो उमेरमा 22 त्यतिखेर नाच्नुहुन्थ्यो होइन, त्यतिखेरको धान नाच्ने र अहिलेको नाच्नेमा के फरक छ? त्यतिखेर त अब आफै नै नाच्नुहुन्थ्यो होला होइन, अहिले त कार्यक्रमहरू आयोजना गरिन्छन्।
1: हामी त्यतिखेर हाम्रो उमेरमा चाहिँ भने अब हामी धेर जस्तो मेला बजार भेट हुन्थ्यौँ होइन, अब अहिलेको जस्तो फोन थिएन, हामी अब चिठी लेख्ने चलन थियो, चिठी लेख्नु पनि हामीलाई त्यस्तो आउँदैन थियो, अनि अब उहाँहरू पनि आउनुहुन्थ्यो अनि हामी पनि जान्थ्यौँ, अनि ठक्क भेट भयो, नाच्यो, रमाइलो हुन्थ्यो। अब धान नाचेपछि हाम्रो पालामा चाहिँ ठक्क उजेलो भइन्जेल नाचिन्थ्यो, अहिले त अब एकछिन यो कार्यक्रममा मात्रै उपस्थित हुनुहुन्छ होला जस्तो लाग्छ अहिले चाहिँ होइन, तर हामी दिदी बहिनी चाहिँ नाच्यौँ भने र राम्रो तरिकाले नाच्यो भने चाहिँ उजेलो भएको थाहा पाइँदैन, उजेलो नहोस् नाचोस् भन्दा भन्दै उजेलो भइहाल्छ.
0: आजभोलि पनि त्यसरी नाच्छ?
1: आजभोलि पनि हामी त्यसरी नै नाच्छौँ.
0: तर पहिला जस्तो चाहिँ त्यसरी ग्रुप रुप भएर धेरै धन नाच्ने चाहिँ भेटिँदैन होइन?
2: अहिले त छैन,
0: युवा जमात त छैनन्,
2: छैन,
0: अलिकति वृद्धहरू नाच्नुहुन्छ.
1: हजुर हजुर. अब मलाई लाग्छ कस्तो भन्नुहुन्छ भने यो युवाहरूले चाहिँ सिक्नुपर्ने, अब उनीहरूले चाहिँ चासो लिनुपर्ने, उनीहरूलाई चाहिँ सिकाउनु पर्ने हामीले होइन. तर सिक भन्दाखेरि मान्दैन, बुढापाको भयो. अब हामी ढलेपछि त यो तेह्रथुम जिल्लामा त हामी बाहेक त धान नाच्ने मान्छे नै छैन जस्तो लाग्छ म्याम मलाई त.
0: छैन छैन, अहिले पालाम भन्ने मान्छे नै छैन.
1: पालाम भन्ने मान्छे छन् छैन होइन, जति छ यो ठाउँमा. तर न त घर व्यवहार परिवारले गर्दा हो, न त आफ्नो स्वास्थ्यले हो, न केले हो, अब किन चाहिँ अब त्यसरी निक्लिनुहुन्न नाच्नलाई?
2: म चाहिँ स्वास्थ्य राम्रो भएछ भने
1: यो ठाउँमा धान
2: भने 90 वर्षसम्म धान नाच्ने विचार छ मेरो चाहिँ. अब कतिको तरेबाहरूले पत्याउँछ नि,
0: तरेबाहरूले पत्याउनै पर्छ धान नाच्नको लागि. कस्तो हुन्छ
2: अनि अब एक्लै नाचिराख्दाखेरि त राम्रो हुँदैन नि, तरेबा त चाहियो होइन.
0: त्यसमा चाहिँ
1: ओरदोर हुन्छ, जस्तै कि यो पालामको पुरै सृष्टि कहानी त ल्याइँदैन होला होइन. अब सुरु सुरु गाउँदै पहिलेदेखि गएको भए त आउँथ्यो पनि होला. अब बिचमा 20-30 वर्ष ग्याप भएपछि त अहिले त अब कस्तो हुन्छ भने त्यो बिर्सेकोहरू पनि यसो सम्झिँदै भन्नुपर्ने हुन्छ होइन. कहानीहरू चाहिँ अब दुःखको पनि हुन्छ, सुखको पनि हुन्छ, मायाको पनि हुन्छ होइन. हजुर, पहिले उमेरमा वैशमा 15-16 वर्षको उमेरमा हो भने त्यही खालको पालाम जान्थ्यो होइन. अब चाहिँ अलिक अब उमेर ढल्किँदै गएपछि त्यही खालको पालाम गाउनु पर्छ.
0: अब चाहिँ सुख दुःखको जीवन.
1: हजुर,
0: तपाईँहरूले अहिले पालामलाई जोगाइरहनु भएको छैन यो उमेरमा, उत्तिकै जोस जाँगर छ तपाईँहरूमा पालामले गर्दाखेरि, एकदम युवाइ देखिन्छ.
2: कहाँ पाहुनाहरू भेट्यौँ भने त 15-16 वर्षको उमेर सम्झना आउँछ नि.
0: जस्तो विभिन्न कार्यक्रमहरू पनि हुन्छन् अहिले त होइन, मेला बजार पनि छ, अनि सुख दुःखको कार्यहरूमा पनि पालाम गाइन्छन् नि त. त्यसमा चाहिँ के फरक छ मेला बजारमा गाइने अनि सुख दुःखको कार्यहरूमा गाइने पालाममा चाहिँ के फरक हुन्छ?
1: मेला बजारमा भेट भएर पालाम भन्दाखेरि चाहिँ कुन बजार लागेको छ, अब वर्ष दिनको होली मेला लागेको छ कि खरन्डे लागेको छ कि, त्यही उमा पालाम गाउनु पर्छ होइन. बिहेमा भेट भयौँ र नाच्यौँ भने सुख काममा यसरी भेट भयौँ आउनु भयो भनेर त्यसरी भनेर लानु पर्छ होइन. दुःख कामको त्यही तरिकाले भन्नु पर्यो.
0: सुख काममा भन्ने एउटा पालाम गाइदिनु न त थोरै.
1: त

0: यो जस्तो एकजनाले सुरुमा गाउनु भयो होइन अनि पछाडिबाट पछ्याउनु भयो नि, पालामको नियमै त्यस्तै हो
1: हुन्छ भने अब मैले बहिनीले थाल्ने बित्तिकै मैले सघाएँ होइन, हाम्रो स्वरले पनि राम्रो उ गरेर जान्छ तर त्यो पछ्याउनु चाहिँ जान्नु पर्यो,
2: अलिक भाषा मिल्दैन त्यो भाषा भनौँ, ठ्याक्कै हाम्रो दिदीले भन्नुभएको भाषा मलाई ट्याक्कै आइहाल्यो, अब जहिले तैँले भनिराखेदेखि त ऊ हुन्थ्यो होइन, अब जहिले तैँले भनेको हुँदैन, अब कहिले कहीँ कहिले वर्ष दिनमा कहिले अब पाँच छ महिनामा भनेकोले गर्दाखेरि त्यो टिप्नु सकिँदैन अलिकति,
0: अनि
2: यता बुझेपछि
1: अनि अहिले चाहिँ अब कस्तो छ भने जस्तो कि पुरै भनिसक्यो भरे उठाउने बेलामा मात्रै सघाउने चलन छ कि, पहिले चाहिँ अब जान्दाखेरि हाम्रो पालामा त मैले थाल्ने बित्तिकै उता पाहुनाले सघाउनु हुन्थ्यो होइन, पाहुनाले थाल्ने बित्तिकै आफूले सघाउनु, त्यसरी नाच्दाखेरि चाहिँ कस्तो हुन्छ भने ओर धोर पालाम पनि हुन्छ यता गल पनि सुक्दैन।
0: पालाम गाउँदाखेरि चाहिँ कति टिमै चाहिन्छ कि एक्लै एक्लै पनि हुन्छ कि कस्तो हुन्छ यसमा चाहिँ?
1: दुईजना मात्रै नाच्दाखेरि नि हुन्छ, टिमैमा नाच्दाखेरि चाहिँ कस्तो हुन्छ भने अब मैले पालाम भने यो ग्रुपले नै भन्नुपर्ने हुन्छ होइन, अनि ग्रुपले नै भन्दाखेरि एक राम्रो हुन्छ, अब यो पालामबाटै तपाईँ हामी यसरी गफ गर्दैछौँ नि होइन, हौ त्यो तरिकाले चाहिँ अब यो पालामबाटै जान्छ, दुःख पनि पालामबाटै जान्छ, सुख पनि पालामबाटै जान्छ होइन, अनि के गर्दै हुनुहुन्छ कस्तो हाल खबर के छ त्योहरू सबै पालामबाटै जान्छ गफ गरेको जस्तो, हजुर, अनि के छ हाल खबर भनेर पालामबाटै भन्नुभयो भने अनि आफूले अब भरे जवाफ दिनुपर्छ, सुनिराख्नुपर्छ आफूले अनि बुझ्नुपर्छ होइन, अब त्यो उहाँले के भन्नुभयो त जम्मै नभए पनि दुई चारवटा चाहिँ यता सुनेर मनमा सम्झिराख्नुपर्छ अनि त्यस पछाडि चाहिँ त्यसको जवाब हामीले दिनुपर्छ।
0: पहिला अनि बैँसमा त पालाम गाएर धन्नाचेर धेरै मायाहरू लाउनु पर्ला,
1: बैँसमा त माया प्रीति धेरै थियो, धेरै ठाउँकोहरूसँग अनि धन्ना
2: आफूतिर
1: नुन ढाकी चितलाङ उता उताकोहरू पनि थिए होइन, अब अब हुनुहुन्छ हुनुहुन्न अब अहिले चाहिँ थाहा भएन,
2: एउटा भन्छु है सघाउनु है हाम्रो दिदीले ल
0: हुन्छ

0: चाहिँ तपाईँको 22 को कोही तन्दे
1: उहिले म मेरो सोल्टीसँग नाच्दाखेरिको नि यो सोल्टीलाई सम्झेर यो
2: यो भाषै पहिलेको हो नि
0: गाउनु भएको लय अहिले जुन लय चाहिँ.

0: BFPS BFPS Gorkha Radio
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.us।

नमस्कार, आज मिति 2083 साल भदौ महिनाको 16 गते मंगलबार, तदनुसार सेप्टेम्बर 1 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा लिएर म आरती लम्साल छु। आज समीक्षाको सुरुवात गरौं नागरिक दैनिकबाट। नागरिक दैनिकले पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति, विपदमा संसदको ढोका बन्द शीर्षकमा खबर छापेको छ। रमेश धमलाको बाइलाइनको यो खबरमा पोहोरको प्रतिवेदनका मुख्य सुझावहरू के थिए उल्लेख गरिएको छ। अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि, प्रतिवेदनका यी मुख्य सुझावहरू थिए। ती सुझाव थन्काइयो, प्रतिवेदन थन्काइयो र यो विपद खेप्न पर्यो। भदौ 10 गते पछि अनिश्चितकालका लागि सदनका बैठक स्थगित गरिएको छ। संसदीय मामिलाका विज्ञहरू संसद बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको एजेन्डा बन्न नसक्ने र सत्ता प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्। संसद बैठक चलिरहँदा विभिन्न सांसदहरूले आआफ्नो क्षेत्रको मुद्दाहरू उठाउने गरेका छन् र यो बेला पनि बाढीको मुद्दा एउटै आवाजमा उठ्न सक्ने थलो बन्द भएको छ। यही खबर समेटिएको छ। ईश्वरी सुवेदीले संसदको विषय समेट्नु भएको छ भने प्रतिवेदनको विषय रमेश धमलाले समेट्नु भएछ आजको नागरिक दैनिकमा। नागरिकले नै भत्किएका सडक पुल बनाउन 30 अर्ब शीर्षकमा खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा भोटेकोशीमा आएको बाढीले जति पनि पुल र सडकहरू भत्काएका छन् त्यसको पुनर्निर्माण गर्न र मर्मत गर्न कम्तीमा पनि 30 अर्ब रुपियाँ खर्च हुने सडक विभागले अहिले प्रारम्भिक अनुमान गरेको छ। यसै विषयको खबर आजको नागरिक दैनिकले छापेको छ। अब नागरिकपछि अन्नपूर्ण पोस्ट दैनिक। अन्नपूर्ण पोस्ट दैनिकले सरकार व्यस्त, पीडित विक्षिप्त शीर्षकमा समाचार छापेको छ। सुरेन्द्र काफ्ले, देवचन्द्र भट्ट र केदार ढकालको बाइलाइनमा विनाशकारी बाढीका कारण सडक सञ्जाल छिन्न भिन्न भई उद्धार र राहत पहुँच बाहिर जाँदा नुहाकोट र रसुवाका बाढी पीडित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कातिर 7 दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढी क्षेत्रमा पुग्न नसकेर पीडित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदन बीच भौतारिन बाध्य छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। ढुङ्गे बजार नुहाकोटको तस्विर पनि सँगै छापिएको छ। उजाड तस्विर छ, बाढीपछिको दृश्य यो तस्विरले समेटेको छ। अर्को खबर छ, भुइँमा भेटिएन सरकार, रोयल आचार्यको स्थलगत रिपोर्टिङ हो यो। महाविपत्ति आउँछ, त्यसलाई कसैले रोकेर रोक्न सक्ने कुरै हुँदैन, तर विपत्ति आइसकेपछि राज्यले आफ्ना नागरिकलाई कति छिटो भेट्छ, कति छिटो उद्धार गर्छ, कति सुरक्षित राख्छ र कति संवेदनशील भएर उनीहरूको पीडा सुन्छ, त्यो भने राज्यको क्षमता र जिम्मेवारीको विषय हो। 2072 सालको महाभूकम्पदेखि 83 सालमा भोटेकोशीमा आएको बाढीसम्म आइपुग्दा देशले अनेकौँ विपत्ति भोगिसकेको छ। सयौं नेपालीले ज्यान गुमाएका छन्, हजारौं घाइते भएका छन्। कतिपय विपत्तिमा राज्यका अङ्गहरूले प्रशंसनीय भूमिका खेलेका पनि छन्। कतिपय अवस्थामा चाहेर पनि राज्यले धेरै गर्न सकेन, तर कतिपय विपत्तिमा राज्य संयन्त्रकै अलमल, समन्वयको अभाव र निर्णय कार्यान्वयनको कमजोरीका कारण उद्धार र राहत प्रभावित भएको तितो यथार्थ पनि हामीसँग छ। अहिले परिस्थिति केही फरक छ, सरकार शक्तिशाली छ। एउटै पार्टीको बलियो सरकार भएकाले महत्त्वपूर्ण निर्णय गर्न अर्को दलको सहमति खोजिरहनुपर्ने बाध्यता छैन। त्यसैले भोटेकोशीमा बाढी आए लगत्तै सामाजिक सञ्जालमा आएका तस्विर, भिडियो र समाचारहरू हेर्दा सरकारको खुलेर प्रशंसा गर्न मन लाग्ने अवस्था थियो। सरकार सक्रिय देखियो, मन्त्रीहरू घटनास्थल पुगे, सत्तारूढ सांसदहरू पनि घटनास्थलमा देखिए, हेलिकप्टरहरू उडिरहेका थिए, सुरक्षा निकाय परिचालित थिए, सरकार विपद छ भन्ने सन्देश गएको थियो। सरकारको सक्रियताको सामाजिक सञ्जाल प्रयोगकर्ताले खुलेर प्रशंसा गरे। चितवनमा राखिएका शवहरू परिवारको जिम्मा नलगाई गाड्ने निर्णय को भने धेरैले विरोध गरे। त्यसबाहेकको उद्धार प्रभावकारी नै भएको होला, जीवित रहेकाहरूले समयमै उद्धार पाए होलान्, उद्धार भएर क्याम्पमा राखिएकाहरूको अवस्था पनि राम्रै होला भन्ने लागेको थियो। तर
आइतबार बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेपछि सामाजिक सञ्जालमा देखिएको सरकार र जमिनमा भेटिएको सरकारबीच ठूलो अन्तर रहेछ भन्ने महसुस भयो। हेलिकप्टर थिए तर आफन्त खोज्ने मान्छेहरू अलपत्र थिए। मसँगै फिनल्यान्डको सरकारी समाचार संस्थामा कार्यरत निको नाम गरेका पत्रकार पनि थिए। काठमाडौँबाट टोखा छहरे हुँदै हामी नुवाकोटको विदुर पुग्यौँ। विदुरस्थित नेपाली सेनाको क्याम्पको कुलाचौरमा आधा दर्जन जति हेलिकप्टर देखिए। हेलिकप्टर आउने जाने पनि चलिरहेको थियो तर सेनाले लगाएको काडे तारको छेउमा बसेर टोलाइरहेका मानिसहरूको अनुहारमा अर्कै कथा थियो। भुइँमा भेटिएन सरकार शीर्षकमा रोयल आचार्यको स्थलगत रिपोर्टिङको यो अनुभव समेटेको छ अन्नपूर्ण पोस्ट दैनिकले र अग्रपृष्ठमा नै विशेष सम्पादकीय छापेको छ। विश्वमाज मागौँ जलवायु न्याय शीर्षकमा 3 वर्ष अघि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुगेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालयमा जलवायु सङ्कट भइरहेको देखेपछि बोलेका थिए। विश्वको छतबाट चिच्याएर म भन्दैछु, यो पागलपन बन्द गर्नुहोस्, प्रकृति विरुद्ध युद्ध अन्त्य गर्नुहोस्। हिमाली क्षेत्र खास गरी नेपालका हिमाल पर्वत र हिमनदीहरूमा जलवायु परिवर्तनका कारण जोखिम देखेपछि विकसित राष्ट्रहरूले ध्यान आकर्षण गराउन उनले साङ्केतिक ढङ्गले यस्तो अभिव्यक्ति दिएका थिए। उनको चर्को अभिव्यक्तिले विश्वभर चर्चा पायो। नेपालमा भने सङ्कट मोचन गर्नका लागि त्यो तहको प्रयास र परिणाम देखिएन। बरु त्यस यता पनि जलवायु परिवर्तनसँगै तापक्रमको उच्च वृद्धिले वर्षेनी अनेक अनिष्ट भोगिरहनु परेको छ। रसुवाको भट्टेकोशीमा भदौ 10 गते बिहान हिमताल विस्फोटपछि भएको जल प्रलयले वास्तवमै गुटेरेसको अभिव्यक्तिलाई सम्झाएको छ। विश्वमाज मागौँ जलवायु न्याय शीर्षकमा विशेष सम्पादकीय छापेको छ अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा। अर्को छ बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा अन्नपूर्ण पोस्टकै खबर हो यो। भवनाथ प्याकुरेलको बाइलाइनमा चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबारदेखि 13 वटा बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 वटा टोलीबाट बजार अनुगमन हुँदै आएको थियो तर चाडपर्वको समय बढ्दो माग र आपूर्ति व्यवस्थापनमा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढाउने अवस्था हुन नदिनु। बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा भवनाथ प्याकुरेलको बाइलाइनमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अब कान्तिपुर दैनिक। कान्तिपुर दैनिकले बाढीकै खबर छापेको छ। बाढीबाट 17,000 बालबालिका प्रभावित, कैयौँका अभिभावक नहुँदा भविष्य अन्यल। युनिसेफ भन्छ प्रभावित बालबालिकालाई अस्थायी सिकाइ केन्द्र र वैकल्पिक सिकाइ सामग्री आवश्यक छ। बालबालिका र शिक्षक समेतलाई मनोसामाजिक परामर्श चाहिन्छ। विमेल खतिवडा र अर्जुन पौडेल लहरे पौवा रसुवाबाट र समर्पण श्री काठमाडौँबाट लेख्नुहुन्छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भट्टेकोशीमा बाढी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढी आएको थाहा पाएपछि नीलकण्ठ मावि कक्षा 8 पढ्ने समीरले भागेर ज्यान बचाए तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्क विहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो, उनी स्कुल जान नसकेकाले ठुली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेको रहेका उनले भने खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनभरमै बाढीमा परेर कहाँ हराए, घर पनि बाढीले बगाएको र बुवा सूर्यले भने भागेर ज्यान जोगाएको समीरले सुनाए। आमा छेसाङ रोजगारीका सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पौवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाइ देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ र दिदीबहिनी बाढीमा बगे। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। बाढीबाट 17,000 बालबालिका प्रभावित, कैयौँको अभिभावक नहुँदा भविष्य अन्यल शीर्षकमा यो खबर आजको कान्तिपुर
दैनिकले छापेको छ। कान्तिपुर दैनिकले नै भेटिने आशामा मोबाइलको अन्तिम सिग्नल माग्दै आफन्त शीर्षकमा खबर छापेको छ। सजना बरालको बाइलाइनमा भोटेपछि बाढीपछि रसुवा नुवाकोटको सञ्चार प्रणाली अस्तव्यस्त बनेसँगै डुबान क्षेत्रमा नरहेका व्यक्ति र परिवारजन अन्यलमा परे। सम्पर्कविहीन आफन्तको जीवितै उद्धार हुने वा अस्थिति थाहा पाउने झिनो आशमा अहिले उनीहरूले मोबाइल नम्बरको अन्तिम लोकेसन र मोबाइल सक्रिय रहेको अन्तिम मिति हेरी माग्न सङ्ख्या भाग लिएको छ। हराएका आफन्त खोज्न मोबाइल टावरसँग अन्तिम पटक भएको कनेक्सन विवरण थोर बहुत सहयोगी बनेको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना निर्माणमा संलग्न दक्षिण कोरियाली कम्पनी दुसान इन्टरभिलिटीमा कार्यरत मोरङका रोशन कुमार जोशी बाढीपछि सम्पर्क भिइन्छन्। उनका आफन्तले सामाजिक सञ्जालमा आएका एक एक भिडियो तस्विर र नक्सा खेलाउँदाखेरि कम्पनीका अन्य कर्मचारीसँग सोधी खोजी गरे। उहाँलाई अन्तिम पटक देख्ने एकजना बहिनीले छिटो भाग्नुहोस् भन्दै साथीहरूलाई बाहिर पठाएको देखेकी थिइन् रे। जोशीका एक आफन्तले भने त्यसपछि के भयो केही थाहा छैन। भेटिने आशामा मोबाइलको अन्तिम सिग्नल माग्दै आफन्त शीर्षकमा यो खबर कान्तिपुर दैनिकले छापेको छ। र अब गोर्खापत्र दैनिक, गोर्खापत्र दैनिकले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै भनेर प्रधानमन्त्रीले भन्नुभएको विषयलाई खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण सङ्कलन सुरु। सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियका साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपत्का विषयमा बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याहसम्म 5,87,92,23,842 रुपियाँ जम्मा बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार र विद्युत सेवा पुनर्स्थापना यो उल्लेख गरिएको छ। सोमबार सरकारको क्रियाशीलता बारे त्यो पनि बुदागत रूपमा यहाँ दिइएको छ। बुदागत रूपमा भनिएको छ, प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोक राज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, विपत्ताको खोजी र घाइतेको उपचार लगायतका विषयमा जानकारी हासिल। यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। हवस् त, पत्र पत्रिकाहरूको सँगालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: हजुर त आदरणीय श्रोता बृन्द, यो मिठो गीत तपाईँ सुन्दै हुनुहुन्थ्यो अलमोडा राणा उप्रेतीको आवाजमा। र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम काठमाडौँको सौगात यहीँ आएर सम्पन्न भएको छ। तपाईँहरूसँग अब छुट्टिन्छु म, अब अगाडि तपाईँसँग भेट्न भोलि आउनेछु दिउँसो एक बजेको समाचार पश्चात कार्यक्रम दिवा कोसेली लिएर। आज पनि दिवा कोसेली दिदी रूपा राणासँग इन्जोय गर्नुहोला, भोलि भेटौँला। हस्त, नमस्ते, बाबाई।
1: सैन्य समुदायमा बेलायत भरी अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो, गोर्खा रेडियो।
2: रसुवाको भोटेको सिबारीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतमा 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। नुवाकोटको विदुर 10 बेत्रावतीमा एउटै घरबाट 24 शव निकालिएको छ। उद्धारमा खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 24 शव निकालेको हो। सुरुमा ड्रोन क्यामेरामा एउटा शव देखेर भित्र पस्दा उत्तरगया मिनी मार्ट रहेको घरमा अन्य 23 शव भेटिएको प्रहरीले जनाएको छ। एक बालिका, 11 पुरुष र 12 महिलाको शव निकाली मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोसीमा आएको ठूलो बाढीका कारण त्रिशुलीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल,
3: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलर थियो त्यही लाइनबाट गएको देखिन्छ। र अहिले तत्काल बाटो खुलाउनको लागि बिमारीबाट हामीले लगाएको ग्याबेन यसको माथि पनि चिरा परेको हुनसक्छ। यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भेटिसकेको देखिन्छ। त्यहाँ लुज बाटोहरू देखिन्न, जुन रिभरको लाइनमा त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न। अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ, उसले त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न। हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
2: मुलुकको अर्थतन्त्रमा रसुवा भोटेकोसीको बाढीले फेरि पनि धक्का लागेको छ।
4: भदौ 10 भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सड़क भत्किएको छ। सड़क र पुलमा मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोसीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले सुरुवाती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ।
2: रसुवाको भोटेकोसी बाढीपछि सम्पर्क विहीन भएका व्यक्तिका आफन्त आफ्ना प्रियजन फेला नपर्दा पीडामा छन्। खोजीमा धेरै ठाउँमा पुग्दा समेत अवस्था पत्ता नलागेपछि उनीहरूले सरकारले खोजी गरेर अवस्था परिवारलाई जानकारी गराउन माग गरेका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
5: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सड़क निर्माणको काम गर्नुहुन्थ्यो। भदौ 9 गते साँझ घरमा श्रीमतीसँग कुरा हुँदा अब दशैंमा घर आउने कुरा थियो, तर भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उहाँको कुनै जानकारी छैन। श्रीमतीले बाढीपछि दाङबाट चितवन र पोखरासम्म आएर अस्पतालहरूमा खोजी गर्नुभयो, तर उहाँको पहिचान हुन सकेन। श्रीमानको अवस्था थाहा नहुँदा उहाँ गहिरो पीडामा हुनुहुन्छ। घरमा छोरा छोरीले जसरी पनि बाबालाई लिएर घर आउनु भनेकाले उहाँलाई अझ बढी पीडा थपिएको छ। कसरी घर फर्कने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ।
6: मेरो श्रीमानको नाम सुरेश चौधरी हो अनि हामीलाई त एकदम चिन्तितमा छौँ हामी अनि यतासम्म आएर पनि हामी त्यो गर्न सकेनौँ चिन्न सकेनौँ जस्तरी भयो भने खोजेर हामीलाई जानकारी गराउनु होला त्यही अन्त अघि दिन फोन भयो पछि दिन त्यस्तो भयो साँझ 5 बजीतिर फोन गर्नुभएको थियो 5 बजी फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो म गएको 1 महिना 5-6 दिन भएको थियो साँझको 5 बजी आउनुभयो 5 बजी 2 बजीसम्म त्यो छोरा छोरी छ तपाईँ चाहिँ उहाँ चिन्तितमा छौँ बच्चापछि पनि जस्तरी पनि बाबाले आउनुभएको छ हाम्रो बाबा कहाँ
2: अहिलेसम्मका खबर यति नै नमस्कार।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, यहाँहरूले काठमाडौँको स्वागत कार्यक्रम केही छिन अघिसम्म सनक्लिप स्टुडियो युकेबाट सहकर्मी शिरीष सुनिवारको साथमा सुन्दै हुनुहुन्थ्यो र अब भने यहाँहरू बेबेस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले यो व्यवसायको उठान जिन्दगीभर सुख मात्र कहाँ पाइन् हुन्छ र गीतकार विश्वास दीप तिगेलाको गीत रचना प्रमोद खरेलको स्वरमा रहेको गीतबाट कार्यक्रमको उठान गरिसकेको छु र सङ्गीत रहेको थियो राजकुमार बगरको।

अब लाग श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल भदौ 16 गते भदौ कृष्ण चतुर्थी तिथि मङ्गलबार, नेपाल सम्वत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 1 तारिक सन् 2026 आजबाट सेप्टेम्बर सुरु भइसकेको छ श्रोताहरू। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा कतै कतै बदलाव देखेको छ र वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र पानी पर्ने क्रम निरन्तर रहेको छ। काठमाडौँ उपत्यकामा गइराती भारी मात्रामै पानी परेको थियो भने आजको मौसम चाहिँ ठिकै रहेको छ, कतै कतै छिटफुट वर्षा हुने क्रम त काठमाडौँ भइ नै हाल्दछ। यद्यपि अहिलेसम्मको मौसमको स्थिति भने सफाइ रहेको छ। नेपालमा सूर्योदय बिहान 5:42 जाँदा भएको थियो भने सूर्यास्त भरे साँझ 6:24 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू, अब नि म फेरि एउटा गीत यहाँहरू माझमा राखिहाल्छु र यति बेला पनि म बसन्त विद्यासी थापाको गीत रचना, सचिन सिंहको सङ्गीत र एउटा गीत राख्न चाहन्छु गायिका रिमा गुरुङको स्वरमा।

0: यो गीत पश्चात श्रोताहरू अब नै कार्यक्रम षड्यम सङ्गमको आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज मङ्गलबार हो र मङ्गलबारको षड्यम सङ्गम घरदेश र परदेशलाई जोड्ने दिन हो, अर्थात् घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै सुनाउने दिन हो कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यसको लागि हामीलाई आवश्यक पर्नुहुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू नेपालभन्दा बाहिर बसेर यति बेला बेबेस गोर्खा रेडियो सुन्दै हुन्छन्, यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु भएमा हामी स्टुडियोको टेलिफोन मार्फत तपाईँका आफन्तजन परिवारजनसित जोडिनेछौँ र घर गाउँको हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछौँ कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। आशा छ सधैँको मङ्गलबार जस्तै यहाँले आज पनि नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु। र प्रविधिमय संसार श्रोताहरू, प्रविधि जोडिन सजिलो छ, एक अर्काबीच कुराकानी गर्न प्रत्यक्ष आम्ने सामने अनुहार देखाएरै पनि कुरा गर्न सकिन्छ, यद्यपि त्यो संवाद त्यो कुराकानी केवल दुईजना बिचमा मात्रै केन्द्रित हुने भएको हुनाले रेडियो तरङ्गमा चाहिँ तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित कुराकानी गर्दै गर्दाखेरि विश्वभरि छरेर बस्नु नै आदरणीय श्रोताहरूले पनि सुन्न सक्नुहुनेछ, गाउँठाउँको हालखबर बुझ्न सक्नुहुनेछ, तपाईँको गाउँको पनि प्रचार प्रसार हुनेछ। कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङको उद्देश्य मकसद भनेको पनि यही हो। आशा छ आज पनि सधैँको मङ्गलबार जस्तै यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु। हुन त हामी यतिखेर श्रोताहरू पीडामा छौँ र पीडा यथार्थमा यति गाह्रो हुन्छ नि, जहाँ आँसु झर्न खोज्दा खोज्दै पनि आँखाले साथ दिँदैन, शरीरको घाउ जस्तो श्रोताहरू पीडा देखिँदैन, मनभित्र गढेर बस्छ। र यसरी नै यति बेला सारा विश्वभरिका नेपालीहरूका मनभित्र भटेकोसीको पीडा गढेर बसेको छ। यद्यपि जीवन हो, यसलाई दिनचर्यालाई बिस्तारै बिस्तारै सहजतामा ढाल्दै जानुपर्छ र हामी पनि यसैको प्रयासमा जुटिरहेका छौँ। र अब यो पीडालाई शक्तिमा बदलौँ, पुनर्निर्माणमा लागौँ, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ अनि हराइरहेका आफन्तजनहरूको खोजीमा राज्य युद्धस्तरमा लागोस् यही कामना गरौँ। कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङमा आज भने तपाईँका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्दै जानेछु, तर यति बेला भने भोटेकोसीको पीडा सँगसँगै थुप्रै गीतहरू भनौँ बन्न थालिसकेछ र पछिल्लो समय प्रविधिको भरपूर प्रयोग गरेर विभिन्न गीतहरू लेखिन थालेको छ। र यति बेला भने म एउटा यस्तै यस्तै बिम्ब टिपेको गीत राख्नेछु व्यवसायमा, र त्यस पश्चात भने म तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित कुराकानी गर्नेछु, तर यति बेला पनि एउटा छोटो विश्राम लिइहाल्छु।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: बोटे कोसी रिसायु पानीमा भिक्ष मिसायो, कसैको त आँखा रितिदा पनि लासै लुकायो। यो गीत पश्चात श्रोताहरू बेबेस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने ओखलढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङज्यूले साउथ लन्डनबाट भान्जा बच्चुराम गुरुङको नम्बर दिनुभएको छ। सिद्धिचरण नगरपालिका वडा नम्बर 8 जारङ्गेमा बस्नुहुन्छ बच्चुराम गुरुङज्यू। उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बच्चुरामजी नमस्ते हजुर।
1: नमस्कार हजुर, नमस्कार।
0: अब हामी एक किसिमले हो भने भोटेकोसीको पीडामा छौँ, यसबाट तङ्ग्रिने कोसिसमा छौँ, बिस्तारै जीवनलाई सहजतातिर ढाल्ने तर्खरमा छौँ, दुःख पीडा मनभरि राखेर हामी यतिखेर भनौँ जीवनलाई आफ्नो दिनचर्यालाई अगाडि बढाइरहेको छौँ। र पक्कै पनि यहाँहरूले पनि त्यो भोटेकोसीको समाचार सुनेपछि एक किसिमले हो भने तपाईँहरूको पनि मन दुख्यो होला, मन भाँचियो होला, होइन?
1: हजुर, पक्कै पनि हजुर। यो हामी मनुष्य हामी भावनामा डुब्छौँ, यो समाचार सुनेर एकदम दुखी छौँ, मनहरू एकदम गरुङ भएको छ। अब यो भोग्नेलाई मात्रै थाहा हुनेछ, देख्नेलाई खेला खेला भोग्नेलाई साँच्चीकै हुन्छ। यो भोगाई पिँढाइ एकदम दर्दनाक छ हजुर। हामी यही कामना गर्छौँ उहाँहरूको जति पनि अब मृतक परिवारप्रति हार्दिक श्रद्धाञ्जलि र जो जति घाइते हुनुभएको छ उहाँहरूको लागि शीघ्र स्वास्थ्यको कामना। अब यो दैविक प्रकोपले के गर्ने हजुर, यो बाजा बजार नआउने रहेछ दशा भन्ने कुरो,
0: त्यही त
1: अब यो पीडा छ हजुर। यो एकदम अब यो न्युजहरू सुन्छु हेर्छु, दुःखदायक छ हजुर। हामीमा मनुष्य कति घमण्डी छौँ होइन हजुर, अब यसो गर्छौँ त्यसो गर्छौँ, अहिले पनि कति कुराहरू कतिपय ती दृश्यहरू देख्दाखेरि कतिपय मनुष्यहरू चाहिँ ती लोभ लालचामा चाहिँ चित्त भर लागेको देख्छौँ। यो आफैमा दर्दनाक छ, अलिकति हामी चेतना हामी चेतनशील प्राणीले अलिकति चेतना गुमाउनु हुन्न जस्तो लाग्छ।
0: पक्कै पनि
1: यो दुःख दुखित समय छ हजुर,
0: समय दुखित छ। हामी अहिले दुःखमा छौँ र हामी कामनाहरू हराइरहेका ती प्रियजनहरू आफन्तजनहरू सकुशल भेटुन् भन्ने हामी कामना गरौँ। तर पनि जीवनलाई अब बिस्तारै सहजतातिर मर्दै जानुपर्छ। करिब एक हप्ता भइसकेछ, राज्यले पक्कै पनि द्रुत गतिमा युद्धस्तरमा ती हराइरहेकाहरूको खोजी गर्नेछ भन्ने हामी विश्वास लिउँ। र अब मौसम त्यतातिर कस्तो छ अहिले ओखलढुङ्गातिर चाहिँ?
1: मौसम भन्नुपर्दा अहिले तत्काल चाहिँ धम्माधुम्मा पानी पर्ला जस्तो भइराखेको छ। अब मौसम त यसो विश्राम लिनुपर्ने, तर अब यो असार साउनमा यो भेगतिर त्यति वर्षा भएन, अहिले चाहिँ दिनानु दिनानु जस्तै नै वर्षा भइराखेको छ हजुर।
0: ए, अहिले चाहिँ पानी परिरहेछ होइन?
1: हजुर, यो दिनै जस्तो नै परिराखेको हुन्छ। अहिले कामकाजीहरूलाई अलिकति बाधै पुर्याइराखेको छ। अब धान गोड्ने कोदो गोड्ने बेला भएको छ
0: हजुर,
1: अरू समग्रमा त ठिकठाकै छ हजुर।
0: अनि अब त्यतातिर त जोखिममुक्त ठाउँहरू त छैन होला पहिरो जाने, कि छन् त्यस्ता ठाउँहरू पनि तपाईँहरूको गाउँठाउँमा?
1: हाम्रो गाउँठाउँमा पनि यो अब पहाडी भेग भएको हुनाले गर्दाखेरि यो वर्षायाममा कहिलेकाहीँ यस्तै नसोचेकोहरू पनि हुनसक्छ, तर त्यस्तो खासै आइहाल्छ भन्ने चाहिँ छैन। तैपनि अब यो कहिलेकाहीँ नसोचेको हुनसक्छ, यो अब धरती नै हो हजुर, यो अब आकाश धरती भन्छन्, कति बेला के हुने यो त थाहै नहुँदो रहेछ।
0: अनि आज हजुर अब आज तपाईँहरूको ठाउँतिरको ओखलढुङ्गातिरको चिन्जानको मान्छेहरू त हुनुहुन्थ्यो, कुनै विभिन्न हाइड्रो पावरहरू छन् कामदारको रूपमा
1: है,
0: अनि घुम्न जानेहरू
1: नगरपालिकाभित्रको चाहिँ दुईजना हराइराखेको छ भन्ने छ। जिल्लाभित्रको त अब कति 60-65 कतिजना हरायो भन्ने कुरो छ। अब यो सिद्धिचरण नगरपालिका वार्ड नम्बर 8 र 9 चाहिँ एकजना चाहिँ घुम्न जाने सिलसिलामा यो कसैकुण्डा जानेमा चाहिँ उहाँ त्यसमा पर्नुभएको छ। एकजना चाहिँ त्यहाँ हाइड्रो पावरमै कार्यरत भर्खरकै एकजना यो मेरै वडाभित्रको पर्छ, उहाँहरू काठमाडौँ बस्नुहुने कामको सिलसिलामा उहाँलाई छ, भर्खरकै 27 वर्षको केटो हो
0: हजुर,
1: पर्यो। अब जिल्लाभरिमा त साठी पैँसठी जना नै रहेछ
0: हजुर,
1: 13 जना है कतिजनाको चाहिँ अहिले जीवितै उहाँहरू चाहिँ सम्पर्कमा आयो भन्ने छ, त्यो बाइकहरू चाहिँ अब कन्ट्याक्ट दिनै छ हजुर,
0: मिस भइरहेछ सायद, हामी आशा गरौँ उहाँहरू कतै न कतै भाग्ने क्रममा सकुशल हुनुहुन्छ होला होइन। अनि आज चाहिँ मामा माइजूले सम्झाउनु भयो नि त तपाईँलाई, केही भन्न चाहनुहुन्छ?
1: मामा माइजूले अब गाउँमा बस्ने दुःख पाएको भान्जा सबैको प्यारो भान्जा सम्झिनुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। गाउँघर अलिकति अब यो गाउँघरमा अलिकति दुःख पाएको पछाडि पढेको मात्रै बसिन्छ हजुर अब अलिकति सुख सहेल अलिकति कमाउने जमाउने रमाउनेहरू सबै प्रदेश पलाइन नै हुन्छ, अब त्यसो हुँदाखेरि मेरो मामा माइजूले मलाई सम्झिराखेको हुन्छ, त्यति मात्रै नभएर पनि फेरि हजुरको लोकप्रिय रेडियो मार्फत यसरी चाहिँ अब बोल्न लगाउने बोलाउन लगाउने गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। म त भन्छु अब उहाँहरूको जीवन पनि अब 60 वसन्त काटिसक्नु भयो, मामा त अब करिबन 70 नै पुगिसक्नु भयो, अब प्रवासमा कति बस्नुहुन्छ जन्म घर सम्झेर अब बाँकी जिन्दगी यता बिताउनु पर्छ मामा भनेर म चाहिँ भन्छु, तर अब उहाँले होइन अलि हावा पानीले सुट गर्दैन खै के भन्नुहुन्छ, अब त्यस्तो छ
0: यस्तो नि त, अब देवस अब उहाँहरूको पनि परिवारहरू सबैजना
1: आफ्नो गाउँघरमा आइदिए हुन्थ्यो भन्ने
0: त्यो चाहना त भइ नै हाल्छ नि होइन, आफ्नो घर गाउँघरमा आइदियोस् भने, तर पनि उहाँहरूको नि आफन्तजनहरू परिवारजनहरू धेरैजना उतै हुनुहुन्छ होला, त्यही भएर पनि हुनसक्छ। अनि गाउँघरको जीवन यसै रमाइलो छ नि, सहर बजारको गुरु जीवन त त्रासै त्रासमा छ क्या। मैले आज एउटा गाउँघरकै तस्विर राखेको छु, हाम्रो चुल्हामा मकैको त्यो खोयाले पनि आगो बालेर हामी भात पकाएर खान सक्छौँ होइन, तर गाउँघरमा हेर्नुहोस् त अब काठमाडौँमा अब यसै त सरकारबाट पछिल्लो समय यो ग्यासको भनौँ अभाव भइरहेको बेला, अब हिजो पृथ्वी राजमार्गको पनि त्यो तल जोगीमारामा निकै ठुलो पहिरो गएको छ, र विज्ञहरूले भनेअनुसार त्यो पहिरोबाट गाडीहरूलाई आरपार गर्नु अब निकै समय लाग्छ, त्यति सहजै हुँदैन भनेर, किनकि खोलाले तलैबाट काटेर लगेको हुनाले अब त्यहाँ पहिरो जानु भनेको काठमाडौँ पनि एक किसिमले भन्ने भने प्राकृतिक नाकाबन्दीमा पर्नु हो, अब कहाँबाट ग्यासका बुलेटहरू आउने हुन् होइन, पेट्रोलहरू कहाँबाट आउने हुन्, त्यो एउटा त्रास र डर छँदैछ है। तर गाउँघरमा चाहिँ के भने पेट्रोलको आवश्यकता त्यति पर्दैन, ग्यासै नभए पनि यसो भने दाउरा होइन मकैकै ढोड खोया बालेर पनि खाना पकाएर खान सकिन्छ, सहर बजारमा त्यो पनि सम्भव छैन होइन, तर गाउँको जीवन चाहिँ एक प्रकारले भन्ने भने यस मामिलामा चाहिँ एकदम सहज छ नि होइन, यस्तै हो, भकारीमा चाहिँ अन्न हुनुपर्छ, पकाएर खानु समस्या पर्दैन,
1: पकाएर खान चाहिँ समस्या परेन हो हजुर। गाउँघरमा अब हामी कुटो कोदालो गर्छौँ, अब कति जाँगरिलो खेतबारी पाँदैछ भकारीमा हो, हजुरले भने जस्तो भकारी चाहिँ रित्तो हुनु भएन, पकाउनुलाई जमाउनुलाई चाहिँ समस्या भएन, दाउरा पुरानै चलन चल्तीमै हामी अझै पनि यताउतै छौँ गाउँघर, दाउरा जम्मा गर्ने दाउरा काट्ने दाउरालाई चाहिँ जो जर्मा गरेर राख्ने, अब भात पकाउँदा पनि तरकारीहरू पकाउँदा पनि दाउरा नै प्रयोग गर्छौँ, कतिपय अब गाउँघर पनि अहिले चाहिँ यही अब आधुनिक प्रविधिले गर्दाखेरि ग्यास चुल्हाहरू पनि राख्ने एक किसिमको सोखिन चलेको छ, अब यो विविध कारणले अब यही प्रकृत दैविक प्रकोपले बाटोघाटो चाहिँ सम्बन्ध बाटोघाटोको सम्बन्ध विच्छेद भइसकेपछि अब समस्या चाहिँ भएन, अब अलिकति समस्या भनेको नुन तेलको हुनसक्छ गाउँघरमा,
0: गाउँघरमा त्यति हो, सहर बजारमा अब काठमाडौँमा अब ग्यास नभए पनि इन्डक्सन र विद्युतीय चुल्हाहरूबाट खाना त पकाइन्थ्यो खाइन्छ होइन, तर अहिले अब यो भटेकोसीको बाढीले गर्दाखेरि धेरैवटा भनौँ हाइड्रो पावरहरू पनि बगाएको हुनाले कति अब उत्पादन भइसकेको हाइड्रो पावर को चाहिँ त्यो उत्पादन क्षमता शून्यमा गइसकेपछि यताको बत्ती काटेर पनि त्यता दिनुपर्ने भने घरिघरि लोड सेडिङ सुरु भएको छ, अलिअलि बत्ती जानु थालिसकेको छ, समयमा भनेको समयमा सबै तारतम्य नमिल्नु सक्छ, तर गाउँमा सबै थोक हुन्छ, अघि तपाईँले भने नुन तेलको मात्रै समस्या, अरू त ठिकै छ भनिहाल्नु भयो, साह्रै खुसी लाग्यो बच्चुरामजी तपाईँसँग धेरै पछि कुराकानी गर्ने मौका, जुरु मेसो जुराइदिनु भयो तपाईँको मामा माइजू हाम्रा कृष्ण गुरुङ दाई र कुमारी गुरुङ भाउजूले, उहाँहरू दुवैजनालाई यो सेतुको काम गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु, तपाईँ पनि टेलिफोन उठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है त,
1: ल हजुरलाई पनि धेरै धेरै धन्यवाद, अब मामा माइजूलाई पनि धेरै धेरै धन्यवाद, यसरी हामी बोल्न पाइराखौँ, अब फेरि आउँदो दिनहरू पनि हामी कामना गरौँ यसरी नै
0: हजुर,
1: हामी मिठो संवाद गरौँ होइन हजुर,
0: हुन्छ है त, नमस्ते
1: हस्
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गा सिद्धिचरा नगरपालिका 8 जरङ्गेमा बस्नुहुने बच्चुराम गुरुङ, र उहाँको नम्बर चाहिँ उहाँको मामा माइज्यूले साउथ लन्डनबाट दिनुभएको थियो, कृष्ण गुरुङ र कुमारी गुरुङज्यूले उहाँहरू दुवैजनालाई धन्यवाद दिँदै अब नि म जगदीश समाल र नारायण ओलीको स्वर रहेको एउटा गीत राखिहाल्छु।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: यसो मधुर गीत युगल गीत राखी श्रोताहरू यहाँहरू माझमा अहिले हरि राई र तारा थापाको स्वरमा हरि राईजीले पक्कै पनि फेल्तम लन्डनबाट कार्यक्रम सुन्दै पनि हुनुहुन्छ होला र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने होमा पायम लिम्बूले एउटा नम्बर दिनुभएको छ बेलायतबाट साथी भनेर परिचित नाम हुनुहुन्छ विमला पान्दाक लिम्बू म विमला दिदीलाई कार्यक्रममा स्वागत गरिहाल्छु विमला दिदी सेवारो नमस्ते
1: हजुर नमस्ते तुलसी भाइ अनि सेवारो नमस्ते सम्पूर्ण बिहे श्रोता प्रेमी आफन्त नरनाता साथीभाइ सबैलाई स्पेसल्ली मेरो साथी होमा प्रेम आङबाङ लिम्बूलाई चाहिँ जन्मदिनको पनि धेरै धेरै शुभकामना
0: ओहो आज हाम्रो होमाजीको जन्मदिन हो
1: हजुर हिजो हो कि 31 अगस्त अनि मन्डे पनि परेको थियो ब्याङ्क होल्डे युकेको त एकदमै भव्य लास्ट
0: ब्याङ्क
1: होल्डे पनि होइन अनि जो उहाँ साथीलाई पनि धेरै जन्मदिनको शुभकामना साथमा हुनु नपाए पनि तर मलाई एउटा खुसी के लाग्यो भने यसपालि भाइ म नभए पनि मेरो छोरा लेफ्ट लिम्बू चाहिँ आन्टीलाई क्विक छोटो भेट्नु गएको थियो
0: छोरा अहिले युकेमा हुनुहुन्छ
1: हजुर भाइ उहाँ चाहिँ छोरा लेफ्ट लिम्बू चाहिँ लगभग 2 महिनाको लन्डनको बसाइ पुरा गरेर अहिले गेटविक एयरपोर्टबाट सिङ्गापुर एयरलाइन्स हुँदै नेपाल आउँदैछ आजको फ्लाइटमा
0: ए भनेपछि छोरो पनि आउँदैछ तपाईँ पनि यता छोराको प्रतीक्षामा हुनुहुन्छ होला होमा पायम लिम्बूलाई पनि जन्मदिनको हार्दिक शुभकामना भन्न चाहन्छु ह्याप्पी बर्थडे भन्न चाहन्छु छोरालाई पनि शोभायात्रा भन्न चाहन्छु अनि दिदीलाई चिन्ने त धेरै हुनुहुन्छ युकेमा अहिले माथि तपाईँ त भनौँ गल्फुटार होइन बसाई
1: हजुर अहिलेको हालको बसाइ चाहिँ बाँसगरी गल्फुटार हो भाइ अनि जो हाम्रो नेपालको बसाइ भन्नुपर्दा एकदम रमाइलो साथ बितिरहेको छ अनि हजुरहरू ललितपुरमा हुनुहुन्छ अहिले सन्चारामा नै हुनुहुन्छ होला हजुर पनि
0: एकदम ठिक छु म पनि
1: हजुर बिएबिएसको हाम्रो दाजु विनोद दाजु अनि सबै स्टाफलाई मेरो नमस्कार सुनाइदिनु होला
0: है एकदम उहाँहरूले रेडियो सुनिरहनु भएको छ र अब धन्यवाद मनमा नै भनिसक्नु भयो होला मेरो तर्फबाट पनि धन्यवाद छ अनि अब अस्ति गल्फटारमा त एउटा घर चट्टै सर्लक्कै बगेर तल गएको थियो नि है त्यो चाहिँ दिदीहरू बसेको भन्दा पारिपट्टि यता वारिपट्टि होइन न्युरो हस्पिटल छेउमा हजुर
1: हजुर हामी चाहिँ ठ्याक्कै न्युरो हस्पिटलकै त्यहाँदेखि 2 मिनटमा स्थित मेरो हाम्रो घर चाहिँ
0: हजुर
1: अनि तर अहिले कस्तो नरमाइलो भइराखेको छ भाइ अब
0: अनि यो भोटे कोसीले हेर्नु न हजारौँ मरे के अब सबभन्दा दुःख कुरो 72 सालको भूकम्प पश्चात सबैभन्दा त्यो भूकम्पमा भन्दा धेरै मान्छेहरू हराइरहेको भन्ने सुनिन आउँछ होइन अब अहिले सरकारी आधिकारिक पुष्टि पनि 1000जनाभन्दा बढीको त लासै भेटिसक्यो साह्रै पीडादायी भएको छ
1: साह्रै हामी पहिला 72 सालको भुइँचालको बेलामा हामी युकेमै थियौँ कि भाइ तर जुन बेला चाहिँ 1 इयर्सको विदामा नेपालमा आएर चाहिँ छोरा लेफ्टले चाहिँ उसको ब्याचलर सकेर चाहिँ 1 इयर उसले बिफोर मास्टर्स गर्नुभन्दा अगाडि चाहिँ नेपालमा आएर बसेको थियो तर त्यही बेला चाहिँ तपाईँको त्यो फर्स्ट सेकेन्ड थर्ड त्यस्तो फोर्थ त्यो सानो त स्वयं नि त होइन र के अरे त्यो सबै उसले त फेस गरे नि त तर एकदमै भाग्यवश हाम्रो यो एरियातिर त केही भएन होइन अनि तर अब हेर्नु त अहिले यस्तो एकदमै दुःख लाग्छ
0: कल्पना नगरेको विपत्ति भोग्नु पर्यो हामीले यसपालि होइन
1: हजुर हो नि अनि तपाईँको टिभीमा न्युजमा अब सामाजिक सञ्जालमा भन्नुहुन्छ देखि नसक्नु हेरि नसक्नु होइन कस्तो कस्तो देख्नु के अरे पर्यो तर एकदमै के गर्ने होइन यस्तो अब यस्तो के अरे दुःख बिपी अब समयमा हामीले के नै गर्न सकिन्छ र तर पनि के गर्नु सकिन्छ त होइन कि थोर भए चाहिँ गर्नुपर्छ हामीले म चाहिँ त्यो भन्छु है हामी जहाँ हुँ संसारको जुनै ठाउँमा भने दिनु चाह्यो भने तपाईँको धेर थोर त्यो ठाउँमा छ तर दिनु चाह्यो भने सकिन्छ क्या अनि दिनु पनि पर्छ, दिनु पनि पर्छ र दिने प्लानमै पनि
0: हजुर। अहिले युकेबाट धेरैले यो तिजको लागि उहाँहरूले कार्यक्रम तय गर्नुभएको छ, तर त्यसको च्यारिटी चाहिँ अब यता दिने भन्ने कुरा गरिरहनु भएको थियो। अनि अब दिदीसँग कुराकानी गरे, अब होमाजीलाई बर्थडेको विस गरिहाल्नु, बाँकी केही छ कि?
1: हजुर, के अरे भाइ, सबै भनिसकेपछि त हाम्रो दाजु खड्कजङ दाजु अनि साथी होमा साथीलाई अनि सम्पूर्ण उहाँहरू परिवारलाई धेरै धेरै माया सम्झना, आशा छ हामी ठिकै नेपाल जुने हाम्रो प्लान हुँदैछ होइन। अनि उहाँले चाहिँ यस्तो म त अहिले मेरो गार्डनमा पो उभिराखेको थिएँ कि हजुरले फोन गर्दा, यस्तो सरप्राइज यो साथीले मलाई अगाडि पनि भन्नु भएन। अनि साथी यस्तो सरप्राइज तिमीले यसरी के अरे मङ्गलबार चाहिँ फ्यामिली कनेक्टमा चाहिँ जहिले पनि अस्ति पनि आज पनि र हजुरले यसरी कल गर्नुभयो कि सरप्राइज पनि, ए मैले त धन्नै नउठाएको के, अब अननोन नम्बर आएको छ है, अनि त्यो भएर अनि होइन म उठाउँछु भनेर भने उठाउँदाखेरि त एकदमै खुसी लाग्यो। अनि स्पेसली मेरो साथी परिवारलाई धेरै धेरै माया नमस्ते अनि सम्झना छ, जस्तो हामी नेपालमा छिटो भेट हुनेछौँ। अनि त्यस भन्दै हजुरले मलाई यस्तो समय निकालेर मलाई यहाँनिर कन्ट्याक्ट गर्नुभयो, हजुरलाई पनि स्पेसली थ्याङ्क्स क्लास भाइ। र मिल्छ भने तपाईँको समय कति छ, एउटा ह्याप्पी बर्थडे गीत चाहिँ मेरो साथी स्पेसली होमा लिम्बुलाई सुनाइदिनुहोस् ल।
0: म हुन्छ उहाँलाई जन्मदिनको पनि शुभकामना दिन चाहन्छु र उहाँले लेख्नुभएको गीत पनि राख्ने नै छु, र दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु आज फोन उठाइदिनु भयो है, अघि म झन्डै नउठाउँ कि भन्दै हुनुहुन्थ्यो होइन, नचिनेको नम्बरबाट है फोन चाहिँ उठाउनुपर्छ, किन कहिलेकाहीँ इम्पोर्टेन्ट फोनहरू पनि हुन्छन् नचिनेकै नम्बरबाट आएको फोनहरू पनि होइन, त्यही भएर पनि फोन चाहिँ उठाउनुपर्छ भन्न चाहन्छु है। हुन्छ, अब यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म उहाँलाई ह्याप्पी बर्थडे भन्दै एउटा थोरै गीत तपाईँले भनिहाल्नुभयो, निमा रुम्बाले गाउनुभएको गीत सुनाउँछु। हाई त नमस्ते,
1: थ्याङ्क यू, नमस्ते, बाबा
0: बाबा।

यो गीत मैले होमा पायम लिम्बूलाई जन्मदिनको शुभकामना स्वरूप राखेँ, स्पेसल्ली बिमला थेबे पाण्डक लिम्बू दिदीको आग्रह अनुरोधमा फेरि पनि उहाँलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु होमा पायम लिम्बूलाई। र अब नै श्रोताहरू, म यो क्षण यो बसाईमा होमा पायम लिम्बूले नै लेख्नुभएको एउटा गीत यहाँहरू आजमा राख्न चाहन्छु। प्रमोद खरेलको स्वरमा सङ्गीत, यसमा तारा प्रकाश लिम्बूको रहेको छ। गीत रचना होमा पायम लिम्बू आङभुहाङको रहेको छ। र गीत पश्चात पनि यहाँहरूले बेबेस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ। र समाचारपछि कार्यक्रम सडिमसँग फ्यामिली कन्टिन्यूको दोस्रो खण्डमा हामी भेट्नेछौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सी बाढीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतमा 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गर्नुभएको विशेष प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। यस्तै घाइतेहरूको निशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। यस्तै भोटेकोसी बाढीपछिको अवस्था राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। जवाफदेहिता निगरानी समितिले बाढी पीड़ित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटे कोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आंकलन नगरिएको र चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। सरकारलाई 16 बुधे सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ। सेना, नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब, हेलचेक्र्याई वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको माग पनि गरेको छ। बाढीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको, चेतावनी दिए पनि बाढीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिएको पनि समितिको भनाइ छ। बाढी पीड़ितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ। चीनले नेपाल चीन उत्तरी नाका तातो पानी पारीको झाङमु बन्दरगाह अनि शीतकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीनले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेलाई इमेल मार्फत झाङमु बन्दरगाह अनि शीतकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि बन्दरगाह बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेको बताउनु भएको छ। झ्याङमु बन्दरगाहबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। बाढीले रसुवागढी नाका बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पर्ने व्यवसायीको भनाइ छ। झ्याङमु बन्दरगाह बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। कृष्णवीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको ठूलो बाढीका कारण त्रिशुलीमा पानीको बहाव बढेपछि कृष्णवीर क्षेत्रमा सड़क तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सड़कको अनुगमन पछि विभागका सहसचिव चुडाराज ढकाल
4: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खुलाउनको लागि माथिबाट हामीले लगाएको ग्याबेल यसको माथि पनि छिरा परेको हुनसक्छ। त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भेटिसकेको देखिन्छ। त्यहाँ लुज माटोहरू देखिन्न जुन रिभरको लाइनमा, त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिराखेको जस्तो देखिन्न। अहिले लगभग त्यहाँ या त बोल्डर छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो सुमधुर युगल गीत राखे श्रोताहरु मैले विश्व नेपाली र सुजाता उपाध्यायको स्वरमा दिनेश अधिकारीको गीत रचना अनि आनन्द राईको सङ्गीत रहेको थियो र यसै युगल गीतको साथ आजलाई कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायको दोस्रो खण्डको सुरुवात गीतबाट गरेसँगै सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला पनि कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ सुनेर छवि थापा मगरले बेलायत फोक्सटनबाट उहाँको स्कुल पढ्दाको साथी शङ्कर पौडेलको नम्बर दिनुभएको छ। शङ्कर पौडेलज्यू मेरो टेलिफोनमा जोडिसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। शङ्कर सर नमस्कार। हजुर
1: हजुर नमस्ते। हजुर नमस्ते।
0: अनि काठमाडौँ होइन बसाइ त?
1: हजुर यहीँ काठमाडौँ छ।
0: गुल्मीमा चाहिँ पहिला स्कुल पढ्दाको साथी होइन हाम्रो छवि थापाजी?
1: हजुर हजुर।
0: त्यो स्कुल पढ्दाको साथीहरू बिर्सन गाह्रो हुन्छन् भन्थे हो रहेछ, तपाईँलाई कहिलेकाहीँ सम्झिरहनुहुन्छ होइन बाल सखा?
1: होइन हजुर हजुर हजुर हजुरको अफिसमा नि आइयो नि छवि आएको बेलामा।
0: ए आउनु भएको थियो?
1: आएर अब एक घन्टा पुरस्कार पाइयो, छविले लानु हो, मैले नि एउटा टोपी पाएको छु, टोपी राखेको छु। छविजीलाई धेरै धेरै सम्झिन्छु। अब के गर्ने, टाढा भइयो, सँगै पढ्ने साथी, अहिले उहाँ युके युके गएर बस्नुभएको छ
0: परिवार काठमाडौँ होइन?
1: म काठमाडौँ।
0: काठमाडौँ चाहिँ कहाँ बसाइ, स्वयम्भू कि कहाँ भन्नुभयो?
1: हजुर स्वयम्भू।
0: अनि के छ, घर परिवार सबैजना ठिकै हुनुहुन्छ होला नि त?
1: हजुर ठिकै छौँ, यहाँ त हामी बुढाबुढी मात्र छौँ, सबै छोरा बुहारीहरू बाहिर गाई गइसके।
0: हजुर।
1: कहिले कहिले गुल्मी जाने आउने गर्छु।
0: हजुर। यो अब धेरै जसोको अहिलेको पारिवारिक समस्या भनौँ कि के हो, छोराछोरीहरू पहिला तपाईँ हामी गाउँ छोडेर सहर छिर्यौँ होइन, सहर बस्न थाल्यौँ, अब सहरमा जन्मेका छोराछोरी देशै छोडेर होइन परदेशमा गएर कोही उच्च शिक्षा हासिल गर्न पुगेका छन्, कोही कामको सिलसिलामा पुग्नु भएको छ, र घर चाहिँ करिब करिब घर हुने चाहिँ अब उयो अलिकति पाएको उमेर भएकाहरू बुवा आमा होइन अलिकति 60-50 नागेकाहरू मात्रै भए।
1: हजुर हजुर।
0: अनि अब छोराहरू चाहिँ कता हुनुहुन्छ तपाईँको छोराछोरी चाहिँ यति बेला? नेपालभन्दा बाहिर?
1: छोरा बुहारी नेपाल बाहिरै छ तिनटै।
0: ए भनेपछि सबैजना बाहिर, तिनैजना छोराछोरी नि बाहिर?
1: हजुर हजुर, कोही अमेरिका छन्, कोही अस्ट्रेलिया छन्, कोही न्युजिल्यान्ड छन्।
0: र अब तपाईँ चाहिँ यता हुनुहुन्छ, कहिलेकाहीँ यसो छोरालाई भेट्नु होइन छोराबुहारीलाई भेट्नु जानु पनि हुन्छ होला?
1: गइन्छ, पोहोर एक वर्ष गएर घुमेर आइयो।
0: जमाना चाहिँ उल्टो भयो हजुर, पहिला पहिला चाहिँ छोरा बुहारी भेट्न बा आमाको घर पुग्थे गाउँ घर, अहिले चाहिँ बा आमा नि छोराछोरी भेट्नको लागि अब उनीहरू कहाँ बसेछन् त्यतै पुग्नुपर्ने होइन?
1: त्यही त उल्टो भयो।
0: अनि आज छविजीले सम्झनु भयो, अब हामी अलिकति यो भन्ने पनि यो गएको भदौ 10 गते आएको भटेकोसीको बाढीले नेपाली मनहरू दुखिरहेको छ, चाडपर्वको यो पूर्व सन्ध्यामा यति ठुलो जनधनको क्षति भइरहेको अवस्थामा होइन, र तपाईँ अहिले स्वयम्भूबाट हुनुहुन्छ, तपाईँका चिनजानका कोही साथीभाइहरू पनि त्यता घुम्न जानुभएको थियो के थियो? जनै पूर्णिमा धेरै माथि यो गोसाईकुण्ड जाने क्रममा पनि धेरै तीर्थयात्रीहरू परेका रहेछन्, अब यताबाट मानसरोवर पनि जाने भएको।
1: हाम्रो एकजना ज्वाइँको ज्वाइँ पर्नु भएको छ, पुलिस इन्सपेक्टर हुनुहुन्छ।
0: ए
1: एउटा देउरानीको एउटा बुहारीको दाई पर्नु भएको छ, दुईजना बोल्नु आएको छ। अब एकदमै दुःख ठुलो घटना भयो, अब अहिलेसम्म नभएको घटना।
0: हजुर, नेपालमै सबैभन्दा ठुलो घटना भनौँ न होइन,
1: भुइँचालोभन्दा पनि ठुलो घटना,
0: ठुलो नि जनधनको हिसाबले त धेरै ठुलो। भुइँचालोमा त कमसेकम सब भेट्यो, आफ्नो पहिचान गर्नको लागि सजिलो थियो होइन, तर अब यसमा चाहिँ अब त्यो अब लेदोले माटोले पुरेको सब भेट्न पनि गाह्रो, अब नदी त्यत्रो होइन, र अहिले सरकारले चाहिँ अब सामूहिक भनौँ अन्त्येष्टि गर्ने कुरा गरेको छ होइन। कानुन चाहिँ के रहेछ भने 12 वर्षसम्म पनि कोही आएन भने त्यसपछि चाहिँ अन्त्येष्टि गरिँदो रहेछ। गएको जेएनजी आन्दोलन भदौ 24 गते भाटबाटिनी लगायत केही ठाउँमा मरेका केही शवहरू अहिले पनि टिचिङ अस्पतालमा चाहिँ सनाखत नभएर राखिरहेको अवस्था रहेछ। रहेछ तर अब कानुनमा चाहिँ 12 वर्ष तर यहाँ चाहिँ ठुलो मात्रामा अब हातहात भएको हुनाले पनि यो समस्या परेको होला सरकारलाई
1: हजुर
0: हजुर हामी दुःखमा छौँ पीडामा छौँ तर पनि रेडियोमा आज छवि थापाजीले सम्झनु भयो यो दुःखको बेला साह्रै खुसीलाई अन्तमा केही भन्न चाहनुहुन्छ उहाँलाई
1: होइन मैले छवि मेरो पुरानो साथी हामी लिमगाम सँगै पढ्यो भारतमा पढ्यो उहाँको सपरिवारलाई धेरै धेरै सम्झना छ
0: हजुर
1: अनि युकेमा उनी मेरा अरू यस्तो मित्रहरू हुनुहुन्छ कि हाम्रो गाउँले अब चक्रबहादुर प्रेम भेनाजू लालबहादुर छवि थापा अर्को छवि थापा हुनुहुन्छ डम्बरबहादुर तमाम हाम्रो सत्यवती गाउँपालिका तमाम साथीहरू बुवा आमाहरू हुनुहुन्छ धेरै सबैलाई धेरै धेरै सम्झना छ भनेर सुनाइदिनु
0: हुन्छ साह्रै खुसी लाग्यो शङ्कर सर तपाईँसँग यसरी कुराकानी गर्ने मौका छवि थापाले जुराइदिनु म छविजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त
1: हस्
0: नमस्ते
1: नमस्ते
0: हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो शङ्कर पौडेल र उहाँसित मैले संक्षिप्त कुराकानी गरेँ कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा र यो नम्बर चाहिँ मलाई बेलायतबाट फक्सन केन युकेबाट छवि थापा मगरले उपलब्ध गराइदिनु भएको थियो र अघि कुराकानीको दौरानमा उहाँले भन्नुभयो छोराहरू छोरी तिनैजना चाहिँ अहिले कोही अस्ट्रेलिया कोही अमेरिका कोही न्युजिल्यान्ड छन् भन्नुभयो हामी पनि गयौँ भनेर अहिले बुढाबुढी चाहिँ घरमै घर कोरेर बस्नुभएको रहेछ यतिखेर एउटा गीतको सम्झना आयो उदय सोताङ र मनिला सोताङले गाउनु भएको जुन गीतमा सङ्गीत चाहिँ सुनिल मास्केको रहेको छ कता गयो त्यो वैश्य कता भाग्यो जागर उमेरले साठी नाग्दा रहर भयो बगर यो गीत राख्न चाहन्छु छोराछोरी लाखा पाखा ज्यान झनै एक्लियो भन्ने एउटा शब्द पनि छ किनकि अहिलेको नेपालको परिवेश जस्तो पनि लागेको छ र अहिले पनि यही गीत यहाँहरू माझमा उदय र मनिला सोताङको स्वरमा

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFBS Gorkha Radio।

बुझे नै सक्यौन तिमीले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यो गीत राखेँ मैले कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा। र श्रोताहरू, यहाँहरूले पनि नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएको टेलिफोनमा फोन डायल गर्नेछु। तपाईँको घर गाउँ टोल छिमेकका पनि कोही आफन्त अझ भनौँ चिन्जानका मान्छेहरूको यात्रा भदौ 10 गति रसुवा नुवाकोटतिर रहेको थियो भने उहाँहरू सकुशल पक्कै पनि घर फर्कनुभयो होला भन्ने आशा लिएको छौँ। र यो पीडाबाट हामी अब बिस्तारै थक्निनुपर्छ। पीडाले जहाँ पुऱ्यायो अब त्यहीँबाट फर्कनुपर्छ। श्रोताहरू टुटेर होइन, अब बलियो भएर तपाईँ हामी फर्कनुपर्छ। आँखामा आँसु भए पनि हाम्रा पाइलाहरू अब रोकिरहनु हुँदैन, किनकि जीवनले फेरि उठ्न सिकाएको छ हामीलाई। हामीले धेरै गुमायौँ, धेरै रह्यौँ, अब बाँकी जीवनलाई सम्हालेर अगाडि बढ्नुपर्छ। घाउ ताजै हुन्छ, मन भारी नै हुन्छ, तर फर्कनै पर्छ किनकि जीवनको लय रोकिँदैन। त्यही भएर पनि अब बिस्तारै हामी गीतहरूलाई पनि थोरै परिमार्जित गर्दै लागिरहेका छौँ। र अब भने तपाईँका प्रतिक्रियाहरूलाई पनि म समेटिहाल्छु। खेलमोती लिम्बू लेख्नुहुन्छ, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ। नमस्ते सेवारो तुलसीजी, म पनि स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको समाचारमूलक कुराकानी र मिठा मिठा गीत सङ्गीत सुनेर आनन्द लिइरहेछु है भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु खेल मोती लिम्बूलाई, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ। यसै गरी बेलायतबाटै हुनुहुन्छ तारा प्रसाद च्यामजुङजी ननहिटन युकेबाट हुनुहुन्छ। सेवारो तुलसीजी, गाउँघरको ताजा खबर सुन्दैछ हजुर भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ होमा पायम लिम्बूले धेरै धेरै धन्यवाद भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु होमा पायम लिम्बूलाई। हरि राईजीले फेल्तम लन्डनबाट तुलसी नमस्कार, म पनि हाजिरी जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीतको साथै आफन्तजनहरूसितको कुराकानी सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। साथै मेरो र आदरणीय दिदी तारा थापा जीवको स्वर रहेको गीत पनि राखिदिनु भएको, म हार्दिक आभार व्यक्त गर्दछु है। सबैलाई शुभ दिन, हरि राई फेल्तम लन्डन भन्नुभएको छ। अनि ल है होमा पायम लिम्बू दिदीलाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना भनेर लेख्नु भएको छ। उहाँले धनकुटाको हाल खबर के छ हौ, हाम्रो चर्चित जुनिना बहिनीबाट थाहा पाउन खोज्नु भएको छ जस्तो छ। र उहाँले फेरि अर्को पनि दुःखको खबर, हामी सबैको चर्चित साहित्यकार शर्मिला अधिकारी ज्यूको साथीहरू पनि भटेकोशीको त्यो भेलमा त्यो दिनबाट हराएको, उहाँहरू भेटिनु भयो कि भएन भनेर जिज्ञासा राख्नु भएको छ। वास्तवमा त्यो भेलमा धेरैका चिन्जानहरू मित्रजनहरू हराएका छन्। मेरै अभिन्न मित्र नजिकै हामी बस्छौँ, उहाँको पनि साडु दाई र उहाँकी श्रीमती आरार, उहाँ पनि खोज्नु भोलिपल्टै पुग्नु भएको छ, विभिन्न ठाउँमा पुग्नु भएको छ। उहाँ चाहिँ माथि त्यो भनौँ भटेकेशीले धेरै क्षति पुर्याएको ठाउँसम्म पुगेर आउनुभएको छ। र आज बिहान मात्रै त्यहाँबाट 21 कि 24 लास पनि बेत्रावतीबाट भेटेको थियो, त्यहाँसम्म पुगेर आउनुभएको थियो। अत्यन्तै विभत्स कालीलाग्दो दृश्य छ भन्नुहुन्थ्यो। यस्तै हो विपदको बेला, अब बिस्तारै हामी पनि तङ्ग्रिनुपर्छ। नूतन भुषालजी लेख्नुहुन्छ, नमस्कार सर, सुनिरहेछु है भन्नुभएको छ। नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ अहिले इजरायलबाट हुनुहुन्छ। भवन गुरुङ दाई हुनुहुन्छ, नमस्ते तुलसी, छ्याजलो सुन्दैछ है, हजुरको लभली कार्यक्रम भन्नुभएको छ। भवन गुरुङ दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ, नमस्कार तुलसीजी, साथै फ्यामिली कनेक्टिङमा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा गोर्खे सलाम अनि अभिवादन छ भनेर लेख्नु भएको छ। अनि धन्यवाद छ तुलसीजी, पुरानो चुलोमा कराहीमा पकाएको तरकारीको भात आमा र हजुरआमाले दिएको याद दिलाइदिनु भयो, कार्यक्रम सुरुबाट नै सुनिरहेको छ है। आजलाई बिदा, म द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, जर्मनीको हम्बर्गबाट जोडिनु भयो हामीसित, यहाँलाई धेरै धेरै धन्यवाद
दिन चाहन्छु। हुन त उहाँ सधैँ नै कार्यक्रम सुन्नुहुन्छ, युके आउँदा पनि कार्यक्रम सुनेर विभिन्न ठाउँका तस्विरहरू पठाउनु भएको थियो। अझ खुसीको कुरा चाहिँ हाम्रो प्रेम विश्वकर्म दाई जो देव ज्वेलरी अल्सोट युके बस्नुहुन्छ, उहाँकै पसल अगाडि गएर त्यो बन्द सटरको अगाडि फोटो खिचेर मलाई पठाउनु भएको थियो र यता प्रेम दाईसित चाहिँ भेट हुन सकेन है भनेर लेख्नु भएको थियो। धन्यवाद दिन चाहन्छु फेरि पनि। मिनी कालीकोटी राई सुरुबाट नै रेडियो सुनिरहेको छ, समाचार गीत सङ्गीत साथै कुराकानी सुनेर रमाइरहेको छु भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। र सानो छँदा मैले पनि यस्तै कराईमा पकाएको कुरा लेख्नु भएको छ, अनि आज यो बाढीमा परेर ज्यान गुमाउनेहरू सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ है, परिवारजनमा सहने सक्ने क्षमता मिलोस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा मिनी कालीकोटे राईलाई, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट, तुलसी सर नमस्कार, देशको परिस्थिति भयावह छ, देश यस्तो स्थितिमा पुग्दा साह्रै दुःख लागेको छ, परिस्थितिले टाढा भए पनि देशको माया अत्यन्त हुँदो रहेछ, अझै पनि ती साथीहरू सम्पर्कविहीन छन्, खै के भनौँ, गोपालजीको बाल शाखा भए पनि विवाहपछि मैले पनि नजिकबाट चिनेका साथी हुनुहुन्थ्यो, के गर्ने, दैवको लेखा, अझै झिनो आशा छ, भगवान्सँग प्रार्थना गर्छु सकुशल भेटियोस्। यसै बिचमा गोपालजीको फिलिङ्सलाई मैले पढेर सानो टुक्का पठाएँ, समय भए वाचन गरिदिनुहोला भन्नुभएको छ, र उहाँले लेख्नुहुन्छ शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट हुनुहुन्छ, एकछिन भेट हुन ढिला हुँदा घरमा आइपुग्थिस् र सोध्थिस् भाउजू गोपाल खै, एकछिन भेट हुन ढिला हुँदा घरमा आई पुग्थिस् र सोध्थिस् भाउजू गोपाल खै, बिहानको चियादेखि रातको मदिरा, बालापनदेखि जवानीको त्यो यात्रा, किन बिर्सी साथी, कहाँ छस् भन्न, तँ कहाँ जान्छस्, जहाँ भए पनि त छिट्टै आइज, भाउजूलाई म के खबर लिएर जाउँ, जहाँ भए पनि छिट्टै आइज, भाउजीलाई म के खबर लिएर जाउँ, ती कलिला तामाका मुना भतिज र भतिजीलाई भतिजीले सोधे म के जवाफ दिउँ, साथी तैँले फर्कनै पर्छ, साथी तैँले फर्कनै पर्छ, फर्की यात्रा चाहिँ बाँकी छ, फेरि सँगै हिँड्नु छ, फेरि सँगै हिँड्नु छ। र अन्तमा सुशान केसीको ए साथी तिमी कहाँ छौ भन्ने गीत पनि अनुरोध गर्न चाहन्छु है, धन्यवाद भनेर लेख्नु भएको छ, त्यो गीत केसिनपछि राखौँला, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सन केन युकेबाट, तुलसीजी नमस्कार, आज विभिन्न ठाउँहरूको ताजा खबरहरू सुन्दै कनेक्टिङ होम सुनिरहेछु र यो फोटोले गाउँघरको याद दिलाइदियो, आजभोलि गाउँघरमा भन्दा सहर बजारमा बस्ने रहर छ, कति बेला के हुन्छ भन्ने कुरा साह्रै डर छ, यो बेला को शोकलाई शक्तिमा परिवर्तन गरी अगाडि बढ्नु छ, जीवनमा धेरै कुरा गर्नु छ, सबैको फल सुबर होस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु छवि थापा मगरज्यूलाई पनि। अनि भुवन गुरुङ दाई लेख्नुहुन्छ नमस्ते तुलसी, छ्याजलो सुन्दैछ हजुरको लभली कार्यक्रम भनेर फान ब्रोबेलाजबाट लेख्नुहुन्छ, भुवन गुरुङ दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ एउटा गीत सुनाइदिनुहोला भन्नुभएको छ शर्मिला अधिकारीजीले, उहाँले एउटा छोटो भावना पनि लेखेर पठाउनु भएको छ, सुशान्त केसीको स्वरमा रहेको गीत अबको क्रममा।

0: जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छु। कनेक्टिकट युएसएमा रहेकी हाम्रा शर्मिला अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ अन्य प्रतिक्रियाहरू छन् कि भनेर हेर्दैछु। तेन्जी पाखरिनजीले पनि केही लेख्नुभयो जस्तो लागिरहेछ, उहाँको मैले प्रतिक्रिया पढिहाल्छु। तेन्जी पाखरिनजी लेख्नुहुन्छ, रेडिङ युकेबाट हुनुहुन्छ। नमस्ते तुलसी सर, साथै सम्पूर्णमा नमन। नेपालमा भएको विनाशकारी र विपदलाई सम्झँदै मनलाई भारी बनाएको छु है हजुर, कार्यक्रम सुन्दैछु है सर। अनि हरिजी, यो दाईले मेरो शब्दलाई बिएबिएस रेडियोबाट वाचन गरिदिनु भएको थियो र आज त्यही शब्दलाई मैले एआईको सहयोगमा गीत तयार पारे। बिएबिएसको सूचनालाई सम्मान गर्दै यो गीतलाई रेडियोमा बजाइदिनुहोस् भन्ने अनुरोध गर्न त सक्दिनँ, तर समय भएमा एकपटक हजुरले सुनेर कस्तो लाग्छ, आफ्नो सुझाव र सल्लाह दिनुहुनेछ भन्ने आशा अपेक्षा गरेको छु है सर। अन्तमा तपाईँ लगायत सम्पूर्ण मा दिन शुभ रहोस्। तेन्जी पाखरिन रिडिङ युके भनेर लेख्नुभएको, तेन्जी पाखरिनजीलाई धन्यवाद दिन चाहन्छु। र उहाँले पनि यो भटेकोशीको पीडा को गीत लेख्नुभएको रहेछ। स्वयं सर्जकले नै लेखेको सिर्जनालाई राख्नको लागि चाहिँ त्यति अप्ठ्यारो नहोला, किनकि कहिलेकाहीँ यहाँ चाहिँ के हुन्छ भनेदेखि अर्को सिर्जनालाई पनि अहिले चाहिँ एआईबाट चाहिँ सिर्जनाहरू बनाउने परम्परा रहेको छ। अर्को सिर्जनालाई पनि पुनः फेरि रेकर्ड अर्थात् एआईको माध्यमबाट तयार पारिने भएको हुनाले मात्रै त्यस्ता गीतहरू राख्न अलिकति गाह्रो हुन्छ। र विशेष गरी यो कवर सङ्गहरू राख्नको लागि, किनकि अनाधिकृत रूपमा अर्काको गीत राख्दाखेरि समस्या हुने गर्दछ, तर स्वयं स्रष्टा गीतकार आफैले लेखेर तयार पारेको गीत राख्नको लागि चाहिँ अलिकति छुट पाइएको छ। तपाईँले भनिहाल्नुभयो, त्यो गीत पनि सुनाउनेछु है त।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

यो गीत राखेँ मैले, तेन्जी पाखरिनले लेख्नुभएको गीत थियो र भोटेको सिकै बिम्ब टिपेको थियो, त्यो दुःखको, त्यो पीडाको, त्यो चोटको कुरा थियो र निकै राम्रो गीत तयार पार्नुभएछ तेन्जी पाखरिनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा केही नम्बरहरू प्राप्त भएका थिए, ती नम्बरहरूमा मैले फोन डायल गरिसकेको छु र अब पनि यहाँका नम्बरहरू पाएमा म फेरि पनि फोन डायल गर्नेछु, नम्बर नपाएमा चाहिँ म गीत सङ्गीत पनि राख्दै जानेछु। र यति बेला भने यहाँ सबी थापाजीले मलाई धन्यवाद भनेर लेख्नु भएको छ, सबी थापाजीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दिप ज्वेलरी अल्ट्रा युकेबाट हुनुहुन्छ, नमस्कार तुलसीजी, हिजो र आज कार्यक्रम सुनेर पनि व्यस्तताले लेख्न सकिने, प्रेम विश्वकर्म दिप ज्वेलरी अल्ट्रा युके भनेर लेख्नुहुन्छ, प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु। र प्रेम दाईको पसलमा प्रेम राजा महत पनि पुग्नु भएको रहेछ र खुसी लाग्यो, चर्चित गायक प्रेम राजा महत्सितको तस्विर पनि सेयर गर्नुभएको थियो, प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु। दिप ज्वेलरी अठसट्ठी युकेबाट हुनुहुन्छ, जुनिना राई बहिनी यतिखेर धनकुटाबाट लेख्नुहुन्छ, नमस्ते तुलसी दाई, मैले पनि सुन्दैछु है धनकुटाबाट भन्नुभएको छ, धनकुटाबाट सुनेर हामीसित यसरी जोडिनु भएकोमा, प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा जुनिना राई बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धनकुटातिर पक्कै पनि राम्रै छ होला, अन्तर्राष्ट्रिय चेली भनेर सबैले चिन्नुहुन्छ जनिना राई बहिनी, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एनपी परदेशी लेख्नुहुन्छ, लु भातिजलाई धन्यवाद त भन्नै पर्यो है, यता काकाहरूको तर्फबाट आसिङ भने लेख्नु भएको छ, भर्खरै हाम्रा तेन्जी पाखरिनजीको गीत सुनेर होला। रघु भट्टराईजीले पनि गीत त मिठो पो रहेछ भनेर बोस्टनबाट लेख्नु भएको छ, रघु भट्टराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि एनपी परदेशीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र बेबेस गोर्खा रेडियोको यो बसाइमा रघु भट्टराईजीले चाहिँ यता हाम्रा आसाङ एनपिजीको भतिज, मेरो पनि भतिज, गीत मिठो भनेकोमा भतिजलाई बधाई बधाई बधाई भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म फेरि पनि रघु भट्टराईजीलाई। र अब भने चाहिँ म यो बसाइमा एउटा गीत राख्न चाहन्छु, यहाँ पनि अलिकति चोटको कुरा छ, पीडाको कुरा छ, दुःखको कुरा छ, आँसुको कुरा छ, अनि कता कता मन भाँचिएको कुरा छ। गीतकार घनबहादुर थापा मगरको गीत रचना रहेको यो गीतमा स्वर रहेको छ सन्तोष लामाको कस्तो हुरी चल्यो, अहिले र पनि यही गीत यहाँहरू माझमा

हजुर श्रोताहरू, कस्तो हुरी चल्यो यो गीत राखेँ मैले यहाँहरू माझमा। गीतकार घनबहादुर थापा मगर स्याङजाली श्रेष्ठको गीत रचना, अनि तनहुका संगीतकार राजकुमार बगरको सङ्गीत रहेको गीत मैले सन्तोष लामाको स्वरमा राखेँ। सन्तोष लामा त सम्भवतः यतिखेर युएसएतिरै हुनुहुन्छ होला। यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम पुनः स्वागत गर्न चाहन्छु। ल है, मेरो तर्फबाट पनि तेन्जिङ पाखरनज्यूलाई बधाई छ, गीत सुने भावुक भयो भनेर होमा पायम लिम्बु लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। यता घनबहादुर थापा मगर कृष्ण थापा मगर भाउजूले पनि लेख्नु भएको छ, नमस्कार तुलसी सर, मेरो रचनाको गीत राखिदिनु भएकोमा र देशमा घटेका प्राकृतिक प्रकोपले ज्यान गुमाउनुभएका मृत आत्माप्रति चाहिँ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र परिवारमा गहिरो समवेदना र हराउनुभएकाहरूलाई छिट्टै उद्धार होस् भगवान्सँग यही प्रार्थना गर्दछु। सकोस् भेटियोस् र मेरो रचना गीत राखिदिनु भएकोमा पनि धन्यवाद भन्ने लेख्नु भएको रहेछ उहाँले, अर्थात् घनबहादुर थापा मगरले, अनि साथसाथै भाउजू कृष्ण थापा मगर दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियो सुनिराख्नु भएको रहेछ, त्यही भएर यहाँ प्रतिक्रियाबाट जोडिनु भएको छ उहाँहरू दुवैजनालाई, फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब भने सम्पूर्ण श्रोतालाई पनि मैले धन्यवाद दिने बेला भइसकेछ, किनकि समयले नेटो काटिसकेको छ र जाँदा जाँदै पुछारमा चाहिँ म आनन्द कार्कीले गाउनुभएको एउटा गीत राख्नेछु यहाँहरू माझमा, जुन गीतमा शब्द लेख्नु भएको छ देवी पराजुलीले, भने सङ्गीत रहेको छ यसमा, सङ्गीतकार हुनुहुन्छ अर्जुन पोखरेल। र मैले यो गीत यसकारण पनि राख्दैछु, यो गीत भन्दा पनि अलिकति सुफी दर्शनसँग नजिक भएको गीत जस्तो पनि लाग्छ मलाई चाहिँ यो गीत। र यो गीत राख्दै गर्दाखेरि भोलिको कार्यक्रम स्वर्णिम सङ्गममा चाहिँ म देवी पराजुलीलाई अतिथिको रूपमा निम्त्याउनेछु। गएको हप्ता नै मैले बोलाएको थिएँ, तर भोटेकोसीको बाढीले नेपाली मनहरू दुखाइरहेको अवस्थामा रमाइलो कुराकानी नगरौँ कि भनेर मैले उहाँलाई अर्को हप्ता गरौँला है भनेर बोलेको थिएँ। अब भोटेकोसीको भेलमा धेरै कुरा हाम्रो धेरै कुरा बग्यो, तर हिम्मत बगेको छैन। त्यो विपत्तिले हामीलाई श्रोताहरू थकाए पनि हाम्रो यात्रा चाहिँ रोक्न सक्दैन। अब भोटे कोसीले ढालेका सपनाहरू फेरि उठाउँदै मनमा नयाँ साहस जगाउनु छ भन्ने उद्देश्यले नै भोलिको कार्यक्रममा चाहिँ मैले गीतकार देवी पराजुलीलाई अतिथिको रूपमा निम्त्याएको छु। र कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको पुछारमा बिसाउनीमा उहाँले नै लेख्नुभएको यही सिर्जना आनन्द कार्कीको स्वरमा राख्दै म भने कार्यक्रम स्वर्णिम सङ्गमबाट ओझेल पर्न चाहन्छु फ्यामिली कनेक्टिङबाट। सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद, सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। नमस्ते।

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: भोटेपछि बाढीको सातौं दिन पुग्दा मृतक संख्या पनि थपिँदै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57 र गोर्खामा 65 जनाको शव फेला परेको छ। त्यस्तै तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। भोटेकोशी बाढीबाट भएको क्षतिका लागि 25,87 करोड रुपियाँ बिमा दावी पारेको छ। गएको 15 गतेसम्ममा बाढीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87 करोड 35 लाख बराबरको अनुमानित बिमा दावी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रुपियाँको अनुमानित बिमा अनुमानित बिमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97 करोड रुपियाँ, सानीमा जिआइसीमा 102 बिमितले 2,10 करोड र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88 करोडको दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87 करोड, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड, नेकोमा 66 बिमितले 51 करोड र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार नेपाल इन्सुरेन्समा 32 बिमितले 23 करोड, आइजिआई प्रुडेन्सियलमा 26 बिमितले 18 करोड र एनएलजीमा 21 बिमितले 11 करोड रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा अन्तर्गत 52 बिमितले 20 अर्ब रुपियाँभन्दा बढी र 113 बिमितले सम्पत्ति बिमा अन्तर्गतको बिमा लेखमा 2,34 करोड रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बिमा अन्तर्गत 1,55 करोड रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीडितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
2: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठनभन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
1: बाढी प्रभावितको उद्धार, राहतसहित पुननिर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ।
2: बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्कविहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणको लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु।
1: मुलुकको अर्थतन्त्रमा रसुवा भोटेकोशीको बाढीले फेरि पनि धक्का लागेको छ।
3: भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ। हजारौं सर्वसाधारण घरबार विहीन भएका छन्। आधा दर्जन जति ठूला साना बजार ध्वस्त भएका छन्। 41 पुल बगेका छन् भने 40 किलोमिटर पक्की सडक भत्किएको छ। सडक र पुलमा मात्रै 20 अर्बको क्षति पुगेको छ। भोटेकोशीमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी अर्को आधा दर्जन भन्दा बढी जल विद्युत आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाढीले प्रमुख रूपमा 3 जिल्लामा भौतिक क्षति पुर्याए पनि यसको ठूलो प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने निश्चित छ। सरकारले सुरुवाती अनुमान नै 8 खर्ब रुपियाँ भन्दा धेरै क्षति भएको गरेको छ।
1: जवाफदेही त निगरानी समितिले बाढी पीडित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटे कोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र माताहतका निकायको कामको समीक्षा गर्न माग पनि गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आकलन नगरिएको र चीन भारत लगायतका मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको दिवाकुशली कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 16 गते, तदनुसार आज मंगलबार 1 सेप्टेम्बर सन् 2026 हो। आजको दिन पनि यहाँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत भइरहेको छ होला। आज हामी सेप्टेम्बर महिनाको पहिलो दिन होइन, यो 1 सेप्टेम्बर सुरु भइसकेको छ। हजुर, अब बिस्तारै मौसममा केही परिवर्तन तपाईँहरूले देख्न सक्नुहुनेछ र आजदेखि नै तपाईँहरूले फिल गर्न सक्नुहुनेछ। श्रोता, हामी मौसम सम्बन्धी पनि जानकारी राख्ने नै छौँ। यो दिवाकुशली कार्यक्रममा विशेष गरेर हामीले सुन्दै आइरहेका विषयहरू नै हुनेछन् र कार्यक्रमको पहिलो घण्टामा पनि सदाजे आज पनि तपाईँले मौसम सम्बन्धी जानकारी लिन सक्नुहुनेछ। हामी मौसम अनि त्यस्तै गरी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा पनि चर्चा गर्नेछौँ। स्वास्थ्यको विषयमा आज हामी कुनै एउटा टपिकमा कुराकानी गर्नेछौँ अनि कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले सुन्दै आइरहनु भएको विषय हुनेछ छड्के सलाम। छड्के सलाम आज पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। सहकर्मी साथी योगराज राईजीले तपाईँहरू समक्ष लिने गर्नुहुन्छ छड्के सलाम। छड्के सलाममा हाम्रो नियमित श्रोता हुनुहुन्छ W2 सुक्रिम राई र उहाँकी धर्मपत्नीसँग गरिएको कुराकानी आज कार्यक्रमको दोस्रो घण्टामा सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी दिनको ठिक 3 बजे भने तपाईँहरूले सुन्न सक्नुहुनेछ समाचार। समाचारपछि पनि हामी 4 बजेसम्म तपाईँहरूलाई मिठा मिठा गीतहरू सुनाउँदै जानेछौँ, रेडियो सुन्दै गर्नुहोला। र 4 बजे भने बिबिसी नेपाली सेवाको कार्यक्रम हुनेछ र त्यसपछि भने साँझको कार्यक्रम गोधुलीमा तपाईँहरू रमाउन सक्नुहुनेछ सहकर्मी साथी योगराज राईजीको साथमा। यो त भयो श्रोता हामीले आज कार्यक्रम दिवाकुशलीले समेटी ल्याएका विषयहरू।

हजुर, मौसमको कुराकानी गर्नुपर्दा श्रोता, यो मौसम वायुमण्डलको खराबीले पनि यहाँ पहिले हिउँ मात्रै पर्ने ठाउँमा अहिले वर्षा हुन थालेको कुराहरू पनि छन्। र पहिले पहिले हिउँ मात्रै पर्थ्यो, अहिले भने एकदमै मुसलधारे वर्षा भइरहेको छ। यो पनि के कति कारणले हुन्छ भन्ने कुरा त यहाँहरूलाई सर्वविदितै छ। र यो विशेष गरेर तिब्बतको हिमालमा हिउँ र बरफको ठुलो ढिस्को झरेर तलतिर हिउँ पग्लेर बनेका अस्थायी किसिमका हिमतालका बाँधहरू फुट्न सक्ने अनुमानहरू अझै पनि गरिएको छ नेपालमा। र यही कारण बाढी आउँछ भने त्यसलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको गम्भीर असर पनि मान्न सकिन्छ। र यो समयमा धेरैभन्दा धेरै स्थानहरूमा मानिसहरूले भनौँ न धेरै नेपालको धेरै स्थान बाट जो नेपालका विभिन्न क्षेत्रहरूमा उहाँहरू ट्रेकिङ गइरहेको अथवा त्यहाँ चाडपर्व रीतिरिवाजहरू मनाउनको लागि पनि गइरहेका अवसरहरू रहेका छन्। र त्यो अवसरमा पनि पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमालयन क्षेत्रको असरहरू तीव्र रूपमा देखिएको कुराहरू पनि हामीले सुन्दै आइरहेका छौँ। र तापक्रम बढेको कारण पनि हिमालमा जमेका पुराना हिउँका डिस्काहरू फुटेर अथवा पक्लिएर कमजोर भएर बक्ने क्रम रहेको छ। हिउँ पक्लिएर हिमालको फेदीमा अस्थायी हिमतालहरू बन्ने क्रम पनि तीव्र भएको छ। र माथिबाट हिउँ वा ढुङ्गाको ठुलो डिस्को र तालमा खस्छ, तब तालको बाँध फुटेर तल्लो तटीय क्षेत्रमा भीषण बाढी भएको कुराहरू पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ। यसलाई ग्लासियर लेक आउट ब्रस्ट फ्लड पनि भनिन्छ। डिजल र पेट्रोलबाट चल्ने पुराना गाडी, ट्रक, बस र कारखानाबाट अत्याधिक मात्रामा कालो धुवाँ निस्कन्छ। र यो कालो धुवाँ निस्केपछि यसलाई वैज्ञानिक भाषामा ब्ल्याक कार्बन भनिन्छ। यो कालो धुवाँ हावासँगै उडेर विभिन्न माथि माथि भनौँ न माथिल्लो भूभागसम्म जम्छ र सेतो हिउँले घामको तापलाई फर्काउँछ। तर पेट्रोलियम पदार्थबाट निस्केको यो कालो धुवाँले भने घामको तापक्रम तीव्र रूपमा सोच्छ र यसले हिउँलाई भित्रभित्रै गालेर कमजोर बनाउँछ र हिउँको डिस्को फुट्न मद्दत गर्छ भन्ने विश्वास पनि गरिन्छ। र जब पेट्रोलियम पदार्थ जल्छ तब ठुलो मात्रामा कार्बन डाइअक्साइड ग्यास निस्कन्छ। यही ग्यासले पृथ्वीको वायुमण्डलमा एउटा बाक्लो तह बनाउँछ र सूर्यको तापलाई अन्तरिक्षमा फिर्ता जान दिँदैन र पृथ्वीको तापक्रम बढाउँछ। अनि नेपालको हिमाली भेगमा भएका विभिन्न भुटेकोशी, तामाकोशी र अरुण नदीमा आउने धेरैजसो आकस्मिक बाढीको स्रोत पनि यही हिमताल वा हिम पहिरोबाट हुने गरेको पनि विज्ञहरूले बताएका छन्। आउनुहोस् अब यति भन्दै हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि उदित नारायण झा र अल्का याज्ञिक अनि कुमार सानुले गाउनुभएको गीत परेको छ, स्वीकार्नुहोस्।

0: Gorka Radio. Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS गोर्खा रेडियो।

राजेशपाल राई र साथीहरूले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ। समय दिनको 1:27 जान लागिरहेको छ। नेपालमा पनि बेलुकीको 6:12 जान लागिरहेको छ भने ब्रुनाईमा बेलुकीको 8:27 गयो। अब दिदीबहिनीहरूको तपाईँहरूको आफ्नो लोकल एरियामा 30 पार्टी पनि हुन गइरहेको छ। बेजिङ स्ट्रोक नेप्लिस कम्युनिटी युकेले पनि लेडिज 30 सेलिब्रेसन गर्न गइरहेको छ। तपाईँहरूको लागि भने शनिबार 5 सेप्टेम्बरको दिनमा दिनको 4 बेलुकीको 10 हुन गइरहेको छ। एन्ट्री फी 20 मात्र रहेको छ। अनि भेन्यू हो कार्निभल हल, काउन्सिल रोड, बेजिङ स्ट्रोक, पोस्ट कोड RG213DHZ। एन्ट्री फी जस्ट 20 मात्रै रहेको छ। यो थियो बेजिङ स्ट्रोक नेप्लिस कम्युनिटी युकेको 30 सेलिब्रेसन। ओके, तपाईँहरू सबै सबैलाई तिजको धेरै धेरै शुभकामना भन्दै आउनुहोस्। अब हामी अर्को साङ्गीतिक विश्राम लियौँ र गाउने कलाकार रहेका छन् प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको यो गीत अब हामी सुनौँ।

अब भने हामी आजको मौसम सम्बन्धी जानकारी लियौँ. आज प्राय गरेर धेरै जसो स्थानहरूमा भनौँ, इङ्ल्यान्डमा भने एकदमै फाइन एन्ड सुक्खा रहनेछ, ड्राई भनौँ श्रोता, अनि वेल्समा भने उत्तरी क्षेत्रतिर पानी पर्ने सम्भावना रहेको छ. आज यहाँहरूले इङ्ल्यान्ड र वेल्सका विभिन्न स्थानहरूमा पानी परिसकेपछि भने मौसम सुक्खा हुने अनुमान गरिएको छ. तर उत्तरी क्षेत्रतिर भने कन्टिन्यू रूपमा बादल लाग्ने र पानी पर्ने सम्भावना रहेका छन्. इङ्ल्यान्डको उत्तरी भूभागतिर पनि मौसम सुक्खा रहनेछ र टेम्परेचर भने एकदमै एभरेजमा रहने कुरा पनि बताइएको छ. त्यसै गरी आजको लागि अधिकतम तापक्रम भने 21 डिग्री सेल्सियस हो. आज युकेमा सूर्योदय बिहानको 6:12 भयो र सूर्यास्त भने बेलुकी 8:00 लागि 12 बाँकी छँदा हुनेछ. र आज रातको समयमा पनि प्राय गरेर धेरै जसो स्थानहरूमा भने बादल देखा पर्नेछ र रातको समयमा दक्षिणी भूभाग र इङ्ल्यान्डका उत्तरी क्षेत्रतिर भने बाक्लो रूपमा बादल देखा पर्नेछ. अनि कुनै कुनै स्थानहरूमा भने बादल हटिसकेपछि भने मौसम सुक्खा रहने अनुमान गरिएको छ. नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको पश्चिमी भूभागतिर भने रातको समयमा पानी पर्ने सम्भावना रहेको छ. अनि भोलि बुधबार, बुधबारको दिनमा पनि प्राय गरेर वर्षा हुन सक्ने अनुमान गरिएको छ. भोलि पूर्वीय क्षेत्रका विभिन्न स्थानहरूमा भने बाक्लो रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ. यसको प्रभाव भने सेन्ट्रल भूभागतिर पनि रहनेछ. भोलि दक्षिण पूर्वीय क्षेत्रतिर पनि बादल लाग्ने र छिटफुट रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ.

अब यो त भयो मौसम सम्बन्धी जानकारी. मौसम सम्बन्धी जानकारी भन्दा अगाडि हामीलाई योगबाट सुब्बा राई ज्यूले सम्पर्क गर्नुभएको थियो र उहाँले पनि अहिले स्वास्थ्य लाभ लिइरहेको अवस्था, म पनि केही एकदमै स्वास्थ्य लाभ गरिरहेको छु बहिनी भन्नुभएको थियो. अनि त्यसै गरी यस समयमा रेडियो सुनिराख्नुभएका सम्पूर्ण श्रोतालाई पनि तीजको मिठो गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ. सुब्बा दिदी, मैले तपाईँको लागि रोजेको एउटा तीजको गीत छ. यस समयमा रेडियो सुनिराख्नु भएका हाम्रा सम्पूर्ण दिदीबहिनीहरू अनि दाजुभाइले पनि इन्जोय गर्न सक्नुहुनेछ. आउनुहोस् अब भने म यो गीत तपाईँको लागि सुनाउँछु, इन्जोय गर्नुहोला.

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो BFBS गोर्खा रेडियो हो।

अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो किशोर कुमारको स्वरमा। अब यो गीत पछि भने आउनुहोस् आजको दिवाको सिली कार्यक्रमको पहिलो घण्टामा भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गरौँ र स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा श्रोता हरेक सेप्टेम्बर महिनामा भने विश्व अल्जाइमर महिनाले हामीलाई सतर्कता अथवा ध्यानकर्षण गराउने गर्दछ र सन् 2026 को सन्देश विशेष अर्थपूर्ण छ। जति छिटो हामी थाहा पाउँछौँ त्यति धेरै नै गर्न सकिन्छ, यानि कि यो अल्जाइमर भएको अवस्थामा जति धेरै पहिला थाहा पाउन सकियो त्यसको निदान पनि एकदमै छिटो र महत्त्वपूर्ण रहनेछ र नेपालको लागि पनि यो केवल जनचेतनाको नारा मात्र हुनु हुँदैन, यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउनुपर्छ र कति मानिस डिमेन्सियासँग बाँचिरहेका छन्, आफू वा आफ्नो परिवारलाई वास्तवमा के भइरहेको छ भन्ने थाहा छैन र यसको ठ्याक्कै राष्ट्रिय उत्तर पनि छैन र यही तथ्य आफैमा हाम्रो समस्याको एउटा हिस्सा पनि हो। तर उपलब्ध तथ्यहरू भने चिन्ता गर्न पर्याप्त छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पनि सन् 2021 विश्वभर करिब 5,70,00,000 मानिस डिमेन्सियासँग बाँचिरहेका थिए र हरेक वर्ष करिब 1,00,00,000 नयाँ केसहरू अथवा रोगीहरू थपिन्छन्। डिमेन्सियासँग बाँचिरहेका 60% भन्दा बढी मानिस निम्न तथा मध्यम आय भएको देशमा छन् र जहाँ उनीहरू उपचार, दीर्घकालीन हेरचाह र सामाजिक संयोगका संरचना तुलनात्मक रूपमा कमजोर भएको मानिन्छ र अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा सामान्य कारण हो र यसले करिब 60-70% रोगहरू अथवा भनौँ न यस्ता केसहरू ओगट्ने अनुमान गरिएको छ र विश्वव्यापी रूपमा पनि यो रोग अहिले मृत्युको 7 प्रमुख कारणमध्ये एक भइसकेको छ र वृद्ध अवस्थामा अशक्तता अनि परनिर्भरताको प्रमुख कारण समेत बनेको छ र त्यसै गरी यो जनसाङ्ख्यिक परिवर्तनसँगै डिमेन्सियासँगको समस्या पनि झन् स्पष्ट र ठुलो हुँदै जानेछ। ग्लोबल वार्डन अफ डिजिज सम्बन्धी एक महत्त्वपूर्ण अध्ययनले पनि सन् 2019 85,600 करिब 2,65,700 पुग्न सक्ने प्रक्षेपण गरेको छ। यसको अर्थ करिब 3 दशकभित्र नेपालमा पनि डिमेन्सियासँग बाँच्ने मानिसको संख्या 210% भन्दा बढीले वृद्धि हुन सक्छ भनेर बताइएको छ र यो तथ्य मोडलमा आधारित अनुमान हुन् र राष्ट्रिय घर दैलो सर्वेक्षणबाट प्राप्त प्रत्यक्ष तथ्य भने होइनन् र सावधानीपूर्वक बुझ्नुपर्ने के छ भने एउटा कुरा स्पष्ट भनिएको छ कि डिमेन्सिया नेपालले पछि हेरौँला भनेर टाढ्न सक्ने दुर्लभ रोग होइन र अध्ययनले पनि चिन्ताजनक सङ्केत दिएको छ अनि मानिसहरू नेपालमा डिमेन्सियाको समयमै निदान हुन नसक्नुको सबैभन्दा ठुलो अवरोधमध्ये एक प्रविधिको कमी भन्दा पनि हाम्रो धारणा हो, विश्वास हो। हामी अझै पनि उल्लेखनीय स्मरण शक्ति ह्रासलाई वृद्ध अवस्थाको सामान्य परिणामको रूपमा लिने गर्दछौँ। यदि मानिसहरूलाई डिमेन्सिया भइरहेको छ भने पनि हामी भन्ने गर्छौँ कि ए उमेर बढ्दै गयो, उमेर बढ्दै जाँदा यस्तै हुन्छ भन्नेहरू पनि छन्। हो, उमेर बढ्दै जाँदा मस्तिष्कको काम गर्ने गतिमा पनि केही परिवर्तन आउन सक्छ, तर कहिलेकाहीँ नाम नै सम्झिन नसक्ने अनि केही समय लाग्न सक्ने, कुनै मान्छेलाई भेट्यो भने चिनेको जस्तो फिल हुने तर उसको कुरा, उसको भनौँ न ऊ को हो भनेर पहिचान गर्न आफैलाई गाह्रो हुने यस्ता धेरै कुराहरू हुन सक्छन्। अनि डिमेन्सिया फरक अवस्था हो, यसले केवल स्मरण शक्ति मात्र होइन, सोच्ने क्षमता अनि बोल्ने भाषा, निर्णय गर्ने क्षमता, व्यवहार र दैनिक जीवनका काम स्वतन्त्र रूपमा गर्न सक्ने क्षमतामा पनि असर गर्छ। मानिसहरू एक कोठाबाट अर्को कोठामा जाँदा म किन आएँ, के को लागि आएँ, म के भइरहेको छ, म यहाँ किन आएँ, यस्तो धेरै कुराहरू हुनसक्छ र चस्मा कहाँ राखेँ, होइन, कहिलेकाहीँ बिर्सनु एउटा कुरा हो तर खाना खाइसकेपछि पनि पटक पटक मैले खानै खाएको छैन, म त्यहाँ गएकै छैन भनेर बिर्सनु भने एकदमै ठुलो समस्या हो।
र व्यक्तिको नाम सम्झिन ढिलो हुनु एउटा कुरा हो, तर वर्षौँदेखि चिनेको व्यक्तिलाई आफ्नै घर परिवारको मान्छेलाई पनि नचिन्नु बिर्सनु एकदमै डरलाग्दो कुरा। हिसाब गर्दा कहिलेकाहीँ गल्ती हुनु एउटा कुरा हो, तर वर्षौँसम्म घरको आर्थिक व्यवस्थापनदेखि लिएर होइन घरकै मान्छेलाई नचिन्ने भनेपछि अब अरू कुरा त बाँकी। र डिमेन्सिया वृद्ध अवस्थामा बढी देखिने रोग हो, तर वृद्ध अवस्थाको सामान्य वा अनिवार्य हिस्सा भने होइन, सबैलाई डिमेन्सिया हुन्छ भन्ने छैन। जब क्रमशः घट्दै गएको स्मरण शक्ति र सोच्ने क्षमतालाई उमेरकै कारण भनेर बेवास्ता गरिन्छ, बहुमूल्य समय गुमिसकेको हुन्छ त्यति बेला। र स्मरण शक्ति, व्यवहार र सोचसँग सम्बन्धित समस्यालाई अझै कतिपय मानिसहरूले भने परिवारले पनि मानसिक कमजोरी, पागलपन अथवा सामाजिक प्रतिष्ठा गुम्ने अवस्थासँग जोडेर पनि हेर्ने गर्छन् र गुपचुप घरमै राख्छन् यसको उपचार गर्नुभन्दा पनि। वृद्ध व्यक्तिले पनि यदि समस्या स्वीकारेमा आफूलाई असक्षम ठानिने, निर्णय प्रक्रियाबाट हटाइने, सम्पत्ति वा आर्थिक नियन्त्रण गुम्ने यस्ता थुप्रै कारणहरू हुनसक्छ, र हाम्रो स्वास्थ्य प्रणालीले समेत कहिलेकाहीँ डिमेन्सियाको अदृश्यतालाई पनि निरन्तरता दिन्छ। र एक वृद्ध व्यक्ति उच्च ब्लड प्रेसर भनौँ, मधुमेह, जोड्नी दुखाइ वा मुटु रोगको लागि बारम्बार हस्पिटल आउँछ भने पनि उसलाई के भएको भन्ने कुरा, उसको स्मरण शक्ति वा व्यवहारमा पछिल्लो समय कुनै परिवर्तन आएको छ भनेर सोच्नु एकदमै महत्त्वपूर्ण रहनेछ। र डिमेन्सियाबारे कुरा गर्दा बारम्बार उठ्ने प्रश्न यही हो, अल्जाइमर रोगलाई पूर्ण रूपमा निको पार्ने उपचार अहिले पनि उपलब्ध छैन भने निदान गरेर के फाइदा भन्नेहरू पनि छन्। र यो प्रश्नको उत्तर स्पष्ट छ, रोग निको पार्न सक्नु र रोगको निदान गर्नु दुई फरक कुरा हुन्। हामी मधुमेहको निदान गर्छौँ अथवा धेरैजसो मधुमेह पूर्ण रूपमा निको हुँदैन, अनि त्यस्तै गरी अन्य विभिन्न रोगहरू पनि छन्, र त्यसमाथि पनि स्मरण शक्ति घटेको प्रत्येक व्यक्तिमा अल्जाइमर रोग नै हुन्छ भन्ने पनि छैन। कहिलेकाहीँ मानिसहरूलाई अरू समस्याले, जस्तो कि घर परिवार आफूले भनेको जस्तो भएन, उदासीपन अनि अन्य रोगको कारणहरूले पनि अथवा भिटामिन सप्लिमेन्टको कमीले पनि भनौँ न अन्य धेरै कारणले पनि यस्तो बिर्सन सक्ने समस्याहरू पनि हुनसक्छ। तर यसको मुख्य कारण के हो भनेर डक्टरसँग सोधेर पत्ता लगाइसकेपछि मात्रै थाहा हुन्छ। आउनुहोस् अब भने हामी अर्को एउटा गीत सुनौँ। खेलमती लिम्बूले हामीलाई सम्पर्क गर्नुभएको थियो र कुनै एउटा तीजको गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। आउनुहोस् म तपाईँको लागि यो गीत सुनाउँछु।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रसुवाको भोटेको सिबाडीको सातौं दिन पुग्दा मृतकको संख्या पनि बढ्दै गएको छ। हालसम्म 1003 जनाको शव फेला परेको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितौरमा 321 जनाको शव फेला परेको छ। हालसम्म 3916 जना सम्पर्क विहीन छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। जवाफदेहिता निगरानी समितिले बाढी पीड़ित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ। भोटेको सिबाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलैमा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो। सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलैमा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ। सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आंकलन नगरिएको चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ। सरकारलाई सोह्र बुधे सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ। सेना, नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब, हेलचेक्राइ वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको माग पनि गरेको बाढीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको चेतावनी दिए पनि बाढीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिएको पनि समितिको भनाइ छ। बाढी पीड़ितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ। भोटेकुसी बाढीबाट भएको क्षतिका लागि 25,87 करोड़ रुपियाँ बिमा दाबी परेको छ।
4: गएको 15 गतेसम्ममा बाढीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87 करोड़ 35 लाख बराबरको अनुमानित बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रुपियाँको अनुमानित बिमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97 करोड़ रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10 करोड़ र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88 करोड़को दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87 करोड़, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड़, नेकोमा 66 बिमितले 51 करोड़ र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड़ रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा अन्तर्गत 52 बिमितले 20 अर्ब रुपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बिमा अन्तर्गतको बिमा लेखमा 2,34 करोड़ रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बिमा अन्तर्गत 1,55 करोड़ रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
5: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ, प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
3: बाढी प्रभावितको उद्धार, राहत सहित पुनर्निर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ।
5: बाढी प्रभावित को उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणको लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु।
3: चीनले नेपाल चीन उत्तरी नाका तातो पानीको झाङ्बु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीनले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृतलाई इमेल मार्फत जानकारी गराएको हो। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

समय दिनको 2:12 जान लागिरहेको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ हाम्रो नियमित रूपमा तपाईँहरूले नै सुन्दै आइरहनु भएको हाम्रो एक कार्यक्रम हो श्रोता, जसमा गोर्खा ब्रिगेडबाट रिटायर्ड पर्सनहरूसँग गरिएको कुराकानी हुनेछ। रिटायर्ड पर्सनसँगको कुराकानीमा आज भने W2 सुप्रिम राई र उहाँकी धर्मपत्नी हुनुहुन्छ पद्मा राईसँग सहकर्मी साथी योगराज राईले गर्नुभएको कुराकानी हामी सुन्नेछौँ छड्के सलाममा। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि हामी राख्दै जाउँ। यो सूचनाहरू यहाँहरूमध्ये धेरैले सुन्ने मौका पनि पाउनु भएको छ, विशेष गरेर सेकेन्ड जिआर यो सिरमुर राइफल अथवा सिरमुर राइफल्स डेली डेको अवसरमा रहेको छ। यो वार्षिक भेटघाट कार्यक्रम हो र जसमा सेकेन्ड जिआरको सिरमुर राइफल युकेले विभिन्न स्थानहरूमा डेली डे मनाउँदैछ। यसपटक भने 211 सेकेन्ड जिआर सिरमुर रेजिमेन्ट एनुअल पार्टी पनि हो श्रोता, र आइतबार 13 सेप्टेम्बरको दिनमा विभिन्न स्थानहरूमा हुन गइरहेको छ। सेन्ट्रल सेलिब्रेसन एम्पायर हल ओल्डसन्टमा हुँदैछ भने नर्थ एरियाको सेकेन्ड जिआरका सिरमुरिजहरू हुनुहुन्छ क्याट्रिक ग्यारिजन नर्थ योर्कमा, अनि त्यस्तै गरी मिडल्यान्ड एरियामा पनि सिरमोरिजहरू हुनुहुन्छ, अनि त्यहाँ पनि इन्जोय गर्न सक्नुहुनेछ ननिटन टाउनमा। अर्को भने साउथ वेस्ट एरियामा बसोबास गर्नुहुने स्विन्डनको सेरोफेरोमा बस्नुहुने हाम्रा सेकेन्ड जिआरका सिरमोरिजहरू, अनि त्यस्तै गरी साउथ इस्ट केन्ट एरियामा फोक्सटन केन्टको साउथ इस्ट एरियामा पनि सिरमुर साथीहरू भनौँ न यो डेली डेको अवसरमा तपाईँहरूले ट्रन्चन क्विन्स ट्रन्चन अथवा निशानी माईलाई छोएर परेड खेल्ने चलन पनि छँदैछ। तपाईँहरू जहाँ सम्भव हुन्छ त्यहीँ गएर इन्जोय गर्नुहोला तपाईँहरूको आफ्नो लोकल एरियामा। यो कार्यक्रम हुन गइरहेको छ श्रोता आइतबार 13 सेप्टेम्बरको दिनमा, अनि त्यसै गरी अर्को कार्यक्रम तपाईँहरूले सुन्दै आइरहनु भएको छ, हामीले धेरै पटक तपाईँहरूको साथमा राखिसकेका छौँ। यस पटक भने एनआरएनए कपको यो तेस्रो एनआरएनए कप हो, फुटबल टुर्नामेन्ट, वान डे फुटबल टुर्नामेन्ट हुने गर्छ, 9-a-side टुर्नामेन्ट श्रोता। यस पटक भने स्प्रिङ वेस्ट एकाडेमी फेलथममा हुँदैछ, पोस्टको TW137EF हो। यसमा पनि विभिन्न क्याटेगोरिजमा तपाईँहरू फुटबल खेल्नुहुनेछ, अनि टिम एन्ट्री 275 मेन टिमको लागि भने भेटरन टिमको लागि एन्ट्री फी 250 रहेको छ, लेडिज टिमको लागि फ्री एन्ट्री रहेको छ, अनि प्राइज पनि मेन टिमको लागि विनरले 2500 पाउनेछ भने रनर अपले 1200, अनि भेटरन टिमको विनरले 1500 पाउन्ड पाउनेछन् भने रनर अपले 700 पाउन्ड, अनि लेडिज टिमको विनरले भने 250 पाउन्ड पाउनेछन्। ओके, यसमा तपाईँहरूलाई विभिन्न क्याटेगोरिजमा हुनेछ भन्ने विषयमा थाहा पाइसक्नुभयो। मेन टिम भन्नाले पनि तपाईँहरू 18 वर्षभन्दा माथिको, र भेटरन टिममा 36 वर्षभन्दा माथिको, र लेडिज टिममा तपाईँहरू इन्जोय गर्नुहोला। आउनुहोस् अब भने हामी प्रकाश दास र सलोमी गुरुङले गाउनुभएको अर्को गीत सुनौँ, र त्यसपछि भने तपाईँहरूले छड्के सलाम सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने प्रताप दास र सलोमी गुरुङको स्वरमा एक होरो भाइ भन्ने बोलको गीत सुनाउँछु, इन्जोय गर्नुहोला।

0: गोलकार रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

0: right, left, left. Salute on the march. Left. Salute.
1: One, two, three, four, five, down, three.
2: कार्यक्रम छड्के सलाम.
3: नमस्ते. कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको र यो श्रृङ्खलामा गत केही हप्ताबाट चाहिँ हुनुहुन्छ W2 रिटायर सुक्रिम राई अनि उहाँको प्यारी श्रीमती दिदी पद्मा राई हुनुहुन्छ र उहाँ चाहिँ 7 years हुनुहुन्छ. 1976 उहाँ ब्रिगेड अफ गोर्खासँग भर्ती हुनुभयो अनि 1994 उहाँ चाहिँ जोस पेन्सन जानुभयो ब्रिगेड अफ गोर्खासबाट. गत हप्तासम्म आइपुग्दा चाहिँ जोस उहाँहरू चाहिँ पानी जहाज हुँदै सन कार्लोसमा पुग्नुभयो. त्यहाँबाट रेके जाने क्रममा एक हार्बर हाउसमा अचानक 7 दुश्मनहरूले ताकेर उहाँहरूलाई बसिरहेका थिए. तर गोली भने चलाएनन् उहाँहरूले र उहाँको रेके टिमले जेरोलाई फोन गरेर हेली मगाएर उनीहरूलाई हेलीबाट गुजग्रिनतर्फ उहाँहरूलाई लगियो. त्यसपछि साइबरको टिम चाहिँ त्यही राति त्यहीँ बस्ने निर्णय गर्नुभयो गुज हाउसमै. तर त्यो दिन 3 दुश्मनहरू टाढाबाट आउँदै गरेको उहाँहरूले देख्नुभयो. नजिक आइपुगेपछि साहबले चाहिँ गोली नहाने खुकुरीको सहारा लिएर उहाँलाई क्याप्चर गर्ने निर्णय गर्नु भयो र यहीँबाट आजको यो एपिसोडको कथा सुरु हुन्छ. साहब नमस्कार हजुरलाई.
4: थ्याङ्क यू भेरी मच.
3: हजुर दिदी नमस्कार.
5: धन्यवाद भाइ. हजुर
3: अनि दुश्मन त्यसरी छोप्नु भयो, त्यसपछि के भयो? उहाँले सुट गर्नु भएन.
4: सुट गर्नु भएन उहाँले एउटा 2 घोप्ट्यो होइन, 1 उतार्नु पर्यो. त्यहाँदेखि मैले उनीहरूको वेपनहरू लिएपछि अनि मान्छे बोलाएँ, हाम्रो मेरो टिमहरू सबै आयो अनि सर्च गऱ्यौँ. सर्च गरेपछि अनि भित्र लग्यौँ. त्यो 2 चाहिँ एउटा रुममा राख्यौँ होइन, त्यही हार्बर हाउसमा. अनि अर्कोलाई चाहिँ त्यो क्याप्टेनलाई चाहिँ हामीले अर्को रुममा राख्यौँ. त्यो क्याप्टेनको नाम चाहिँ भनौँ सबभन्दा त्यो चाहिँ कमान्डर. तिनीहरूले चाहिँ कहाँ गएर आएको रहेछ भने तिनीहरू चाहिँ ओ ग्रुपमा गएर आएको रहेछ. यहीँदेखि त्यहीँ बस्थ्यो, त्यहाँदेखि आएको रहेछ. अनि त्यसलाई चाहिँ अर्को ठाउँमा राख्यौँ. जेम्स उगाते उसको नाम. अनि त्यसको बादमा हामीले राखेको बादमा चाहिँ मलाई किवी उटले चाहिँ हाम्रो कमान्डरले चाहिँ मलाई रिसायो, किन चाहिँ सुट गर्ने, वाइ डिडन्ट सुट देम भने, सुट किन गर्नु भएन भने. मेरो खुसी हो, मेरो अगाडिको दुश्मन मेरो खुसी हो. मारौँ या बचाउँ, तपाईँले पक्रेर जित्नु. मार्नु मात्रै होइन कि, पक्रिनु पनि एउटा जित्ने हो भने नि. त्यहाँ मैले जितेँ भने, म आई चार्ज यु भने क्या. वेपन हुँदा हुँदै पनि त्यो खुकुरी गर्नु यो मूर्ख हो भने, मूर्ख हो जेसो होस् तर मैले त्यस्तो सम्झेँ. त्यस कारण मैले बचाएँ, बाँचेँ. तर आखिर मैले जितेँ त, जितेँ बराबर नै हो भने क्या. त्यहाँ भन्दाखेरि आई चार्ज यु भने, तर मलाई चार्ज गरेन. एउटा मान्छेको कर्तव्य मात्रै नभएर एउटा मजबुरी, एउटा बाध्यता, एउटा मान्छेको मानवता मोस्ट इम्पोर्टेन्ट हुन्छ क्या. मैले मानवताले मैले के जितेँ भने यसलाई म जित्छु भनेपछि एउटा सम्झेँ, मैले जितेँ त होइन, फेरि पाउनुपर्ने केही पनि उसले जित्नु त हो. मार्नु भन्दा उसले बचाउनु मैले चाहेँ होइन.
3: तपाईँलाई मार्ने चाहिँ थियो, तर तपाईँले मानवताको कुराले उसलाई बचाउनु भयो.
4: बचाएँ एउटा. त्यसै कारणले मैले त्यही भने, जस्तै मार्नुभन्दा बचाउनु राम्रो होइन. त्यसो हुँदाखेरि चाहिँ मैले उसले बचाएँ अनि अहिले बाँचिरहेको.
3: उहाँ चाहिँ तर्सेर त्यो चाहिँ डिसओरिएन्टेड भयो, नत्र भने त चाहेको भए त 3 तपाईँलाई च्याप्चु बनाउँथ्यो नि.
4: च्याप्चु बनाउँथ्यो.
3: उहाँले चाहिँ पक्का तपाईँलाई पक्रिने प्रयास गर्नु भएन?
4: तर्साइँ म छ्याम्मै उधेर माथि गरेको, झन्डै मेरो खुट्टा चाहिँ अलिक क्राक्कै गरेँ होइन. 4.5 to 5 feet त कहिले, पहिला त खालीमा त हान्थेँ म होइन, तर झन्डै, तर मेरो त्यो त धेरै भने 3 feet पनि थिएन होला त्यो. त्यसमा झन्डै मेरो खुट्टाले उसले बुटले गर्दाखेरि झन्डै खर्खाक्कै भयो. तर उनीहरूको बिचमै पुगेँ कि, बिचमै पुग्दाखेरि तर्सेर गरे 3 हो कि. 2 चाहिँ घोप्ट्यो, 1 उतार्नु पर्यो होइन. अनि उतार्नु पऱ्यो र डन्चप्मी भन्यो. त्यहाँदेखि चौक बोलिन, त्यहाँदेखि लगेर गएँ होइन. लगेर गएछ अनि पछाड, तर त्यही हो, कमान्डरले चाहिँ भन्यो किन सुट गरेन, तपाईँले सुट गरेको भने म मर्थेँ. मेरो अगाडिको दुश्मन मेरो क्लियर गर्ने मेरो काम हो भने, क्याप्चर इज बेटर देन किल, द्याट्स वे आई युज द खुकुरी भने क्या.
3: भनेपछि उहाँ पक्रिनु भयो, त्यसपछि चाहिँ भित्र कोठामा थुन्नु भयो.
4: त्यहाँदेखि थुन्यो होइन, थुनेको बादमा
3: हातकडीहरू लाउनु भएन.
4: हातकडी लगा, तर रणाईमा हातकडी चाहिँ कसलाई लगाइन्छ भने नि भाइ, हामी नेपालीले बुझेन. जस्तै बदमासहरू अरू, र लडाइँ भन्ने चिजमा चाहिँ कहिले पनि हाटकडी हुँदैन है, हुँदैन. जस्तै लडाइँ भन्ने चिजमा चाहिँ आर्मीलाई के लडाइँमा चाहिँ उसले जब सरेन्डर गर्छ भने उसलाई, जस्तै
3: सरेन्डर गरेको त होइन नि त,
4: तर पगिसकेपछि चाहिँ उसले सरेन्डर गरे जस्तै भयो होइन. त्यस कारणले हातकडी भनेको सिभिल कायदामा मात्रै जान्छ.
3: वेपन तपाईँहरूले लिनुभयो,
4: लियौँ. त्यहाँदेखि उसलाई सरेन्डर भएपछि उनीहरूको कागजपत्र बनायौँ होइन. त्यहाँदेखि के गर्यौँ, को हो के भनेपछि सकिएको. सकेर अनि पछाडि म फेरि यसो हेर्नु जाँदाखेरि के भन्यो भने, 2 चाहिँ कुनामा लुकेर बसिरहेको थियो घोप्टेर होइन. अनि यतापट्टि जेम्स सुगातेकोमा गएँ, त्यही हुकोमा होइन क्याप्टेनकोमा गएँ, अनि मलाई पानी माग्यो, अनि मैले पानी दिएँ होइन, पानी दिएँ अनि पानी खायो, अनि थ्याङ्क यू भेरी मच भन्यो।
6: एउटा कोठामा थियो,
4: दुई अर्को ठाउँमा, अनि उसले के
6: मतलब ढोकावाला थियो, त्यो चाहिँ
4: ढोका चाहिँ कोठा कोठा हो नि त, अर्को कोठामा, त्यहाँदेखि अनि उसले चाहिँ पानी मागेर पानी दिएँ अनि पानी खायो मेरो टेम्पलेटको पानी, त्यहाँदेखि धन थ्याङ्क यू भेरी मच भन्यो, अनि म तपाईँलाई एउटा रिक्वेस्ट गर्नु पर्यो भन्यो, अनि उसले भन्नु भन्यो, म यो पल्लो कोठामा बस्थेँ अनि पन्टोलको ठाउँमा बस्थेँ, म मिटिङमा गएर आएको होइन, जस्तै ओ ग्रुपमा गएर आएको हो, म यहीँ बस्थेँ, मेरो ग्रुपहरू सबै पक्री लगेको छ मलाई थाहा भएन, तर मेरो त्यहाँ मेरो वेलेट थियो, वेलेट चाहिँ कहाँ खसाएँ मलाई थाहा भएन, तर मेरो बेड चाहिँ त्यहाँ थियो, अनि पल्लो उमा म सुत्थेँ, त्यो कोठामा चेक गरिदिनु सक्नुहुन्छ भने हुन्छ भने त्यहाँ गएर यसो चेक गरेको त एउटा पल्लोपट्टि कुनामा रहेछ झरेको रहेछ वेलेट, यसो चेक गरेँ होइन, वेलेटमा केही पनि थिएन, यसको फ्यामिली फोटोहरू उहरू मात्रै थियो अनि केही पनि थिएन, अनि लिएर अनि दिएँ, लिएर दिएँ, दिएपछि यसो हेर बिस्तारै उघारो बिचाराले होइन, अनि चुम्मा गऱ्यो अनि तर आँसु खसाल्यो होइन, रुयो अनि अनि चुम्मा गऱ्यो, फेरि गरी गरी चुम्मा गऱ्यो उसको फोटोलाई, अनि उसको बुढीको फोटोलाई, त्यहाँ परिवारको फोटोलाई, अनि प्रे गर्यो एक मिनट, प्रे गर्यो एक मिनट, त्यहाँदेखि अनि सकेको बादमा थ्याङ्क यू भेरी मच भन्यो, थ्याङ्क यू भेरी मच,
6: वाइडियो
4: होइन, वाइ डिडन्ट सुट अस भने क्या, किन सुट गर्नु भएन हामीलाई भने क्या, अनि मैले क्याप्चर इज बेटर देन किल, द्याट्स वे आई युज द कुकरी भने, अनि थ्याङ्क यू भेरी मच भन्यो है, अनि आई नेभर फर्गेट यु भने होइन, त्यहाँदेखि त्यसलाई राख्यौँ, उतापट्टि राख्यौँ, अनि उनीहरूको खाजा पानीहरू सबै गऱ्यौँ होइन, उनीहरूलाई के के चाहिन्छ सबै खाने, त्यो पक्रिसकेपछि त त्यसलाई त आफू भएको पनि त्यसले त खुवाउनु पो पर्छ है, आर्मीमा त त्यस कारणले उसलाई गऱ्यौँ यस्तो गरौँ, त्यहाँदेखि गरेपछि अनि
6: जेनेभा कन्भेन्सन त फलो
4: गर्नु पर्यो, त्यहाँदेखि भोलि हामीले फोन गर्नुपर्ने, अब हामीले कन्ट्याक्ट गर्नुपर्ने होइन, गुजग्रिनमा हाम्रो त्यो घोडा थियो नि त घरमा, त्यो घोडाले हाम्रो डाइफल एन्टिना उडाइदियो क्या, उडाइदिएपछि के हो कन्ट्याक्ट नै भएन, डाइरेक्ट एन्टेन बनाउनै सकेन, त्यति बेला कुनै दुश्मनहरूले एट्याक गरेको भए हामीलाई खत्तम, हाम्रो कुनै उपाय थिएन है, तर भगवान्को कृपाले दुश्मनहरू आएन, एट्याक गर्नु कोही पनि आएन,
6: डर चाहिँ लागेन त्यो राति त्यहाँ बस्दा, फेरि अरू दुश्मन आएर फेरि हामीलाई उ गर्ने कि भनेर,
4: खोइ अरूलाई कस्तो लाग्यो, मलाई चाहिँ हनेस्टली भन्छु एक्सर्साइज गरे जस्तै लाग्यो है, मलाई
6: डरै लागेन,
4: डरै लागेन, त्यहाँदेखि मैले यसो गरी उठाएँ,
6: रातभरि चाहिँ तिनीहरू आएर तपाईँलाई एट्याक पनि गर्न सक्थ्यो नि,
4: सक्थ्यो नि,
6: उनीहरू त्यो ढोका बलियै थियो
4: होइन, तिनीहरू ढोका ढोका बल्दै थियो, तर ढोकामा उनीहरूले केही पनि उनीहरूकोसँग केही थिएन,
6: कोही पनि केही थिएन,
4: तर हामीले सेन्टी बसेको थियौँ नि, सेन्टी बसेको थियौँ होइन, त्यहाँदेखि भोलि बिहान फेरि डाइपोल एन्टेना बनाएर हामीले कन्ट्याक्ट गरेपछि आउँदैछौँ भने होइन, हामी लिनु आउँदैछौँ भनेर लिनु आयो, हेली आयो है, हेली आएर त्यहाँदेखि लग्यौँ, अनि ल भने त्यहाँदेखि दुई हामीहरू काम गर्दैछौँ, धेरै न धेरै सामानहरू कति धेरै होइन, त्यहाँदेखि हेलीमा अनि त्यो जेम्स उगातेले भन्यो यो यिनीहरूलाई पनि तपाईँहरूले फटिक गराउनु सक्छ,
6: ए उसैले भन्यो,
4: उसले गराउनु सक्छ, यिनीहरू सिपाही हो तर यिनीहरू स्टिल तपाईँहरूले
6: पनि
4: सक्छ सक्छ भने यिनीहरू पनि गराउनु भने उनीहरूले नै गरेर अनि तिनीहरूले गर्यो है, गरे सबै उसले होइन
6: राम्रै कोअपरेसन गरे,
4: उनीहरूले कोअपरेसन गरे अनि गरेपछि अनि हात मिलायो, थ्याङ्क यू भेरी मच भन्यो होइन, अनि छोडिदिउँ, त्यही उगाते 34 वर्षको बादमा भेटेँ है, यो माइन्ड फिल्डमा चेन्ज भएपछि त्यो भरै आउँछ कि अहिले भनौँ,
6: अहिले पछि गरौँला त्यो, त्यसपछि उहाँ लगेपछि त्यसपछि तपाईँहरूको वार युद्ध सकियो,
4: सकेन सके छैन, त्यो त 7 जुनमा हो, 14 जुनमा मात्रै सकेको,
6: त्यहाँबाट उहाँलाई हेलीमा चढाएर लग्यो,
4: लग्यो, लगेपछि
6: चाहिँ कता जानुभयो,
4: त्यसको बादमा उनीहरूले पठाएपछि उनीहरू चाहिँ त्यहाँदेखि ब्याक टु,
6: ओके हुन्छ यहाँसम्म राखौँ, त्यसपछि सेकेन्ड पार्टमा गरौँ है, त्यसपछि हजुर उहाँलाई हेलीमा चढाएर दुश्मनहरूलाई लग्यो अर्को ठाउँमा, त्यसबाट फेरि यो ब्रेक पछि कुराकानी गर्नेछौँ, अहिलेलाई भने केही गीतहरू सुनाऊ,
2: छड्के सलाम

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हजुर, यो BFBS गोर्खा रेडियो नै हो र अहिले छड्के सलाम कार्यक्रमको यो नयाँ एपिसोडमा चाहिँ हाम्रो WO2 रिटा र सुक्रिम राय र हाम्रो पद्मा दिदीको कुराकानी सुनिरहेका छौँ। र अघिसम्म आइपुग्दा चाहिँ उहाँहरूलाई दुश्मनलाई हेलीमा चढेर लानुभयो र त्यसपछिको स्टोरीबाट हामी क्यारियर गर्नेछौँ। सर, फेरि वेलकम छ हजुरलाई।
3: थ्याङ्क यू भेरी मच।
2: त्यसपछि के भयो, दुश्मन त लग्यो हेलीमा चढेर तिनजनालाई?
3: तिनजना लग्यो, त्यसको बादमा फेरि हामी पछाड त्यहाँदेखि फेरि मुभ भयौँ, त्यो घरबाट पनि हिँड्यौँ। तर हामीले के राख्यौँ भने तिनीहरूको IWS अघि नाइट भिजल यति राम्रो, त्यो सानो हो कि, यसो हेर्दाखेरि टल्लै देखिने, अनि वेपनहरू लियौँ, तिनीहरूको लिएर हिँड्यौँ।
2: चलाउनु भयो?
3: चलाउनु चलाउनु नचलाए पनि सजिलो लाग्ने क्या, हाम्रो IWS यति ठुलो थियो नि त, होइन? त्यसै एभ्रिथिङ इज हाम्रो भन्दा राम्रो क्या। त्यस कारणले गएपछि अनि कम्पनीसँग काम गरौँ, कम्पनीसँग त्यहाँदेखि मोप भयौँ। त्यहाँदेखि अर्को उमा चाहिँ हामी मोप भएर माथि उमा गयौँ है, माउन्टेन विलियम्समा गयौँ। त्योभन्दा पहिलाको बिगेपको म कुरा भन्दिनँ, होइन, त्यहाँ अलि अप्ठ्यारो छ। त्यहाँदेखि माउन्टेन विलियम्समा गएपछि चाहिँ त्यहाँ बोमबाट भयो क्या, त्यो बोमबाट गर्ने त्यही मार्सेलो रहेछ क्या, उनी मोटर प्लाटुनको रहेछ, उसले चाहिँ बोमबाट गरेर हाम्रो 8 त्यो बमले चाहिँ, मोटर बमले चाहिँ घाइते भयो,
2: छिर्काले।
3: त्यसमा सबभन्दा सिरियसली हुने चाहिँ 2, एउटा चाहिँ सिग्नल प्लाटुनको गुरुजी, मभन्दा सिनियर होइन, अर्को चाहिँ कम्पनीको कर्पोल हो, ए कम्पनीको, 2 चाहिँ लाग्यो। उहाँहरूको नाम चाहिँ एउटा एक्जाम्पल सिग्नल प्लाटुन गौरीमान, अनि अर्को चाहिँ ज्ञान बहादुर राई, उहाँहरूलाई चाहिँ सबभन्दा सिरियसली चाहिँ विन्डेड भएको चाहिँ हो। अब सबभन्दा कसरी विन्डेड भयो भन्ने चाहिँ तपाईँलाई म भन्छु है, हामी एक प्लाटुन चाहिँ जब हामी डिटेलमा डिटेल भएर गएको थियौँ त्यति बेला चाहिँ हामी डक्टरको सपोर्टरमा थियौँ, हामी 8 स्ट्रेचर ब्याएर लगेर गएको थियौँ है, अनि 2 एउटा अनि 2 डक्टर थियो, अनि हामीले चाहिँ कुनै क्याजुअल्टी भयो भने चाहिँ हामीले चाहिँ डक्टरकोमा पुऱ्याउनु पर्ने, डक्टरदेखि हामीले चाहिँ एउटा हेली बोलाएर लगेर हेलीदेखि चाहिँ पठाउँथ्यौँ, डक्टरले फर्स्ट एड गर्थ्यो, अनि हेलीले चाहिँ लगेपछि चाहिँ युगन्डा पानी जहाजमा चाहिँ पुऱ्याउँथ्यो क्या, त्यो हुन्थ्यो। त्यो हुँदाखेरि सबभन्दा पहिला गौरीम्यान चाहिँ हाम्रो नजिकै थियो, कर्पल थियो होइन सिग्नल प्लाटुनको, उहाँ चाहिँ आहा गरे रामझुम बोम आएको थियो, यसको बोम चोइटा लागेर, यहाँ बोम चोइटाले लागेर त्यहाँ पिस जति सास फेऱ्यो नि उति त्यो ब्लड चाहिँ फिस फिस हुने क्या। त्यहाँदेखि त हाम्रो 0800 पुरा धनबहादुर राई चाहिँ हाम्रो गुरुजी हो, हाम्रो रेकिङमा उसलाई नम्बरी मलाई बचाउनु
2: भन्नुहुन्थ्यो,
3: जाँदै थियौँ, अनि गएर ठ्याप्पै राखेर त्यो लगेर हामीले त्यो फर्स्ट सर्टे गऱ्यौँ, त्यहाँदेखि लगेर तल डक्टरकोमा पुऱ्यायौँ होइन, स्ट्रेचर बाहिरबाट लगेर पुऱ्यायौँ, अनि त्यो एउटा भयो, त बाँच्दैन जस्तो लाग्यो तर बाँच्यो होइन। अनि अर्को ज्ञानराज त्यो गुरुजी चाहिँ ऊ अलिक पर्तिर थियो, त्यो पनि बमले बमको चैटा लागेर उहाँको चाहिँ भुँडी केही पनि थिएन, भुँडी केही पनि थिएन कि, अनि उहाँ पनि बाँध्ने, उहाँले चाहिँ भन्नुहुँदै थियो होइन, हुन त त्यो अर्कै ग्रुपमा थियो, भन्नुहुँदै थियो अरे अब म बाँध्दिनँ, मारिदिनँ, मेरो वेपन कहाँ छ भनेर भन्नु हुँदै थियो, भन्दै थियो। त्यसको बादमा चाहिँ के भयो भने त्यस्तो हुँदै भयो, अरू सामान्य अरू पनि घाइते भयो, खुट्टातिर कता कता लाग्यो क्या, के लाग्यो, तर हामीलाई लागेन, हामी चाहिँ डक्टर ग्रुपमा थियौँ होइन, त्यहाँदेखि त्यस्तो भयो भनौँ न, त्यहाँदेखि त्यस्तो हुँदै त्यो दिन भयो, कतिपय हाम्रो गोर्खालीहरू कोही पनि मरेन, तर त्यो चाहिँ बमको चोइटाले लागेको मात्रै है, दिस इज नट फाइटिङ, एटेकमा गएको होइन, त्यो बसिराख्दा जाँदाखेरि चाहिँ त्यो वेल्स गार्डले मासतिर एटेक भयो, तलतिर चाहिँ त्यो भएको, तर अहिले म त्यही
2: दुश्मनकै
3: मोटर प्लाटुन त्यही मार्सेलो भन्ने चाहिँ तपाईँलाई फोटो देखाउँछु, त्यो रहेछ नि त्यो ठाउँमा, त्यति बेला त्यो दिन गोली पठाउने छ, यस्तो उसले के सुनेछ भने यहाँ गोर्खाली यहाँ माथि छ भने उनीहरूको रेके ग्रुपले भनेछ, अनि उनीहरूले उसले चाहिँ त्यहाँदेखि मोटर खसालेको तिन उनीहरूको ग्रुपले, त्यसको पनि कहानी त्यहाँदेखि गर्दाखेरि माथि खसालेपछि चाहिँ त्यो हाम्रो घाइते भयो नि, अनि फेरि त्यहाँ चाल पाएपछि हाम्रो पार्टीले चाहिँ हाम्रो अर्को गोराको टोलीले चाहिँ त्यो डिस्ट्रोय भएछ, मारेछ
2: उनीहरूलाई,
3: मारेछ कि, हो त्यति बेलाको कहानी अहिले देखाउँछ, उसले चाहिँ गोर्खालीलाई हामी सबै बाँकी राख्दौँ न, सबैलाई हामी डिस्ट्रोय गर्छौँ भन्दै बस्दै, तर त्यही चाहिँ ढ्याम्मै गोल लाग्यो त्यहाँ मऱ्यो, त्यही चाहिँ पर्फर्मेन्स चाहिँ अहिले देखाउँछ अहिले त्यही मार्सेलोले, अनि रुन्छ के भन्दै ऊ मर्यो त भन्ने चिज, म अब यस्तो गएँ के भन्ने कति दुःखको कुरा छ, सबै रुन्छ होइन, रुवाउँछ त्यो मार्सेलले, मेरो नानीहरूले परिवारले यसो भन्दै भन्दा भन्दै मर
1: त्यो चाहिँ पक्का आँसु नै खसाउँछ पर्फर्मेन्समा कि। म पनि दुईचोटि
2: माइन्डफिल्डमा
1: गएको,
3: उसले भन्छ नि लन्डन यस्तो भइहाल्यो मेरो छोराछोरी यस्तो भन्दै यसो भन्दा भन्दा भन्दै ऊ सास गयो होइन, सास गयो हो त्यो जुन चाहिँ हामीलाई खसाल्यो नि त्यति बेलाको त्यो कहानी।
2: तपाईँ त लक्की पो भएको रहेछ त है, डम्बै खसेको भए त होइन।
3: त्यस कारणले त्यो भएपछि त्यो दिन त्यतिकै त्यहाँदेखि हाम्रो भएपछि त्यहाँ त्यो भएन, अनि त्यसको एकछिन पछि चाहिँ टुटु टुटु टुटु टुटु टुटु टुटु
1: बिकुल बज्यो
3: क्या, मलाई छक्क लाग्यो के को बिकुल भन्दाखेरि त्यहाँ त्यो चाहिँ पिसको हो भने क्या,
1: लडाई शान्ति भयो भनेर बिकुल बजेको
2: रहेछ
3: फ्यामिली फोर्सलाई। त्यहाँदेखि पाइप बजाएका ल लडाइँ सकियो अरे भन्दाखेरि त म सरङ्गै मलाई चाहिँ मुटु त्यहाँदेखि खुसी लाग्यो है, अनि मैले बुढिया सम्झेँ त्यहाँदेखि
1: ल नभए त हो सर लडाइँले
2: गर्दैन
3: घर सम्झिनँ मैले। त्यहाँदेखि मैले ल बाँचेँ त भनेको मैले के सम्झेँ पत्मा अब म बाँचेँ अब फेरि सोचेँ एकछिन सोचेँ त्यहाँदेखि पक्कै हो भनेर सम्झ्यो पक्कै हो भन्ने चिज भयो कि। त्यहाँदेखि एकछिन हेलीहरू अब यो कता कता आयो अब सरेन्डर गरेर अरे सबैतिर भयो अरे यस्तो अरे भने पछि चाहिँ हेलीहरू आयो गुड्डु टुटु टुटु अनि त्यो दुश्मनहरू त्यहाँ यतापट्टि डाँडामा थुप्रै दुश्मनहरू थुप्रै थियो त्यहाँदेखि फर्स्ट एड गर्दै थियो के गर्दै थियो होइन हाम्रो टोलीले पनि उनीहरूको टोलीले पनि गर्दै थियो त्यहाँदेखि सकिएको त्यहाँ लडे त्यहाँदेखि के गर्दै थियो त्यस्तो भयो। अनि अर्को कुरा चाहिँ हाम्रो गोर्खालीलाई के सम्म भन्न चाहन्छु भने हाम्रो नेपालीलाई चाहिँ बुझेको छैन, लडाइँको दुश्मन चाहिँ पक्का दुश्मन हो तर उसलाई पक्रिसकेपछि ऊ चाहिँ उसलाई चाहिँ ट्रिट चाहिँ जसरी हाम्रो छ त्यस्तै गर्नुपर्छ, नदेखि त्यहाँ चाहिँ कानुन लाग्छ। त्यसकै कारणले लडाइँमा अब तपाईँलाई एउटा ब्रिगेडियरले अवार्ड दुईपट्टि नै पाएछ होइन, पोखरेल लडेको ब्रिटिसको अवार्ड पाएको दुईपट्टि, अर्जेन्टिनाले पनि दिएछ ब्रिटिसले पनि दियो
2: ह्युमानिटीको
3: त्यो इभन एउटा सिपाहीले भन्छ कोरले हो कुनै सिपाहीले पनि दिएको छ अरे त्यस्तो क्या। त्यस कारणले त्यो यसको
2: दुश्मनलाई पर्खेपछि चाहिँ खानाहरू दिनुभयो त्यो तपाईँले
3: दियौँ हामीले दियौँ होइन, अनि सबै नि सबै उसले नि सिग्नेचर गर्छ त्यो गरेपछि सबै नि। त्यस कारणले हाम्रो पार्टीहरूले दुश्मन भएपछि अर्कै गर्नुपर्छ यस्तो हो होइन। अब म तपाईँहरूलाई के भन्छु भने मैले त्यहाँ तिनजना दुश्मन पक्रेँ नि, अर्जेन्टिनाको मिडियाले के भन्छ तपाईँलाई गोर्खालीहरूलाई कोही अर्जेन्टिनाको मिडियाले भेटेन भने ब्रिटिसले भेटेन भने मिडिया त जज हो नि, ज दुवैपट्टिको जज गर्छ उसले त भने भेटेन भन्छ, भेटेन भने किन तपाईँले चाहिँ बहादुर किन पाउनु भएन भन्छ, अनि मैले के भन्छ बहादुरीको म मतलब छैन मलाई भने मलाई उसलाई बचाउनु चाहिँ बाँच्नु चाहिँ त्यति हो मलाई।
2: तपाईँले मारेको भए सायद बहादुरी पाउनु चाहिँ मार्ने नै कुरा आउँछ नि त होइन, मानवताको हैसियतले चाहिँ त्यो पाउनुभयो गर्दा त्यो हिसाबले उहाँहरूले भनेको होला। हुन्छ साहब, यो हप्ताको कार्यक्रमबाट धेरै धेरै धन्यवाद र नेक्स्ट एपिसोडमा फेरि बाँकी कुराकानी गराउँला है त साहब। थ्याङ्क
3: हुन्छ, थ्याङ्क यू
2: ब्रह्माज दिदीलाई पनि धेरै
1: धन्यवाद भाइ हजुर
2: साहब र दिदीलाई धेरै धेरै धन्यवाद। अनि अर्को हप्ता चाहिँ उहाँले चाहिँ यो माइन्ड फिल को बारेमा हामीले कुराकानी गर्नेछौँ, अनि 34 वर्षपछि उहाँले पक्रेको जुन चाहिँ अवसर हुनुहुन्थ्यो उहाँसँगको भेटको हामी कुराकानी गर्नेछौँ। हस्त, यो हप्ता कार्यक्रमबाट मैले बिदा मागे, नमस्ते।
4: कार्यक्रम छड्के सलाम।

0: जलविद्युतका सुनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पुरै पुरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित 26 जनाको संयुक्त उद्धार टोलीले करिब 150 मिटर भित्र पुगेपछि भिरालो भाग सुरु भएको ठाउँमा सुरुङ पुरै पुरिएको जनाएको छ। सुरुङ पुरिएका कारण टोलीलाई थप अगाडि बढ्न नसकेर फर्किएको छ। अप्पर त्रिशुली एकमा पनि सुरुङ चालिएको छ। नुवाकोट हाकुको अप्पर त्रिशुली एक आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब 160 मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। त्यहाँ पनि सुरुङ चालिएको भेटिएपछि भित्रको खोजी गर्न अवरोध भएको छ। त्रिशुली 3A आयोजनामा पनि सुरुङको मुख टनेल हेड फेला परेको छ। आज 3 स्काभेटरले माटो पन्साएपछि कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरेर पस्ने प्रयास गर्दा होलभित्र अत्यधिक पानी आएपछि टनेलको आउटलेट तर्फबाट खोल्ने काम भएको सेनाले जनाएको छ। त्रिशुली 3B आयोजनाको भने कार्यालय र आवास क्षेत्र पहिचान गरिएको छ। उद्धार टोलीलाई त्यहाँ पुग्ने बाटो बनाउन स्काभेटर लगाइएको छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीको प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण तथा पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ। आज बसेको सर्वदलीय बैठकले प्रदेश पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत र उद्धार परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले विपदका बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ। उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अप्नाए पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनुभयो। यस्तै सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। काँग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको बताउनुभयो। भोटेकोसी बाढीबाट भएको क्षतिका लागि 25,87 करोड रुपियाँ बिमा दावी परेको छ।
1: गएको 15 गतेसम्ममा बाढीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87 करोड 35 लाख बराबरको अनुमानित बिमा दावी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13 अर्ब रुपियाँको अनुमानित बिमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97 करोड रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10 करोड र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88 करोडको दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87 करोड, हिमालयन एभरेस्टमा 45 बिमितले 64 करोड, नेकोमा 66 बिमितले 51 करोड र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24 करोड रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा अन्तर्गत 52 बिमितले 20 अर्ब रुपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बिमा अन्तर्गतको बिमा लेखमा 2,34 करोड रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बिमा अन्तर्गत 1,55 करोड रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
0: भोटेकुसी बाढीपछिको उद्धार र राहत व्यवस्थापनमा राहत कर्मीले नै सरकारमाथि प्रश्न उठाएका छन्। करोड़ौंको सरकारी राहत सहित गैर सरकारी संस्था व्यक्ति र दाताले पठाएका खाद्यान्न लत्ता कपड़ा लगायतका सामग्री नुवाकोटको बट्टा र रसुवा धुन्चेको सैनिक ब्यारेक र अरू गोदाममा थुप्रिँदा पीड़ितहरू भने मारमा परेको उनीहरूको गुनासो छ। राधा फाउन्डेशनकी अध्यक्ष राधा पौडेल, भोटेकुसी बाढी पीड़ित कस्तो अवस्थामा कसरी बस्दैछन्, हजुरको टिमले के भन्यो, हजुरले के देख्नुभयो त्यहाँको समग्र?
2: त्यहाँको अवस्था, आफ्नो मान्छे हराएको बाँचेको छ कि मरेको छ त्यसको जानकारी पाउनको लागि चाहिँ ब्यारेकमा मान्छेहरू, आफन्तहरू जो बाँचेको छ नि, उनीहरू ब्यारेकमा थुपिरहनु भएको अवस्था छ एउटा। अर्को चाहिँ जसले बाँच्नु भयो तर आफ्नो घर बार आफ्नो परिवारहरू गुमाउनु भयो, जुन आशा छैन, त्यस्ता मान्छेहरू चाहिँ होल्डिङ सेन्टरमा भेटिन्छन्। होल्डिङ सेन्टर कुनै एउटा सामुदायिक भवन, स्कुल, कुनै ठाउँमा राखेको सँगसँगै विदुरमा राहत दिने मानिसहरू चाहिँ नजिक पनि भयो, सजिलो पनि भयो, धेरै मान्छेहरू भेटिन्छन्, धेरै सङ्घ संस्थाका मान्छेहरू सरकारले एकद्वार प्रणाली भन्दा भन्दै पनि धेरै भेटिन्छन्, सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ होइन, उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता प्राथमिकता अधिकार नै फरक हुने, तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको, चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ होइन, त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई, विपद व्यवस्थापन समन्वय समिति हुन्छ उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै एजेन्डा बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ होइन।
0: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो, खासमा चाहिएको राहत चाहिँ महिला सुत्केरी वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
2: हो एकदमै, त्यहाँ चाहिँ कतिपय राहत लाने मान्छेहरूले नै त्यो कुरा चाहिँ महसुस गर्नु भएको छैन होइन, खुबै लग्यो भने महिनावारी प्याड लिएर जानु भएको छ, तर महिनावारी प्याड कसरी प्रयोग गर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने, अलिकति शिक्षा पनि दिनुपर्छ के गर्भवती, अहिले गर्भवतीलाई हामीले जसलाई सपोर्ट गरेको गर्भवतीलाई अहिले चाहिँ एकदमै धेरै तनावको कारणले गर्दा उहाँलाई रगत बग्यो भनेर खबर आयो, अब त्यो रगत बग्यो तुरन्तै अस्पताल लानु पर्यो, यतिखेर चाहिँ के अरे कि कुनै संस्थालाई जिम्मा दिन पर्यो जसको त्यसमा एक्सपर्टिज छ र तिमीहरूले यो केसलाई यो एरियामा चाहिँ तिमीहरूले जिम्मा ल्याऊ है भन्नु पर्यो, र सरकारले सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो, होइन भने राज्यले आफैले विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो होइन।
0: जापानकी प्रधानमन्त्री सानाया ताकाइचीले बाढी पछि बेपत्ता आफ्ना 5 नागरिकको खोजी गरिदिन प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गर्नुभएको छ। करिब 10 मिनटको कुराकानीमा प्रधानमन्त्री ताकाइचीले नेपालका बाढी पीड़ितका लागि छिट्टै टेन्ट र ब्ल्याङ्केट लगायतका राहत सामग्री पठाउने जानकारी पनि दिनुभएको छ। आफूले विपद उद्धार टोली पठाउने तयारी गरिरहेको भन्दै उहाँले क्षमताले भ्याएसम्म सबै प्रकारको सहयोग गर्ने वचन दिनुभएको जापानको विदेश मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीड़ितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
3: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार राहत पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
0: अब खबर फटाफट।
1: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौडा 5 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीड़ितको सहयोगमा खर्च, खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 मध्ये 28 र भक्तपुरका 19 मध्ये 6 सम्पर्कमा अरूको खोजी हुँदै भोटेकोसीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी, जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो।
0: लेबर नेता एन्डी बर्नहम प्रधानमन्त्री बनेपछि आज पहिलो पटक हाउस अफ कमन्समा उपस्थित हुन लाग्नु भएको छ। निवर्तमान प्रधानमन्त्री स्वर्गीय स्टारमरले सांसद पदबाट समेत हट्ने घोषणा गरेपछि बर्नहम संसदमा पहिलो पटक उपस्थित हुन लाग्नु भएको हो। बर्नहमले पानी ऊर्जा र यातायातका सार्वजनिक नियन्त्रण बढाउनु पर्ने विषयमा संसदमा बोल्ने अड्कल गरिएको छ। त्यसपछि उहाँले संसदका सांसदका प्रश्नको सामना गर्नुहुनेछ। स्काई न्यूजकी लुसी म्याकडेट आज बिहान मन्त्री परिषद बैठक बसेको डाउनिङ स्ट्रीटमा हुनुहुन्छ।
4: Well, of course, Andy Burnham has been Prime Minister for about 6 weeks, but when he came into office, when he walked through the doors of Number 10, he was somewhat protected, I suppose, by the fact that MPs were about to go on their summer break back to their constituencies. That gave the Prime Minister the space to go on this summer tour. He's visited parts of the country. He has spoken a lot about the cost of living. Number 10 says that he's been hearing from voters about what's important to them. Today, for the first time...
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुलकर्म रेडियो हो।

उदित नारायण झा र आदित्य नारायण झाले गाउनु भएको गीत हामीले सुनिरहेका थियौँ। यो गाउँको ठिटोमा यही गीत सँगसँगै अब भने हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौँ। आउनुहोस् अब भने हामी केही सूचनाहरू राख्दै कार्यक्रमलाई हामी अघि बढाउँ र यसै क्रममा हामीले प्राप्त गरेका धेरै धेरै सूचनाहरू छन्, तपाईँहरूले पनि सुन्दै आइरहनु भएको छ र ती सूचनाहरूमध्ये धेरै सूचनाहरू तपाईँहरूको लागि पनि हुनसक्छ र वान अर्जरका लेडिजहरूको 30 पार्टी हुन गइरहेको छ शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर्जन मोड ब्यारेक्समा हुन गइरहेको छ। दिदीबहिनीहरू तपाईँहरू वान अर्जरका सम्पूर्ण दिदीबहिनीहरूले सुन्दै पनि हुनुहुन्छ होला, तपाईँहरूको भाइबर ग्रुपमा पनि यो सूचना तपाईँहरूले थाहा पाइसक्नु भएको छ। अनि त्यसै गरी धरान समाज युकेले पनि धरानी भेला आयोजना गरेको छ 5 सेप्टेम्बरको दिनमा, शनिबार 5 सेप्टेम्बरको दिनमा बिहानको 11:30 बजेदेखि रातको 10 बजेसम्म स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। यसमा फुड एन्ड ड्रिङ्क, तम्बोला, राफल ड्र, होइन, लाइभ म्युजिक, डान्सहरू रहनेछन्, इन्जोय गर्नुहोला। अनि त्यसै गरी 7GR को पनि अर्को एक कार्यक्रम छ, हामी केही समयपछि 7GR को एक्टिभिटिजहरू के हुँदैछ त त्यो विषयमा पनि हामी चर्चा गर्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु साली मन पर्यो।

0: BFBS Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: BFBS गोर्खा रेडियो।

शिशिर योगीले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। समय दिनको 3:29 गएको छ। आउनुहोस् अब महान खेलाडीको अन्तर्राष्ट्रिय करियरबाट स्वर्णिम विदाई भएको एक सुखद समाचार म तपाईँलाई सुनाउन चाहन्छु। सायद यहाँहरूमध्ये धेरैले पनि यो कुराहरू मनन गरिसक्नु भएको छ, बुझिसक्नु भएको छ, होइन, र थाहा पाइसक्नु भएको छ भन्दा पनि फरक पर्दैन। तपाईँहरूलाई एउटा कुरा थाहा छ नि, होइन, सन् 2016 त्यो समयमा फुटबल प्रेमीहरूको मनमा एउटा भनौँ न तिखो काँडा जस्तै भिजेको हुनुपर्छ। न्यू जर्सी लगाएको मेट लाइफ स्टेडियमको कोपा अमेरिका सेन्टेनारियोको फाइनल ट्राइबेकरमा, भनौँ न यो फाइनल म्याचको ट्राइबेकरमा चिलीसँग पराजित भएपछि निलो र सेतो स्ट्राइप जर्सीमा सजिएका एक युवक मैदानमा एकदमै निहुरिएका थिए, यङ प्लेयर, होइन, जिन्दगीले जसलाई फुटबलको प्राय बनायो, होइन, उनी फुटबल भन्न बित्तिकै लियोनल मेस्सीको नाम आउँछ र यसैले पनि फुटबलको प्राय बनायो उनलाई। र तिनै लियोनल मेस्सीका आँसु केवल एउटा हारको निराशा थिएन, यो त आफ्नो काँधमा थुपारिएको असीमित दबावको बोझ थियो। जिन्दगीमा कुनै पल म पनि यो टाइटल चुम्नेछु अथवा यो ट्रफी उचाल्नेछु भनेर सोचेका थिए होलान् जस्तो लाग्छ, होइन। मेरो लागि राष्ट्रिय टोलीको यात्रा यहीँ सकियो। खेलपछि भावुक बनेका मेस्सीले सन्यास घोषणा गर्दा अहिले स्तब्ध भएको छ, होइन, तपाईँहरूलाई थाहा छँदैछ। र हजारौँ समर्थकहरू छाता ओढेर उत्रिए र उनीहरूले नजाऊ अथवा सन्यास नलिऊ भनिरहेको पनि तपाईँले देख्न सक्नुहुन्छ। र तिनै मेस्सीले सन्यास फिर्ताको निर्णय लिएर फेरि यात्रा सुरु गरे भने के हुन्छ होला? ओके, र अहिले भने उनको विषयमा सबैले भनिरहेका छन् मेस्सी फेरि फर्क, होइन, यति भनिरहँदा पनि अब उनी फेरि ठिकै छ म फेरि आउन सक्छु भनेर आए भने के हुन्छ होला? ओके, एनिवे श्रोता, र लियोनल मेस्सीको विषयमा हामीले कुराकानी गरिरहेका छौँ। लियोनल मेस्सी उनले धेरै कुराहरू, जस्तो कि कतार वर्ल्ड कप अघि पनि एउटा प्रश्न उठ्थ्यो कि के वर्ल्ड कप पछि मेस्सी फेरि पुनर्गमन हुन्छन् अथवा उनले सन्यास लिन्छन् आदि इत्यादि कुराहरू छँदै थियो। र पनि अहिले आएर तपाईँहरूले वर्ल्ड कप हेर्नुभयो, होइन, वर्ल्ड कप मेस्सीले अर्जेन्टिनाको लागि 207 खेल खेलेका छन् र 125 गोल गरे र हिस्ट्रीमै सर्वाधिक खेल खेल्ने तथा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। तर उनको वास्तविक विरासत त्यो होइन, उनले अर्जेन्टिनालाई वर्ल्ड कप अनि त्यस्तै गरी दुईवटा त कोपा अमेरिका अनि फिनालिसामा र एउटा पुस्तालाई विश्वास दिएर हार अन्तिम सत्य होइन। कहिलेकाहीँ सबैभन्दा ठुलो जित त्यहीँबाट पनि त्यही हारबाट पनि जन्मिन्छ भन्ने कुरा पनि सिकाएका छन्। जिन्दगीमा कहिलेकाहीँ हार हुन्छ तर त्यो नै अन्त्य होइन भन्ने कुरा पनि उनले सिकाएका छन्, होइन, उनको जिन्दगीको उतार चढाव हेर्दा त्यो पनि फिल हुन्छ तपाईँहरूलाई। र यदि उनको कुराहरू, होइन, जन अब कतारको स्वर्णिम ट्रफी र सन् 2026 अन्तिम वर्ल्ड कप यात्राले नै मेस्सीको कथालाई केवल एउटा खेलाडीको सफलतामा सीमित राखेन, यसलाई एउटा धैर्य गर्ने शक्ति, सङ्घर्ष अनि जिन्दगीमा पुनरुत्थानको सबैभन्दा महान एउटा महाकाव्य नै बनाइदियो भन्दा पनि फरक पर्दैन। ओके, जिन्दगीको उतार चढावमा उनको भनौँ न उनले धेरै पटक जर्सी फुकालेका छन् मेस्सीले, होइन, र कतिपय अवस्थामा उनले विश्वकप चुम्दै अमर बनेका कथाहरू छन् भने कहिलेकाहीँ कुनै कुनै खेलमा उनी हार मानेर पनि त्यसो गरेका छन्। र पनि मेस्सीको यो फुटबल अत्यन्तै संसारभरि उनी जे जस्तो भए पनि उनले खेल्ने तरिका, उनको डिसिप्लिन, उनको धैर्य अनि उनको स्टाइल, होइन, वा म्याजिक छ, म्याजिक भन्दा पनि फरक पर्दैन। एनिवाइज श्रोता, यो प्रसङ्गलाई यहीँ रोकेर आउनुहोस् अब भने म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु। अहिलेको लागि भने म तपाईँलाई सुनाउँछु यो गीत।
यो गीत सुनेर इन्जोय गर्नुहोला।

0: यो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्छु।

हजुर, तिमीलाई भुल्दा म एक्लो भएछु, तिमीलाई सम्झे तिमी साथ आयौ, मिठो गीत। नारायण गोपालको सर्वोत्तम प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। र त्यसभन्दा अगाडि भने हामीले लियोनल मेस्सीको यो इन्टरनेसनल फुटबलबाट उहाँले रिटायर हुनुभएको विषयमा हामीले सुनिरहेका थियौँ। श्रोता, लियोनल मेस्सी रिटायर हुनुभएको छ इन्टरनेसनल फुटबलबाट, र उहाँको विषयमा मैले अघि पनि भनेको थिएँ, यो वर्ष सन् 2026 वर्ल्ड कप फाइनल जुलाईमा भएको थियो, होइन। र 39 वर्षीय लियोनल मेस्सीले 207 आफ्नो कन्ट्रीको लागि 207 गोल गरेका छन्। सेकेन्ड मोस्ट भन्नुपर्छ मेन्सको इन्टरनेसनल फुटबलर स्कोरिङ 125। ओके, उहाँको यो 2 decadesसम्मको लागि पनि मानिसहरूले सम्झिरहेका छन् उनलाई एकदमै, है। र लियोनल मेस्सीको बारेमा चर्चा गरिरहेका थियौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को सूचना राख्न चाहन्छु। 7GR को भनौँ न 7th गोर्खा राइफलको युके मेमोरियल अनावरण कार्यक्रम हुन गइरहेको छ शनिबार 10 अक्टोबरको दिनमा बेलुकी 4 बजेदेखि 8 बजेसम्म सेन्ट पल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ। त्यहाँ करिब करिब 250-300 7GR का सदस्यहरूको सहभागिता रहनेछ। विशेष गरेर यो स्मारक 7GR को वीर सैनिकहरूले दिएको बलिदान योगदान, होइन, अनि उहाँहरूको गौरवशाली हिस्ट्रीको लागि पनि सम्मान साथ सम्झना हुनेछ। ओके, यस विषयमा थप जानकारीको लागि नवीन शिवा अथवा ज्ञान लिम्बुज्यूलाई यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 0786516482, नवीन शिवा अनि ज्ञान लिम्बुज्यूको सम्पर्क टेलिफोन नम्बर 0788770730208।

बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। तपाईँहरूले आजको दिवाकुशली कार्यक्रममा मलाई साथ दिनुभयो र तपाईँ हाम्रो यो बसाइमा हामीले मिठा मिठा गीतहरू पनि सुन्यौँ र यहाँहरूलाई ती गीतहरू सुनेर एकदमै रमाइलो पनि महसुस भयो होला भन्ने मैले अपेक्षा गरेको छु। र भोलि बिहान भने हामी काठमाडौँको सौगातमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हौस् त आदरणीय श्रोता, तपाईँहरूको साथमा अर्को एउटा मिठो गीत सुनाउँदै आजको दिवाकुशली कार्यक्रमबाट म पनि छुटिन्छु र बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्न सक्नुहुनेछ अबको केही समयपछि। अनि त्यस लगत्तै भने तपाईँहरूले साँझको कार्यक्रम गोधुलीमा सहकर्मी साथी योगराज राईजीलाई सुन्नुहोला, उहाँ बाँकी प्रसङ्गहरू लिएर आउनुहुनेछ। हवस् त म बिदा चाहन्छु। नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डिएनए नमुना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको रेलको अस्पतालमा त्यो कामहरू सुरु भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौतीबारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1,000 नाघेको अधिकारीहरूले बताएका छन्। 3,900 भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मङ्गलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरुङ। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी कियेभ र आसपासका क्षेत्रमाथि रुसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। कियेभमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रुसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना 19 आए यता लडाकुहरू विरुद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लडाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एसपिरिएका अनुसार कारवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलोपटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चिनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जाभन्दा बढी छ। यो वर्षको पहिलो 7 चिनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चिनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढीमा ज्यान गुमाएका 1,000 धेरैको शव फेला परेको र 4,500 खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टीसहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिएजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिएहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य सङ्घ संस्थालाई बेवास्ता गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले सुरुका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा। र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए पनि हामी रेस्क्यू एफर्टमा हामी सुरक्षा कर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डिएनए नमुना सङ्कलन गर्न सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरीको अस्पतालमा त्यो कामहरू सुरु भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सङ्कलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डिएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढाउँछ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डिएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4,606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने,
4: सबभन्दा ठुलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भरिदिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौँ, 5 चट्टान फोर्दैछौँ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो भने त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन। त्यस कारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा लेदो र गेग्रानलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौतीबारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ, किनभने टावर हाउस केही पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुनु? सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन। सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ। त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
5: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ, चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन, भने बाँच्न सक्ने सम्भावना रहन्छ।
5: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय, चिनियाँ र कोरियन पनि आएको भन्ने बुझिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्क्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलिक ढिलो भएको हो। छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने तिर लाग्नुपर्छ।
5: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन। यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन, डोक्स कसरी डिजाइन गर्ने, होइन, त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ। पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो, होइन, हाम्रो छ, तर अब जनरली मान्छेहरू बस्न खोज्छन्। त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउने यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
5: यसलाई पुनर्स्थापना गर्न, पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन। एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम प्रसङ्ग, रसुवा बाढीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सडक पूर्ण रूपमा भाँसिँदा त्यो अवरुद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ।
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

कसको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो। अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

हजुर, मिठो गीत सुनिता थेगिमले गाउनुभएको गीत हामीले सुन्दै थियौँ। शब्द र सङ्गीत चाहिँ जिभ्याङ राईले गाउनुभएको गीत हो। उहाँले निकै राम्रो राम्रो गीतहरू चाहिँ कम्पोज गरिराख्नु भएको छ। 4:24 गइसकेको छ, आरामै हुनुहुन्छ होला होइन? बिएबिएस गोर्खा रेडियोको कार्यक्रमहरू सुनेर यसो इन्जोय पनि गर्दै हुनुहुन्छ होला। अब आजभोलि त जस इन्जोय गर्ने इन्टरटेन गर्ने विभिन्न माध्यमहरू छ, तैपनि हाम्रो चाहिँ जस लिसनर्सहरू हुनुहुन्छ थुप्रै थुप्रै बाहिरतिर जाँदा हामी पनि रेडियो सुन्छौँ नि 24/7 भनेर भन्नुहुन्छ, एकदमै खुसी लाग्छ। थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। म योगराज राई गोधोली कार्यक्रमको साथमा उपस्थित भएको छु। आजबाट चाहिँ ब्रान्ड न्यू चाहिँ अब महिनामा प्रवेश गरेको छौँ। 1 सेप्टेम्बर आज चाहिँ ट्युसडे हो आदरणीय श्रोताहरू। तत्अनुसार 2083 आज मंगलबार भदौ महिनाको 16 कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ र नेपालतिरको खबरहरू तपाईँले सुनिराख्नु भएको छ। बिएबिएसको न्युजमा पनि तपाईँहरूले अनि विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ र कति तपाईँहरूले राहत पनि अब दिइसक्नुभयो होला, कति उठाउँदै हुनुहुन्छ होला। र यति बेला हो अब जस हामीले सहयोग गर्नुपर्ने, एकअर्कामा हेल्प गर्नुपर्ने, देशलाई सम्झिनुपर्ने होइन। र हाम्रो नेपालीमा दुःख पर्दा चाहिँ एउटा युनाइट हुने चाहिँ एकदमै त्यो राम्रो हाम्रो रगतमै छ कि। अरू बेला जस्तो भए पनि जब कसैलाई दुःख पर्छ भने हामी एकजुट हुन्छौँ, त्यो चाहिँ नेपालीको एउटा पहिचान हो जस्तो पनि मलाई लाग्छ। हजुर, दिन शुभ रहोस् भन्न चाहन्छु। आज सोनकिलेमा पनि मौसम ठिकै छ, घाम पनि लागिरहेको छ, अलिकति हावा पनि चलिरहेको छ, त्यसले गर्दा शीतल पनि भइरहेको अवस्था छ भन्न चाहन्छु। आज चाहिँ 5:28 जाँदा 1RJR B कम्पनीको चाहिँ उहाँहरूको ब्याटल अनर भएको थियो सारिवे, र यो चाहिँ हिजो उहाँहरूले बनाउनु भयो र फोटो अरू भिडियो तपाईँले फेसबुक पेजमा हेर्नु भयो होला, र कसरी मनाउनु भयो र छोटो कुरा कहानी छ त्यो तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ 5:28 जाँदा। त्यसपछि 6 समाचारपछि एउटा गीत, र त्यसपछि नेपाली मेला 2026 सम्पन्न भइसकेको छ र यो चाहिँ अब तमिदी युकेले आयोजना गर्ने गर्छ र कोलाबोरेसन विथ नेपाली एम्बासी होइन। यसपटक एकदमै सफल भयो, धेरै मान्छेहरू आउनुभयो। यसपटक टु बी अनेस्ट अलिकति शीतल पनि थियो, अलिकति हावा पनि चलेको, बिचमा अलिकति पानी पऱ्यो, नत्र भने पर्फेक्ट वेदर हो। अब यो वेदर चाहिँ गोर्खा कप र नेपाली मेलामा चाहिँ वेदर राम्रो भन्ने मान्छेहरू अथवा हामी धेरै जाने गर्छौँ, एकदमै रमाइलो एउटा उत्सव जस्तो पनि हो, गर्दा त्यहाँ रेकर्ड गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। हाम्रो चाहिँ प्रमुख अतिथिज्यू अनि प्रेसिडेन्टज्यूले के भन्नुभयो, अनि हाम्रो चाहिँ राजसभाकी प्रतिनिधि सभाको चाहिँ सदस्य हुनुहुन्छ हाम्रो चाहिँ इन्दिरा राणा मगरज्यू, र उहाँको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ है त। र उहाँ निकै अब जस इमोसनल अब भावुक मुद्रामा उहाँले बोल्नुभएको थियो। निम्स भाइको पनि उहाँले प्रशंसा गर्नुभयो। 2017 उहाँले सँगै स्टेज सेयर गर्नुभएको रहेछ, त्यो कुरा पनि उहाँले उठाउनु भएको छ। र भोलि चाहिँ उहाँसँग गरेको अन्तर्वार्ता छ, भोलि 5 समाचारपछि प्रस्तुत गर्नेछौँ। त्यति बेला हाम्रो चाहिँ सभासदज्यूसँग गरेको, सांसदज्यूसँग गरेको कुराकानी भोलिको कार्यक्रममा सुन्ने प्रयास गर्नु होला, त्यो पनि जानकारी गर्न चाहन्छु। 6 समाचारपछि 2 पार्ट्समा तपाईँहरूले सुन्न सक्नुहुनेछ। यिनै छन् आदरणीय श्रोताहरू आजको चाहिँ हाइलाइट्सहरू। अब मेलिना राई र श्री विजय अधिकारीले गाउनुभएको गीत सुनौ, तपाईँहरूको पनि कसका गीतहरू छन् भने यसो जानकारी गराउनु होला है त। अनि आज के गर्दै हुनुहुन्छ, अब बिस्तारै किचनतिर पस्ने समय तपाईँहरूको भयो होला, ठिकै पकाउँदै हुनुहुन्छ

हजुर, मेलिना राई र श्री विजय अधिकारीले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। श्री विजय अधिकारीको कम्पोजमा हामीले यो गीत सुन्यौँ र यो बिचमा चाहिँ हाम्रो थानाप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ, उहाँले पनि सुनिराख्नु भएको छ, हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ र मेरै लिस्टमा भएको कुनै पनि गीत भन्नुभएको छ। अब नेक्स्ट जुन गीत बज्दैछ त्यो चाहिँ हजुरको लागि पनि है त, यो चाहिँ राज सामी र लक्ष्मी पौडेलज्यूले गाउनुभएको यो गीत दाईलाई कस्तो लाग्छ? हुन त तपाईँको आफ्नै अभिरुचि गीत छ भने पनि यसो टाइम छ, भ्याकेन्सी छ, तपाईँले अनुरोध गर्न सक्नुहुन्छ है त दाई। अरू श्रोताले पनि गीतहरू सुन्न चाहनु हुन्छ भने वाइ नट राइसो तपाईँले चाहिँ अनुरोध गर्न सक्नुहुन्छ। बेजिङ स्ट्रोक नेपालीज कम्युनिटी युकेको लेडिजहरूको तिज सेलिब्रेसन हुँदैछ 5 सेप्टेम्बरको दिन, यो आउँदो शनिबारको दिन हो, 4 बजेबाट 10 बजेसम्म कार्यक्रम हुँदैछ है त। र एन्ट्री फी चाहिँ 20 पाउन्ड र भेन्यु चाहिँ कार्निभल हल काउन्सिल रोड बेजिङ स्ट्रोकमा हुँदैछ, रोमियो गल्फ 21 3D हेसमा डेल्टा होटेलमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। कन्ट्याक्ट पर्सन हाम्रो ध्रुव गुरुङज्यू हुनुहुन्छ, उहाँलाई 07500 83 8058 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ। अर्को धराने भेला हुँदैछ है त, र यो भेला चाहिँ आउँदो शनिबारको दिन हो, फेल्थाममा प्रत्येक वर्ष त्यहीँ गर्नुहुन्छ, स्प्रिङ वेस्ट एकाडेमी, 11:30 बजेबाट 10 बजेसम्मको कार्यक्रम रहेको छ। धराने भेला जो जो जाँदै हुनुहुन्छ त्यो दिन भेटाउँला, र त्यो दिन दुईवटा इभेन्ट छ, त्यही एरियामा चाहिँ एउटा हाम्रो भान्जाको विवाह पनि हुँदैछ, त्यसले गर्दा दुईवटै इभेन्ट चाहिँ कभर गर्ने जोस त्यो दिन चाहिँ जोस अब इच्छा छ, गर्दा जो जो आउनुहुन्छ त्यो दिन भेटाउँला है त। हजुर, आज 5:28 जाँदा चाहिँ 100B कम्पनीको साडी वेडे बेटल अनर भएको थियो, र चाहिँ फर्स्ट वर्ल्ड ताका चाहिँ जोस हाम्रो गोर्खालीहरूको त्यहाँ सहभागिता थियो, र यो बेटल अनर मनाउनु भएको थियो हिजोको दिनमा गार्ड रुममा, र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। अनि 6 बजेको समाचारपछि पनि 2 पार्ट्समा नेपाली मेलामा रेकर्ड गरेको कुराकानीहरू तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। हाम्रो प्रमुख अतिथिज्यू हुनुहुन्छ, र उहाँ चाहिँ कार्यवाहक राजदूत विपिन दुवाडीज्यू हुनुहुन्छ। स्टिल थुप्रै देशमा चाहिँ राजदूतहरू नियुक्ति भएको छैन, अनि हाम्रो चाहिँ तमुदी युकेको अध्यक्ष हाम्रो जुम्काज्यू गुरुङ दाजु, अनि चाहिँ प्रतिनिधि सभाको चाहिँ जो सदस्य हुनुहुन्छ हाम्रो चाहिँ इन्दिरा राणा मगरज्यू, र उहाँ पनि हाम्रो न्युज पूर्जा भाइको यो फिनरलमा आउनुभएको थियो, र भोलि चाहिँ उहाँको यहाँको चाहिँ नेताहरूसँग भेट हुँदै रहेछ, र जस त्यो कार्यक्रम चाहिँ छ, जस पार्लियामेन्ट जानेछ भन्दै हुनुहुन्थ्यो, र उहाँसँग गरेको कुराकानी चाहिँ भोलि तपाईँहरूले सुन्न सक्नुहुन्छ 5 बजेको समाचारपछि 2 पार्ट्समा है त। अब उहाँ चाहिँ भोलि पर्सि चाहिँ फेरि नेपालतिर फर्काँदै हुनुहुन्छ। हजुर, यति भन्दै ल दाई, हजुरको चाहिँ गीत है त मेरै लिस्टमा भन्नुभएको छ, यो गीत मनपर्छ कि पर्दैन, परेन भने फेरि अर्को गीत पनि मगाउन सक्नुहुन्छ है त, तपाईँ फिर्सदिँदा हुनुहुन्छ भने।

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउ।

हजुर दिपेश ईश्वरले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। स्लो अनि मिठो गीत थियो। साँझको भर्खर सुन्दा ठिकै पनि हुन्छ होला, तपाईँले पनि इन्जोय गर्दै हुनुहुन्छ होला। आफ्नो रिक्वेस्टको गीतहरू सुन्न चाहनुहुन्छ भने प्लिज मलाई जानकारी गर्नुहोला। कल पनि गर्न सक्नुहुन्छ, मलाई इमेल गर्न सक्नुहुन्छ yograj.rai@bbs.com अथवा bbsgorkha@bbs.com पनि तपाईँले इमेल गर्न चाहिँ सक्नुहुन्छ। यता नीता कोइराई बहिनी हुनुहुन्छ र उहाँ के लेख्नुहुन्छ, नमस्ते हजुरहरूमा सबैलाई मिस गर्दैछु, म हराएको छैन, यस्तै चाहिँ भइरहेको छ अनि टाइम वेदर अनि देश दुखेको अवस्थामा, त्यसैले हजुर म माफ माग्दै सम्झेको छु है भनेर भन्नुभएको छ। धेरै पछि माफ दिनुहोस् है, प्लिज भुलेको छैन है हजुर भनेर। उहाँले नेपाल जानुभएको जस्तो मलाई लाग्यो र एनिवे जस नेपालमा जा चाहिँ अब आफ्नो जाँदा आफ्नो धेरै काम हुन्छ, भेटघाट धेरै हुन्छ, अब अहिले फेरि देशको अवस्था पनि त्यस्तै छ, गर्दा कति बस्नुहुन्छ, राम्रो चाहिँ समय बिताएर आउनुहोला भन्न चाहिँ चाहन्छु। एनिवे दुई शब्द लेख्नुभयो बहिनी, धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त। र जस गाउँतिर पनि जाँदै हुनुहुन्छ कि अब काठमाडौँतिरै बस्नुहुन्छ, र एनिवे जस अब लभली टाइम भन्न चाहिँ चाहन्छु है त। केही दिन अगाडि W2 हाम्रो सुमन शेर्पा भाइ हुनुहुन्छ र उहाँसँग मैले कुराकानी गरेको थिएँ। खुकुरी गल्फ च्याम्पियनसिप पहिलोपल्ट चाहिँ उहाँले आयोजना गर्नुभएको हो र गत 29 अगस्तको दिन सफलतापूर्वक सम्पन्न भएछ र उहाँले राम्रो लिफलेट पठाइदिनु भएको रहेछ, हामीले फेसबुक पेजमा पनि राखेका छौँ। अहिले अब यो हाम्रो गोर्खाली दाजुभाइ नेपाली दाजुभाइहरूले पनि यो भनौँ न गल्फमा एकदमै राम्रो गरिराख्नु भएको रहेछ, खुसी पनि लाग्छ। एनिवे

Keep it up भन्ने चाहिँ जान्छु है त र त्यो नतिजा यस प्रकारको छ टिम च्याम्पियनसिप £2000 थियो र क्यास प्राइज र त्यसमा चाहिँ टिम सनसाइनले जित्नु भएको रहेछ बधाई छ अनि टिम रनर अपमा चाहिँ इन्टेक 24का चाहिँ मेम्बर्सहरूले जित्नु भएको छ £1000 उहाँले क्यास प्राइज पाउनु भएको छ भने टिम थर्ड प्लेसमा चाहिँ इचिङ क्रकले जित्नु भएको छ है £500 उहाँले जित्नु भएको छ को को टिममा हुनुहुन्थ्यो यहाँ नाम पनि उहाँले लेखेर पठाउनु भएको रहेछ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त अनि ग्रस रिजल्टहरूमा चाहिँ ग्रस विनर चाहिँ देव कुमार राई हुनुहुन्छ र जस उहाँले £300 अनि ग्रस रनर अपमा चाहिँ देव राणा हुनुहुन्छ अनि ग्रस थर्डमा चाहिँ जिता थापा हुनुहुन्छ भने नेटतर्फ चाहिँ नेट विनर रमेश लिम्बू हुनुहुन्छ £200 अनि नेट रनर अप चाहिँ आश गुरुङ £150 नेट थर्डमा चाहिँ £100 पाउनु भएको छ हाम्रो वीरबहादुर लिम्बूज्यूले सबै सबैलाई बधाई दिन चाहन्छु अनि लङ्गेस्ट ड्राइभमा चाहिँ £50 चाहिँ थियो दुईजना जित्नु भएको रहेछ होइन एकजना जित्नु भएको छ आशिष गुरुङले अनि नेरेस्ट टु द पिनमा चाहिँ याम गुरुङज्यू हुनुहुन्छ उहाँले £50 जित्नुभयो र यसपटक चाहिँ यो होल इन वान विनर चाहिँ त्यहाँ £1000 राख्नुभएको थियो त्यो कसैले जित्न सक्नु भएन र यो निकै साह्रै कुरा पनि हो अब कतिपय एउटा चाहिँ लक्की पनि हुनुपर्छ अनि आफ्नो दिन पनि हुनुपर्दछ है त हजुर हाम्रो कृष्ण गुरुङ दाजु हुनुहुन्छ र उहाँले लामो समयबाट योगराज भाइ म पनि सुन्दैछु है भनेर भन्नुभएको छ निकै टाइम हराउनु भयो आरामै हुनुहुन्छ होला एनिवे जस हेलो भन्नुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त हजुर अब भने गोविन्द लिम्बू र बबिना किराँतीले गाउनुभएको यो गीत म गोविन्द लिम्बूकै शब्द सङ्गीतमा सुनाउन चाहन्छु इन्जोय गर्नु होला है त

हजुर, गोविन्द लिम्बु र बबिता किराँतीजीले गाउनुभएको यो गीत हामीले सुन्यौँ र तपाईँहरूले इन्जोय पनि गर्नुभयो होला। यो बिचमा आशपोर्ट है बेलायतबाट मिनी कालेको टेराई बहिनीले यहाँ टेक्स्ट पठाउनु भएको रहेछ, अलिक दुःखको कुरा यहाँ सेयर गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ, नमस्कार दाई, हजुरलाई स्वागत छ भन्नुभएको छ। हजुरको गोधुलीमा छुट्टीपछि आज पहिलो दिनमा दाई, आज मेरो सानिमाको छोरा हाम्रो भाइ अमर बराइलीको 45 वर्षमा निधन भयो। भाइको आत्माले शान्ति पाओस्, साथै हामी दिदी भाइको नाता सधैँ जुनी जुनी माया सबै परिवारलाई सहन सक्ने शक्ति मिलोस् भन्दै हजुरको नै रोजाइमा एउटा गीत बजाइदिनु हुन अनुरोध गरेँ भनेर बहिनीले दुःखको कुरा पनि यहाँ सेयर गर्नुभएको रहेछ। उहाँको सानिमाको छोरा हुनुहुँदो रहेछ, 45 वर्षमा उहाँको निधन भएको कुरा यहाँ सेयर गर्नुभएको छ अमर बराइली, र कहिले भित्नु भएको त्यो कुरा थाहा भएन। एनिवे जोस् बहिनी, थ्याङ्क यू भेरी मच, र यो गीत मैले डेफिनेट एउटा गीत म सुनाउनेछु र उहाँलाई पनि र अनि उहाँको परिवारलाई पनि जस धैर्य धारण गर्ने शक्ति प्रदान मिलोस् अनि उहाँको आत्माले शान्ति पाओस्, त्यही नै भन्न चाहिँ चाहन्छु है त। निताको इराई बहिनीले पनि नेपालबाट एउटा गीत मगाउनु भएको छ, अनि तारा लिम्बु दिदी धेरै लामो समयबाट त हराउनु भएको थियो, फेरि आज मलाई टेक्स्ट गर्नुभएको छ र यहाँ पढेर केही छ भने म सुनाउनेछु है त। अहिलेलाई भने मिनी कालीकोटे बहिनीको लागि रिमा गुरुङले गाउनु भएको यो गीत राख्न चाहन्छु। पम्फा बहिनी हाम्रै नम्बरनी हुनुहुन्छ र उहाँले लेख्नुभएको गीत हो राजकुमार बगरको सङ्गीतमा। यही गीत नै मेरो ठक्कै माइन्डमा पनि आयो, त्यसले गर्दा मिनी बहिनीको लागि आज यही गीत राख्न चाहन्छु। उहाँको चाहिँ भाइ अमर बैलालीको लागि 45 वर्ष भनेको एकदमै क्वाइट यङ हो, तर के गर्ने, अब मान्छेको तिनवटा लगन हुन्छ भन्छन्, जन्म, मृत्यु अनि विवाह, जुन चाहिँ अब हाम्रो जन्मेपछि चाहिँ हामी मृत्यु लिएर आएका छौँ, त्यो ध्रुव सत्य हो। अनि अब विवाह त गर्नै पर्छ होइन, तर कतिले गरिन्छ कतिले गरिँदैन त्यो आफ्नो आफ्नो हो, तर मेजोरिटीमा नै विवाह गरिन्छ, त्यो चाहिँ अब हामीले लेखेर ल्याएको हुन्छ भनेर पनि भनिन्छ, त्यो सही कुरा पनि हो भन्दै हाम्रो अमर बराइलीज्यूको लागि उहाँको आत्माले शान्ति पाओस् भन्दै यो गीत सुनाऊ। अब यस्तो गीत सुनाउन नपरोस् भन्ने हो, सुन्न नपरोस् भन्ने हो, तर के गर्ने, जन्मेपछि मृत्यु शाश्वत छ।

0: का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोड भन्दा बढी सहयोग गरेका छन्। विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका छन्। बेथान्चो गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 35 लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद कोषबाट 15 लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट 20 लाख उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो। रसुवाबाडीमा बेथान्चोका 3 जना अझै सम्पर्कविहीन छन्। यसै गरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट संकलन भएको रकममा थप गरी 30 लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो। बनेपा नगरपालिकाले 15 लाख, पाँचखाल र धुलीखेल नगरपालिका, रोशी र चौरी देउराली गाउँपालिकाले 10 लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यसैबीच नेपाली काँग्रेस काभ्रेले केन्द्रीय समिति मार्फत 17,66,000 बुझाएको छ। यस्तै सामुदायिक सहकारी पनौतीले 5 लाख, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले 5 लाख दिने निर्णय गरेका छन्। भोटेकोशी बाढीमा काभ्रेका 39 जना नागरिक अझै सम्पर्कविहीन भएको जानकारी जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीन मध्ये 8 जना परिवारको सम्पर्कमा आइसकेका छन्। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका मध्ये 324 जना विदेशी नागरिक रहेको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन झन्नै 4,000 मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका छन्। सुरुङमा फँसेकाहरूको भारत र चीनबाट आएका 2 टोली परिचालन गरी उद्धार भइरहेको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमी र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयो। भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या 1,000 नाघिसकेको छ। भोटेकोशी बाढीबाट भएको क्षतिका लागि 25,87,00,000 रुपियाँ बिमा दावी परेको छ।
1: गएको 15 गतेसम्ममा बाढीले पुगेको क्षतिका लागि 15 इन्सुरेन्स कम्पनीमा 25,87,35,00,000 बराबरको अनुमानित बिमा दावी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको हो। सबभन्दा बढी ओरिएन्टल इन्सुरेन्स कम्पनीमा 8 बिमितले 13,00,000,000 रुपियाँको अनुमानित बिमा रकम दावी गरेका छन्। त्यस्तै युनाइटेड अजोर्डमा 38 बिमितले 4,97,00,000,000 रुपियाँ, सानीमा जीआईसीमा 102 बिमितले 2,10,00,000,000 र सिद्धार्थ प्रिमियरमा 67 बिमितले 1,88,00,000,000 दावी गरेका छन्। शिखरमा 127 बिमितको 1,87,00,000,000, हिमालयन एभरेस्टमा 45 बिमितले 64,00,000,000, नेकोमा 66 बिमितले 51,00,000,000 र सगरमाथा लुम्बिनीमा 32 बिमितले 24,00,00,000 रुपियाँ प्रारम्भिक दावी गरेका छन्। प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा अन्तर्गत 52 बिमितले 20,00,00,000 रुपियाँ भन्दा बढी र 113 बिमितले सम्पत्ति बिमा अन्तर्गतको बिमा लेखमा 2,34,00,00,000 रुपियाँ दावी गरेका छन्। त्यस्तै 313 बिमितले मोटर बिमा अन्तर्गत 1,55,00,00,000 रुपियाँ अनुमानित दावी गरेको प्राधिकरणले जनाएको छ।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीडितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
2: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ, प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठनभन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर शम्भुलाई गाउनुभएको यो मिठो लोकगीतबाट हामीले कार्यक्रमको दोस्रो चरणको चाहिँ कार्यक्रम सुरु गऱ्यौँ। यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु। 5:09 गइसकेको छ। हाम्रो तारा लिम्बू दिदीले एउटा दुःखको कुरा पनि सेयर गर्नुभएको रहेछ अनि एउटा गीत पनि मगाउनु भएको छ। यो गीत चाहिँ अलिकति मेरो चाहिँ स्योर भएन दिदी, यदि यसो लिङ्क छ भने मलाई लिङ्क पठाइदिनु होला है। त्यसपछि तपाईँको म्यासेज पनि म रिड आउट गर्नेछु, त्यो गीत पनि म जस प्रस्तुत गर्नेछु। कैलाश भाइले पनि मेरै अभिरुचिमा एउटा गीत मगाउनु भएको छ, नेपाली गीत अनुरोध गर्नुभएको छ, त्यो गीत पनि हामी सुनाउला। अनि हाम्रो नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट र उहाँले पनि सुनिराख्नु भएको रहेछ र जस थ्याङ्क यू भेरी मच। निता कोइ राई बहिनीको गीत यहाँ एकदमै रेडी छ, कुमार सानु र कविता कृष्णमूर्तिले गाउनु भएको, त्यो गीत केही बेरमै सुन्नेछौँ। अहिलेलाई भने हाम्रो ललित साहब र सती दिदीले चाहिँ यहाँ एउटा कविता पनि लेखेर पठाउनु भएको रहेछ। थ्याङ्क यू साहब र दिदीलाई, र उहाँहरू लेख्नुहुन्छ, डियर भाइ नमस्कार भन्नुभएको छ, हजुरलाई पनि नमस्कार साहब अनि दिदी, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ भनेर भन्नुभएको छ। र साहब र दिदी यसपटक यता नेपाली मेलामा आउनु भएन कि के होइन? हजुर आए पनि अब त्यत्रो मान्छेमा भेटघाट गर्नु निकै साह्रै पर्छ, यसपटक धेरै मान्छेहरू पनि हुनुहुन्थ्यो गर्दा, जस आउनु भए पनि एकदमै जस साह्रो पर्छ त्यहाँ भेटघाट गर्न चाहिँ। खोइ लेख्न मन लाग्छ तर नेपाल आमाको पीडाले मन भारी भएर आउँछ, सही कुरा हो। जे होस् यो प्रकृतिको कठोर परीक्षामा हामी सबै एक हौँ, दुःखबाट उठेर फेरि सुन्दर नेपाल बनाऊ। यो दुःखको घडीमा एउटा सानो कविता लेख्ने प्रयास गरेका छौँ, वाचन गर्नु उपयुक्त भएमा गरिदिनु होला भनेर भन्नुभएको रहेछ। र सही कुरा हो, अब ज्यान जाने त अब गइहाल्नु भयो, अब बाँच्नेको चाहिँ अब जिन्दगीभरि त्यो पीडा भोगेर चाहिँ बाँच्नुपर्ने हुन्छ। र भोलि चाहिँ हाम्रो इन्दिरा राणा मगरजी हुनुहुन्छ, उहाँसँग गरे कुराकानी सुन्ने प्रयास गर्नुहोला। र उहाँले पनि अब उहाँलाई सुरक्षित ठाउँमा कहाँ बास बसाउने अथवा कहाँ चाहिँ उहाँलाई ऊ गर्ने भनेर पनि त्यो बोल्नुभएको छ। त्यो सही कुरा पनि हो, अब यो नदीको छेउछाउ बस्नु सुरक्षित रहेन, जुन कुरा तपाईँहरूले देखि सक्नु भएको छ। बाढी पछिको उज्यालो नेपाल भनेर र यो एकदमै भावनात्मक कविता लेखेर पठाउनु भएको रहेछ, र साँप र दिदीलाई फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। हे नेपाल आमा, हे नेपाल आमा, तिम्रो मुहार किन उदास छ? हे नेपाल आमा, तिम्रो मुहार किन उदास छ? पहाडदेखि तराईसम्म पीडाको भारी छ। हे नेपाल आमा, तिम्रो मुहार किन उदास छ? पहाडदेखि तराईसम्म पीडाको भारी छ। अकल्पनीय बाढीले बगायो धेरै सपनाहरू, आँसुका धारहरू सम्झनाको घाउ बनेछ, आँसुका धारहरू सम्झनाको घाउ बनेछ। कसैको घर बग्यो, कसैको आँगन रित्यो, कसैको घर बग्यो, कसैको आँगन रित्यो, कसैको प्रियजन गुम्यो धेरैको सुनौलो सपनी, कसैको घर बग्यो, कसैको आँगन रित्यो, कसैको प्रियजन गुम्यो धेरैको सुनौलो सपनी। बगेर गए धन सम्पत्ति मेहनतका ती फलहरू, बगेर गए धन सम्पत्ति मेहनतका ती फलहरू, नबगुन हाम्रा आशा बाँकी छन् हजारौँ सपनाहरू, नबगुन हाम्रा आशा बाँकी छन् हजारौँ सपनाहरू। कति मिठो यो लाइन लेख्नु भएको रहेछ। यो आज आँसु झरे पनि भोलि मुस्कान फुल्नेछ, टुटेका ती घर आँगन फेरि मायाले भरिनेछ। आज आँसु झरे पनि भोलि मुस्कान फुल्नेछ, टुटेका ती घर आँगन फेरि मायाले भरिनेछ। हातमा हात मिलाउँ, दुःखमा साथ दिउँ, घाउ भएका मनहरूमा मलम लगाऊ, घाउ भएका मनहरूमा मलम लगाऊ। पीडित आमाको आँसु हाम्रो आँसु बनोस्, पीडित आमाको आँसु हाम्रो आँसु बनोस्, टुहारा बालकको टुहुरा बालकको पीडा हाम्रो जिम्मेवारी बनोस्। वाउ, कति सुन्दर भावना। पीडित आमाको आँसु हाम्रो आँसु बनोस्, टुहुरा बालकको पीडा हाम्रो जिम्मेवारी बनोस्। जात धर्म भूगोल सबै मिलेर एकजुट बनाऊ, जात धर्म भूगोल सबै मिलेर एकजुट बनाऊ। पीडितको घडीमा विपत्तिको घडीमा मानवताको दीप जलाऊ, विपत्तिको घडीमा मानवताको दीप जलाऊ। बाढीले बाटो रोक्ला तर यात्रा रोकिँदैन। ओएमजी, वाउ, वाट अ लाइन यो। बाढीले बाटो रोक्ला तर यात्रा रोकिँदैन, आधीले सपना खलबलाउला तर सपना मर्दैन। बाढीले बाटो रोक्ला तर यात्रा रोकिँदैन, आधीले सपना खलबलाउला तर सपना मर्दैन। कालो बादल जति बाक्लो भए पनि, कालो बादल जति बाक्लो भए पनि, सूर्य फेरि उदाउनेछ हाम्रो प्यारो नेपालमा, सूर्य फेरि उदाउनेछ हाम्रो प्यारो नेपालमा। भाइ, हाम्रो प्रयास राम्रो लागेमा क्रेडिट यही विनाशकारी बाढीलाई जानेछ, र कतै नमिलेको भएमा हाँसेर टाढिदिनु होला भनेर भन्नुभएको छ। वाउ,
यति मिठो भावना लेख्नु भएको छ। हजुर, यसमा हाँस्ने कुरा त यसलाई प्रस्तुत नगर्ने त कुरै छैन दाइ साहब अनि दिदी। हस् त, सबैको पल सुकमा रहोस् भनेर भन्नुभएको रहेछ। साह्रै मिठो। अब यसलाई त एउटा राष्ट्रिय गीत नै रेकर्ड गरे पनि खेर जान्छ जस्तो मलाई लाग्दैन साहब। साह्रै मिठो भावना, मन छुयो। वाउ, थ्याङ्क यू भेरी मच। तपाईँलाई सलाम छ हजुर, सलाम छ। थ्याङ्क यू भेरी मच। साह्रै मिठो लेख्नु भएको रहेछ। अनि हाम्रो समष्टि तुलाचन दिदीले पनि यहाँ के लेख्नु भएको छ। नमस्कार योग भाइ, वेलकम ब्याक टु प्रोग्राम। होप यु ह्याड ए लवली हलिडे। आइ एम लिसनिङ बिएबिएस एज युजल। तपाईँको कार्यक्रम मार्फत हाम्रो थकाली समाज युकेको समर बिबिक्यू कार्यक्रमबारे बारम्बार जानकारी प्रसारण गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। गएको आइतबार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। देशको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै बिबिक्यू कार्यक्रमको सुरु नै बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति दीप प्रज्वलन गरी एक मिनट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गऱ्यौँ। साथै निम्स दाईको सम्झनामा पनि सम्मान व्यक्त गऱ्यौँ र बाढी पीडितका लागि सहयोग रकम सङ्कलन गर्न सफल भयौँ। राम्रो कुरा हो दिदी। त्यसैले यही बिएबिएस मार्फत नै यस अभियानमा साथ र सहयोग गर्नुहुने हाम्रो सम्पूर्ण मनकारी थकाली सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद समष्टि दिदी कोलचेस्टर भनेर भन्नुभएको छ। दिदी थ्याङ्क यू भेरी मच। तपाईँहरूको यो भनौँ न कार्यक्रम सफल भएछ अनि धेरै राम्रो काम पनि गर्नुभएको रहेछ, राहत सङ्कलनको काम पनि भएको रहेछ। एकदमै खुसी लाग्यो। अस्ति नेपाली मेलामा तपाईँहरूको पनि त्यहाँ थकाली समाजको पनि झाँकी हुन्छ भन्ने जस्तो कुरा सुने। सायद त्यो दिन तपाईँहरूको भयो कि भएन मलाई थाहा भएन। म पनि अलिकति त्यो झाँकीको बिचबिचमा अलिकति बाहिरतिर गइयो अति सपिङतिर, त्यसले गर्दा अलिकति पुरै पुरै हेर्न पाइनँ। त्यहाँ कुरा चाहिँ चल्दै थियो तर तपाईँले तपाईँको झाँकी रह्यो कि रहेन म पुरा चाहिँ थाहा भएन। त्यसले गर्दा जोस् दिदी थ्याङ्क यू भेरी मच। हाम्रो तारा लिम्बू दिदी हुनुहुन्छ र यही गीत नै रहेछ। मैले अघि यसो हेरेँ त हेरेँ तर पक्का स्योर भएन। त्यसले गर्दा यो गीत दिदी म तयार भएपछि तपाईँको पनि रिट आउट गर्नेछु। थ्याङ्क यू भेरी मच भन्दै अब हाम्रो बहिनी हुनुहुन्छ निता कोइराई बहिनी, अहिले नेपालमा हुनुहुन्छ। उहाँले अनुरोध गर्नुभएको गीत सबैलाई बिर्सेको छुइनँ है सम्झेको छु भनेर उहाँले टेक्स्ट पनि गर्नुभएको थियो। बहिनी टेक केयर।

0: business, गोर्खाल रेडियो, गोर्खाल रेडियो।
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFPS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम बेबेस संवादबाट म योगराज भाइको बेबेस संवादमा वान आर्जर बी कम्पनीको ब्याटल अनर साडी बेयर सम्बन्धीको कुराकानी तपाईँले यस कार्यक्रममा सुन्न चाहिँ सक्नुहुनेछ, जुन चाहिँ उहाँले 31 अगस्तको दिन काठमाडौँमा मनाइसक्नु भएको छ। र सुरुमा चाहिँ क्याप्टेन सुनिल गुरुङ साहब हुनुहुन्छ ट्वाइसी बी कम्पनीको, उहाँले चाहिँ ब्याटल अनर पढेर सुनाउनु भएको थियो, त्यो सुनाउनेछु। र त्यसपछि पण्डित हुनुहुन्छ पण्डित शङ्करमणि नेपालज्यूले पनि सम्पूर्ण वीर योद्धाहरूलाई सम्झँदै प्रार्थना गर्नुभएको थियो, त्यो राख्नेछु। त्यसपछि चाहिँ हाम्रो ब्याटल अनरमा चाहिँ भाग लिनुभएका भाइहरू परेडमा भनौँ न ओसी साहब लगायत हाम्रो चाहिँ सेसेम भाइ अनि चाहिँ ट्वाइसनी बहिनीसँग गरेको कुराकानी पाले पालो सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने बी कम्पनीको ट्वाइसी हुनुहुन्छ क्याप्टेन सुनिल गुरुङ साहबले ब्याटल अनर पढेर सुनाउँदै हुनुहुन्छ सारी ब्याकको।
1: Sorry, Bear. First 6th Gorkha Rifle arrived on Gallipoli Peninsula 5 days after the initial Allied landing in April 1915. The campaign come to a deadlock and the British planned a new offensive for the 6th and 7th of August. The first stage was to be an attack on Saribeh, an inhospitable hill flanked by steep ridges and rough terrain. As the regiment moved up the feature, it was delayed. And so the attack was carried out the next morning instead of at night as was planned. The enemy fought back fiercely and the battalion dug in. Next morning, a further thrust was launched under the cover of darkness. The battalion managed to advance within 200 meters of the crest by dawn. That day, fighting continued with battalion advancing a further 50 yards. That night, it was decided to renew the attack at the dawn with the reinforcements. After half an hour of naval gunfire support, the CO 1st 6th Gurkha Rifle, Major Allinson, launched the assault. The Gurkhas surged forward and fought the Turks with rifles, bayonets, kukris, and their fists. After a fierce fight, the Turk turned and fled. It was the only time in the campaign that the feature was taken. Jay Saribeh.
0: हजुर, ट्वाइसी साहबको यो ब्याटल अनर पछि भने वान आजको पण्डित हुनुहुन्छ पण्डित शङ्करमणि नेपालज्यू, उहाँले पनि सम्पूर्ण वीर योद्धाहरूलाई सम्झँदै केही भन्दै हुनुहुन्छ अनि प्रार्थना गर्दै हुनुहुन्छ।
2: आज हामी यस वीरताको प्रतीक स्थलमा भेला भएका छौँ। सारीबेरको लडाईँमा होमिनुभएका हाम्रा आदरणीय वीर पुर्खाहरूलाई स्मरण गर्न, ती वीरहरू जसले कर्तव्य, इमान्दारिता र जिम्मेवारितालाई उच्च प्राथमिकतामा राखी आफ्नो जीवन समर्पण गरे। परिस्थिति जस्तो सुकै होस्, आफ्नो कर्म, कर्तव्य र वीरता प्रकट गरी यस विश्वलाई सिकाएका ती वीर पुर्खाहरूलाई यहाँबाट सम्झौँ, स्मरण गरौँ। ती पराक्रमी वीर पुर्खाहरूको अमर आत्माको चिर शान्तिको लागि प्रार्थना गरौँ।

0: आजको अफिसियल कार्यक्रम सकेको छ. अहिलेलाई भने अनर गार्ड कमान्डर हुनुहुन्छ सार्जन बेल गुरुङ भाइ, उहाँले लिड गर्नुभएको थियो. भाइ नमस्कार है.
1: दाई नमस्कार.
0: अनि सारी बेगको तपाईँलाई शुभकामना पनि छ.
1: हजुर थ्याङ्क यू दाई, धन्यवाद.
0: आज तपाईँको एउटा इम्पोर्टेन्ट डेमा तपाईँले अनर गार्ड कमान्डर तपाईँले लिड गर्नुभयो, कतिको प्राउड हुनुहुन्छ?
1: हजुर दाई, यो अनर गार्ड चाहिँ हेर्नुलाई चाहिँ एकदम प्राउड दाई अहिले चाहिँ. हजुर, त्यो भन्दा पनि सारी बेग डेको दिनमा चाहिँ यसरी परेड खेल्नु पाउँदाखेरि चाहिँ जसम धेरै नै प्राउड छु सब.
0: कति प्र्याक्टिस गर्नुभएको थियो?
1: प्र्याक्टिस दाई त्यति साह्रो, अब व्यस्तताले गर्दा साह्रै त्यति साह्रो चाहिँ पाइएन, तर हामी एक दिन चाहिँ प्र्याक्टिस चाहिँ गऱ्यौँ.
0: अनि आफ्नो टिमलाई के भन्नुहुन्छ?
1: टिमलाई चाहिँ सबैलाई जस आजको लागि चाहिँ वेल डन, ड्रेस टर्न आउटदेखि लिएर ड्रिल सबै एकदम राम्रो थियो, वेल डन भन्न
0: चाहन्छु.
1: हजुर थ्याङ्क यू दाई.
0: अब यहाँ अनर गार्डमा पढ्नुहुने भाइ हुनुहुन्छ. भाइ नमस्कार है.
2: नमस्ते दाई.
0: हजुर भाइको पूजा नाम?
2: म लान्स कोप्रल रोहन पिटागोडी मगा दाई.
0: अनि कतिको प्राउड हुनुहुन्छ आज तपाईँको ब्याटल अनर डे सारी बेयर डे मनाउनु भयो?
2: हजुर दाई, एकदम प्राउड फिल गर्दैछु, किनभने चाहिँ हाम्रो सारी बेयरको एकदम ठुलो दिन हो हाम्रो लागि चाहिँ, सारी बेयरको लागि चाहिँ हामी चाहिँ एकदम प्राउड फिल गरिरहेको छ मैले चाहिँ दाई.
0: ल त ह्याप्पी सारी बेयर डे.
2: थ्याङ्क यू सो मच दाई.
0: अर्को एकजना भाइसँग कुरा गर्नु, निकै टल हुनुहुँदो रहेछ. भाइको नाम चाहिँ के हो?
3: मेरो नाम राइफलम्यान सजिब.
0: अब अभियसली बी कम्पनीको होइन?
3: हजुर बी कम्पनीको.
0: अनि यो सारी बेयर डेको इम्पोर्टेन्ट कतिको रहेछ त?
3: यो सारी बेयर डे चाहिँ एकदमै इम्पोर्टेन्ट, किनकि आफ्नो अब पुर्खाहरूले गरेको बलिदानहरू, अब एउटा यो अनर डे चाहिँ यत्तिकै अनर डे चाहिँ आएको होइन, पुर्खाहरूको बलिदानले चाहिँ अब संसारले चिनेको दिनले भने चाहिँ हामी चाहिँ प्रत्येक वर्ष चाहिँ हाम्रो पुर्खाको सम्झना चाहिँ यो अनर डे गर्छ.
0: ल त वेल डन भाइ.
3: हुन्छ थ्याङ्क यू दाई.
0: अब भने बी कम्पनीको ओसी साफ हुनुहुन्छ, मेजर डिक साफ. र साफ वेलकम टु बेबेस गाका भाइ.
4: Thank you very much, sir.
0: Today is your important day. How proud are you to commemorate this, you know, event?
4: एकदम गर्व लाग्यो कम्पनीको लागि अनि हाम्रो पर्यटनको लागि. यो यस किसिमको इतिहास सम्झिनु पर्यो, हाम्रो कार्यको लागि एकदम जरुरी हो, जसकारण मलाई एकदम ठुलो गर्व लाग्यो. म भर्खरै ओसिबी सब सुरु गरेको छु, जसकारण मेरो पाइला हो, तर एकदम ठुलो गर्व लाग्यो.
0: तपाईँको नेपाली त राम्रो रहेछ.
4: अब 12 वर्ष गोर्खाली पर्यटनमा काम गरेको छु, जसकारण अलि राम्रो हुनु पर्यो भने.
0: अनि सम्पूर्ण बी कम्पनीको मेम्बर्सहरूलाई वाट इज योर मेसेज छ?
4: मेरो मेसेज आज हाम्रो बाजेहरू सम्झिनु पर्यो, जसकारण हाम्रो बाजेहरू सम्झेर आफ्नो सर्भिसको लागि कोसिस गर्नु पर्यो, उहाँलाई हाम्रो गर्व दिनुको लागि.
0: हुन्छ, यो साझी बेहको शुभकामना छ सर.
4: धेरै धन्यवाद योगदाई.
0: अब भने बी कम्पनीको ट्वाइस साहब हुनुहुन्छ, क्याप्टेन सुनिल गुरुङ साहब. साहब नमस्कार है.
5: दाई नमस्कार.
0: आज तपाईँको इम्पोर्टेन्ट डे साझी बेह डे, कस्तो रह्यो परेड ओभरअल?
5: परेड एकदम राम्रो भयो. एक्चुअल साझी बेह डे चाहिँ अब 6th of August हो युजली, तर 6th of August युजली चाहिँ त्यति बेला हाम्रो समर लिभ हुनाले गर्दाखेरि चाहिँ हामी कति जहिले पनि अलिकति राइड पुस राइड चाहिँ हुन्छ. अनि मेन त अब हाम्रो फलन हिरोजहरूलाई रिमेम्बर गर्ने दिन हो, उनीहरूको अनरमा चाहिँ हामीले परेड खेल्ने, फ्यामिलीहरूलाई भेला गर्ने, अनि चाहिँ तिनीहरूको ब्रेभरीलाई चाहिँ हामीले चाहिँ सेलिब्रेट गरिन्छ यो दिनमा.
0: तपाईँले नै त्यो ब्याटल अनर पढ्नुभयो, पढिरहँदा चाहिँ के फिल भयो?
5: एकदम इमोसनल फिल हुन्छ, अनि प्लस चाहिँ आफ्नो फोर फादर उनीहरूले गर्दा, उनीहरूको ब्रेभरी, उनीहरूको हार्डवर्कले गर्दाखेरि हामीले अहिले जागिर पाइरहेको छौँ. त्यसले गर्दा चाहिँ आई फिल भेरी प्राउड त्यो स्क्रिप्ट पढ्ने बेलामा चाहिँ.
0: त्यही त, यो 6 to 21 भएको रहेछ 1919 होइन, त्यो अलिकति छोटो किन मनाइन्छ भनिदिनुहोस् न.
5: 1915 हो त्यो चाहिँ तपाईँको फर्स्ट त्यो सारी बेयर रिच चाहिँ 24 आवर्सको लागि मात्रै हिस्ट्रीमा चाहिँ हामी गोर्खालीहरू फर्स्ट 6 गोर्खा राइफल्सले गएर मात्रै क्याप्चर गर्न सकेको थियो. त्यो रिच चाहिँ त्यतिको डिफिकल्ट थियो.
0: अनि अब कम्पनी के छ आज, यति मात्रै हो कि अरू प्रोजेक्ट छ थ्रुआउट डेमा?
5: हाम्रो 2 फेजमा गरिएको छ सारी बेयर डे. अहिले अलिकति ट्रेनिङको कमिटमेन्टले गर्दाखेरि एफओई धेरै क्लास भएर त्यसले गर्दा आज लन्चसम्म चाहिँ हाम्रो चाहिँ फर्स्ट फेज हुन्छ, अनि पछि सेकेन्ड फेज चाहिँ हाम्रो चाहिँ पार्टी सेलिब्रेसन चाहिँ हाम्रो चाहिँ 17 सेप्टेम्बरमा छ. आजको प्रोग्राम चाहिँ हामी यहाँ यो अनर गार्ड खेलिसकेपछि चाहिँ हाम्रो इन्फो रुममा चाहिँ स्पेसली दिदी बहिनीहरूको लागि चाहिँ हाम्रो सारी बेयरको ब्याटल, हाम्रो फोर फादर्सहरूले, बाजेहरूले, बाउबाजेहरूले कसरी लड्नु भएको थियो, अनि वाट इज द सिग्निफिकेन्स अफ सारी बेयर भन्ने कुरो चाहिँ उहाँहरूलाई सानो ब्रिफ छ. अनि त्यसपछि चाहिँ फेरि अब 16 इयर्सभित्र हाम्रो युडब्ल्युओ साहबको टिमले आएर चाहिँ वाट इज एएमबिजी होइन, हामी एएमबिजीमा हुने बेलामा चाहिँ के काम गर्छौँ, अनि वाट आर द प्रोसिजर्स, डिप्लोय भइहाल्यो भने चाहिँ फ्यामिलीले चाहिँ कसरी डिल गर्ने भन्ने प्रोसिजरहरू चाहिँ सिकाउनुहुन्छ.
0: हुन्छ, सम्पूर्ण साझा बेमा जसले लड्नुभयो, विगति प्राप्त गर्नुभयो, उहाँलाई के भन्नुहुन्छ?
5: फ्रम बटम अफ आर हार्ट स्पेसली हामीले चाहिँ उहाँलाई चाहिँ कहिल्यै बिर्सिने छैनौँ अनि उनीहरूको दुःख उनीहरूको हार्डवर्क उनीहरूको सेक्रिफाइसले गर्दा चाहिँ हामी ब्रिगेड अफ गोर्खास अनि हाम्रो हामीले चाहिँ अहिलेसम्म चाहिँ जागिर पाइरहेको छौँ त्यसले गर्दा चाहिँ वी विल अलवेज रिमेम्बर देम
0: शुभकामना छ सर
5: थ्याङ्क यू भेरी मच
0: अब भने बी कम्पनीको ट्वासिनी बहिनी हुनुहुन्छ र हाम्रो बहिनी सुनिल ल बहिनी नमस्कार है
6: नमस्ते दाई
0: ल आज यहाँ परेड हेर्न आउनुभयो हुन त तपाईँले पहिला पनि देख्नु भएको कतिको इम्पोर्टेन्ट डे हो तपाईँको
6: यो त एकदम इम्पोर्टेन्ट डे नै हो नि दाई हाम्रो लागि त होइन यो स्पेसली आजको दिन खासमा चाहिँ अगस्त 6 हो तर अब त्यस्तै छुट्टीमा पनि भएकोले चाहिँ हाम्रो चाहिँ अब यताउता भइरहेको छ डेट गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो यो फेज 1 चाहिँ आज फेज 2 चाहिँ हाम्रो चाहिँ अब सेप्टेम्बर 17 रहेको छ फेज 1 चाहिँ अब यो रिमेम्बरेन्स परेड भइहाल्यो
0: अनि तपाईँहरूको यो साडी पनि राम्रो लाग्यो कतिजना आउनु भएको छ आज
6: आज हामी सबै चाहिँ आउने चाहिँ अलि उसै पर्यो होइन जस्ट 12-13 चाहिँ आएको छौँ यो साडीको कुरा गर्नुभयो गुड क्वेसन दाई यो चाहिँ स्पेसली हाम्रो पहिला टोइसिनी दिदी भनौँ न हिरा उसको चाहिँ हाम्रो चाहिँ जस गिफ्ट हो मायाको चिनो हामीको लागि उसको जस जाने बेलामा उसको सम्झमा नै हामीले लगाएको दाई आजको दिनको लागि चाहिँ
0: अनि यो चाहिँ तपाईँको अब कम्पनीको एकदमै एसओपी साडी हुन्छ कि कस्तो हो
6: लेची दाई हुन नि सक्छ
0: अनि साडी बेमा ज जसले लड्नुभयो विगति प्राप्त गर्नुभयो उहाँलाई के भन्नुहुन्छ यो फर्स्ट वर्ल्ड ताकाको लडाइँ रहेछ होइन
6: हजुर एकदमै उहाँहरूलाई के भन्ने अब बोल्न नि मलाई त उस लाग्छ दाई त्यो सम्झिँदाखेरि हुन्छ नि उहाँलाई एकदम धेरै रेस्पेक्ट छ हाम्रो त्यही हो दाई एकदमै
0: हुन्छ बहिनी ल शुभकामना है त
6: हुन्छ दाई थ्याङ्क यू सो मच
0: अब बी कम्पनीको सिएसएम भाइ हुनुहुन्छ डब्लुटो रबिन गुरुङ भाइ उहाँसँग कुराकानी गर्न लभली छोरी पनि रहेछ भाइ वेलकम है
7: हजुर दाई नमस्ते अनि धन्यवाद तपाईँलाई हजुर
0: साडी बेको शुभकामना
7: धन्यवाद दाई अनि हाम्रो सम्पूर्ण बिएबिएस सुन्नु भएको श्रोताहरूलाई पनि आजको हाम्रो साडी बेयर डेको चाहिँ हजुरहरूलाई नमस्ते अनि ह्याप्पी साडी बेयर डे भन्न चाहन्छु
0: छोरी रहेछ कति भयो जन्मेको हो कस्तो ब्युटिफुल है
7: छोरी अलमोस्ट 11 हुन लाग्यो
0: फर्स्ट बेबी
7: सेकेन्ड हो मेरो सेकेन्ड हजुर
0: ओके अनि आज एकदमै कम्पनीको इम्पोर्टेन्ट डे हो सबै आउनु भएको छ भाइहरू मेम्बर्सहरू आज कति जति हुनुहुन्छ यहाँ बी कम्पनीको
7: फ्यामिली चाहिँ तपाईँको 12 फ्यामिली हो के अरे अनि बिएनएचसीको अब दिदीहरू मेमसाबहरू आउनुभयो तर दिदी बहिनी बी कम्पनीको चाहिँ 12 आउनु भएको छ
0: कतिको इम्पोर्टेन्ट डे हो तपाईँहरूको लागि आज तपाईँ एकदमै बिजी हुनुहुन्छ यहाँ फोटोग्राफीको लागि तपाईँलाई बोलाइरहेको छ
7: आजको दिन एकदम सिग्निफिकेन्ट छ किनभने अब यो बाटल अनर डे हो अनि हाम्रो यसमा चाहिँ एकदमै हिस्ट्री लिङ्क छ तपाईँको अनि हामी किन साडी बियर भनेर चाहिँ आई थिङ्क हिस्ट्रीले भन्छ अनि हामीले त्यही भएर यो हरेक वर्ष मनाउँदाखेरि चाहिँ अलिकति हामीले यसको चाहिँ सिग्निफिकेन्स चाहिँ हामीले दिन कोसिस गर्छौँ त्यही भइरहेको छ हाम्रो तर्फबाट चाहिँ
0: अनि सम्पूर्ण बिग कम्पनीको मेम्बर बोर्ड रिचार्ज एन्ड सर्भिङलाई के भन्नुहुन्छ
7: उहाँहरू सबैलाई सम्झिन चाहन्छु सुरुमा अनि ह्याप्पी साडी बियर डे आई थिङ्क उहाँहरू सर्भिसमा हुँदाखेरि सबैले साडी बियर डे मनाउने मौका चाहिँ पाउनु भएको थियो होला आई थिङ्क यो एक्चुअल डे चाहिँ आज होइन तर हामी छुट्टीमा थियो त्यो बेलामा गर्दा चाहिँ अलिकति पुस राइड भएको एनिवे हजुरहरू सबैलाई चाहिँ ह्याप्पी साडी बियर डे
0: हुन्छ भाइ थ्याङ्क यू
7: हुन्छ धन्यवाद दाई है त
0: हजुर वान अज यर बी कम्पनीको ब्याटल अनर साडी बेयर हिजो उहाँले चाहिँ कमेमोरेट गर्नुभयो र उक्त दिन रेकर्ड गरेको कुराकानीहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो भिडियो कसरी बनाउनु भयो त्यहाँ हेर्न चाहनुहुन्छ हाम्रो फेसबुक पेजमा छ अनि केही फोटोहरू पनि त्यहाँ राखेको छ तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज अघि हाम्रो चाहिँ ललित साप र सती दिदीको मिठो कविता सुनेर हाम्रो समष्टि तुलाचन्द दिदीले कोलचेस्टरबाट लेख्नु भएको छ भाइ उहाँले चाहिँ के लेख्नु भएको छ थ्याङ्क यू लाल दाई एन्ड सती दिदी फर ब्युटिफुल पोएम रियली टच्ड माई हार्ट किप राइटिङ किप साइनिङ आई एम योर बिग फ्यान है भनेर भन्नुभएको छ र हाम्रो समष्टि दिदीले एकदमै जस एक्टिभ हुनुहुन्छ र केही शब्द साप्र दिदीको लागि लेख्नुभयो आशा छ दाई र साप्र दिदीले पक्कै पनि सुन्ने मौका चाहिँ पाउनुभयो होला थ्याङ्क यू समष्टि दिदी हाम्रो छवि थापा दाजुले पनि एउटा गीत मगाउनु भएको छ निकै लामो समयमा दाईले अनुरोध गर्नुभयो थ्याङ्क यू भेरी मच हजुरको गीत पनि यहाँ क्युमा राखिएको छ होमा लिम्बुजी हुनुहुन्छ र उहाँको गीत पनि हामी सुन्नेछौँ अनि कैलाश भाइको गीत पनि सुन्नेछौँ इनफ्याक्ट अब यो नमिले पनि हुन त यो अलिक दुःखको कुरा छ त्यसले गर्दा अलिक पछि

त्यही भएर स्याड मोमेन्ट, आज चाहिँ एउटा गीत पनि सुनाइदिनु होला प्लिज भनेर गीतको बोल पनि यहाँ लेखेर पठाउनु भएको छ। फेरि अलिकति कन्फ्युज भएर मैले उनलाई उहाँलाई भनेको थिएँ, उहाँले लिङ्क पठाइदिनु भएको रहेछ। तपाईँको देवरको यो दुःखद खबर सुन्न पाउँदा एकदमै दुःख लाग्यो, सुन्दा भनौँ न। अनि जस समयको परिस्थितिले 3 महिनापछि आमा बितेको 3 महिनापछि देवर पनि गुमाउनु पर्ने भएको भन्ने चाहिँ कति दुःख लाग्दो कुरा हो होइन। हुन त अब हामी सबै एक दिन मर्दै जानुपर्छ, तर 43 वर्ष इज सो यङ, र उहाँको आत्माले चाहिँ शान्ति पाओस्, यही नै हाम्रो श्रद्धाञ्जली छ। हाम्रो चाहिँ हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ, उहाँले पनि आफ्नो देवरलाई श्रद्धाञ्जली अर्पण गर्दै यो गीत अस्मिता अधिकारीले गाउनुभएको यो गीत सुन्न चाहनुभएको छ, सुनाउन चाहनुभएको छ, उहाँलाई सम्झँदै

काले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, जिभ्याङ राईको शब्द संगीतमा यो गीत सुनिता थेगिम गाउँदै हुनुहुन्थ्यो। पकाउने तपाईँले इन्जोय गर्नुभयो होला। 5:52 गइसकेको छ। अप नेक्स्ट हाम्रो छवि थापा दाजु अनि हाम्रो कैलाश भाइको लागि पनि यही गीत राखिदिउन दिन चाहन्छु, किनकि उहाँले कुनै पनि एउटा नेपाली गीत भन्नुभएको छ, त्यो गीत हामी सुन्नेछौँ। है त, थर्ड एनआरएनए कप हुँदैछ र यो चाहिँ 19 सेप्टेम्बर स्याटरडेको दिन हुँदैछ। 9A साइड टुर्नामेन्ट हो। मेन टिम, भेटरन टिम अनि लेडिज टिम पनि उहाँले राख्नुभएको छ र गर्दा तपाईँले टिम दर्ता गर्न चाहिँ सक्नुहुन्छ। है त, यो चाहिँ फेलताममा हुँदैछ। TW137E एपमा तपाईँहरू जान सक्नुहुन्छ। फुटबलको अलावा त्यहाँ थुप्रै थुप्रै अरू इन्टरटेनका कुराहरू पनि हुन्छन् अब नेपालीहरूले आयोजना गरेको कार्यक्रममा, र त्यो त भइ नै हाल्छ होइन। अनि 2GR सिल्मोर राइफल्स दिल्ली टिग्रिस अनि तमान्डु डे उहाँहरूले मनाउँदै हुनुहुन्छ। यो चाहिँ 3 सेप्टेम्बरको दिन है त, र यो हुने ठाउँ चाहिँ उहाँहरूले सेन्ट्रल्ली अनि ठाउँ ठाउँमा विभिन्न ठाउँमा उहाँहरूले गर्दै हुनुहुन्छ। र यो हुने दिन चाहिँ 13 सेप्टेम्बर है, 3 सेप्टेम्बर भनेपछि क्षमा गर्नु होला, 13 सेप्टेम्बरमा डिफ्रेन्ट लोकेसनमा हुँदैछ। सेन्ट्रल चाहिँ सेलिब्रेसन चाहिँ एम्पायर हलमा भइरहेको छ। त्यसपछि चाहिँ यता क्याट्रिक, ननिटन, स्विन्डन, फोक्सटोनमा पनि हुँदैछ। ड्रेस चाहिँ रेजिमेन्टल मप्ती अनि ज्याकेट, बिग चाहिँ साइज मेडल अनि रेजिमेन्टल टाई हो। अनि लेडिजहरूको लागि चाहिँ जातीय ड्रेस अथवा तपाईँहरूले साडीहरू लगाउन सक्नुहुन्छ। अनि एन्ट्री फी चाहिँ सेन्ट्रल सेलिब्रेसन अल्डर सर्टको लागि चाहिँ £25 तिर्नुपर्नेछ। अनि अरू लोकेसनको लागि चाहिँ यहाँ टिबिसी भनेर भनेको छ, र जो जो जानुहुन्छ इन्जोय गर्नु होला, त्यो पनि भन्न चाहिँ चाहन्छु। है त, धराने बेला भनिहालेँ मैले, आउँदो 5 तारिक चाहिँ यस फेलताममा हुँदैछ। हजुर, भोलि चाहिँ कार्यक्रम तपाईँहरूले हाम्रो इन्दिरा राणा मगर्जी हुनुहुन्छ र उहाँ चाहिँ राज्यसभाको प्रतिनिधि सभाको चाहिँ यो सदस्य हुनुहुन्छ, उहाँसँग गरी कुराकानी सुन्ने प्रयास गर्नुहोला। र पर्सि उहाँ चाहिँ नेपाल फर्किँदै हुनुहुन्छ। अनि भोलि टिबन टापनमा चाहिँ हाम्रो चाहिँ गेस्ट प्रेजेन्टर अञ्जना गुरुङ तामाङ बहिनीसँग, तामाङ गुरुङ बहिनीसँग गरेको कार्यक्रम सुन्ने प्रयास गर्नुहोला। र उहाँ अहिले चाहिँ काठमाडौँमा हुनुहुन्छ र उहाँले पनि यो बाढी पीडितहरूको लागि निकै पुण्य काम गरिराख्नु भएको रहेछ, र त्यो पनि छोटो उहाँले कोट्याउनु भएको छ। त्यो कुराहरू तपाईँले भोलिको कार्यक्रममा सुन्न चाहिँ सक्नुहुनेछ। अब भने यो गीत चाहिँ गम्बु शेर्पाले गाउनुभएको गीत हो, हाम्रो तुलसी भाइ हुनुहुन्छ उहाँले लेख्नुभएको गीत हो, र यो गीत छवि थापाको दाजुको लागि अनि कैलाश भाइको लागि राख्न चाहन्छु। कैलाश भाइले चाहिँ आफ्नो सबै आफन्तहरू, फेसबुकका साथीहरूलाई समेट्नु भएको छ, यो गीतबाट सम्झना पुर्याउन चाहिँ चाहनुभएको छ। अनि छवि थापा दाजु नमस्कार, योग भाइ भन्नुभएको छ, हजुरलाई पनि नमस्कार। लोकप्रिय कार्यक्रम गोदली सुनिरहेको छु। यति बेला नेपाल आमा रोइरहेको बेला समयले साथ दिएमा यो गीत उहाँले रचना उहाँले अनुरोध गर्नुभएको छ। शम्भु गम्बु शेर्पाले गाउनुभएको गीत हो, सबैलाई सुनाइदिनु होला भनेर भन्नुभएको छ। धन्यवाद, सबैको पल सुख रहोस् भन्नुभएको छ। ल त, कैलाश भाइ हजुरको लागि यो गीत है त।

हजुर मिठो गीत सुन्दै हुनुहुन्छ हाम्रो मिमकाजी गुरुङज्यू हुनुहुन्छ भन्चोक लन्डनबाट र उहाँले पनि एउटा गीत इमेल गर्नुभएको छ अनि यहाँ चाहिँ जस इमेल पनि गर्नुभएको छ त्यो पनि म रिट आउट गर्नेछु अनि उहाँको गीत पनि सुनाउनेछु नेक्स्ट आवरमा है त हजुर

0: पृथ्वी राजमार्ग खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको ठूलो बाढीका कारण त्रिशुलीमा पानीको बहाव बढेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल,
1: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलियर थियो त्यही लाइनबाट गएको देखिन्छ र अहिले तत्काल बाटो खुलाउनको लागि माथिबाट हामीले लगाएको ग्याबेल यसको माथि पनि चिरा परेको हुनसक्छ। त्यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ। यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ। अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भेटिसकेको देखिन्छ। त्यहाँ लुज बाटोहरू देखिन्न, जुन रिभरको लाइनमा त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न। अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ, उसले त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न। हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बाढी पीडितको राहतका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल,
2: विपदको प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ प्रदेश र स्थानीय तहका सरकारहरू बीचको सूचना आदान प्रदान, स्रोत साधनहरूको परिचालन र स्पष्ट जिम्मेवारी सहितको प्रभावकारी समन्वय एवं सहकार्यलाई अझ सुदृढ गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपदको बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठन भन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
0: बाढी प्रभावितको उद्धार, राहत सहित पुननिर्माणका लागि अध्यक्ष दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव पनि बैठकले पारित गरेको छ।
2: बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निशुल्क उपचार, वैज्ञानिक सब व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरू बीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद व्यवस्थापन गर्न र भविष्यमा विपद जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरिदिनु हुन अनुरोध गर्दछु।
0: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि विद्यमान परिस्थिति र भोटेको सिबाडीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुरानो मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3.34 रुपियाँ, डिजलमा 4.33 रुपियाँ, मट्टितेलमा 10.19 रुपियाँ, हवाई इन्धनमा 4.96 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डर 35.62 रुपियाँले बढेर आएको छ। काठमाडौँमा हाल पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर 200 रुपियाँ कायमै छ। त्यस्तै एलपी ग्यास प्रति सिलिन्डर 2060 रुपियाँ पर्छ। परराष्ट्र मन्त्रालयले भोटेको सिबाडीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ।
3: उद्धार गरिएका मध्ये 324 जना विदेशी नागरिक रहेको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्क विहीन झन्नै 4,000 मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका छन्। सुरुङमा फँसेकाहरूको भारत र चीनबाट आएका दुई टोली परिचालन गरी उद्धार भइरहेको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमी र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयो। भोटेको सिबाडीमा परेर ज्यान गुमाउनेको संख्या 1,000 नाघिसकेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर हेमन्त कञ्चा र शैली र देवी घटेले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ। केही बेरमा नेपाली मेला 2026 फिचर तपाईँले सुन्न सक्नुहुन्छ। हाम्रो बिलबलाल नम्बरी हुनुहुन्छ र उहाँले एउटा जानकारी पठाउनु भएको छ। रिसिभ है नम्बरी गोर्खा नेपालीज टेनिस क्लब युके प्रेजेन्ट्स अटम 2026 उहाँले प्रेजेन्ट गर्दै हुनुहुन्छ र त्यसमा चाहिँ यस मेन सिङ्गल ओपन ए बी 45+ अनि 55+ नोबिस अनि लेडिज सिङ्गल डबल्स यो टेनिस हुँदैछ। कम एन्ड जोइन टु इन्जोय द प्यासन भन्नुभएको छ। यो चाहिँ 12 सेप्टेम्बरको दिन चाहिँ यो हुँदैछ है त भेनु अल्डरसट टेनिस सेन्टर प्रिन्सेस एभेन्यू अल्डरसटमा है त G11-2LD तपाईँहरू जान सक्नुहुन्छ। र यो टिकट चाहिँ £25 हो अनि लेडिजहरूको चाहिँ £15 रहेछ। यता फ्री पार्किङ फ्री फुड भन्नुभएको छ। गर्दा तपाईँले विस्तृत जानकारीलाई चाहिँ सरोज राई उहाँको नम्बर 07-411-054025 सम्पर्क गर्न सक्नुहुन्छ। केही विस्तृत जानकारी लिन चाहनुहुन्छ भने 12 सेप्टेम्बरमा चाहिँ यो टेनिस हुँदैछ है त आदरणीय श्रोता अल्डरसटमा। यदि भन्दै अब नेपाली मेलाको फिचर सुन्नतर्फ लागौँ र त्यसपछि भने हाम्रो होमा पाइम लिम्बुजीको गीत अनि हाम्रो भीमकाजी गुरुङजीको गीत पनि छ है, मैले भुलेको छैन, क्रमशः प्रस्तुत गर्दै जानेछु। नमस्ते, कार्यक्रम बिएबिएस संवादबाट म योगराज राईको आदरणीय श्रोता। यो वर्षको नेपाली मेला क्याम्पटन पार्क लन्डनमा गत 30 अगस्तमा सम्पन्न भइसकेको छ। आज उक्त दिन रेकर्ड गरेको कुराकानीहरू तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ दुईवटा पार्ट्समा। सुरुमा चाहिँ उक्त दिनको चाहिँ प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाल एम्बासी लन्डनबाट आउनुभएको कार्यवाहक राजदूत विपिन द्वारीज्यू हुनुहुन्छ। उहाँले निकै लामो अनि इमोसनल जोस उहाँले स्पिच दिनुभएको थियो। अफकोर्स अहिले नेपालको अवस्था तपाईँलाई थाहा छ, त्यो अलिकति मैले अगाडिको मात्रै अलिकति एडिटेड भर्सनमा म राख्नेछु। र त्यसपछि चाहिँ राजसभाकी सांसद तथा पूर्व उपसहमुख इन्दिरा राणा मगरज्यूको पनि उपस्थिति रहेको थियो विशेष अतिथिको रूपमा, र उहाँले भन्नुभएको चाहिँ स्पिच म सुनाउनेछु। अनि यो पाठको अन्तमा चाहिँ जुमकाजी गुरुङ दाजु हुनुहुन्छ तमुदिगेको प्रेसिडेन्ट, र उहाँको स्पिच म राख्नेछु। अनि सेकेन्ड पार्टमा चाहिँ उक्त दिन झाँकी लिएर आउनुहुने महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने कार्यवाहक राजदूत विपिन द्वारीज्यूको स्पिच म यहाँ सुनाउँदैछु।
1: It's a great honor and privilege to stand before you today at the 17th Nepali Mela 2026. Before I say anything further, I join you in praying for the eternal peace of those beautiful souls whom we lost in the catastrophe of 26 August. Our thoughts and prayers are with the bereaved families. May the Almighty give them the strength, courage, and comfort to endure this unimaginable tragedy and to find the strength to rebuild their lives. We also pray to God that the missing persons will be found as soon as possible. I would also like to take this opportunity to once again express our heartfelt condolences on the tragic loss of the late Nirmal Purja and the members of his expedition who lost their lives in the avalanche on the peak in Pakistan. This week has been a week of grief and sorrow that none of us would wish to remember. Yet, even these moments of profound sadness, President Jumkaji Gurungju and his team have found the strength and courage to bring us together here today. They have provided us an opportunity not only to share our grief and pain, but also to stand together in solidarity with the government and people of Nepal. On behalf of the embassy, I would like to express my sincere appreciation to Tamudi UK for organizing this Nepali Mela and for bringing together major diaspora organizations and communities across the United Kingdom. This Mela is not merely a celebration. It is a platform that connects us with our identity, our culture, our traditions, and rich legacy that we have inherited from our country of origin. Over the years, Nepali Mela has become a profound tradition in the United Kingdom. It has grown into a national event for the Nepali community. Tamudi UK has excelled in bringing out diverse communities together to that purpose. Today, Nepali Melai is more than an event. It is a brand and a common platform. It is a place where people of Nepali origin come together with their British friends to celebrate our history, heritage, culture, and above all, our unity and togetherness.
0: हजुर, नेपाली मेलाको चाहिँ प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन द्वाडीज्यूको स्पिच सुनिसक्नु भएको छ। औ भने राजसभाकी सांसद तथा पूर्व उपसभामुख इन्दिरा राणा मगरज्यूले पनि छोटो स्पिच राख्नु भएको थियो। उहाँले आफ्नो स्पिचमा के भन्नुभयो त म यहाँ प्रस्तुत गर्न चाहन्छु।
2: सम्पूर्णलाई नमस्कार। आज म यो स्टेजमा एउटा महामानवलाई मैले मिस गरिरहेछु। म 2017 सालमा तमुदीले गरेको यो प्रोग्राममा म स्पिकरको रूपमा म आएको थिएँ। निम्स पूर्जा पनि भाइ पनि आउनु भएको थियो। हामी दुईजना यही स्टेजबाट हामीले बोलेको थियौँ। अनि म आज यसपालि एउटा संयोग भनौँ कि के हो, मैले निर्मल भाइ एउटा महामानव उहाँको अन्त्येष्टिको लागि म यहाँ उहाँलाई अन्तिम विदाई गर्नलाई म अचानक म युके आएँ। अब देशमा अहिले विभिन्न घटनाहरू घट एकदमै प्राकृतिक प्रकोपले गर्दा कयौँ हाम्रा नेपालीहरू र विदेशी टुरिस्टहरू पनि ले चाहिँ आफ्नो ज्यान गुमाउन परेको छ। वास्तवमा यो परमा फर्स्ट भन्ने थामीमा पनि भएको हो, हामीले त्यसलाई लेसनको रूपमा लिएको छैनौँ। यो हिमाल मेल्टिङ हुने भनेको क्लाइमेट चेन्जले पहिल्यैदेखि हामी कुरा गरिरहेछौँ। अब नेपाललाई पूर्ण रूपले नै एउटा रिस्ट्रक्चरको कुराहरू छ। हामीले नदीको छेउमा बस्ने नेपालीहरूलाई कसरी हामीले एउटा सुरक्षित ठाउँमा राख्न सक्छौँ, त्यो अहिलेको हामीले सरकारले हाम्रो राइट अनरेबल पिएमले पनि सोच्नुपर्ने, हामी सबैले सोच्नुपर्ने, सारा नेपालीले सोच्नुपर्छ। घटना घट्यो अनि फेरि बिर्सिने त्यो होइन। अहिले नेपाललाई यति सुन्दर देश छ, जुन सुन्दर देशको स्वच्छ हावामा माटोमा तपाईँहरू पनि पोषित भएर आउनु भएको छ। मैले देखेँ आज झाँकेर हेर्दा र मैले आजभन्दा 2017 सालमा पनि देखेको थिएँ, मलाई एउटा सानो नेपालले यो युकेमा रहेछ जस्तो लाग्यो। नेपालीहरूले त्यो संस्कृति बिर्सिसकेको छ। तमुदीले यो जुन मेला नेपाली मेला गरेर नेपाली संस्कृति नेपाली सभ्यतालाई जोगाउनु भएको छ, म हृदयबाट नै धन्यवाद दिन चाहन्छु। वास्तवमा हामी नेपालीले गर्नुपर्ने, तपाईँहरू नेपालीहरू विदेशमा रहेर पनि यसरी चाहिँ नेपालको लागि चिन्ता लिएर नेपालीलाई एकताको डोरीमा राउनलाई जुन मेला अर्गनाइज गर्नुभएको छ, समूर्ण तमुदी संस्थापक र अर्गनाइजरहरूलाई म धन्यवाद दिन चाहन्छु। यो दुःखद घडीमा देश रोइरहेको बेलामा आज हामी यो त्यो होइन, यो जाति होइन, त्यो जाति होइन, त्यो पार्टी होइन, यो पार्टी होइन, हामी एक सब नेपाली एक भएर हामीले नेपाललाई पूर्व संरचना गर्न हामी एक हुनुपर्छ। अहिले हाम्रो सरकारले अहिले मेन फोकस भनेको कसरी मानिसहरूलाई रेस्क्यु गर्ने। अहिले मात्रै मैले आज न्युज हेरेको थिएँ, हाम्रो पार्लिमेन्टको प्रवक्तासँग कुरा गरेको थिएँ, 200 बढी टनलबाट मान्छेहरू रेस्क्यु गरिसक्नु भएको छ। त्यस्तै कयौँ अब डेड बडीहरूलाई राम्रोसँग प्लेसमेन्ट गरिदिने, आफन्तहरूसँग बडी चिनाउने कामहरू पनि भइरहेछ। सरकारले आफ्नो तर्फबाट काम गरिराख्नु भएको छ। हामी सबै यो घडीमा हामीले ब्याक बाइटिङ गर्नुभन्दा पनि सबै नेपाली एक भएर हामीले नेपालका हरेक अहिले दुःखमा हामी साथमा साथ दिएर अगाडि बढ्नुपर्छ। र हाम्रो यति सुन्दर देशलाई हामी तपाईँहरू जहाँसुकै बसे पनि हामीले पुनर्निर्माणको लागि, पुनः रिहाबिलिटेसन पुनर्स्थापनाको लागि, यो घटना घट्यो फेरि घट्दैन भन्ने छैन, यसलाई अझै अनुसन्धान गरेर फेरि हामीले हाम्रो नेपालीहरूलाई कसरी सुरक्षित राख्छौँ भन्ने कुरामा पनि एक हुनुपर्छ भन्ने आह्वान गर्दै फेरि पनि तमुदीलाई, सम्पूर्ण तमुदी अर्गनाइजरहरूलाई धन्यवाद दिँदै, सम्पूर्ण नेपालीहरू यहाँ जुन भेला हुनु भएको छ, देशप्रति चिन्ता लिनु भएको छ, पुनर्निर्माण गर्ने भन्ने कुरामा एक हुनुपर्छ भन्ने कुरा राख्दै बिदा हुन चाहन्छु। धन्यवाद।
0: हजुर, इन्दिरा राणा मगरज्यूको स्पिच तपाईँले सुनिसक्नु भएको छ। अब भने जुम्काजी गुरुङ दाजु हुनुहुन्छ तमुदी युकेको प्रेसिडेन्ट, र उहाँले यो वर्षको मेलामा आफ्नो स्पिचमा के भन्नुभयो त त्यो सुन्नतर्फ हामी लागिहालौँ।
3: 26 तारिकको बिहान तिब्बतमा हिम पहिरो गएर नेपालको रसुवा नुवाको धादिङमा भएको जनधनको क्षतिले म लगायत तमुदी युके परिवार स्तम्भ भएको छौँ। यो विकराल स्थिति कहिले पनि नहोस्। दिवंगत हुन पुगेका आत्माहरूको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु। नेपाल सरकार र दिवंगत परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछु। नेपाली मेला नेपाली भाषा धर्म संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न नयाँ पुस्ताहरूलाई हस्तान्तरण गर्न र हाम्रो स्थानीय छिमेकीहरूलाई चिनाउने अभिप्रायले तय गरेको यो कार्यक्रम हो। यस्तो महत्त्वपूर्ण कार्यक्रम आरम्भ गर्न मेरा अग्रजहरूलाई नमन गर्न चाहन्छु। हाम्रो संस्कृति हाम्रो पहिचान हाम्रो गौरव भन्ने मूल मन्त्रको साथ हामी कार्यक्रम मनाउन गइरहेका छौँ। नेपाल दूतावास लन्डनको सहकार्य साथ र सहयोगले हामीलाई थप ऊर्जा र हौसला मिलेको छ। यो साथ र सल्लाह सधैँ प्राप्त भइरहोस्। म महामहिमज्यूलाई विनम्र अनुरोध गर्दछु, नेपाली मेला तमुदी युकेले आयोजना गरे पनि यो नेपालीहरूको साझा कार्यक्रम हो। नेपालीलाई विदेशी ध्वनिमा चिनाउने महत्त्वपूर्ण कार्यक्रम भएको छ। नेपाली कला संस्कृति भाषा धर्म र वेशभूषालाई विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने माध्यम बनेको छ, जसले गर्दा नेपालको पर्यटक उद्योगलाई प्रबन्धन गर्ने कसै ढुङ्गा साबित भएको छ। यो नेपाली मेला यसरी सफल हुनुमा तपाईँहरूको आर्थिक नैतिक र भौतिक सहयोगले गर्दा हो। नेपाली मेलालाई प्रायोजन गर्नुहुने सम्पूर्ण संस्थाहरू व्यक्तिहरू र दिनलाई खटेर काम गर्नुहुने नेपाली मेला 2026 कार्यक्रम संयोजक कमल गुरुङज्यू लगायत मेरा कार्य समितिका साथीहरू, आमा समूहका अध्यक्षज्यू लगायत समितिका सदस्यज्यूहरू, संस्थापक अध्यक्षज्यू पूर्व अध्यक्षज्यूहरू ट्रस्टीज्यूहरू सल्लाहकारज्यूहरू इकाइका अध्यक्षज्यूहरू कार पार्किङ मूल प्रवेशद्वार टोटे झाँकी नृत्य कन्ट्रोल ट्रेनमा खटिनुभएकाहरू निर्णायक मण्डल अतिथि सत्कार समूह सुरक्षाकर्मी स्वास्थ्य कर्मी र सञ्चारकर्मी पत्रकारहरू स्वयंसेवक शुभचिन्तकहरू सबैलाई आभार व्यक्त गर्दछु। यस प्रकार सदैव भइरहोस्। प्रवासमा रहेर पनि पहिचानलाई जोगाउन सधैँ हातेमाला गरी अगाडि बढौँ। धन्यवाद। जय होस्।
0: हजुर, दाजुको स्पिच पछि भने बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूको सेवामा लिएर आउनेछु।
4: हजुर, अब हाम्रो होमा लिम्बूज्यूले मगाउनु भएको गीततर्फ लागौँ र त्यसपछि भने हाम्रो मिमकाजी गुरुङज्यूको पनि गीत छँदैछ। हाम्रो होमा पाइमज्यू लेख्नुहुन्छ, गुड आफ्टरनुन एन्ड स्यारो योगज्यू भन्नुभएको छ, हजुरलाई पनि सेवाहरू। नेपालको यो दैविक प्रकोपले गरेको विनाशकारी घटनाले म त निशब्द भएकी छु र के भन्ने खेल लेख्ने, सबैलाई त्यस्तै नै भइरहेको अवस्था हो। जति त्यो न्युज अरे हेऱ्यो त्यति मान्छेलाई चाहिँ अब भनौँ न आफूलाई पनि असर पर्छ होइन, गर्दा त्यो त्यस्तै स्थिति अहिले सिर्जना भएको छ सबै नेपालीहरूको चाहिँ जस आत्मामा सबै मनमा भनौँ न सबै मृतक आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। यो त दुःखद घडीमा जे जति हुन्छ हाम्रो चाँगे धरती आमा कोष युके लिमिटेड सङ्गठनबाट पनि पीडितहरूको लागि आर्थिक सङ्कलन गरिरहेका छौँ र उठेको रकम चाँडै पठाउनेछौँ। यदि समयले साथ दिएमा मान्छे नमने कुनै सहर हुँदैन भन्ने गीत सुनाइदिनु भएमा आभारी हुनेछु। धन्यवाद नोगेन भनेर हाम्रो गीतकार होमा लिम्बूज्यूले अर्डसटबाट लेख्नु भएको छ। ल त हजुरको गीततर्फ लागौँ। के गर्ने अब, अहिले परिस्थिति यस्तै छ। धैर्य धारण गर्ने शक्ति हामी सबैलाई भगवान्ले प्रदान गरौँ।

0: BFBS Kurkar Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।
4: हजुर आदरणीय श्रोताजी, यो बिएफएस गोर्खा रेडियो बिएफएस संवादमा यहाँले 17 नेपाली मेला जुन गत 30 तारिक भइसकेको छ अगस्तको क्याम्पटन पार्कमा तपाईँहरू पनि जानुभयो होला, इन्जोय गर्नुभयो होला। उक्त दिन रेकर्ड गरेको कुराकानीहरू तपाईँहरूले सुनिराख्नु भएको छ। अब यो पार्टमा चाहिँ तपाईँहरूले उक्त दिन विभिन्न चाहिँ सङ्घ संस्थाबाट झाँकी लिएर आउने महानुभावहरूसँग म छोटकरीमा कुराकानी गर्नेछु र यहाँ एकजना महानुभाव हुनुहुन्छ, उहाँ चाहिँ कुन संस्थाबाट आउनुभएको अनि के प्रस्तुत गर्दै हुनुहुन्छ त्यस सम्बन्धी कुराकानी गर्न चाहिँ चाहन्छु। नमस्कार हजुर, बेबेसमा यहाँलाई वेलकम छ। अनि यहाँको शुभ नाम?
5: मेरो शुभ नाम चाहिँ एम गुरुङ, म साउथ इस्ट लन्डन तमुदीको चाहिँ उपाध्यक्ष, कार्यवाहक उपाध्यक्ष नै छु।
4: तपाईँहरू पहिलो झाँकी हुनुहुँदो रहेछ, तपाईँ कम्पिटिसनमा हुनुहुन्छ कि झाँकी मात्रै प्रस्तुत गर्ने?
5: आफ्नो संस्कारलाई संस्कृतिलाई चाहिँ गुरुङहरूको चाहिँ देखाउला, हामी चाहिँ भाग लिन्छ तर त्यो प्रतिबद्ध छैन जस्तो लाग्छ मलाई।
4: ओके, तपाईँले लाउनु भएको ड्रेस अनि उहाँले लाउनु भएको यो के देखाउन खोज्नु भएको छ?
5: तपाईँले चाहिँ हाम्रो मेरो चाहिँ लामा भयो, हामी लामा, त्यसपछि उहाँ चाहिँ अब भूत गाउँमा हुन्छ नि, अब भूतलाई धपाउने भनेर लामाले मन्त्रले धपाउने कार्यक्रम छ आज हाम्रो सर।
4: आज यहाँ र तपाईँहरूको कल्चर देखाउन पाउँदा चाहिँ कतिको प्राउड हुनुहुन्छ?
5: एकदम, यो त हामी सधैँभरि हामी बाँच्नुहुन्छ नेपाली भएर ना भएको नातिले र आफ्नो संस्कारलाई संस्कृतिलाई झल्काउनुको लागि हामी एकदम आतुर छौँ सर त्यसको लागि।
4: हुन्छ, अब लभली टाइम। तपाईँको नृत्य पनि छ कि?
5: नृत्य हाम्रो चाहिँ छ सर, पछि।
4: ल त हुन्छ, राम्रो गर्नु होला, रमाइलो पनि गर्नु होला।
5: हस्, धन्यवाद सर।
4: यहाँ भूत भन्नुभयो, हजुरको नाम चाहिँ के होला? ए, अनि यो ड्रेस लाउँदा कति साह्रो परेछ हजुरलाई?
6: साह्रो छैन, कति वर्ष भयो मैले यहाँका काम यो गरेको?
7: हरेक वर्ष वहीँ हो।
6: ए, त्यस कारणले मलाई केही
4: अहिले झाँकी अगाडि बढेपछि तपाईँको चाहिँ के हुन्छ काम?
6: म त अब भूत हो, हेर, यो भूतको प्रोग्राम गरेको भनौँ न, एउटा चाहिँ भूत देखाउने,
7: उहाँले चाहिँ नि गाउँमा उसलाई आतङ्क मचाउने हो, भूतले आतङ्क मचाउने हो, उहाँलाई धपाउनलाई हामी बाजा बजाएर गाउँले धपाउने,
6: दुईजना लामाले चाहिँ मलाई धपाउने प्रोग्राम थियो।
4: हजुर हुन्छ, एकदमै रमाइलो गर्नु होला, आफ्नो संस्कार संस्कृति देखाउन यहाँ आउनु भएको छ, थ्याङ्क यू। अब यहाँ अर्को झाँकी ग्रुपमा आएको छु र उहाँहरू पनि अगाडि बढ्नको लागि एकदमै रेडी हुनुहुन्छ। एकजना यहाँ दाइकी भाइ भनौँ, धुपौडा लिएर बस्नु भएको छ। नमस्कार हजुर।
8: नमस्कार
4: हजुर, हजुरको नाम चाहिँ?
8: मेरो नाम अमर गुरुङ।
4: कहाँबाट आउनुभयो?
8: हामी तमु पेलुसँग युकेको।
4: कतिजना जति हुनुहुन्छ नि?
8: छ होला, हामी 100+ छ होला।
4: एकदमै तपाईँको तपाईँहरू कम्पिटिसनमै हुनुहुन्छ कि?
8: होइन, भाग मात्र हाल्नु।
4: अनि के कल्चर देखाउनु भएछ आज?
8: हाम्रो आफ्नो परम्परा संस्कृति, हाम्रो धर्म संस्कृति, हाम्रो परम्परा, हाम्रो बोन धर्म अनि हाम्रो प्राकृतिक बोन धर्मको प्रचारको लागि।
4: तपाईँहरू प्रत्येक वर्ष आउनुहुन्छ होला नि, यहाँ आउँदा आफ्नो संस्कार संस्कृति देखाउँदा के लाग्छ हजुरलाई?
8: एकदम खुसी लाग्छ, यो लोप हुँदै गएको संस्कृतिलाई हामी उजागर गर्दैछौँ हामी।
4: ओके हुन्छ, ल रमाइलो गर्नु होला,
8: धन्यवाद।
4: अब यहाँ अर्को ग्रुपमा आएको छु र एकजना हाम्रो साप हुनुहुँदो रहेछ, मेडल लाएर यहाँ झन्डा सहित बस्नु भएको छ। नमस्कार हजुर।
9: नमस्कार हजुर।
4: हजुरको शुभ नाम अनि कुन पल्टनको हुनुहुन्छ?
9: मेरो नाम तेज बहादुर गुरुङ, सेकेन्ड गोर्खा राइफल्स, मेरो पल्टन पुगिसक्यो,
4: राइट
9: आरजीआर भयो।
4: अनि आज यहाँ के कल्चर देखाउँदै हुनुहुन्छ?
9: आज यहाँ चाहिँ नेपाली मेलामा आएको।
4: होइन, तपाईँले के देखाउँदै हुनुहुन्छ तपाईँको लमजुङ समाजले?
9: हाम्रो लमजुङ समाजले चुट्का देखाउँदै हुनुहुन्छ अनि रेली।
4: हुन्छ साहब, इन्जोय गर्नु होला,
9: थ्याङ्क यू।
4: एकदमै यहाँ राम्रोमा आउनु भएको रहेछ, यहाँ केही बहिनीहरू हुनुहुन्छ, टोपी पनि रहेछ, माला पनि रहेछ। नमस्कार हजुर।
10: नमस्ते
4: हजुर। हजुरको नाम चाहिँ?
10: मेरो म माला घले, लम्बी समाज युकेको उपाध्यक्ष।
4: यो माला को कसलाई हो? मलाई त होइन होला है।
10: हजुर पनि अब त्यहाँ बस्नुहुन्छ भने हजुरलाई नै हो होइन, यो चाहिँ हाम्रो लमजुङ समाजको तर्फबाट अर्गनाइजर तमुदीलाई हाम्रो तर्फबाट सम्मान र सत्कार गर्नको लागि यो फुल हामीले सधैँ एभ्री इयर लगाउने गर्छौँ है। यो हाम्रो
11: कतिको आतुर हुनुहुन्छ त्यहाँ गएर आफ्नो संस्कार संस्कृति झल्काउन देखाउनको लागि?
10: हजुर हजुर, अब त्यही संस्कार संस्कृति देखाउनलाई हामी एकदम आतुर छौँ। तर हामीले चाहिँ यो वर्ष त्यति धेरै झाँकीहरू ल्याएको छैनौँ, किनभने हामीले अब पहिला नै 3 वर्ष ह्याट्रिक गरेर
11: लगातार जित्नु भएको।
10: हजुर, एम्बेसडर कप पनि हामीले जितिसक्यौँ।
11: कति सालमा हो?
10: 2018 अब जो यो उसमा चाहिँ हामी चाहिँ झाँकीमा चाहिँ 2007 कन्टिन्युली भाग लिइरहेको छौँ, अनि त्यही भएर अहिले चाहिँ उहाँहरूले हामीलाई प्रत्येक वर्ष आमन्त्रित गर्नुहुन्छ। त्यो हामीले चाहिँ सिर्फ पार्टिसिपेट चाहिँ हुन्छौँ हामी, तर कम्पिटिसनमा चाहिँ भाग लिँदैनौँ। थ्याङ्क यू।
11: ल त रमाइलो गर्नु होला।
10: हजुर, थ्याङ्क यू हजुरलाई पनि।
11: हजुर, 2026 चाहिँ नेपाली मेलामा यहाँ झाँकी अगाडि बढ्ने क्रममा हुनुहुन्छ, र अहिले चाहिँ म किरात राय बेलायतको यहाँ झाँकी ग्रुपमा आएको छु र उहाँहरू पनि अगाडि बढ्दै हुनुहुन्छ, र यति बेला चाहिँ किरात राय बेलायतको 3rd वर्षको अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर भूमजित साहब। नमस्कार हजुर।
12: थ्याङ्क यू योगराज। थ्याङ्क यू हजुर, नमस्ते।
11: त्यहाँ गएर आफ्नो कल्चर प्रस्तुत गर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ?
12: एकदमै। अब हामीले कन्टिन्यू भाग लिएको झन्डै 5 वर्ष जति भयो यो नेपाली मेला चाहिँ। अब मलाई लाग्छ बेलायतको यो सबभन्दा यो जातीय हाम्रो संस्कार संस्कृति देखाउने मुख्य थल हो, र आफ्नो संस्कार संस्कृति अथवा पहिचानको कुरो देखाउनु एकदमै आफूलाई गर्व लाग्छ, खुसी लाग्छ। हामी एकदमै आतुर साथ अब आइपुग्ने आँट्यो, हामी रेडी छौँ हजुर।
11: यसपल्ट कम्पिटिसनमै हुनुहुन्छ कि?
12: ज्यू, यसपालि पनि हामी झाँकी अनि नृत्य दुइटैमा छौँ। सायद यसपालि हाम्रो जित्ने सफल हुने एकदमै हाइली चान्सेस छ, अनि हामीले त्यो एकदमै आशा पनि गरिरहेको छौँ। थ्याङ्क यू।
11: अनि तपाईँले चाहिँ यसबाट के कल्चर चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ?
12: विशेष गरी हाम्रो चाहिँ त्यही हो, अब हाम्रो मुख्य रूपमा हाम्रो साकेला नै हो, साकेला नृत्य। त्यसको साथसाथै अब हाम्रो परम्परागत हाम्रा सबै वस्तुहरू जस्तो हलो जुवा छपनी चाल्नुहरू त्यस्तो हाम्रो जुन पहिला हाम्रो अगाडि चलाउँथ्यो त्यो कुरो पनि हामीले लिएको छौँ पछाडि।
11: अनि नृत्यमा चाहिँ के प्रस्तुत गर्दै हुनुहुन्छ?
12: नृत्यमा हाम्रो साकेला छ, यसपालि चाहिँ अब हाम्रो 6 ढोल छ निकै सबभन्दा बेसी, अनि हाम्रो साकेलामा भाग लिने मेम्बरहरू चाहिँ 30 बढी छन्, गर्दाखेरि एकदमै हाई चान्सेस छ यसपालि।
11: अनि यसो अलिकति ग्रुपमा प्र्याक्टिस गर्ने मौका पनि पाउनुभयो कि?
12: ज्यू, आफ्नो आफ्नो प्रारम्भिक कार्य समिति भन्छौँ हामी, त्यहाँ गरेँ अनि अघि आएर हामीले झन्डै 1/2 घन्टा जति अलिकति वार्मअप पनि गऱ्यौँ, र अहिले अब 100% हामी एकदमै हाम्रो 100% तयारी छ भन्नु।
11: कति सङ्ख्यामा हुनुहुन्छ आज?
12: आज हामी झन्डै 100 पक्का नाम लिस्ट चाहिँ हाम्रो 120 हो, झन्डै 150 जतिको वरिपरि आज छ। हजुर
11: हुन्छ साहब, गुड लक तपाईँ अनि तपाईँको टिमलाई।
12: हवस्, थ्याङ्क यू हजुर। थ्याङ्क यू।
4: हजुर, आदरणीय श्रोताहरू, तपाईँहरूले अलिकति जस त्यहाँको माहौलको जानकारी पाउनु भयो होला, तपाईँहरू नगए पनि सायद त्यहाँ गए जस्तै फिल गर्नुभयो होला। यो कार्यक्रमको मुख्य उद्देश्य त्यही नै थियो। अब भने एउटा गीत सुनाऊ। मिमकाजी गुरुङज्यू हुनुहुन्छ बन्टोक लन्डनबाट, र उहाँले इमेल गर्नुभएको रहेछ, र उहाँको इमेल म जस्ताको तस्तै पढेर सुनाउँछु। उहाँ लेख्नुहुन्छ, डियर योगराज सर भन्नुभएको छ, हजुर नमस्कार, आई एम लिसनिङ टु युर ब्युटिफुल प्रोग्राम, आई वुड लाइक टु रिक्वेस्ट टु प्ले द फलोइङ सङ इफ यु हेभ टाइम available, which is dedicated with a deep sorrow and heartfelt sympathy, a tribute to all the victims and families affected by the devastating flash floods in Nepal. On behalf of all Nepalese, our deepest condolences to those who lost their loved ones, homes and livelihoods in this tragic disaster. May the departed souls rest in eternal peace, and may the affected families find strength, courage and hope during this difficult time. God bless everyone. भनेर उहाँले चाहिँ बन्टोक लन्डनबाट यो लेख्नु भएको रहेछ। अहिलेको सबैको चाहिँ मन त्यतैतिर नै के ध्यान केन्द्रित छ, र जस अब के गर्ने होइन, प्रकृति विरुद्ध अब केही नै रोक्ने केही साधन छैन, अब जब आउँछ त्यसले विनाश लिएर नै आउँछ, त्यही नै नेपालमा भएको छ। हजुर, यो गीत चाहिँ अब म सुनाउन चाहन्छु, र यो गीत सङ्गीत रचना निर्माता चाहिँ मिमकाजी गुरुङ तपाईँ स्वयं नै हुनुहुँदो रहेछ, अनि सङ्गीत स्वर आर्ट इन्ट गुरुङ लेख्नु भएको छ, र यो गीत म सुनाउन चाहन्छु। हजुरको यो इमेलको लागि धेरै धेरै धन्यवाद हजुर।

0: यो BFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

ब्युटिफुल गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। श्रेयसी चेम्जोङ लिम्बूले गाउनु भएको घनबहादुर थापा मगरज्यू हुनुहुन्छ, क्यान्टोबरीमा बसोबास गर्नुहुन्छ। यस्तै मिठा मिठा गीतहरू सिर्जना गर्नुहुन्छ उहाँको कलमबाट। र राजकुमार बगरको कम्पोजमा यो गीत हामीले सुन्दै थियौँ, पकाउने तपाईँले इन्जोय गर्नुहोला। कार्यक्रमको करिब करिब हामी अन्त्यतिर पनि प्रवेश गर्दैछौँ। तपाईँहरूको साथको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हाम्रो चाहिँ चण्डिका राईजी हुनुहुन्छ गीतकार, र उहाँले चाहिँ केही कुरा लेखेर पठाउनु भएको छ। अहिले देशको परिस्थितिलाई हृदयगम गरेर उहाँ लेख्नुहुन्छ, नेपाल आमालाई परेको यो विपत्तिलाई पार्टी धर्म जातलाई पछाडि राखेर विपत्तिमा परेकोहरूलाई सहयोगको उपचार गराउँ, आफ्नो धर्मलाई यही परिचित गराउँ, एक नेपालीलाई परेको बेला अर्को नेपालीले सहयोग गर्नु नै आफ्नो पन हो, धन्यवाद। र जुन राहतहरू आउँछ जुन ठाउँमा पुर्याउनु पर्ने पुगोस् र दुरुपयोग नहोस् विनम्र अनुरोध छ। नेपालीको बानी छ, देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ, यस्तो नहोस् न, भगवान टाढा हुनुहुन्न है, धन्यवाद भनेर उहाँले यसरी अहिलेको जस भनौँ न यो स्थितिमा आफ्नो चाहिँ धारणा यसरी व्यक्त गर्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। पक्का पनि तपाईँहरूले आफ्नो सक्दो योग्यता क्षमताले भ्याएसम्म, आफ्नो गच्छले भ्याएसम्म यो सहयोग गर्दै पनि हुनुहुन्छ होला, र मैले पनि गरिरहेको छु। एनिवे जस थ्याङ्क यू हजुरलाई भन्दै सत्यराज स्वरूपराज आचार्यले गाउनुभएको यो गीत पनि सबै सबैलाई सम्झदै यो आपत्तिको बेला र यो गीत सुनाउन चाहनु भएको छ चा।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: जवाबदेहिता निगरानी समितिले बाढी पीडित उद्धारको विषयलाई लिएर सरकारको आलोचना गरेको छ. भोटेकोसी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौंको बेलामा उद्धार गर्न नसकेको भन्दै समितिले सरकारको आलोचना गरेको हो. सयौं मान्छे फँसेको जानकारी हुँदाहुँदै पनि बेलामा उद्धार नगरिएको भन्दै समितिले सरकार र मातहतका निकायका कामको समीक्षा गर्न माग समेत गरेको छ. सुरुङभित्रको उद्धार गर्न सक्ने राष्ट्रिय क्षमता तत्काल आकलन नगरिएको र चीन भारत लगायत मुलुकबाट बेलैमा विशेषज्ञ उद्धारकर्मी र उपकरण परिचालन नगरिएको समितिको भनाइ छ. सरकारलाई सुरुबुझे सुझाव बुझाउँदै जवाफदेही निगरानी समितिले उद्धारमा ढिलाइ भएको विषयमा निष्पक्ष छानबिन गर्दै जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेको छ. सेना नेपाल प्रहरी र सशस्त्रका उद्धारकर्मीको कामको प्रशंसा गर्दै समितिले सुरुङ उद्धारमा विलम्ब हेलसेक्राई वा लापरवाही भए नभएको विषयमा निष्पक्ष समीक्षाको पनि माग गरेको छ. बाढीको पूर्व चेतावनी प्रणाली प्रभावकारी नभएको चेतावनी दिए पनि बाढीको गम्भीरता र सम्भावित प्रभावबारे पर्याप्त जानकारी नदिइएको पनि समितिको भनाइ छ. बाढी पीडितका शव सामूहिक रूपमा गाड्ने निर्णयको आधार र औचित्यबारे सरकारले परिवारलाई आश्वस्त पार्नुपर्ने समितिको सुझाव छ. भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण र पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ. आज बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत र उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जानकारी दिनुभएको छ. पुनका अनुसार बैठकले विपदका बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत बैठकले दोहोऱ्याएको छ. उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनुभयो. सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सुरुङमा फँसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ. काँग्रेसका केन्द्रीय सदस्य देवराज चालिसीले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने भन्ने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको बताउनुभयो. जापानकी प्रधानमन्त्री सानाए ताकाइसीले बाढीपछि बेपत्ता आफ्ना 5 जना नागरिकको खोजी गरिदिन प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गर्नुभएको छ. करिब 10 मिनटको कुराकानीमा प्रधानमन्त्री ताकाइसीले नेपालका बाढी पीडितका लागि छिट्टै टेन्ट र ब्ल्याङ्केट लगायत राहत सामग्री पठाउने जानकारी पनि दिनुभएको छ. आफूले विपद उद्धार टोली पठाउने तयारी गरिरहेको भन्दै उहाँले क्षमताले भ्याएसम्म सबै प्रकारका सहयोग गर्ने वचन दिनुभएको जापानको विदेश मन्त्रालयले जनाएको छ. अब खबर फटाफट.
4: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौँडा 5 का 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीडितको सहयोगमा खर्च. खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो. रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 जना मध्ये 28 जना र भक्तपुरका 19 मध्ये 6 जना सम्पर्कमा अरूको खोजी हुँदै भोटेकोसीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी. जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो. पूर्व यातायात व्यवस्थापन प्रहरीले रसुवा बाढी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने, रसुवा नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने. धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सडकको दिन फेरिने 35 किलोमिटर लामो भीमफेदी कोगटे इपा सिस्नेरी सडक सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने. र इराक पठाइदिने भन्दै 10 लाख ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 जनाको रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 वर्षीय सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो.
3: र आज दिउँसो मुलुकका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी जिल्लामा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही तथा मध्य प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीको हिमाली र पहाडी भागका थोरै तथा लुम्बिनीको पहाडी र तराई भागका एक दुई स्थानमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर।

0: TVS गोरखा रेडियो।
1: अब आजको यो विषयमा हामी डेङ्गु सम्बन्धी केही कुराकानी गर्छौँ। आज फेरि मेडिकल कुरा नै गर्न मन लाग्यो, किनभने नयाँ नयाँ कुरा आइरहेका छन्। भारतमा डेङ्गु खोप स्वीकृत, नेपालमा कहिले भन्ने एउटा लेख पढ्न पाइयो हिजो, अनि हामीले तत्कालै डाक्टर शेरबहादुर पुन जसले यो लेख लेख्नुभएको छ उहाँसँग सम्पर्क गऱ्यौँ। समय दिनुभयो, संक्रामक रोगका विशेषज्ञ हुनुहुन्छ, उहाँलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत गरिहालौँ। तर अलिकति केही पढौँ, उहाँले लेखेका कुरा नै पढौँ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशमा पहिलो पटक डेङ्गु विरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्यो। जुलाई 21 सामाजिक सञ्जाल एक्स मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिएको थियो। त्यसमा यो जापानिज कम्पनी ताकेडाले विकास गरेको क्यु डेङ्गा नामको खोप हो। यो खोप 42 बढी देशहरूले स्वीकृति प्रदान गरिसकेको छ र 24 मिलियन डोजभन्दा बढी प्रयोग भइसकेको छ र सो विज्ञप्तिमा यो उल्लेख छ। यो बारेमा कुराकानी गर्नको लागि उहाँलाई स्वागत गरिहाल्नु। डाक्टर साहब, वान्स अगेन यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: ओके, हालसालै कुराकानी गऱ्यौँ, अर्कै विषयमा आज डेङ्गु सम्बन्धी फोकस गरौँ। र तपाईँकै लेख पढ्ने बित्तिकै तपाईँलाई हामीले तपाईँलाई कन्ट्याक्ट गर्न मन लाग्यो, समय दिनुभयो, थ्याङ्क यू। र तपाईँको लेखअनुसार चाहिँ भारतमा अब आइसकेको छ, यसको प्रयोग पनि भइसकेको होला, हुन त त्यो बारेमा के छ त इन्फर्मेसन, तपाईँबाट नै सुनिहालौँ न त।
2: अब यो भारतमा यो डेङ्गु विरुद्धको जुन खोप छ अहिले अब एप्रुभ गरिसकेको अवस्था छ त्यहाँको स्वास्थ्य मन्त्रालयले, अनि त्यसले गर्दाखेरि भारत जतिको प्रभावित छ डेङ्गुबाट त्यति नै नेपाल पनि प्रभावित छ। खास गरी अब सन् 2022 88 धेरैजनाको मृत्यु भएको हाम्रो त्यो तथ्याङ्क देखिन्छ। आगामी वर्ष चाहिँ हाम्रो लागि अझ कठिन हुन सक्ने भन्ने कुराहरू प्रक्षेपणहरू गरिँदै गर्दाखेरि अब नेपालमा आजको मितिमा म बोल्दै गर्दाखेरि त अब भ्याक्सिन आइसकेको छैन, तर भारतले सुरु हाम्रो छिमेकी देश भारतले अब सुरु नै गरिसक्नु भएको अवस्था रहँदै गर्दाखेरि चाहिँ छिटो हाम्रो सरकारले पनि यो बारेमा सोध्छ कि भन्ने चाहिँ मलाई लागेको छ। अब सायद अबको केही समयपछि डेङ्गुको जुन एउटा मृत्यु हुन सक्ने अवस्था वा कठिन जुन डेङ्गु भन्ने गर्छु कडा खालको डेङ्गु त्यो चाहिँ सम्भवतः धेरै असम्भव हुन सक्ने अनुमान या त्यो खालको चाहिँ प्रक्षेपण गर्न सकिन्छ।
1: ओके, अब 24 मिलियन डोज भन्दा बढी प्रयोगमा आइसकेको होइन भनेपछि यसको अब भनौँ न अब हामीले रियाक्सनहरू भन्छौँ त्यो चाहिँ अब देखिया भए देखिसकेको थियो होला, त्यसमा पनि केही स्टडी भएको थियो होला, त्यसमा केही आएको छ कुनै यो जति पनि 42 बढी देशहरूले स्वीकृति प्रदान गरेर प्रयोगमा ल्याइसक्यो भन्दाखेरि अहिलेसम्म त्यसको फिडब्याक केही आएको छ डाक्टर साहब?
2: विभिन्न खास गरी अब युरोपियन युनियनहरूले पनि प्रयोग गरिरहेछ, त्यहाँ पनि हामीले पढ्न पाउँछौँ। केही सामान्य समस्याहरू त अब हरेक अब खोपहरूमा देखिने त गर्छ नि, तर जुन एउटा अलिकति त्यसलाई अनएक्सेप्टेबल अब एक्सेप्टै गर्न नमिल्ने खालको त्यो समस्याहरू चाहिँ देखेको छैन, लगभग सुरक्षित र प्रभावकारी नै देखेको भन्ने कुराहरू आएछ। खास गरी अब डेङ्गुको पनि 3 सेरोटाइप हुन्छ, त्यो 3 सेरोटाइप विरुद्ध यसले राम्रो काम गरेको भन्ने कुराहरू आएको छ। तर यो भन्दै गर्दाखेरि यसको अलिकति अझ पनि लिमिटेसन छ, त्यो भनेको हामीले अहिलेसम्म 4 माथिकोलाई मात्र लगाउने, जस्तो युकेले पनि एप्रुभ गरेको छ 4 माथिकोलाई भनेको छ, त्योभन्दा साना यो नानीहरूलाई के गर्ने कस्तो हुन्छ भन्ने कुरा अझै आउन बाँकी छ भने यो जुन खोप छ यो चाहिँ लाइभ भ्याक्सिन हो। लाइभ भ्याक्सिन भएको नाताले चाहिँ अहिलेको लागि यो जो गर्भवती महिलाहरू भयो अथवा जुन हर्मोनहरू खाइराख्नु भएको छ स्टेरोइडहरू भन्छौँ हामीले, जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई दबाउने काम गर्छ, त्यस्ता खालकाहरू भयो वा इम्युनो कम्प्रोमाइज हुन्छौँ अरू, जस्तो फर इक्जाम्पल एचआइभी भएका वा त्यस्तै अरू कुनै जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई चाहिँ कमजोर बनाएको हुन्छ, त्यस्ताहरू भयो, ब्रेस्ट फिडिङहरू भयो, त्यस्ता व्यक्तिहरूलाई अहिले पनि एक्सक्लुड चाहिँ गरेको छ। त्यो सायद यसको मैले मेरो तर्फबाट हेर्दाखेरि चाहिँ केही हदसम्म डिसएडभान्टेज हो कि भन्ने लाग्छ, तर पनि फेरि पनि बाँकी जुन खोपको जुन अवस्था छ, क्वालिटी छ, त्यो चाहिँ धेरै राम्रो छ भन्ने कुराहरू चाहिँ आएको छ।
1: ओके, अनि अब वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य सङ्गठन भनौँ होइन प्रयोगको लागि धेरै देशमा पनि दियो। अब हाम्रो छिमेकी मुलुकमा मलेसिया, थाइल्यान्ड भनौँ न इन्डोनेसिया, एसियन मुलुकमा पनि प्रयोगको लागि अनुमति दिएको रहेछ होइन। र अब यतातिरबाट केही अब कुराहरू आएको छ, तपाईँले केही मेडिकल जर्नलतिर केही पढ्नु भएको छ डाक्टर साहब?
2: अब यस्तो छ, यो धेरै देशले अब यो प्रयोगमा ल्याउने भनेर घोषणा गरिसकेको अवस्था, अब त्यसमा भारत छिमेकी देश एकदम ठुलो जनसङ्ख्या भएको देश, त्यहाँ पनि यो खोपको अब अनुमति प्रदान गरिसकेको अवस्था भएको हुनाले अब भारत त अहिले अब एकदमै ठुलो देश भएको हुनाले चलायो, धेरै ठाउँमा यो बारेमा कुराकानीहरू बहसहरू पनि भइरहेको देखिन्छ। नेपाल अछुत रहने भएन, नेपालमा पनि डेङ्गुले दुःख दिइरहेको अवस्था छ। सम्भवतः अब आगामी दिनहरूमा, अहिले त अब 40 बढी भनेछ, मेरो विचारमा अझ यो संसारकै झन्नै आधा पपुलेसनै जोखिममा छ भनेर हामीले जहिले पनि एउटा तथ्याङ्क लेखहरूमा रिसर्च आर्टिकलहरूमा लेख्ने गर्छौँ, त्यसलाई आधार मान्ने हो भने त सम्भवतः अब छिटै अरू देशहरूमा पनि यसको प्रयोगको लागि अनुमति दिन्छ होला त्यहाँको सरकारहरूले। अब वेट गरौँ, अब नेपालमा पनि यो छिटै प्रयोगमा ल्याउँछ कि भन्ने छ, तर अब यो चाहिँ अब निजी स्तरबाट आउँछ कि या सरकारले दिन्छ भन्ने कुरा चाहिँ एउटा अलिकति चाखलाग्दो विषय छ। अब यहाँ कसरी उहाँहरूले चाहिँ यो व्यवस्थापन गर्छ त्यो हेर्नु चाहिँ बाँकी।
1: अब अथोरिटी दिने त सरकारै होला होइन, अन्तखेरि केही डिस्कसन, केही प्रारम्भिक चरणका यसो एउटा केही स्टेप चलेको पाउनु भएको छ कि छैन त, कि तपाईँहरूले रेकमेन्ड गर्ने अवस्थामा हुनुहुन्छ कि हुँदैन, के छ त स्थिति?
2: अब यो चाहिँ अहिले अब नेपाल सरकारले गएको वर्ष पनि मलाई थाहा छ, त्यहाँ विभिन्न न्युजहरूमा पनि आएको छ, अब हामीले नेपालमा अब खोप ल्याउँछौँ ल्याउँछौँ भन्न चाहिँ भनेको भनाइ छ, त्यो चाहिँ अब भनाइमा चाहिँ छ, नेपाल सरकारले पक्कै पनि त्यो टार्गेट गरिरहेको छ चाहिँ मलाई लाग्छ। अब त्यसको विभिन्न प्रक्रियाहरू होला अथवा के सोचिराख्नुपर्छ या के हेर्दा त्यो त भित्र कुरा चाहिँ मलाई पनि थाहा भएन, तर यति चाहिँ मलाई थाहा थियो कि नेपालले ल्याउने त्यो चाहना चाहिँ अहिले मतलब गएको साल मात्रै होइन, केही सालदेखि नै यो जुन भ्याक्सिनहरू विभिन्न देशहरूमा प्रयोग हुँदै आइरहेको भन्ने कुरा सँगसँगै यो चासो र एउटा प्रयास चाहिँ गरेको, तर आजको मितिसम्म चाहिँ अब नेपालमा ल्याएर प्रयोगमा ल्याएर हामी त्यो अवस्था चाहिँ अलिक आइसकेको अवस्था चाहिँ छैन, सायद केही प्रक्रियाहरू छ कि अब त्यो चाहिँ त्यो
1: अब तपाईँले अब हामी केटाकेटी हुँदाखेरि यो डेङ्गु भने चाहिँ सुने पनि थिएन, मैले फर्स्ट टाइम डेङ्गु भनेको म चाहिँ इन्डोनेसिया इस्ट टिमोर जाँदाखेरि डेङ्गु सुनेको होइन, के रहेछ यो कहिले पनि नसुनेको, त्यो पनि नट फार वे होइन, त्यो पनि करिब 1999 होइन, हामी स्टिमर अपरेसन जाँदाखेरि हाम्रो साथीभाइहरूलाई धेरैलाई लाग्यो स्टिमरमा होइन, नेपालमा त यो छैन भनेको थियो त्यतिखेरसम्म। अहिले चाहिँ तपाईँको लेखमा एउटा लाइन पढ्दाखेरि मलाई अचम्म पनि लाग्यो, नेपालमा डेङ्गु एक रैथाने सङ्क्रामक रोगको रूपमा स्थापित भइसकेकोले डेङ्गु विरुद्धको खोप अपरिहार्य विकल्प बन्न सक्ने देखिन्छ भनेर भन्नुभएको छ। गर्दाखेरि तपाईँ त अब यस यही फिल्डको हुनुहुन्छ, कहिलेदेखि यस्तो रूपमा यो एग्रेसिभली अगाडि आएको छ र रैथाने बनिसकेको रहेछ? आई एम सरप्राइज, तपाईँले कहिले बुझ्नुभयो, कहिले देख्नुभयो र कहिले नोटिसमा आयो तपाईँको उसमा?
2: यसको पनि एउटा मेरो पनि इन्ट्रेस्टिङ कथा छ, त्यो कसरी मैले सुने भन्ने कुरा, म स्टेटको अस्पतालमा जब एउटा मेडिकल अफिसरमा प्रवेश गरेँ र सेवा दिन सुरु गरेँ, त्यो बेलामा मलाई जहाँसम्म लाग्छ श्रीलङ्कातिर डेङ्गु आउटब्रेक भएको र बङ्गलादेशमा आउटब्रेक भएको थियो, किनभने नेपालभन्दा अगाडि त्यतातिर आउटब्रेकहरू हुने गर्थ्यो, र त्यो बेलामा हामीहरूको राउन्ड हुन्थ्यो, अब सिनियरले राउन्ड गर्ने अनि अब हामीहरू चाहिँ अब सँगसँगै उहाँले भनेको कुराहरू लेख्ने अथवा डिस्कसन हुन्थ्यो, यो रोग के हो, किन त्यस्तो भयो, हामीले के गर्न सकिन्छ, डिफ्रेन्सियल डायग्नोसिसहरू के हुनसक्छ भन्दै गर्दाखेरि एउटा प्रश्न बिचौले टक्क निकाल्नु भयो, हेरि नौ डेङ्गु भन्नुभयो, अनि तपाईँलाई थाहा छ डेङ्गु आउटब्रेक कहाँ भएछ भनेको थियो, हामी सायद 8-10 सबैजना एक अर्काको अनुहार हेर्थ्यो छक्क पऱ्यो, यो 25 अगाडि कुरा हो जस्तो लाग्छ मलाई, अनि छक्क परेको मलाई नै थाहा छ। अब म यो समयमा आएर डेङ्गु विरुद्ध यति धेरै जानकारी राख्छ भन्ने कुरा त्यो बेलामा त मैले सपना पनि सोचेको थिएन होला, त्यो मेरो अगाडि त्यसरी प्रश्न राखिदिनु भयो, अनि के रहेछ भनेर खोज तलास गर्दा अब श्रीलङ्का बङ्गलादेशमा आउटब्रेक भइरहेको रहेछ, धेरै मान्छे बिरामी भयो भन्ने कुरा मैले जानकारी प्राप्त
1: गरेँ।
2: त्यो बेलामा नेपालमा डेङ्गी पुष्टि भइसकेको थिएन, तर सन् 2004 हाम्रो एकजना कलिगले त्यो पत्ता लाउनु भयो होइन, एक प्रकारले पत्ता लाउने भन्दा यसलाई पुष्टि गरे भन्न बुझायो, किन भन्दाखेरि त्योभन्दा अगाडि पनि एकजना प्रोफेसरले एउटा अनौपचारिक छलफलमा मलाई के भन्थ्यो भन्दाखेरि, डाक्टर साहब यो वास्तवमा मैले सन् 1999 नै नेपालमा थुप्रै बिरामीमा डेङ्गुको लक्षण भएर त्यो भएको देखेको थिएँ, अनि स्वास्थ्य मन्त्रालयमा जाँदा स्वास्थ्य मन्त्रालयको मान्छेले उल्टो मलाई गाली गरेर पठायो, कसैले पनि विश्वास गरेन। अब कसै पनि हो, सुरु सुरुमा त विश्वास गर्ने कुरा पनि भएन, मेरो त्यो कुरा कसैले विश्वासै गरेन। एउटा डिनर पार्टी जस्तोमा मलाई सेयर गरेको मलाई याद छ, मेरो विचारमा अरूहरूले पनि सुनिराख्नु भएको थियो त्यो बेलामा, अनि मलाई लाग्यो यो पुष्टि हुन मात्र बाँकी थियो। त्यसले गर्दाखेरि इतिहास मैले अब त्यो लेखमा लेख्न त लेखेँ 21 वर्ष अगाडितिर, त्यो किन भन्दाखेरि 2004 पुष्टि भएको मैले भने, तर यहाँनिर चाहिँ यसो बुझ्ने र अनुसन्धानकर्ताहरूसँग यसो कुराकानी गर्दाखेरि यो यस्तो खालको लक्षण भएर देखिएको चाहिँ त्योभन्दा नि अझ अगाडि रहेको
1: छ,
2: भारतमा त अझ 50 नै देखेको भन्ने कुरा छ।
1: अनि अलि आउटब्रेक चाहिँ कहिले भएको छ? 2004 देखियो, कसैले विश्वास गरे कसैले गरेनन्, तर अलिकति नोटिसेबल रूपमा आउटब्रेक चाहिँ कहिले भएको?
2: एकदमै अब नोटिसेबल चाहिँ म यहाँनिर काठमाडौँको हकमा सन् 2019 भन्छु, तर सन् 2010 नेपालमा पहिलोपटक रैठानी अब भनेको त्यसलाई कसरी मैले व्याख्या गरेँ भन्दाखेरि, त्यो त्यस्तो व्यक्ति यहाँमा आएको थियो जो व्यक्ति चाहिँ काठमाडौँ बाहिर वा डेङ्गु फैलेको ठाउँमा कहिले पनि गएको थिएन, ऊ काठमाडौँमै थियो। र त्यो मैले एउटा अनुसन्धान लेख लिएर रिसर्च आर्टिकलमा पब्लिस पनि गरेको छु, त्यो यति धेरै मन पराएको थियो कि त्यो पेपर हेरेर मलाई चाहिँ युकेबाट एउटा प्रोफेसरले पनि फोन गर्नुभएको थियो, किन भन्दा नेपालमा पब्लिस भएको जर्नलमा फोन नम्बर पनि हुन्छ, आई गेस त्यो बर्मिङहाम युनिभर्सिटी कताबाट मलाई त्यो फोन गरे जस्तो लाग्छ अगाडि पनि, त्यो खालको थियो सुरुवाती चाहिँ मैले काठमाडौँको त्यो देखेँ। तर त्योभन्दा अलिक अगाडिदेखि नै यो जस्तो बुटोल त्यसपछि भनौँ बुटोल अनि सर्लाही र अलिक पछि पोखराको पनि देखेको थिएँ, यिनीहरू चाहिँ यहाँनिर अब टेकमा आएर पनि थुप्रै मान्छेले उपचार गरेको मलाई लाग्छ। आज बुटोल र सर्लाहीको त हस्पिटल पुरै प्याक भएर अझ सिटै नपाउने त्यो अवस्था समेत भएको थियो। अब त्यो मैले अलिकति काठमाडौँ बाहिरको अलिकति वर्णन गरेँ, काठमाडौँभित्रको चाहिँ त्यो फाटा फुटा देख्दा देख्दै देख्दा चाहिँ सन् 2019 म ओपिडीमा बसिरहेको बेलामा निरन्तर मान्छेहरू आइरहे एकै प्रकारको समस्या लिएर, उयो हड्डी दुख्यो हड्डी बाँच्यो जस्तो भयो, ज्वरो आयो, खानै मन लागेन, शरीरमा सतन रात बिगिराहरू त्यो लिएर आइपुग्यो उहाँहरू, अनि एउटा हेऱ्यो दुइटा हेऱ्यो अनि दुइटा हेऱ्यो तिनवटा हेऱ्यो त्यो अब डेङ्गी अब पोजिटिभ पनि देखिरहेको थियो। अब त्यो दुईवटा पोजिटिभ भएर अब हामीले त्यति साह्रो त्यसलाई सिग्निफिकेन्ट लिँदैनौँ, तर यसरी आयो कि म त्यो बेलामा हाम्रो खाजा खाने समय हुन्थ्यो 1 घन्टाको, म त्यो 1 घन्टा पनि टोटली उनीहरूसँग नै मा व्यस्त हुन थाल्यो, उपचार व्यस्त हुँदै हुँदै गएर यस्तो बढ्यो कि त्यो ठाउँ भनेको चाहिँ खुसीको भन्छ हामीले नयाँ बजारमा रहेछ, पहिलेसम्म गएको छैन तर त्यो नाम यति मेरो कानमा र मस्तिष्कमा गुनिन्छ अहिले पनि, जहाँ जति बेला सोध्यो नि कहाँ भन्यो भने खुसी भयो, कहाँ हो त्यो भने नयाँ बजार भन्ने खालि त्यस्तै त्यस्तै
1: ठमेलको ओह्रालो सोरखुट्टेको ओह्रालोको क्षेत्र होइन
2: मलाई चाहिँ थाहा नभएको हुँदा नि, अनि त्यसपछि यति धेरै आयो अनि हस्पिटलमा न्युजमा आइपुग्यो, न्युजमा आएपछि हस्पिटलले एउटा छलफलै चलायो किनभने मन्त्रालयबाट नि त्यो कुरा आएपछि, अनि त्यो बेलामा ल अब हामीले चाहिँ फिभर क्लिनिक चलाउने भनेपछि चाहिँ मैले नै त्यसको नेतृत्व गरेर हाम्रो नयाँ बिल्डिङ भनेको थियो त्यो बेलामा ल्याप होला, त्यहाँनिर एउटा तलको कोठा पुरै मैले लिएर मेरो जुनियरहरू सहित हामी बस्यौँ, यति धेरै बिरामीहरू हेऱ्यौँ कि अब त्यो बेलामा डेङ्गीलाई बुझ्ने तरिका एकदमै अलगै थियो, एकदमै अलगै त्यो चाहिँ झन्डै झन्डै कोभिड जस्तै तरिकाले बुझ्ने रहेछ मान्छेहरूले, जस्तो अब नजिकै बस्नु नहुने अर्को कोठामा बस भन्ने, परिवारमा पनि अब श्रीमान राय भने अब छोराछोरी श्रीमतीहरू अर्कै कोठा ऊ अर्कै कोठामा बस्ने त्यस्तो खालको समस्याको रूपमा देखेँ। अब त्यसको बारेमा धेरै मिथ्याहरू पनि त्यो बेलामा भयो,
1: भ्रमहरू
2: भयो कि लामखुट्टे चाहिँ ले भर्खर टोकेको उसले देख्यो त्यो टोक्ने बित्तिकै 40 डिग्री आयो ज्वरो भन्ने के भन्ने अब त्यो आफ्नो त्यो खालको सोचमा आइपुग्यो भनेपछि साइकोलोजिकली यस्तो ट्रिगर गर्यो त्यो बेलामा. तर राम्रो कुरा के थियो भन्दाखेरि त्यो सुरुतिरको आउटब्रेक भएको भएर होला, बिरामी त भयो तर जटिल बिरामी चाहिँ हुन पाएन. अब यहाँनिर मैले यो जटिल बिरामी र सुरुको किन जोडेँ भन्दाखेरि यो रोग भनेको चाहिँ डोरीले गएर फरक खालको सेरोटाइप, किन सेरोटाइप चाप रुचाप हुन्छ, फरक खालको सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो थप जटिल बन्छ विगतको भन्दा. त्यो कारणले मैले यहाँ जोडेँ र त्यसरी चाहिँ सन् 2019 सकियोस्. तर त्यो सकिन लगेटै कोभिडले अब समातिहाल्यो र लामो समय कोभिडसँग नै जुट्नु पर्यो.
1: त्यो
2: कोभिड ठ्याक्कै 22 सकिन पाएको छैन, यो डेङ्गी हत्तै काठमाडौँ बढेर आयो. तर योपल्ट आउँदाखेरि कोभिड यो डेङ्गी चाहिँ फरक रूपमा प्रस्तुत भयो भनेको सन् 2019 भन्दा कैयौँ गुणा कडा रूपमा प्रस्तुत भयो. र त्यो बेलामा पनि मैले इमर्जेन्सी छेउमा एउटा टेबल राख्थेँ र 9 बजे आएर निरन्तर त्यो बेलामा फर्स्टमा मैले नै स्क्रिनिङ गरेर पठाउँछु सबैलाई भर्ना गर्नुपर्ने कि नगर्नुपर्ने भनेर. लगभग एकल या कहिले काहीँ मेरो साथीहरू पनि साथी पनि हुन्थ्यो, लगभग मैले एक्लै जस्तो नै यति धेरै बिरामीहरू दिनमा 200-300 जनाको लाइनै हुन्थ्यो त्यो हाम्रो अगाडिपट्टि कोर्समा. र मैले त्यसलाई चाहिँ एउटा नाम पनि लेखेँ, मास क्याजुअल्टी विदाउट एक्सिडेन्ट भन्थ्यो कि मैले. किन भने ती व्यक्तिहरू सबैजना आया गर्छ र उहाँहरूलाई क्याजुअल
0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ. यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज. बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ. अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते Level 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ. तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ. यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स Level 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट Level 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ. यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk. EFBS गोर्खा रेडियो.
1: ठुलो एक्सिडेन्टमा चाहिँ आइआया भन्ने कुरा तपाईँले देखिरहेको त्यस्तै प्रकारको आवाज छ, रियाक्सन त्यस्तो छ, तर क्या ठुलो एक्सिडेन्टमा छैन. ओके, इन्ट्रेस्टिङ.
2: त्यसलाई मैले त्यसरी वर्णन पनि गरेँ र त्यो बेलामा धेरै आर्टिकलहरू मैले यो मुख्य यो मेन स्क्रिनको यो मिडियामा मैले धेरै आर्टिकल पनि ल्याएको थिएँ. त्यसरी आइपुग्थ्यो र मलाई एउटै शब्द भन्थ्यो उहाँहरूले, हेर्नुहोस् कोभिड भर्खर सक्यो, 3 कोभिड भयो केही भएन, यसले त मलाई त मर्नु न बाँच्नु बनायो भन्ने चाहिँ लगभग 80-90% पनि त्यो बेलामा भनेको थिएँ. यति धेरै मान्छेहरू यति फ्रस्ट्रेसन भइसकेको अनि परिवारमा लगभग 3-4 जनासम्म, 4 जनाको छ भने 2-3 जना त डेफिनेटली हुने गरेको चाहिँ मैले पाएँ. र आधिकारिक तथ्याङ्कले त अब 28 जनाको मृत्यु भन्यो र झनै 50,000-70,000 अब तथ्याङ्क छ, त्यहाँ 54,000 कति छ संक्रमितको संख्या थियो आधिकारिकको. तर धेरैले पछि परीक्षण गर्न छोड्नु भयो र परीक्षण किन गर्न छोड्नु भयो भनेर मैले सोद्धाखेरि के अब त्यही हो लक्षण, अब छोरालाई या छोरीलाई घरको एकजनालाई भयो लक्षण त्यस्तै छ, परीक्षण किन गर्नु पर्यो, तपाईँहरूको गयो भने एउटा सिटामोल खा भन्ने हो, जीवन जल खा पिउने भन्छ, अरू त्यसको लागि किन आउनु पर्यो भनेको हुनाले उहाँहरूले परीक्षण गर्नु छोडेको हुनाले चाहिँ मैले त्यसलाई के भन्छु भन्दाखेरि 50,000-60,000 होइन कि यो 1-1.5 लाख भन्दा पनि बढी मान्छे सर्जरी भयो भने मेरो अनुमान छ अझ त्योभन्दा पनि बढी होला.
1: ओके,
2: त्यस्तो अवस्था सिर्जना भएको छ. अनि त्यसपछि चाहिँ अब नेपालमा यसो तथ्याङ्कलाई गएर यो विश्लेषण गर्ने हो भने झन् 2-3 वर्षको अन्तरालमा आउटब्रेक भएको देखिन्छ. जस्तो एउटा काठमाडौँको उदाहरण दियो भने सन् 2019-2022 एउटा ठुलो आउटब्रेक भयो, त्यस्तै आउटब्रेक चाहिँ अब अरू ठाउँहरूमा पनि त्यस्तै चाहिँ देखेको हुनाले आगामी दिन हाम्रो लागि सुखद छैन. सेरोटाइप पक्कै पनि अब मलाई पनि सक्दै भएको भए अर्को सेरोटाइप परिवर्तन हुन्छ, त्यो परिवर्तन भयो भने थप कडा हुनसक्छ
1: र
2: त्यसले भनौँ नेसन वाइज नै क्राइसिस ल्याउन सक्छ भन्ने मेरो चाहिँ भित्रबाट चाहिँ त्यो प्रकारको विश्लेषण छ।
1: त्यसले
2: गर्दाखेरि भारतमा एउटा डेङ्गु विरुद्धको खोप आयो अरे भनेपछि अलिकति उत्साह जागेको छ र त्यही कारणले गर्दाखेरि पनि यो विषयलाई उत्थान गरेर यो लेख मैले लेखेँ र सम्भवतः गभर्मेन्टले पनि पहिले मैले अघि पनि भने वर्षदेखि सोच्दै त आएको तर यसलाई अलिकति मैले गर्दाखेरि थप इन्करेज हुन्छ कि उहाँहरू यो प्रति अझ थप छलफल र विश्लेषण गरेर छिटै ल्याउँछ कि भन्ने आशा चाहिँ छ। तर यहाँनिर चाहिँ हामीले जति छिटो ल्यायो उति राम्रो होइन भने चाहिँ फेरि पनि अब कुन बेलामा अहिले पानी घाम पानी घाम पानी हुँदै गर्दाखेरि लामखुट्टे बिस्तारो यो यिनीहरूको सङ्ख्या बढ्दै गइरहेको अवस्था छ, जति बढे उति डेङ्गेको जोखिम चाहिँ बढ्दै जान्छ भन्ने कुरालाई हामीले त्यसलाई चाहिँ नकार्नु चाहिँ हुँदैन, अन्डरस्ट्यान्ड गर्नु पनि एकदम जरुरी।
1: ओके डाक्टर साहब, म यहाँसँग डेङ्गुको एउटा कुरा सोध्नु मन लागिहाल्यो बिफोर आई से बाबाई है कि मैले पनि कहिले डेङ्गु भन्छु कहिले डेङ्गी भन्छु, तपाईँले पनि कहिले कहिले डेङ्गु डेङ्गु भनेर पाउँछु होइन, एक्चुअल त्यसको प्रोनाउन्सिएसन के हो?
2: अब यहाँ एउटा म फेरि भएको एउटा घटना त नभने एउटा छलफलको चरणमा भएको एउटा कुरा
1: गरिहाल्नु
2: के रहेछ भन्दाखेरि चाहिँ डेङ्गु भन्ने कि डेङ्गु भन्ने ठुलो छलफल भएर छ हाम्रो
1: म सधैँ कन्फ्युज हुन्छु
2: एकदमै छ अब के भन्ने अब त्यो कतिले पसन्द गरे होला अनि त्यहाँ ठुलो छलफल भएर चाहिँ ल अब यसलाई नेपालीमा चाहिँ डेङ्गु भन्ने भन्ने प्रश्न मतलब त्यो
1: निदो
2: भयो। तर यदि हामीले के गरी यो ब्रिटिस अथवा अमेरिकनहरूले यदि कसरी यो बोल्छ भनेर सुन्ने हो भने किनभने मैले त्यो पनि सुनेको छु कि किनभने म त लेख्दाखेरि त त्यो शब्द त सही लेख्नु पर्ने
1: हुन्छ
2: त्यसले गर्दाखेरि चाहिँ यसो सुन्दाखेरि उहाँले
1: अनि
2: त्यो कारणले गर्दाखेरि कतिपय आर्टिकलहरूमा या कोही भनौँ न्युज पेपरहरूमा अनलाइनहरूमा चाहिँ डेङ्गु भनेर हुन्छ कतिपयमा डेङ्गु यो दुवैलाई चाहिँ नेपालीको पर्सपेक्टिभबाट हेर्दा ओके भन्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। यो नेपाल गभर्मेन्टले नै ल यही भनौँ त भन्ने कुरा गर्यो डेङ्गु भन्ने डेङ्गे त अब इन्टरनेसनली नै अब
1: विदेशीहरूले हामीले नेपाल नेपालीमा डेङ्गु भने पनि गलत हुँदैन हो डेङ्गी भने पनि गलत हुँदैन होइन त उसमै
2: हजुर
1: दुवैलाई
2: यसरी हेर्नु पर्यो छलफल सुने मैले म पनि एकदम चाखलाएर सुनेको थिएँ अनि यिनीहरूले के भन्दैछ भनेको त्यो भएन ठुलो छलफल भयो अरे के भन्ने यसलाई भन्दै गर्दाखेरि चाहिँ ल यसलाई नेपालले डेङ्गु भनौँ नि त भनेर हामीले ओभरअल यसरी भनेको भन्ने कुरा चाहिँ त्यो बेलामा
1: ओके वी आर नॉट रङ जे भने पनि रङ छैन तर नेपालीमा सबैले डेङ्गु भन्छ डेङ्गु नै चलाइदिनु त हैन त
2: डेङ्गु भनेको नै डेङ्गु चलाइन्छ तर कहिलेकाहीँ अब बोल्दै बोल्दै जाँदाखेरि डेङ्गी भन्ने
1: अब विदेशी कुराले डेङ्गी भनेर भन्दा राम्रो होला हैन डाक्टर साहब ओके म चाहिँ अब यो इम्पोर्टेन्ट कुरा पनि हो होइन नलेजेबल कुरा हो होइन तपाईँले जाने कुरा हामीलाई हाम्रो थ्रु माध्यमबाट देश विदेशमा भएको नेपाली सुनिरहनु भएको छ एउटा सौहार्दपूर्ण वातावरणमा चिया खाएको को गफ जस्तो गरेर इन्फर्मेसन पास भइरहेको छ फर विच वी आर सो थ्याङ्कफुल। मेरो अर्को कार्यक्रम थियो आज गुरु पूर्णिमा हो त्यसले गर्दाखेरि तपाईँलाई बिदा लिन चाहन्थेँ तर तपाईँले यो डेङ्गी र डेङ्गुले गर्दाखेरि 3-4 मिनट खाइदिनु भयो मलाई अप्ठ्यारो पर्यो न यता न उता भयो म यता जाउँ भने पनि समाचार जाने बेला हुन्छ होइन त्यसले गर्दाखेरि एउटा दुइटा अरू थपेर बरु अहिलेको जुन चाहिँ कार्यक्रमलाई म अर्को चरणमा राख्छु यही बारेमा अब वाइल यु आर देयर डेङ्गु नै भनौँ है म चाहिँ अब डेङ्गु बारेमा फैलिएका भ्रम अथवा मिथकहरू र वास्तविकता तथ्यहरू के हुन् त्यो पनि एक दुई मिनटमा भनिदिनुहोस् न प्लिज आई वान्ट टु नो।
2: यस्तो छ अब यो डेङ्गुको बारेमा धेरै मान्छेले अहिले पनि छोएर अथवा झुटोबाट इन्भल्भ सक्छ कि भन्ने कुरा सँगै बस्दा सक्छ कि भन्ने कुरा छ त्यो गलत हो अनि त्यस्तै लामखुट्टे टोक्ने बित्तिकै तुरुन्तै हुने भन्ने कुरा छ त्यो पनि गलत हो र हामीमा एउटा के चाहिँ मलाई पटौमा एउटा छाप बसेको छ भन्दाखेरि कोभिडले गर्दा अलिकति अलिकति बोलेर मान्छेबाट मान्छे छोएर सर्ने हो कि भन्ने कुराहरू छ मलाई सायद केही दिन अगाडि पनि हो जस्तो लाग्छ एकजनाले त्यो डेङ्गु भएपछि चाहिँ हामी के सँगै बसौँ हामीलाई के डर छ भनेर सोधेको पनि मैले पाएँ. यसले गर्दाखेरि डेङ्गुको जुन जानकारी छ त्यो अझ पनि पर्याप्त नभएको हो कि भन्ने त्यो खालको भान मैले पाएँ अथवा त्यो खालको विश्लेषण मेरो छ. डेङ्गु बारेमा धेरै जानकारीहरू अझ पनि नपुगेको जस्तो चाहिँ मलाई लाग्दछ. अब स्पष्ट रूपमा भन्नुपर्दाखेरि डेङ्गु के हो भनेर यदि हामीले त्यसलाई प्रश्न गरेर सोध्यौँ, हामीले आफूलाई सोध्यौँ भने यो डेङ्गु एक प्रकारको भाइरल इन्फेक्सन हो र सामान्यतया यो लामखुट्टेको टोकाइबाट मात्र सर्छ, त्यो पनि संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने.
1: त्यो बाहेक एडिस भन्ने लामखुट्टे रहेछ होइन त,
2: लामखुट्टे, त्यो लामखुट्टे पनि एकदमै सजिलो छ त्यो पत्ता लगाउनु. तपाईँ हामी यसो हेऱ्यो भने छिरबिरे कालो सेतो रङको हुन्छ र यो यसलाई कहिले कहिले मैले स्मार्ट लामखुट्टे पनि भनेको रहेछु. कारण किन भन्दाखेरि यो लामखुट्टे पनि ठ्याक्कै हामी चाहिँ यो जुन बेलामा अफिसमा आउँछौँ त्यही बेलामा यो एक्टिभ हुँदो रहेछ र हामी जुन जाने बेला तर्कर गर्छौँ 3-4 बजीतिर सूर्योदय हुनुभन्दा केही घन्टा अगाडि त्यही बेलामा अर्को दोस्रो पटक पनि एक्टिभ हुन्छ भन्ने गरिन्छ. त्यसले गर्दाखेरि यसको विडम्बना भनेको नै यो दिउँसो एक्टिभ भएर टोक्नु हो, किन भन्दाखेरि त्यो बेलामा धेरै मानिसहरू काममा व्यस्त हुन्छ र त्यो लामखुट्टेले टोकेको पनि थाहा भन्दैन. खास गरी यो लामखुट्टेले अलिकति माथि अनुहारतिर टोकेको भन्दा पनि खुट्टातिर अलिक बढी टोकेको मलाई धेरैले भन्नुहुन्छ र पक्कै पनि मैले पनि त्यो अनुभव गरेको छु. यो लामखुट्टे अब जस्तो अरू पहिला पहिला हामी सानो हुँदा त झुल्लाएर सुत्ने भन्ने हुन्थ्यो. मैले यो भन्न खोजेन राति टोक्दैन, मैले यो भन्न खोजेँ राति भन्दा यो दिउँसो
1: बढी एक्टिभ
2: टोक्ने बढी छ त्यो खालको छ. र यो लामखुट्टे यतिसम्म सेन्सिटिभ छ कि थोरै पानी मात्र पनि लामो समयसम्म जमिन्छ भने त्यही नै यसको चाहिँ जीवनचक्र यसले पुरा
1: गरिदिन्छ.
2: त्यो कारणले गर्दाखेरि हामीले यो जुन जथाभावी पानीहरू जम्मा हुने अवस्था छ भने हेर्नुहोस्, त्यहाँ धेरै लामो समयसम्म पानी जम्मा भएछ भने त्यो त्यसमा केही गरी लार्वादेखि सारिदिनुहोस्, नयाँ पानी चेन्ज गर्नुहोस् भन्ने छ. यद्यपि यो कुरा नेपालमा अलिकति कहिले काहीँ व्यवहारमा लागू गर्ने एकदम गाह्रो छ. त्यहाँ काठमाडौँ जस्तै अरू विभिन्न ठाउँहरूमा पानीको धेरै अभाव हुने, धेरैलाई दुःख गरेर कहाँ कहाँबाट पानी ल्याउँछ अनि त्यसको ठाउँमा पानीमा अब ल्याएको दुःख गरेको पानी फाल्ने भनेको त एकदमै गाह्रो हो. मलाई अहिले पनि सम्झना छ 2019 होला, त्यहाँ इनार रहेछ, बुढाबुढीहरू आउनुभएको थियो, लामखुट्टे त्यहाँ धेरै छ हजुर, तर त्यो अर्को मान्छेले त्यो पानी फाल त्यहाँ लामखुट्टे धेरै छ भन्दाखेरि तेरो पानी हो र यो पानी त मैले ल्याएको, मैले कति दुःख गरेर ल्याएको, म कहाँ फाल्छु भन्ने, तेरो त्यहीँ लामखुट्टे एकदम घुमेर त्यसले आएर टोक्छ हजुर भन्थ्यो. अब हेर्नुहोस् यहाँनिर बाध्यता अर्को छ, त्यसले गर्दाखेरि पानीको जुन अभाव छ त्यसले गर्दाखेरि पनि लामखुट्टेलाई सहज भएको छ. अर्को कुरो भनेको चाहिँ अब अहिले पछिल्लो समयमा हाम्रो अब भनौँ यो फुलबारीहरू गमलाहरूलाई पनि चलन बढ्दो छ, त्यो नराम्रो होइन, त्यो घरको शोभा पनि बढाउँछ. तर यो भन्दै गर्दाखेरि जुन गमला छ त्यहाँ पानी जुन जम्छ तलपट्टि, त्यो जमेको पानीमा पनि थुप्रो लार्वाहरू भेट्टाएको चाहिँ हाम्रो विगतको यो जो कर्मचारी छ उहाँहरू जाँदाखेरि उहाँहरू भनेको सेयर गरेको म देख्छु. त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई यति सहज भएको छ कि अहिले कुनै पनि ठाउँमा पानी जमेको छ भने त्यहाँबाट तुरुन्तै हो आफ्नो वृद्धि विकास गर्ने र धेरैभन्दा धेरै लामखुट्टे फैलिने गर्छ. अनि हाम्रो चाहिँ फेरि हाम्रो तर्फबाट चाहिँ एकदम निराशाजनक समस्या के छ भन्दाखेरि हामीले यो लामखुट्टेको नियन्त्रण गर्ने भनेर भन्न थालेको भन्न पनि छोड्दैनौँ र गर्दा पनि गर्दैनौँ भन्ने जस्तो अवस्था छ. यो कारणले गर्दाखेरि हामीले अब भन्नु सुरु सुरुमा त अलिकति त्यो यसो मिडियामा पनि देखिन्थ्यो, धुवा सुवा उडाएर लामखुट्टे लखटेको देखिन्थ्यो, तर त्यो पनि पछिल्लो 5-7 वर्षमा मैले कहीँ पनि देखेन. जहिले पनि ल गर्नुपर्छ भने ल कहीँ पनि नदेखिने यो अवस्थाले गर्दाखेरि चाहिँ अब यो हामी कोही पनि त्यति साह्रो चासो, अब एक त सम्बन्धित निकाय पनि अब गर्ने भन्ने मिटिङहरू भइरह होला भइरहन्छन् तर एक्सनमा नगर्ने, हामीहरू नागरिक पनि फेरि व्यवस्था गर्ने, त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई एकदम उर्वर भूमिको रूपमा चाहिँ नेपाल एकदम विकसित भइरहेको अवस्था छ. तराईमा पहिला देखिन्थ्यो भने अहिले पहाड हुँदै हिमालतिर पुगिसक्यो. अझ भन्ने हो भने त नेपाल सरकारको तथ्याङ्क अनुसार त अब नेपालैभरि हरेक सबै जिल्लामा पुग्यो भन्ने कुरा आइसकेको अवस्था छ. भनेपछि एक दिन नेपालमा यो लामखुट्टे चाहिँ लगभग सबै ठाउँ क्षेत्रमा यसले आफ्नो प्रभाव पार्न सक्ने जस्तो मैले देख्छु. त्यसको लागि चाहिँ जति सक्दो चाँडो यो खोपको हामी जुन कुरा गर्यो त्यसैलाई मैले खास अलिकति एकदम आवश्यकता छ है भनेर मैले भन्नु
1: खोजेको. ल त मेरो समय पनि सकिन आँट्यो डाक्टर साहब, अलिकति लम्बाएँ मैले। मैले 15-20 क्वेसन तयार गरेको थिएँ, अब सबैले तपाईँले कभर गरिदिनु भयो, अन्डरस्टुड पनि छ कति कुरा। जाँदा जाँदै एउटा मात्रै यस अर नोमा भनिदिनुहोस् एउटा मात्रै प्रश्नको जवाब। यो एकताली डेङ्गु भए डेङ्गु भइसकेको मान्छेलाई अर्कोताली हुन्छ कि हुँदैन? तथ्याङ्कले के भन्छ, अनुभवले के भन्छ?
2: हुन्छ, त्यो घरिघरि हुन्छ, तर एउटा राम्रो पक्ष के छ भन्दाखेरि यसको सेरोटाइप 4 हुन्छ। जस्तो त्यसलाई 1, 2, 3, 4 भन्छ, डेङ्गु 1, डेङ्गु 2, डेङ्गु 3, डेङ्गु 4 भन्छौँ। यदि डेङ्गु 1 मलाई, जस्तो उदाहरणको लागि मेरै कुरा गरेँ, यदि डेङ्गु 1 मलाई सङ्क्रमित गरेको थियो गएको छ, तर अहिले पनि डेङ्गु 1 सङ्क्रमित गरेको हुन्छ, नो वरी, त्यो चाहिँ केही आँटिनु परेन। तर डेङ्गु 1 सट्टामा डेङ्गु 2 अथवा 3 अथवा 4 ले एक प्रकारको भयावह अवस्था आउटब्रेक रूप लिएको छ भने पनि तपाईँ हामी सबैजना त्यसको लागि एउटा सम्भावित कडा डेङ्गुको चाहिँ एउटा क्यान्डिडेट जस्तै भन्न फरक नपर्ला। त्यस्तो अवस्थामा कडा हुन्छ भन्ने कुरा चाहिँ त्यो वैज्ञानिक पुष्टि भएको देखिरहेको छु। तर यो भन्दै गर्दाखेरि एउटा यो त तथ्य र अहिलेसम्म डब्लुएचओले भनेको, त्यही कारण डब्लुएचओले एउटा भनेको के छ भन्दाखेरि जिन्दगीमा 4 सेरोटाइपले डेङ्गु भयो भने अब त्यसले चाहिँ लगभग केही हुँदैन, 4 हुन्छ भन्ने खालको पनि एक प्रकारको त्यो लेख लिएको देख्छु। तर यसलाई मैले अलिकति च्यालेन्ज गर्न खोजेँ, कुनै समयमा काठमाडौँमा धेरै अगाडि 15 अगाडि भनौँ डेङ्गुको एउटा कुनै सेरोटाइप थियो, र अनि पछिल्लो समयमा त्यही फर्केर आउँदाखेरि अलिकति कडा भएको पनि देखेको छु। भनेको मतलब लामो समयको ग्याप भयो भने पनि त्यही सेरोटाइप भए तापनि त्यसले कडा रूपमा आउन सक्छ कि भन्ने चाहिँ मेरो अब्जर्भेसन हो। र युवामा पनि भने पनि त्यस्तै खालको मैले अनुसन्धानहरू लामो समयको देखेर कडा भएको देखेको छु। त्यो चाहिँ मेरो अलिकति अहिलेको करेन्ट नलेजलाई अलिकति च्यालेन्जको रूपमा अब्जर्भेसन।
1: अफकोर्स, किनभने हरेक फाइन्डिङलाई च्यालेन्ज नगरे पनि हामी कहाँ अगाडि बढ्छौँ र होइन? डाक्टर साहब, हजुरलाई मैले धन्यवाद भन्दै बिदा लिनै पर्यो। फेरि पनि यो अगाडि महामारीको रूपमा आयो कि आयो भने वी आर देयर अन योर डोर स्टेप, र टेलिफोनमा फोन गरिहाल्छौँ है त।
2: हस्,
1: थ्याङ्क यू सो मच यहाँलाई, थ्याङ्क यू।
3: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भ

0: SBS गोरखा रेडियो।
1: नमस्कार, आज मिति 2083 साल भदौ महिनाको 16 गते मंगलबार, तदनुसार सेप्टेम्बर 1 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा लिएर म आरती लम्साल छु। आज समीक्षाको सुरुवात गरौं नागरिक दैनिकबाट। नागरिक दैनिकले पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति, विपदमा संसदको ढोका बन्द शीर्षकमा खबर छापेको छ। रमेश धमलाको बाइलाइनको यो खबरमा पोहोरको प्रतिवेदनका मुख्य सुझावहरू के थिए उल्लेख गरिएको छ। अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि, प्रतिवेदनका यी मुख्य सुझावहरू थिए। ती सुझाव थन्काइयो, प्रतिवेदन थन्काइयो र यो विपद खेप्न पर्यो। भदौ 10 गते पछि अनिश्चितकालका लागि सदनका बैठक स्थगित गरिएको छ। संसदीय मामिलाका विज्ञहरू संसद बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको एजेन्डा बन्न नसक्ने र सत्ता प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्। संसद बैठक चलिरहँदा विभिन्न सांसदहरूले आआफ्नो क्षेत्रको मुद्दाहरू उठाउने गरेका छन् र यो बेला पनि बाढीको मुद्दा एउटै आवाजमा उठ्न सक्ने थलो बन्द भएको छ। यही खबर समेटिएको छ। ईश्वरी सुवेदीले संसदको विषय समेट्नु भएको छ भने प्रतिवेदनको विषय रमेश धमालाले समेट्नु भएछ आजको नागरिक दैनिकमा। नागरिकले नै भत्किएका सडक पुल बनाउन 30 अर्ब शीर्षकमा खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा भोटेकोशीमा आएको बाढीले जति पनि पुल र सडकहरू भत्काएका छन् त्यसको पुनर्निर्माण गर्न र मर्मत गर्न कम्तीमा पनि 30 अर्ब रुपियाँ खर्च हुने सडक विभागले अहिले प्रारम्भिक अनुमान गरेको छ। यसै विषयको खबर आजको नागरिक दैनिकले छापेको छ। अब नागरिकपछि अन्नपूर्ण पोस्ट दैनिक। अन्नपूर्ण पोस्ट दैनिकले सरकार व्यस्त पीडित विक्षिप्त शीर्षकमा समाचार छापेको छ। सुरेन्द्र काफ्ले, देवचन्द्र भट्ट र केदार ढकालको बाइलाइनमा विनाशकारी बाढीका कारण सडक सञ्जाल छिन्न भिन्न भई उद्धार र राहत पहुँच बाहिर जाँदा नुहाकोट र रसुवाका बाढी पीडित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कातिर 7 दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढी क्षेत्रमा पुग्न नसकेर पीडित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच भौतारिन बाध्य छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। ढुङ्गे बजार नुहाकोटको तस्विर पनि सँगै छापिएको छ। उजाड तस्विर छ, बाढीपछिको दृश्य यो तस्विरले समेटेको छ। अर्को खबर छ, भुइँमा भेटिएन सरकार। रोयल आचार्यको स्थलगत रिपोर्टिङ हो यो। महाविपत्ति आउँछ, त्यसलाई कसैले रोकेर रोक्न सक्ने कुरै हुँदैन, तर विपत्ति आइसकेपछि राज्यले आफ्ना नागरिकलाई कति छिटो भेट्छ, कति छिटो उद्धार गर्छ, कति सुरक्षित राख्छ र कति संवेदनशील भएर उनीहरूको पीडा सुन्छ, त्यो भने राज्यको क्षमता र जिम्मेवारीको विषय हो। 2072 सालको महाभूकम्पदेखि 83 सालमा भोटेकोशीमा आएको बाढीसम्म आइपुग्दा देशले अनेकौं विपत्ति भोगिसकेको छ। सयौं नेपालीले ज्यान गुमाएका छन्, हजारौं घाइते भएका छन्। कतिपय विपत्तिमा राज्यका अङ्गहरूले प्रशंसनीय भूमिका खेलेका पनि छन्। कतिपय अवस्थामा चाहेर पनि राज्यले धेरै गर्न सकेन, तर कतिपय विपत्तिमा राज्य संयन्त्रकै अलमल, समन्वयको अभाव र निर्णय कार्यान्वयनको कमजोरीका कारण उद्धार र राहत प्रभावित भएको तितो यथार्थ पनि हामीसँग छ। अहिले परिस्थिति केही फरक छ। सरकार शक्तिशाली छ, एउटै पार्टीको बलियो सरकार भएकाले महत्त्वपूर्ण निर्णय गर्न अर्को दलको सहमति खोजिरहनुपर्ने बाध्यता छैन। त्यसैले भोटेकोशीमा बाढी आए लगत्तै सामाजिक सञ्जालमा आएका तस्विर, भिडियो र समाचारहरू हेर्दा सरकारको खुलेर प्रशंसा गर्न मन लाग्ने अवस्था थियो। सरकार सक्रिय देखियो, मन्त्रीहरू घटनास्थल पुगे, सत्तारूढ सांसदहरू पनि घटनास्थलमा देखिए, हेलिकप्टरहरू उडिरहेका थिए, सुरक्षा निकाय परिचालित थिए, सरकार विपद छ भन्ने सन्देश गएको थियो। सरकारको सक्रियताको सामाजिक सञ्जाल प्रयोगकर्ताले खुलेर प्रशंसा गरे। चितवनमा राखिएका शवहरू परिवारको जिम्मा नलगाई गाड्ने निर्णय को भने धेरैले विरोध गरे। त्यसबाहेकको उद्धार प्रभावकारी नै भएको होला। जीवित रहेकाहरूले समयमै उद्धार पाए होलान्, उद्धार भएर क्याम्पमा राखिएकाहरूको अवस्था पनि राम्रै होला भन्ने लागेको थियो। तर आइतबार बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेपछि सामाजिक सञ्जालमा देखिएको सरकार र जमिनमा भेटिएको सरकार बीच ठूलो अन्तर रहेछ भन्ने महसुस भयो। हेलिकप्टर थिए तर आफन्त खोज्ने मान्छेहरू अलपत्र थिए। मसँगै फिनल्यान्डको सरकारी समाचार संस्थामा कार्यरत निको नाम गरेका पत्रकार पनि थिए। काठमाडौँबाट टोखा छहरे हुँदै हामी नुवाकोटको विदुर पुग्यौँ। विदुरस्थित नेपाली सेनाको क्याम्पको खुला चौरमा आधा दर्जन जति हेलिकप्टर देखिए। हेलिकप्टर आउने जाने पनि चलिरहेको थियो तर सेनाले लगाएको काडे तारको छेउमा बसेर टोलाइरहेका मानिसहरूको अनुहारमा अर्कै कथा थियो। भुइँमा भेटिएन सरकार शीर्षकमा रोयल आचार्यको स्थलगत रिपोर्टिङको यो अनुभव समेटेको छ अन्नपूर्ण पोस्ट दैनिकले र अग्रपृष्ठमा नै विशेष सम्पादकीय छापेको छ। विश्वमाझ मागौँ जलवायु न्याय शीर्षकमा 3 वर्ष अघि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पुगेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालयमा जलवायु सङ्कट भइरहेको देखेपछि बोलेका थिए। विश्वको छतबाट चिच्याएर म भन्दैछु, यो पागलपन बन्द गर्नुहोस्, प्रकृति विरुद्ध युद्ध अन्त्य गर्नुहोस्। हिमाली क्षेत्र खास गरी नेपालका हिमाल पर्वत र हिमनदीहरूमा जलवायु परिवर्तनका कारण जोखिम देखेपछि विकसित राष्ट्रहरूले ध्यान आकर्षण गराउन उनले साङ्केतिक ढङ्गले यस्तो अभिव्यक्ति दिएका थिए। उनको चर्को अभिव्यक्तिले विश्वभर चर्चा पायो। नेपालमा भने सङ्कट मोचन गर्नका लागि त्यो तहको प्रयास र परिणाम देखिएन। बरु त्यस यता पनि जलवायु परिवर्तनसँगै तापक्रमको उच्च वृद्धिले वर्षेनी अनेक अनिष्ट भोगिरहनु परेको छ। रसुवाको भट्टेकोशीमा भदौ 10 गते बिहान हिमताल विस्फोटपछि भएको जल प्रलयले वास्तवमै गुटेरेसको अभिव्यक्तिलाई सम्झाएको छ। विश्वमाझ मागौँ जलवायु न्याय शीर्षकमा विशेष सम्पादकीय छापेको छ अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा। अर्को छ बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा अन्नपूर्ण पोस्टकै खबर हो यो। भवनाथ प्याकुरेलको बाइलाइनमा चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबारदेखि 13 वटा बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 वटा टोलीबाट बजार अनुगमन हुँदै आएको थियो तर चाडपर्वको समय बढ्दो माग र आपूर्ति व्यवस्थापनमा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढाउने अवस्था हुन नदिनु। बजार अनुगमनमा सरकार आक्रामक शीर्षकमा भवनाथ प्याकुरेलको बाइलाइनमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अब कान्तिपुर दैनिक। कान्तिपुर दैनिकले बाढीकै खबर छापेको छ। बाढीबाट 17,000 बालबालिका प्रभावित, कैयौँका अभिभावक नहुँदा भविष्य अन्यल। युनिसेफ भन्छ प्रभावित बालबालिकालाई अस्थायी सिकाइ केन्द्र र वैकल्पिक सिकाइ सामग्री आवश्यक छ। बालबालिका र शिक्षक समेतलाई मनोसामाजिक परामर्श चाहिन्छ। विमल खतिवडा र अर्जुन पौडेल लहरे पौवा रसुवाबाट र समर्पण श्री काठमाडौँबाट लेख्नुहुन्छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भट्टेकोशीमा बाढी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढी आएको थाहा पाएपछि नीलकण्ठमा अभि कक्षा 8 पढ्ने समीरले भागेर ज्यान बचाए तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कुल जान नसकेकाले ठुली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसि रहेका उनले भने खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनभरमै बाढीमा परेर कहाँ हराए घर पनि बाढीले बगाएको र बुवा सूर्यले भने भागेर ज्यान जोगाएको समीरले सुनाए। आमा छेसाङ रोजगारीका सिलसिलामा कुवेतमा छिन् र सुवाको बेत्रावती गाउँपालिका 5 लहरी पौवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाइ देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ र दिदीबहिनी बाढीमा बगे। तिनीहरूको अहिलेसम्म अत्तो पत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो
2: का लागि प्रधानमन्त्री राहत कोषमा आज चेक मार्फत 25,67,00,000 रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको सचिवालयले आज एकै दिन 80 जना व्यक्ति तथा संस्थाले चेक मार्फत रकम दिएको जनाएको हो। भोटिकोसी बाढी पछिको उद्धार र राहत व्यवस्थापनमा राहत कर्मीले नै सरकारमाथि प्रश्न उठाएका छन्। करोडौंको सरकारी राहत सहित गैर सरकारी संस्था व्यक्ति र दाताले पठाएका खाद्यान्न लत्ता कपडा लगायत सामग्री नुवाकोटको बट्टार रसुवा धुन्चेको सैनिक ब्यारेक र अरू गोदाममा थोप्रिँदा पीड़ितहरू भने मारमा परेको उनीहरूको गुनासो छ। राधा फाउन्डेशनकी अध्यक्ष राधा पौडेल,
3: भोटेकोसी बाढी पीड़ित कस्तो अवस्थामा कसरी बस्दैछन्? हजुरको टिमले के भन्यो, हजुरले के देख्नु भयो त्यहाँको समग्र?
4: त्यहाँको अवस्था, आफ्नो मान्छे हराएको बाँचेको छ कि मरेको छ त्यसको जानकारी पाउनको लागि चाहिँ ब्यारेकमा मान्छेहरू आफन्तहरू जो बाँचेको छ नि उनीहरू ब्यारेकमा थुपिरहनु भएको अवस्था छ एउटा। अर्को चाहिँ जसले बाँच्नु भयो तर आफ्नो घर बार आफ्नो परिवारहरू गुमाउनु भयो, जुन आशा छैन त्यस्ता मान्छेहरू चाहिँ होल्डिङ सेन्टरमा भेटिन्छन्। होल्डिङ सेन्टर कुनै एउटा सामुदायिक भवन स्कुल कुनै ठाउँमा राखेको, सँगसँगै विदुरमा राहत दिने मानिसहरू चाहिँ नजिक पनि भयो, सजिलो पनि भयो, धेरै मान्छेहरू भेटिन्छन्। धेरै सङ्घ संस्थाका मान्छेहरू सरकारले एकद्वार प्रणाली भन्दा भन्दै पनि धेरै भेटिन्छन्। सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ होइन। उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता प्राथमिकता अधिकार नै फरक हुने, तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको, चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ होइन। त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई। विपद व्यवस्थापन समन्वय समिति हुन्छ, उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै योजना बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ होइन।
3: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो। खासमा चाहिएको राहत चाहिँ महिला सुत्केरी वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
4: हो, एकदमै। त्यहाँ चाहिँ कतिपय राहत लाने मान्छेहरूले नै त्यो कुरा चाहिँ महसुस गर्नु भएको छैन होइन। खुबै लग्यो भने महिनावारी प्याड लिएर जानु भएको छ, तर महिनावारी प्याड कसरी प्रयोग गर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने, अलिकति शिक्षा पनि दिनुपर्छ के। गर्भवती, अहिले गर्भवतीलाई हामीले जसलाई सपोर्ट गरेको गर्भवतीलाई अहिले चाहिँ एकदमै धेरै तनावको कारणले गर्दा उहाँलाई रगत बग्यो भनेर खबर आयो, अब त्यो रगत बग्यो तुरन्तै अस्पताल लानु पर्यो, यतिखेर चाहिँ के अरे कि कुनै संस्थालाई जिम्मा दिन पर्यो जसको त्यसमा एक्सपर्टिज छ, र तिमीहरूले यो केसलाई यो एरियामा चाहिँ तिमीहरूले जिम्मा ल्याऊ है भन्नु पर्यो, र सरकारले सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो, होइन भने राज्यले आफैले विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो होइन। अनि तपाईँको यो के अरे बच्चाहरूलाई, बच्चाहरू त एकदमै तनावमा हुनुहुन्छ नि त, बच्चाहरूलाई खेल्ने ठाउँ चाहियो, त्यो अनुसारको व्यवस्थापन अलिकति भने पनि। अपाङ्गता भएका ज्येष्ठ नागरिकहरू बच्चाहरूलाई त कसैले पनि गन्दैन नि त, त्यो मान्छेहरूको पीडा सुनिदिने मान्छे नै छैन के। तपाईँले एकद्वार प्रणाली भनेर प्रहरी आर्मी अथवा चाहिँ प्रशासनको कुनै मान्छेसँग चाहिँ गएर मान्छेले सबै कुरा भन्न सक्दैन क्या, हुर्र लगेर अनि सामान बाँडेर चाहिँ त्यो जुन भित्रको उकुस मुकुस छ, म एकदमै म एक्लै भएँ, म पनि मरेको भए हुन्थ्यो, सबै गुमाएर म किन बाँच्न परेको होला भन्ने खालको उसमा बसेको छ नि त मान्छे यतिखेर। त्यतिखेर चाहिँ रुने रुन मन लाग्नेलाई रुन दिने, अङ्गालो हाल्न आउनेलाई अङ्गालो हाल्न दिने होइन, एकछिन बसेर भैरहेको चाल सुनिदिने, अनि त्यसपछि त्यो त्यो बालिका किशोरी सुत्केरी गर्भवती ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने खास खास चाहिने सामग्रीहरूको व्यवस्थापन गरिदिने, सहजीकरण गरिदिने भयो भने चाहिँ साँचो अर्थमा चाहिँ विपद व्यवस्थापन हुन्छ जस्तो लाग्छ कि मलाई।
2: जलविद्युत आयोजनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पुरै पुरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित 26 जनाको संयुक्त उद्धार टोलीले करिब 150 मिटर भित्र पुगेपछि भिरालो भाग सुरु भएको ठाउँमा सुरुङ पुरै पुरिएको जनाएको छ। सुरुङ पुरिएका कारण टोलीलाई थप अगाडि बढ्न नसकेर टोली फर्किएको छ। अपर त्रिशुली एकमा पनि सुरुङ टालिएको भेटिएको छ। नुवाकोट हाँकुको अपर त्रिशुली एक आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब 160 मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

जुनसो लपा नेपाल भाषा या ज्याझो नेपाली जुगुना ख रश्मिला अलेथो नेपाल सम्बत झिन्चस व पी खुद गुलागा चतुर्थी मंगलबार याबले मंगलबार थे ज्याझो नेपाली सुना भयागदु अले निनामे बाजु मे बिसि पे पक्का न एकदमे अपडेटेड इन्फर्मेसन कया सुना दिगु दुसि बुधबार 10 गते वगु तस्क तधंगु खुशीबा नजिगु दा नेपाया जनजीवनी अस्त व्यस्त जुगुदु आन यको यको मनोतन सुगुदु यको मन यसी मन यानी थ लिया होइ छुगुदु अले उलि सकन मखु सी मन चिका चिका इन्डिया त ग थुंग न गन्डक ढका न खुसी दु अन्त ग थुंग खबर तना दु यसा देश य त स हे आ चाहिँ छु विपत्ति होइ छुगुदु अले विपत्ति ना पल्वा त दकै जान सुगुदु यसा आ त गन उत व्यवस्थित या फुगु अवस्था मधु जो को यो को मनोतल हना सम्बोधु विशेष ना निवाते गु बाजार थे ना दंगु पेत्राउती बाजार त्रिशुली बाजार अन यो को है मनोतो हाता जो गुधु यो को मनोतो तो ना सम्बोधु अतो निहिनो दे रुंगला निहिनो दाता ना आता गना दको गन गना सुसु मनोतो दु गना लहना सम्बोधु गन सुधो रखा सही पास को के दह के एकीन तथ्यांक लियावगो मदनी आतक या खलाव खस 987 सब आतक लियावे ढुंगला 11814 जनाय त सरकार उतारिया ढुंगला अझ सम्पर्क विहीन संख्या दगा 3916 जना दनिसा आ चाहिँ सुरक्षा कर्मी त परिचालित थियाल्या 21000 जना थ्यंगु दुसा घाइते पिने गोलिया विभिन्न अस्पताल उपचार यागा छौ पिने घाइते पिने गोलिया 289 थ्यंगु दु थोतस कहे त ढुंगु विपद ख यो कोही ठके चाहिँ फिजिकली धावछि मखला बु अयो हाइड्रो पावर उली मसी छुको बदेदु भौतिक क्षति देदु व नापना प यो कोयको मनु त आन तन सुंगदु एजिया थो इले जिसो चाहिँ भया फको वाली पक्का नयामा अले उली जकन मक्से सरकार ध्यान बि मफुको छगु एस्पेक्ट दहिगु व प्रभावित थास चाहिँ यो मनु त थलिकलिक चोपि थथितिपि वा थन थम मसी पिन्था भन सुदु येन यो कोहे मनो त भई चङ्गो रका खबर भगुदु ओल्या ख पीडित त्यस सरकार ब्या चङ्गो राहत न क्या मफेगो अवस्था लागु दु सरकार दे भन चुनीको थाय मरु तस्क मछि अनि अन मसिङको चुनी सट्टा रया चिजिर गपी मस्त जोना चाहिँ यो को ये पाखे भई चङ्गो खबर नभगु दु यसा थोइले झिम झिस चाहिँ फया फक्को ग्वालिया अले थोहे थोहे ग्वाली झिस गु कथा या फै धका नेवा समुदाय विषय न छलफल सुरु जुगुदु अब छुसुजुला गेजुर भारेर झिसिक पनि त पक्का हेते ज्याजु सादा सा छपुमेश्वर

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

दिपातुन काठनाला सुकुसै ज्याझो नेपालले से नेपालले ज्याझो छिनिना सुना दिलो अले आथन मेमेगु खलाय खसा आथो खुशीबा मोबारे हे थों खलाय जे मेमेगु सुजा बुखन त उली ज्याझो या मोर सा ज्याझो त कुसा हे क्यान्सल यागु दु नेवा राष्ट्रिय पत्रकार द बुया अधिवेशन थ्वे 19 गते पहिला हे तै त अब खतर वेक अप सन क्यान्सल यान दिलो थजागु इले चाहिँ थजागु ज्याझो त या मजु थ्वे उला खसा वेक अप सन क्यान्सल यात अले अथे मेमेगु न गुली ज्याझो त दु मला ओजाजो त क्यान्सलै जो गुरु सापा रुखुनु जात्रा सापा रुखुनु जुन पारम्परिक रूपमा जात्रा जुल ओजाइन जुल हे अलि नाप सापा रु या हे लस्तै थिथि थासे ज्याझो त जुगु बाहेक खासे मेगु ज्याझो चाहिँ जुगु मधु आ धक्ले अप मेन सरकार दे होला आ ओ छक बा दस गते छौ चाहिँ तरङ्गो खुसी भा होला भयाली पा हाक्न खलागु खसा चाहिँ आइतबार बनी हाक्न खुसी भा हुन अथे मेग सुथे तखन हान अबै थासे खुसी भाबिसँग तरुङ चिरौँ खुसी भाबिसँग दिसा मेधा मेधान खुसी भाबै गुरुगा हल्ला चाहिँ मनु दस कहे त्रसित जाँचौँ गुरु अहिले नेपाली खलागु खस चाहिँ अपुव धेरै सहर त खुसी लिके लिके ला छ्याना जुङ खमुसु नापा नापसा छि पुस्ता यहाँ यहाँको खला सुयो खस नापाई बस्ती खलायो खस चाहिँ मनु त्यो बस्ती थियो एकदम हाइटे लाग्यो मलाई अलिक खुसी लिक लिगो चाहिँ बुझ्न लागेको आ खुसी हे खुसी यो जग्गा हे त्यसलाई त्यसलाई चाहिँ मनसँग छिदेखि सूर्यन होला एजना चौतसको हे थो थपासको हताजुको खन आ त्रिशुली गुली न आ सुरी छ त्रिशुल जुएर सुहानी चाहिँ मलाई स्याप्रो बेसी निस्यो दको खुसी या जख छेदौँबुटी छेद हे अपना जुको ख चल उही बोले रासा लाला थाहा भने फुजुल सुल चल तर खुसी भा उही गऱ्यो नि हामीले खुसी अलिक लिगे अप प्रभाव जुइको खनिस खला थुक्सी या खुसी भा मनोदशा जीवने गुब्ले हे मख कथ होला सुना हे अनुमान याई या मफे क अप्पासको तदङ्गु स्केले खुसी भा होला यसा त बिन खुसी सिधे या जुन बस्ती दु केना चाहिँ जोखिम अपगु खले थो जोखिम दा सारा नेपाली अङ्क डुगु जुल नेपाली अगु न्याउए खुसी सोसा खुसी उलिक्लिक बस्ती दु अहिले अब मेजर मेजर सहर दु मलाई बस्ती जग मखु अहिले आ ऊ बारे न बिसाय आमागु अवस्था ऊ खस दक्ले नापाला आयागु जुन अवस्था दु त सहज गेनाया सहज जग्गा हामीले उन्मसी मनु त विस्थापित जुल ऊ मनु त्यो त हाक्न गन ऊ मनु त्यो त चाहिँ थ्या बिहा चुङ्गे बिउ मलाई भएर सरकारी जिम्माई खोज्ल नि अहिले मेगुर गाधेको यो कोही कोही खत जुवा छैन जस्तै हेलिकप्टरमा चाहिँ पहेन एकदम मसी धासे अझ हे उदारियामा जस्तै रसुवाई खोलाए खसन रसुवा चाहिँ अपना भिर पाखा चाहिँ मनु त चुनचुङ्गो नि आफ्नो खुसी भाउ अब्लेन तर अनन उदारजी मफतारका चाहिँ योको खौँला अहिले अथि हे मेगो खोलायो खस चाहिँ राहत सामग्री योको होला विदेशन योकै होला स्वदेशन योको हे राहत सामग्री अन मुनेको ज्याजुल तर ऊ राहत सामग्री राहत मापिन्धातको चाहिँ थिन थिने त चाहिँ थाकुल थिङ्गे त चाहिँ थाकुल छ्याराले सरकार एकद्वार नीति रहेका चाहिँ अप्ना या त सिडिओ मार्फत चाहिँ डिस्ट्रिब्युट याहरूका या त जबकि अन सु अपप्रभावित र अनैमे वडा अध्यक्ष त्यसमा सिएको हो नि वडा अध्यक्ष सदस्यसँग होला तर सिडिओ मार्फत ढाल्दै समय जिल्ला छौ जिल्ला छमा सिडिओदय प्यापार हो जिल्ला वो प्रभावकारी मजुया थौ निसे चाहिँ स्थानीय निकाय समन्वय धमाधम राहत सामग्री हुन सङ्गुदु तर उन्मसी दिन अन खुनु खुनु मनु त घेना आजको माटोजी सुनाय आजको माटोजी मलाई त्यसको हे तदङ्गो विपत्ति खनि थो यसले चाहिँ सरकार यसले हे बिचाया मफ्यान योको अझ हता जुवा छ खान यो खुसिया देखाएको यहाँ चाहन्छु र अहिले यहाँसा थो इलिएर गर्दाखेरिको चाहिँ झिसँग ज्ञाना जिल्लामा होला एटलिस्ट छ मजा गर्ने पामी यो जीवन न बालकी फुसा भएको ठाउँ यहाँ हुने माल अहिले थपसँग फुगो योगदान दिए माल एर गर्दाखेरि चाहिँ जी यहाँ सरकार धाउ एकद्वार नीति बनाए धोको बिउ नापला झिसँग अप्नाए रिक्वेस्ट हेर्नु ख नेवा ज्याझोला खुसी बाबी ढुङ्गा ठाउँ यस गजुला मलाई तर मेमेको ज्याझोले न झिसँग उहे दक्षते रिक्वेस्ट हेर्नु यो ख सञ्चार माध्यममा देखाएको एक प्रधानमन्त्री देवी विपद कोषी वा सुन सामग्री दोस्रो सिडिओ कार्यालय किरे तर आज चाहिँ ऊ उसले चाहिँ प्रभावकारी मजुको जुया अहिले प्लस चिना सधाएको थिएँ सोनिगरले नै यो कोही मनो त थिएन गएको विशेषना चाहिँ थोनेवा दे दो व्यथि समिति पाखेँ खबर त भइसँग अहिले बेकपिनको हालत चाहिँ त्यसको हे
मछिङ हालत दु सारले आ थतित बिना भया मसि पिन्था छुन तर गुण सुनिले सा अमसला थयु ये परिवार युक्ति जीवन ल थप सय धनिया माला तर तत्काल आछु या गे मतलब पिसाया फुगे अवस्था मरो एजा यको यको गुवाली या माली थिनि अले थुके गेना स्वके जीव रगा सै जे सि पिन्त आमे वालेला भिगे जुर इन्फर्मेसन तर वसि बे नि हो थौ हेन थौ जुन भेला दु भेला न सोसो खपिया वै अले दे दबु पाखेन सोसो खपिया वै एजा विशेषना चाहिँ जी नापस्तोर कार्दुगु आधिकारिक फेसबुक पेज त स्वे वे याना सुना दिसा नेपाल प्रहरी यो पेज दु अन प्रधानमन्त्री यो दु अलि अति हे हैन आ दे दबु यो न दु मला अलि मेमेगु खलप छैन दु वन स्वे वे याना सुना दिसा गदा से जाजो साख न मेगु मिसे

0: विधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: BFBS गोरखा रेडियो।

पाङ्गु दिपा दुङ्का नलसेको छ ज्याजो नेपाली छ नेपाली ज्याजो छिङ्गेना छुना दिलर अलि थौँ चिसा छुन सुसा बुख त छुना गुम मधु मुख्य एना चाहिँ खुसी पाना पे रिलेटेड खन्त छु ल अलि छि यदि छु कारण ट्राभल एना छुना दिया छ ल चाहिँ दुखा अवरुद्ध दु एज लयु अवस्था सि काजको ट्राभल एना दिलर आशा दुःख जे मुख छ्यालाहरू छिथन सपोज पूर्व भन्माला मलाई छापा विराटनगर वा सुनसरी गण भन्माला त आशा अबको लम्पुरै चाहिँ न्यु लम्पु चाहिँ बन्द दु ल छौरे मेजर पृथ्वी हाइवे म बन्द दु कृष्ण बिरे चाहिँ अन चलाउना चलाउँ म के नयाँ भाषे जो चलाउँ म खोला मेरोले चाहिँ चलाउने खो आज नयाँ भाषे जोडु अब देखि त जसको इमाली अहिले मेगो रहेको चाहिँ हेटौँडा जुन आउँछु बोल्न सुरक्षित जु हेटौँडा भन् त सि नेटा नसाजु पालुङ्गे लौँ असाजे ल ठुके फर्पिङ्गे लौँ असाजे ल तर लयु न अवस्था के खुवा सि गाजको चाहिँदैछ अहिले मेगो गएको थियो सिधा सिन्धुली पाखे वन्जु ख खुर्कोट जिया तर बोल न यो खुसी बा होइसँग उसले उसले सुरक्षित मजिफो अहिले मेगोर गाँदा यो सिन्धुपाल्चोक चुए उनीको ल त न बन्दु बन्द दुर गाँदै अनुचलाउना थ्या थासे चाहिँ समस्या ज्याचौँ एजा छिगो न पिने झ्याउ खसा ल यो अवस्था सिका अहिले वे कथा यहाँ बन्द अवस्था नाच गाइदिए त यिनीहरूलाई यहाँ चुना छ्यारेर छिक्पिस चाहिँ आजिक छिगोप्टी कार मलाई चाहिँ जोना झायो खसा चाहिँ गेजिफो राइबले केहीपट्टि क्लियरेन्स हाइट कम जुइ निसा अहिले ऊ समस्या जुइफु एसयुभी ख वा जिप ख मलाई फोर विलर खसा पनि न्याउला नभनि तर काँडे चाहिँ भन्छ समस्या जिफो एजिया आयाको इले फया फको ता गो डिस्टेन्स ट्राभलमा यहाँ गयो माला यदि यहाँ माला रासा फ्लाइटमा चाहिँदैछ ज्यू वा ल यो अवस्था एक नाचको चाहिँदैछ ज्यू अहिले सिक्पी अन प्रभावित क्षेत्रीय हो भने त बिचायना चुना दिएको खसा बट्टार त मजा गाडी चलेजु बट्टार त हामीले त्रिशुले लिएको छु ल नुवाकोटी हके तर रसुवा भन्त रासा एकदमै कच्चा लौँ भनेमा अझ भुलि लौँला अन गाडी चले मजु एजा मन त्यसै ज्ञानालाई यहाँ सुन्न फोटो चाहिँ सोही सुना गन्तक गाडी वन हो न अलि गाडी म थाहा चाहिँ सामान्तको थपसँग कुबी आइएको छु युवा त नखनालाई एजा आ अपो छौ सके हे विकल्प त यो चाहिँ हेलिकप्टर वनमा हेलिकप्टर यो चिजसँग अफडे आफू खमक हो मला अपोसँग चाहिँ अब जुन दिन राहत दिन जेपीसँग साधारण सङ्घ संस्था त्यसँग अब के मस एकदमै अन्तर्राष्ट्रिय सङ्घ संस्था जिम्मा ल के मस सरकार जिम्मा ल एजिया सिक्पी राहत बिउ भनेको ढका चाहिँ हठ्यास ब्याउना न मैले अन सोपे मनु त्यता थिएन र माल अलि सुना यति राहत कलेक्सन यहाँ सुना दिएछ आथो खुसी बाबु ढुङ्गा अनु चाहिँ तरङ्गो महामारी न अन वे यो रगा चाहिँ यो कसैमा प्रडिक्सन यहाँ साह्रो हेर्यो अनि तुनि ल मधु अलि तस् कहे अब झाना चङ्गो सिमे सिउपट्टि गन्ध ऐन चाहिँ तस् कहे अन धान सासाले हातमा थाको चाहिँ जुवा चङ्गो धुमलाई एजिया सिक्पी अनु झ्याबले चाहिँ मास्क अथे ग्लोभ्स त अलि अथे सेनिटाइजर ला अनुशील त ल डुमहरू तर सेनिटाइजर अनुलाई सेनिटाइज डे निसिङका यहाँ ल शुद्धिकरण या त पियोस् सिक्पिसमा चाहिँ अन यहाँका दिफु अहिले अन्य नाच नरेन्द्रजी वे कयो बट्टारेजी नाच छैन होइन वे कपिन्द चाहिँ यिनु भोलि ल घेना म्यानेज यहाँ चुना दिएर गाडी होला ल चाहिँ काठमाडौँ पाखे छोइ चौँडु आ बट्टार दिउँला टोखा अठे दुई अढाई घन्टा थियो मलाई लिउने ल एजा काठमाडौँ न अब ट्याङ्करे चाहिँ ल यहाँ चौँडु तर ल शुद्धिकरण या त चाहिँ उपायहरू घुमेसु छे छे चुन चौपिसमा चाहिँ छे ल ढाका तुन चाहिँ तर अन क्याम्पे उखे ढुकेला समस्या छ खोला क्याम्पेला अन पियुस यहाँ चलिन्छ हुँदो क्लोरिनेटेड होइन यसै सिक्पिस राहत छोइ सुना दिएको खसा जिउ रिक्वेस्ट चाहिँ अनि पियुस चाहिँ नि झोल उन छोइदिएछ न प मिसा पिउनु लागि सेनिटरी प्याड्स मस्तेको लागि डाइपर्स अझ आगो न बिचाएन अलि प्लस वासले चाहिँ जीवनजल ध्यान आगो ओआरएस सल्युसन्स चाहिँ बच्चा पतया छोला दासा यो कोइस्ते झ्यालगे जु आशा त मेगो वाले वे भले थो खुसी बाल जोको क्षति व्यवस्थापन छु हत्तको जुइरु कि अहिले थो बारे यो कुखल्या मुवाली रखान जी आशा गाया थुले दासे थौँ यहाँको ज्याजो पाखे प्राविधिक संयोजन लागि रविन्द्र या त सुभा विषय सिक्पी सकलसित सुभा दासे जी रश्मिला उजाउ पनि ज्याजो जी गुली योको सुभा

0: कोटेकोसी र त्रिशुलीमा भदौ 10 गते आएको बाढीले 7,000 बढी निजी घरमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 व्यक्ति 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ। प्रिफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब $1,000 लागतमा अस्थायी घरहरू निर्माण गर्ने योजना छ। यसका लागि करिब 90 करोड रुपियाँ खर्च हुने अनुमान छ। घरको निर्माणमा विभिन्न दात्री निकायको समेत सहयोगको अपेक्षा गरिएको छ। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त ठाउँका रूपमा प्रारम्भिक अध्ययन सुरु गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट 1 अर्ब रुपियाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। कोष सञ्चालन समितिको बैठकले तत्काल 1 अर्ब परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डाक्टर गुणाकर भट्टले गृह सचिवको नेतृत्वमा कोष परिचालन हुने गरी विपद व्यवस्थापन कोषमा रकम निकासा गरिएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट ब्याङ्कको खाताबाट 1 अर्ब रुपियाँ कोषमा पठाइएको हो। अब यो रकम बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत, पूर्वाधार सुधार, अस्थायी वासस्थान निर्माण लगायत काममा जिल्ला विपद व्यवस्थापन समिति मार्फत खर्च गर्न सकिनेछ। यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद व्यवस्थापन समितिले आवश्यकता अनुसार रकम माग गर्न सक्नेछन्। यसकै आधारमा गृह सचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ। पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सड़क सुचारू गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले सड़क सुचारू गर्ने निर्णय गरेको हो। बैठकले कृष्णभीरमा गेभियन ब्रेस्ट वालमाथिबाट सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ। ट्र्याक खोल्ने कामसँगै सेक्रिफिसियल गेभियन बक्स तथा बोल्डर हिल साइडबाट तल खसाल्ने काम समेत गर्ने मन्त्रालयले निर्णय गरेको छ। कृष्णभीरको समस्या दीर्घकालीन समाधानका लागि टनेल, सेट पाइल लगायतका विकल्पबारे सड़क विभागले अध्ययन गर्ने पनि निर्णय भएको छ। यसै गरी सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्ने पनि मन्त्रालयले निर्णय गरेको छ। भोटेकोसी बाढीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पोखरामा सुरु भएको छ। पहिचान खुल्न नसकेका शवलाई पोखरा स्वर उपल्लो दीप सिसौघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
1: पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 शवहरू थिए। 102 मध्ये पूर्वी नलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो र सम्पूर्ण शवहरू चाहिँ हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ र पोस्टमार्टम अब हिजो सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ र 102 शव मध्ये 19 पहिचान भइसकेको अवस्था छ र जो शवहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ।
0: अहिलेसम्मको खबर यति नै. नमस्कार.
2: यो BFBS कुल कार्य रेडियो.

BFB is going to be ready to see the inside. Sunset got a mobile go saw that be some part of the day. Swagat going to Jahansi, Sami, Mosini got that for Bata. You econ to go carry crumb, Jahankar, Sunset, Hamiko City, Sundar, one on a second sub. It's Paddy Mabish, Nedico Sami, Charza, Gardini, Sue, Mira Miriki Sangit Kosatma, Monor and Zapin Gorani, Sue, Ra Aza, Matabiko Mazamati, Bishes Greta, Samanda. Relationship को बारे में कुरा गर्छु र एउटा घरमा चाहिँ वैवाहिक सम्बन्ध जसरी एउटा श्रीमान श्रीमतीबाट चाहिँ परिवार बन्दै जान्छ हैन र यसमा चाहिँ एउटा कपलको एउटा श्रीमान श्रीमतीको सम्बन्ध हेल्दी रहने एकदमै महत्त्वपूर्ण हुन्छ र अनहेल्दी हुँदाखेरि घर नै टुटी जान्छ त घर संसार सुन्दर हुनको लागि चाहिँ एउटा यो कपलबाट एउटा श्रीमान श्रीमतीबाट नै सुरुवात हुन्छ अब अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने कतिको बानी हुन्छ हैन तर यसलाई कसरी हटाउने भन्ने विषयमा चाहिँ आज चर्चा हुनेछ कार्यक्रम घर संसार सुन्दै गर्नुहोस् अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रममा र त्यस पछाडि आजको घर संसारमा हामी यसबारेमा टिप्स राख्ने नै छौँ

पिएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ म सैनिकको साथमा र म चर्चा गरेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने वैवाहिक जीवन केवल दुई व्यक्तिको कानुनी वा सामाजिक सम्बन्ध मात्र होइन यो विश्वास सम्मान स्वीकार्यता सहकार्य र भावनात्मक निकटतामा आधारित दीर्घकालीन साझेदारी हो स्वस्थ वैवाहिक सम्बन्धमा दुवै व्यक्तिले आफूलाई सुरक्षित मूल्यवान र स्वीकार गरेको महसुस गर्नुपर्छ पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग अरूसँगको तुलना फिल्म तथा सिरियलमा देखाइने अवास्तविक सम्बन्धका चित्रणको प्रभाव धेरै व्यक्तिमा परेको देखिन्छ यस्ता प्रभावको कारणले गर्दा धेरै व्यक्तिहरू आफ्नो जीवनसाथीका सकारात्मक पक्षभन्दा कमजोरीहरू खोज्न बढी केन्द्रित हुन थालेका छन् अब जब मानिसले आफ्ना सम्बन्धलाई वास्तविकताको आधारमा नभई अरूको जीवनसँग तुलना गरेर मूल्याङ्कन गर्न थाल्छ तब सम्बन्धमा असन्तुष्टि निराशा र तनाव बढ्न थाल्छ वास्तवमा सम्बन्ध बिगार्ने धेरै समस्याहरू बाह्र परिस्थितिभन्दा पनि अवास्तविक अपेक्षा र निरन्तर तुलनाबाट सुरु हुने गर्दछ अब किन तुलना गर्ने बानी मनोविज्ञानमा सामाजिक तुलना सिद्धान्त सोसियल क्याम्पेरिजन थ्योरी भन्ने अवधारणा छ यो चाहिँ 1954 मनोवैज्ञानिक लियोन सेफ्टी सिङ्गर मानिसहरू आफूलाई बुझ्न र मूल्याङ्कन गर्न अरूसँग तुलना गर्ने स्वाभाविक प्रवृत्ति राख्ने बताएका छन् सीमित मात्रामा तुलना स्वाभाविक भए पनि अत्यधिक तुलना सम्बन्धका लागि हानिकारक बन्न सक्छ अब सामाजिक सञ्जालको प्रभाव रहेको छ यो बारेमा म चर्चा गर्नेछु अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

SBS को रेडियो सुन्ने हुनुहुन्छ अहिले हामी कार्यक्रम घर संसारमा छौँ र चर्चा गरिरहेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ र यसै क्रममा रहेको छ सामाजिक सञ्जालको प्रभाव फेसबुक इन्स्टाग्राम टिकटक लगायतका माध्यममा मानिसहरूले प्राय आफ्नो जीवनका सबैभन्दा सुखद आकर्षक र सफल क्षणहरू मात्र सार्वजनिक गर्छन् त्यहाँ झगडा आर्थिक चुनौती मानसिक तनाव पारिवारिक मतभेद र व्यक्तिगत सङ्घर्ष देखिँदैन फलस्वरूप धेरै व्यक्तिहरूले अरूको हाइलाइटलाई आफ्नो वास्तविक जीवनसँग तुलना गर्न थाल्छन् यसले आफ्नै सम्बन्धलाई कम मूल्यवान वा अपूर्ण देख्न बाध्य बनाउँछ अमेरिकाको युनिभर्सिटी अफ पेन्सिल्भेनिया गरिएको एक अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले तुलना गर्ने प्रविधि असन्तुष्टि र एक्लोपनको भावना बढाउन सक्ने देखाएको छ यसैमा अवास्तविक अपेक्षा धेरै मानिसहरू विवाहपछि जीवनसाथीले आफ्नो सबै भावनात्मक आर्थिक र सामाजिक अपेक्षाहरू पुरा गरिदिनुपर्छ भन्ने सोच राख्छन् तर वास्तविक जीवन अपेक्षा अनुसार हुँदैन तर उनीहरू अरूका सम्बन्धसँग तुलना गर्न थाल्छन् अब यसैमा साथीभाइ र परिवारको प्रभाव पनि हुन्छ कहिलेकाहीँ साथीभाइ वा आफन्तका अनुभव सुनेर पनि मानिसहरू प्रभावित हुन्छन् उसको श्रीमान यति रोमान्टिक छ उसकी श्रीमतीले यस्तो गर्छिन् जस्ता टिप्पणीहरूले आफ्नै सम्बन्धप्रति असन्तुष्टि बढाउन थाल्छ यसैमा पूर्णताको खोजी पनि हुन्छ यो बारेमा म चर्चा गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

PFBS कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारको हामी यो पहिलो यो अहिले छौँ श्रोता र अवश्य पनि म चर्चा गरिरहेको छु तपाईँको माझमा अहिलेको यस समयमा चाहिँ अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी चाहिँ कसरी हटाउने भन्ने विषयमा रहेको छ। अवश्यमा पूर्णताको खोजी कतिपय व्यक्तिहरू पूर्ण जीवनसाथी खोज्ने मानसिकताबाट ग्रसित हुन्छन् तर वास्तविकता के हो भने संसारमा कुनै पनि व्यक्ति पूर्ण हुँदैन। प्रत्येक व्यक्तिसँग बलियो पक्ष र सीमितता दुवै हुन्छन्। अब तुलना र आलोचनाले सम्बन्धमा पार्ने असर आत्मसम्मान कमजोर हुन्छ। जीवनसाथीलाई बारम्बार अरूसँग तुलना गर्दा उसले आफू पर्याप्त राम्रो छैन भने महसुस गर्न थाल्छ। सँगसँगै यसले आत्मविश्वास र आत्मसम्मानमा गम्भीर असर पार्न सक्छ। यसै गरी भावनात्मक दूरी बढ्छ। निरन्तर आलोचना सुनिरहँदा व्यक्तिले आफ्नो भावना व्यक्त गर्न छाड्न सक्छ। उसले आफूलाई बुझिँदैन वा स्वीकार गरिँदैन भने अनुभव गर्न सक्छ। यसले सम्बन्धमा भावनात्मक दूरी पनि बढाउँदछ। यसै गरी विश्वास कमजोर हुन्छ। स्वस्थ सम्बन्धको आधार नै स्वीकार्यता हो। यदि जीवनसाथीले आफूलाई निरन्तर जाँचिएको तुलना गरिएको वा अस्वीकार गरिएको महसुस गर्छ भने सम्बन्धको विश्वास कमजोर बन्दै जान्छ र यसै गरी झगडा र तनाव पनि हुन्छ। यो पनि बारेमा म जानकारी राख्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBI स्कोरका रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रम घर संसारमा हुनुहुन्छ। म चर्चा गरिरहेको छु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ। अब यसै गरी हामी हेर्छौँ भने झगडा र तनाव पनि बढ्छ। आलोचना, दोषारोपण र तुलना बारम्बार दोहोरिँदा साना विषयहरूले पनि ठुलो विवादमा परिणत हुन सक्छन्। सम्बन्ध विज्ञहरूले आलोचना, तिरस्कार, प्रतिरक्षात्मक व्यवहार र संवादमा भाग्ने प्रवृत्तिलाई सम्बन्ध विघटनमा प्रमुख सङ्केत मानेका छन्। अब मानसिक स्वास्थ्यमा पनि असर परिनेहाले भयो। लामो समयसम्म आलोचना र तुलनाको सामना गर्नुपर्दा तनाव, चिन्ता, हीनताबोध, उदासीनता र सम्बन्धजन्य थकानको जोखिम पनि बढ्न सक्छ। यसैमा आत्मीयता पनि घट्छ। जब व्यक्तिले आफूलाई निरन्तर आलोचना महसुस गर्छ तब सम्बन्धमा भावनात्मक र शारीरिक आत्मीयता दुवै घट्न सक्छ। यसले सम्बन्धलाई झन कमजोर बनाउँछ। अब तुलना गर्ने बानीले वास्तवमा कसलाई बढी क्षति पुर्याउँछ त? धेरै तुलना गर्दाखेरि केवल जीवनसाथीलाई मात्र असर पर्छ भन्ने थाहा, तर अनुसन्धानले तुलना गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परेको देखा परेको छ। निरन्तर अर्को जीवन हेरेर आफ्नै जीवनसँग तुलना गर्ने व्यक्तिहरूमा यस्ता समस्या हुन सक्छन्। असन्तुष्टि बढ्दै हुने, कृतज्ञताको भावना कम हुने, खुसीको स्तर घट्ने, चिन्ता र तनाव बढ्ने, सम्बन्धमा सन्तुष्टि कम हुने। अर्थात् तुलना गर्ने बानीले सम्बन्ध मात्र होइन व्यक्तिगत सुख र मानसिक शान्तिलाई पनि कमजोर बनाउँदछ। अब यस्तो अवस्थालाई कसरी सम्हाल्ने त, यो विषयमा म चर्चा गर्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम खरसन शर्मा हुनुहुन्छ अहिलेको समय म सुनेको साथमा र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा अहिलेको समयमा चाहिँ अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने भन्ने विषयमा रहेको छ के कसो कारणले रहेको छन् भन्ने विषयमा पनि मैले राखिएको नै थिएँ र अब अन्तमा चाहिँ रहेको छ अब हामीले यस्तो अवस्थालाई कसरी सम्हाल्ने भन्ने विषयमा पहिलो त खुला र सम्मानजनक संवाद गर्ने त्यस पछाडि सामाजिक सञ्जाललाई वास्तविकता नठान्ने यसै गरी सकारात्मक पक्षमा ध्यान केन्द्रित गर्ने कृतज्ञता अभ्यास गर्ने सम्बन्धको आफै मापदण्ड बनाउने गुणस्तरीय समय बिताउने पूर्णता होइन स्वीकार्यता खोज्ने सीमारेखा तय गर्ने र अन्तमा आवश्यक परे विशेषज्ञको सहयोग पनि लिने त श्रोता आज कार्यक्रम घर संसारमा मैले घरको संसार जसरी एउटा श्रीमान श्रीमतीको सम्बन्धबाट सुरु हुन्छ भनेको थिएँ र कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा रहेको थियो फाइदाजनक भएको छ भने म आशा गर्दछु अरूबाट प्रभावित भएर जीवनसाथीमा कमजोरी खोज्ने बानी कसरी हटाउने एकदमै महत्त्वपूर्ण टपिक र अवश्य पनि यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु भन्दै म सुने पनिको लागि बिदा लिनेछु यो मिठो गीत एन्जोय गर्न होला तपाईँसँग अवश्य पनि हामी अर्को हप्ता भेट्ने नै छौँ नमस्ते बाई बाई

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने यो BFBS गोर्खा रेडियो हो।
1: सरकारले भोटेको सिबाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1,000 बढीको मृत्यु पुष्टि भइसकेको छ।
2: मानवीय क्षति 1,050 पुगेको छ। 3,916 सम्पर्कविहीन। सब फेला परेका स्थानहरूमा रसुवामा 41, तनहुँमा 38, नुवाकोटमा 142, नवलपरासी पूर्वमा 216, धादिङमा 57, नवलपरासी पश्चिममा 170, गोर्खामा 65, चितवनमा 321 जनाको शव प्राप्त भएको छ। सम्पर्कविहीनमा नेपाल प्रहरीबाट 25 जना, नेपाली सेनाबाट 45 जना, सशस्त्र प्रहरी बल नेपालबाट 13 जना, भन्सार कार्यालयबाट 15 जना, अध्यागमन कार्यालयबाट 3 जना, रसुवाबाट करिब 865 जना र नुवाकोटबाट करिब 1,558 जना र जलविद्युत आयोजनाबाट करिब 639 जना र सम्पर्कविहीन विदेशी नागरिकको हकमा 583 जना र विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 164 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 जना र क्वारेन्टाइन कार्यालयबाट 3 जना, घाइते सन्दर्भमा 292 र विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका, उपचार पछाडि डिस्चार्ज भएको संख्या 182।
1: उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएको प्राधिकरणको भनाइ छ। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको उप्रेतीले बताउनु भएको छ।
2: खोज तथा उद्धारमा 21,314 जना सुरक्षाकर्मी परिचालन गरेका छौँ। नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,179 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिसक्नु भएको छ र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ र आज थप 14 गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ र सशस्त्र प्रहरीद्वारा हवाई उडान गरी राहत सामग्री ढुवानी हालसम्म 77 उडान र आज भदौ 16 गते नुवाकोटमा 16 उडान र 8 स्थानमा तथा रसुवामा 11 उडानबाट 11 स्थानमा सामग्री चाहिँ पठाइएको अवस्था छ र हाल उद्धार भइसकेपछि होल्डिङ सेन्टरमा बसिराखेको संख्या 3,453 छ। त्यसमध्ये नुवाकोटमा 2,466, धादिङमा 260, रसुवामा 398 र काठमाडौँमा पनि विभिन्न स्थानमा 329 जना विभिन्न होल्डिङ सेन्टरमा उद्धारपछि उहाँहरू हुनुहुन्छ।
1: खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी 13,50,00,000 रुपियाँ निकासा गरिएको उप्रेतीले जानकारी दिनुभएको छ। भोटेकोसी बाढीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पोखरामा सुरु भएको छ। पहिचान खुल्न नसकेका शवलाई पोखरा 16 उपल्लो दिप सिसौघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
3: पोस्टमार्टम तथा शव व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट शवहरू पठाइएको थियो, जसमा 102 शवहरू थिए। 102 मध्ये पूर्वी नलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो र सम्पूर्ण शवहरू चाहिँ हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौँ र पोस्टमार्टम अब हिजो सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ र 102 शव मध्ये 19 पहिचान भइसकेको अवस्था छ र जो शवहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ। डिएनएको स्याम्पल र अब यो डिएनएको स्याम्पल चाहिँ अहिले हामीले निर्देशन आएअनुसार हस्पिटलसँगको समन्वयमा हामी विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ। विधि विज्ञान प्रयोगशालामा यसको केही प्रोसेस हुन्छ, त्यस पछाडि यसको डिएनए प्रोफाइलिङको काम हुन्छ र पछि मिसिङ भइरहनु भएका आफन्तहरूले आफ्नो ब्लड दिन सक्नुहुन्छ, नजिकको प्रहरी कार्यालयमा समन्वय गर्ने, निवेदन दिने, र त्यस पछाडि हामीले हस्पिटलसँग समन्वय गरेर उहाँहरूको ब्लड स्याम्पल लिएर त्यस पछाडि फेरि म्याचिङको लागि पठाउँछौँ। र कसैको म्याच हुन गयो भने कुन सब कहाँनिर व्यवस्थापन गरिएको छ त्यसै ठाउँमा समन्वय गरेर पठाइन्छ र पछि पनि सब हस्तान्तरण गर्न सकिन्छ।
1: अहिले 78 सबको व्यवस्थापन सुरु गरिएको कार्कीले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

भनिन्छ नि, आपत विपद यो प्राकृतिक प्रकोप अथवा मानिसहरूलाई सङ्कट जुन एकदम आपतकालीन अवस्था छ नि, त्यो बाजा बजाएर आउँदैन। त्यो यसरी आउँछ कि हामीलाई अगाडि पछाडि दायाँ बायाँ केही सोच बुझ गर्ने समय नै दिँदैन। यस्तोसँग हाम्रो जीवनमा त्यो आइपुग्छ कि हामी समयको बहावसँगै बग्ने गर्दछौँ। बेला बेलामा यो प्राकृतिक प्रकोपले हामीलाई सताइरहेको छ, दुःख दिइरहेको छ। गएको वर्ष पनि मेलम्ची फुटेर सिन्धुपाल्चोकमा कति नोक्सानी भयो। 72 सालकै भूकम्पको कुरा गरौँ। विपत्ति भनेको यस्तोसँग आइलाग्छ कि अब अहिलेको कुरा हेरौँ न, जुन भोटे कोसी फुट्नाले कति धनजनको नाश भयो, कति मानिसले ज्यान गुमाए, गाउने सखाप बजारे सखाप कैयौँ क्षेत्र प्रभावित भयो, कैयौँ भौतिक संरचनाहरू तहस नहस भए, कैयौँ मानिसको ज्यान गयो, कैयौँ विस्थापित भए, कैयौँ आफन्तहरू कहाँ छन् भनेर हाहाकार गुहार गर्दैछन्, कैयौँ टाढा काँडा चढेर ज्यान बचाउँदैछन्, कैयौँ माटो मुनि पुगे, कैयौँलाई कहाँबाट बगाएर कहाँ पुर्यायो। सहयोगी मनहरू, सङ्घ संस्थाहरू, समाज सुधारकहरू, सामाजिक कार्यकर्ताहरू खटिएका छन्। नेपाल प्रहरी, आर्मी, नेपाल सरकार सबै लागि परेका छन्। यो विपत्कालीन अवस्थामा कसैको ज्यान नजाओस् भनेर तत्पर छन्। तर यस्तोसँग त्यो प्राकृतिक प्रकोप बढ्यो कि मानिसले के गर्ने के नगर्ने, भाग्दा भाग्दै दौडिँदा दौडिँदै ए भन्दा भन्दै पनि आफ्नो सबै जय जाथा उनीहरूले गुमाउनु परेको अवस्था छ। हामी सबै मिलेर यो दुःखको सामना गर्नु छ। ईश्वरसँग यही प्रार्थना छ, धनजनको नाश नहोस्, जनजनको ज्यान बचोस्। हामी प्रार्थना गर्दछौँ जति सक्दो छिटो यो विनाश बन्द होस्, जति सक्दो छिटो मानिसहरूको उद्धार होस्, धनजनको रक्षा होस्। ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धा सुमन अर्पण गर्दछु र जसले आफन्तहरू गुमाउनु भएको छ, यो पीडामा हुनुहुन्छ, उहाँहरूमा त्यो धैर्य धारण गर्ने शक्ति मिलोस्, उहाँहरूको स्वास्थ्य राम्रो होस्, उहाँहरूको छिटोभन्दा छिटो उद्धार होस् भन्ने प्रार्थनाका साथ अत्यन्तै दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मनको आवाजलाई

गर्ने व्यक्ति थियो होइन, ऊ चाहिँ आफूले सकेको सेवा गर्दाखेरि दङ्ग पर्थ्यो। एक दिन के भयो भने ऊ आफ्नो खेतमा जाँदै थियो, जाँदा जाँदै उसले एउटा घाइते चरोलाई भेट्यो। बिचरा चरा फटफटाइरहेको थियो। उसले त्यो चरालाई बोकेर घरमा लिएर आयो, मरमपट्टी गर्यो, औषधि लगाइदियो, हेरविचार गर्यो अनि त्यो चरा केही दिनपछि निको भयो। जब ऊ उड्न सक्ने भयो अनि उसले त्यो व्यक्तिसँग बिदा माग्यो, अब म सक्षम भएँ, म अब उड्न सक्छु, म अब आफ्नै संसारमा फर्किन्छु, यो तपाईँको जुन सहयोग, जुन तपाईँले मलाई मद्दत गर्नुभयो, तपाईँले जुन म प्रति स्नेह दया देखाउनु भयो, यसका लागि म हृदयबाट नै आभार प्रकट गर्दछु भनेर उसले त्यो व्यक्तिलाई धन्यवाद दिएर ऊ उड्यो। एक हिसाबले हेर्ने हो भने त एउटा चरा घाइते भयो, कुनै एक दयालु व्यक्तिले उसलाई बचायो र जब ऊ निको भयो ऊ आफ्नो संसारमा उड्यो। कुरो त सिद्धियो नि, तर यो कथा अहिले सिद्धिएको छैन, यो कथाको रोचक भाग बाँकी छ। म अन्तिममा तपाईँलाई बताउनेछु, तपाईँ साथै बस्नुहोस् मनका आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो, र तपाईँलाई मनका आवाजमा थुप्रै थुप्रै मायाका साथ स्वागत।

हरेक व्यक्ति स्वतन्त्र जन्मिन्छ र ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ। स्वतन्त्रताको अर्थ यो पनि होइन कि जे मन लाग्यो त्यही बोलौँ, जे मन लाग्यो त्यही गरौँ, जे मन लाग्यो त्यही भनौँ। हामी सामाजिक प्राणी हौँ र सामाजिक प्राणी भएको नाताले एउटा हाम्रो समाजको जुन घेरा छ त्यसलाई नाघ्यौँ भने हामीले नै दुःख पाउँछौँ। त्यो संस्कृति, त्यो सामाजिक रीतिरिवाज, त्यो घेरालाई मान्दा मान्दै पनि मान्छे निश्चिन्त भएर बाँच्न पाउनु चाहिँ स्वतन्त्रता हो। कसैले भेडा बाख्रा जस्तो गरेर खोरमा राखेर बाँध्नु पनि हुँदैन र स्वतन्त्र भन्न साथै हाम्रो दायरालाई नाघेर स्वतन्त्रता पाउने पनि होइन। स्वतन्त्रता भनेको मनबाट विचारबाट हुनु पर्यो, जुन चाहिँ असल के हो, गलत के हो, मैले के गर्नुहुन्छ, मैले के गर्नुहुन्न भन्ने अरूलाई सोध्नै पर्दैन, यो मनले हामीलाई आफै उत्तर दिन्छ। तसर्थ सामाजिक प्राणी भएको नाताले सामाजिक मर्यादालाई ननाघिकन कुरीतिलाई चाहिँ हटाउनु पर्यो। यदि व्यक्तिको भलो हुन्छ, यदि समाजमा त्यसले नयाँ रूपान्तरण ल्याउँछ र सबैको हित हुन्छ भने, होइन भने चाहिँ अब स्वतन्त्रताको नाममा जे पाए त्यही गर्दाखेरि दुःख आइलाग्छ। सूर्यलाई थुक्यौँ भने के हुन्छ? सूर्यसम्म त्यो थुक पुग्दैन, अनि कहाँ खस्छ भन्दा आफ्नै टाउको माथि। हरेक शब्द निकाल्दा विचार पुर्याएर मात्र शब्द हो।

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो अनि तपाईँको छेउमा मन्दिरा छु र एउटा सानो कथा तपाईँको लागि छ आज पनि. एउटा चोर थियो, उसको कामै चोर्ने. चोर्दै हिँड्दा हिँड्दै एक रात चाहिँ ऊ एउटा साधुको कुटीमा बास बस्न पुगेछ अनि साधुले को आउ तिमी कहाँबाट आएको. उसले चाहिँ भन्यो म त चोर हुँ, आज यहाँ आइपुगे त्यही भएर बास माग्न आएको. तिमीले मैले भनेको मान्यौ भने चाहिँ म तिमीलाई बास दिन्छु भनेछन् होइन साधुले. अनि उसले भनेछ हुन्छ ठिक छ तर एउटा कुरा चाहिँ नभन्नुहोस् है भनेछ. के भन्दाखेरि चाहिँ म चोर हुँ, नचोरिकन बस्न सक्दिनँ. यदि तपाईँले मलाई नचोर भन्नुभयो भने चाहिँ म तपाईँको वचन मान्न सक्दिनँ तर मैले चोर्न पाएँ भने अरू तपाईँले जे भने पनि म मान्छु भनेर चाहिँ उसले वचन दिएछ. त्यसो हो भने तिमी आज यहीँ बस तर तिमीले एउटा कुरा मान्नुपर्छ, तिमीले जहिले पनि सत्य बोल्नु, कहिले पनि झुटो कुरा नबोल्नु, जहाँ जस्तो सुकै परिस्थिति आए पनि सत्य बोल्नु. अब चोरलाई त आपत पर्यो, उसको कामै चोर्ने. अब चोरेर आउँदाखेरि पुलिसले समात्यो अथवा कसैले सोध्यो भने त को होस् भन्दा म चोर हुँ भन्नु परिहाल्यो, के चोरेर लिएर आइस् भन्दा यो चोरे भन्नु परिहाल्यो. अब यसै पनि पुलिसले समात्ने भयो, उसै पनि समात्ने भयो. तैपनि उसले हुन्छ भन्यो. त्यसपछि त्यो रात ऊ त्यहीँ बस्यो. भोलिपल्ट साधुसँग बिदाबारी भएर ऊ फेरि चोर्ने काममा हिँड्यो. त्यो रात चाहिँ ऊ चोर्नको लागि कतै जाँदै थियो. बाटोमा उसले अर्को एकजना व्यक्तिलाई भेट्यो अनि त्यो व्यक्तिले त्यो चोरलाई सोध्यो तिमी को हौ, यति राति कहाँ जान लागेको. अब त्यो चोरलाई आपत पर्यो किनकि उसले त साधुलाई सत्य बोल्ने वचन दिएको छ. उसले सत्य नै बोल्यो, म चाहिँ चोर हुँ, चोर्न जान लागेको. अब कहाँ जाउँ, के चोरौँ भनेर सोच्दैछु. तर तिमी चाहिँ को हौ, उसले चोरले त्यो अर्को व्यक्तिलाई सोध्यो. खासमा त्यो अर्को व्यक्ति चाहिँ त्यो देशको राजा थिए. उनले चाहिँ आफ्नो देशको वातावरण बुझ्नको लागि, सबै कुरा हेर्नको लागि चाहिँ भेष बदलेर चाहिँ राति राति हिँडिरहेका रहेछन् होइन. अनि राजाले पनि भनेछन् म पनि चोर हुँ भनेर राजाले भनेछन्. अब त्यसो भए के गर्ने त, आज कहाँ चोर्न जाने त. राजाले भनेछन् मलाई एउटा ठाउँ थाहा छ, म तिमीलाई चोर्नलाई मद्दत गर्छु, सबै कुरा म देखाइदिन्छु तिमीलाई, तर चोर्नु चाहिँ तिमीले पर्छ हुन्छ. अनि तिमीले चोरेर लिएर आएको सम्पत्ति चाहिँ आधा आधा गर्नुपर्छ. राजाले त्यसो भनेपछि चोरले भनेछ ल ठिक छ हुन्छ, म चोर्छु र चोरेर लिएर आएको सम्पत्ति म आधा दिन्छु. राजाले सबै बाटो देखाइदिए, गोप्य सम्पत्ति लुकाएको ठाउँ समेत पनि बताइदिए. अनि चोरले भन्यो ल ठिक छ म अब चोर्न जान्छु. राजा बाहिरै बसे, ऊ चोर्नलाई भित्र पस्यो. त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा यो चोरको कथा.

हजुर, त्यसपछि त्यो चोर राजाले बताए अनुरूप त्यो गोप्पे कोठामा पुग्यो जहाँ धन सम्पत्ति राखिएको थियो र उसले सबै खोलेर हेर्दाखेरि त्यहाँ अरू त केही भेटेन होइन। एउटा सानो बाक्सामा चाहिँ 3 झलझल गर्ने मोती भेट्यो। असल मोती कि त्यो कोठै चम्किरहेको थियो। अनि उसले सोच्यो, ओहो, आधा आधा गर्ने भनेको छ, यहाँ 3 मात्रै मोती छन्, 3 कसरी आधा गर्ने? अब एउटा चाहिँ म यहीँ छोडिदिन्छु, 2 मोती म लिएर जान्छु, एउटा मलाई, एउटा त्यो अर्को चोरलाई भनेर उसले एउटा मोती त्यही भाँडोमा राखिदियो र 2 मोती खल्तीमा राखेर ऊ फर्केर आयो। अनि राजाले सोधे, चोर्यौ त? उसले भन्यो, चोरे। अनि के पायौ त? उसले भन्यो, एउटा बाक्सामा चाहिँ यस्तो राम्रो सुन्दर असल एकदमै सक्कली मोती रहेछ 3। मैले 3 कसरी बाँड्ने भनेपछि चाहिँ एउटा मोती त्यहीँ छोडिदिएँ त्यही भाँडोमा, अनि 2 लिएर आएँ ताकि हामीलाई आधा आधा गर्न सजिलो होस्। यो तपाईँको भाग ललिनुहोस्, यो मेरो भाग। त्यसपछि चोर आफ्नो बाटो लाग्यो। भोलिपल्ट राजाले आफ्ना मन्त्री लगायत सबै सेना बेनालाई बोलाए, त्यो मोती राखेको ठाउँ हेर्न पठाए। त्यहाँ हेर्दाखेरि चोरले चोर्यो भनेर सबैले थाहा पाए। थाहा पाइसकेपछि मन्त्री जुन हेर्न गएका थिए उनले भाँडोमा हेर्दाखेरि एउटा मात्रै मोती बाँकी थियो, 2 चोरी भएको थियो। मन्त्रीले सोचे, यो खल्तीमा हाल्छु र भन्छु सबै चोरले चोरेछ। दरबारमा राजाको अगाडि उनले भने, हजुर, सबै चोरले चोरेछ, केही पनि छैन। होइन, त्यहाँ केही हुनुपर्ने, त्यहाँ त केही पनि छोडेन चोरले, सबै लगेछ, केही पनि थिएन। त्यसपछि राजाले भने, ल त्यो चोरलाई खोजेर लिएर आऊ। अनि चोरलाई समातियो, उसलाई सोधियो, खोइ मोती? उसले भन्यो, मैले 2 मात्रै मोती चोरेको हुँ, एउटा त्यहीँ थियो, एउटा मैले लिएँ, अनि एउटा चाहिँ मेरो अर्को चोर पार्टनर थियो, म चिन्दिनँ, राति भेट भएको थियो, उसले नि मलाई चोर्नको लागि यहाँ यहाँ छ भनेर बताएको थियो, मैले एउटा उसलाई दिएँ, उसको भाग, मेरो भाग मैले लिएँ र म गएँ, यही एउटा मात्रै हो मैले चोरेको। उसले सत्य कुरा बतायो। त्यसपछि राजाले ती मन्त्रीलाई भने, अर्को एउटा मोती थियो, त्यो तिमीले नै चोरेको हुनुपर्छ। तर मन्त्रीले होइन कि होइन भने, तर खान तलासी गर्दाखेरि त्यो मोती उनकै खल्तीमा भेटियो। त्यसपछि ती मन्त्रीलाई चाहिँ सजाय भयो। त्यो चोर जसले सत्य बोले, चोरले पनि यस्तो सत्य बोल्ने, म चोर हुँ, मैले यतिवटा चोरे, यति तिमीलाई दिएँ, यति मैले लिएँ, यति त्यहीँ छोडेँ, यस्तो सच्चा असल व्यक्ति कहाँ पाइन्छ भनेपछि ती मन्त्रीलाई कारागारमा हालियो र त्यो चोरलाई चाहिँ राजाले मन्त्री बनाए। विश्वासपात्र सत्य बोलेको हुनाले चाहिँ उसले मन्त्रीको पद पायो। अब यसबाट जसले जस्तो शिक्षा लिन चाहे पनि भयो, तर संगतको असर, सत्य कुराको अनुसरण गर्दाखेरि त्यो चोर मन्त्री बन्यो। संगतको असर भनेको यस्तो।

एउटा गाउँमा एउटा केटो थियो होइन, केटो बस्दा थियो र ऊ गरिब थियो तर सपना धेरै देख्थ्यो र उसको एउटा धोको के थियो भन्दा डक्टर बन्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो तर परिवार भने गरिब थियो। अब गरिबको छोराले डक्टर कसरी बन्ने, पैसा छैन। त्यसपछि उसले के गर्यो भन्दाखेरि चाहिँ राति दियो बालेर रा, किताबहरू खोजेर लिएर आएर पढ्न थाल्यो। कहिले मागेर कहिले खोजेर लिएर आएर उसले त्यो किताबहरू पढ्न थाल्यो। अनि एक दिन उसले के भन्यो भने, यदि मैले आज मेहनत गरेँ भने भोलि त पक्कै पनि मेरो भविष्य परिवर्तन हुनसक्छ, चेन्ज त केही न केही आउला नि। त्यसपछि उसले दिनदिनै मेहनत गरेर एउटा रुटिन अनुसार अगाडि बढ्न थाल्यो। सानो सानो पाइला बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो। थुप्रै वर्ष बित्यो अनि उसले एक दिन आफ्नो सपना पुरा गर्यो। कसरी भन्दाखेरि, उसको जुन मनको सपना थियो नि, उसले त्यो सपनालाई मर्न दिएन। उसले त्यो आफ्नो डक्टर बन्ने सपनालाई पुरा गर्नको लागि चाहिँ भएभरको काम मागेर हुन्छ कि कतै खोजेर हुन्छ कि सापट गरेर हुन्छ कि कतैबाट पाएर हुन्छ कि भनेर चाहिँ उसले यति प्रयास गर्यो र 10 वर्ष लगाएर आफूलाई डक्टर बनाएर छोड्यो। कारण के हो भन्दाखेरि चाहिँ उसको मेहनत, उसको डेडिकेसन, उसको लगनशीलता, उसको धैर्यता। दिनभरि काम गरेर भए पनि, उसले राति टुकी बालेर भए पनि उसले पढ्यो र आफूलाई डक्टर बनायो। भन्नुको मतलब, ट्यालेन्ट छ, खुबी छ, प्रतिभा छ भन्दैमा मानिसले सबै कुरा गर्न सक्छ भन्ने छैन, तर त्यो सबै कुरा हुँदाहुँदै पनि लगनशीलता र त्यो हार्ड वर्क छ नि, त्यसले चाहिँ मान्छेलाई सफल बनाउँछ भन्ने कुरा चाहिँ यही केटाको कथाबाट नै सिद्ध हुन्छ। यो त अब एउटा कथा हो होइन, तर हामीले साँच्चैकै वास्तविक जीवनमा हेर्ने हो भने पनि जसले जसले मेहनत गरे, जसले जसले हार्ड वर्क गरे, उनीहरू सफल भएकी छन्, उनीहरूले एउटा शिखर चुमेकी छन् भन्दा सफलताको लागि कडा परिश्रमको पनि आवश्यकता पर्दछ।

0: PFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको नजिकै मन्दिरा छु। तपाईँले घाटे वैराग्य भनेको सुन्नु भएको छ? कसैले घाटे भूत भन्छन्, कसैले घाटे वैराग्य भन्छन्, होइन कसैले के भन्छन्। उदाहरणका लागि त्यो प्रयोग गरिने शब्द विविध भए पनि त्यसको भावार्थ एउटै हो, त्यसको चुरो कुरो एउटै हो। त्यो के भन्दाखेरि जब कोही व्यक्तिको निधन हुन्छ, हामी पशुपति आर्यघाटमा पुग्छौँ, अथवा देश परिस्थिति काल अवस्था अनुसार कोही व्यक्तिको निधन भएको बेलामा हामी समवेदना प्रकट गर्न जान्छौँ नि, त्यति बेला के हुन्छ भन्दाखेरि त्यो व्यक्ति संसार छोडेर जान्छ। उसले केही पनि लिएर जाँदैन। राम्रो थियो, नराम्रो थियो, जे जस्तो थियो, त्यो व्यक्तिले यस संसारलाई छोडेर जाँदाखेरि हाम्रो मन रुन्छ, हाम्रो मन दुख्छ। अनि उनीहरूको आफन्त परिवारजन रोएको देख्दा हामीलाई यति वैराग्य लागेर आउँछ कि ओहो, संसारमा केही पनि रहेनछ, यो संसार मिथ्या, यानि कि यो संसार झुटो रहेछ, यो संसारमा लिएर जाने केही होइन रहेछ। बाँचुन्जेल खायो पियो, अब कसैसँग मित्रता हुन्छ, कसैसँग रिस राग द्वेष झगडा आदि इत्यादि व्यवहारमा आइहाल्छ, अनि लोभ गर्यो, मेरो भन्यो, तेरो भन्यो, आखिरमा छोडेर एक्लै जानुपर्छ, यस्तो अवस्था हुन्छ। त्यो देखेपछि मानिसहरू झसाङ्ग पनि हुन्छन्, अनि सबै आफूले गरेका क्रियाकलापलाई चाहिँ सर एकचोटि व्यक्तिले सम्झिन्छ। मैले पनि यसै गरी एक दिन जानुपर्छ, ओहो अब म नराम्रो काम गर्दिनँ, पाप गर्दिनँ, अथवा कसैलाई नराम्रो गर्दिनँ, कसैको कुभलो चिताउँदिनँ, लोभ गर्दिनँ आदि इत्यादि त्यो मान्छेको मनमा आउँछ। तर जसै त्यो क्रियाक्रम सकिएर हामी आफ्नो बाटो लाग्छौँ नि, 2 मिनट पनि भएको हुँदैन त्यो सबै सिद्धिएको कुरा, त्यसपछि हामीलाई लोभ, ईर्ष्या, रिस, घमण्ड, द्वेष, घृणा यति चिजले समातिहाल्छ कि हामीलाई ती चिजले समात्यो भनेर पनि हामीले अनुभूति पनि गर्दैनौँ। एकैछिन गरेको जुन प्रण छ नि, त्यो पनि पताभङ्ग हुन्छ। यस्तोलाई भनिन्छ घाटे वैराग्य। एकैछिनमा त्यस्तो सोचेको, त्यस्तो अब यो गर्दिनँ भनेर मनले प्रण गरेको थियो नि, तर जसै बाहिर निस्केर घर पुग्दा नपुग्दै पनि भयभरको रिस राहा

मनमा आइसक्नुहुन्छ। खोइ त हाम्रो प्रतिज्ञा, मन हावी भयो भने यस्तै गरी हामीलाई नाच नचाउँछ अरे मनले, त्यसैले सोच्नु जरुरी छ। मनका आवाजमा यति बेला तपाईँको लागि अत्यन्तै सुन्दर गीत 19

हो र एउटा चराको कथा सुनाउँदै थिए होइन। एउटा व्यक्ति कतै जाँदै थियो, उसले बाटोमा घाइते चरोलाई भेट्यो र त्यो घाइते चरो देखेपछि उसलाई अत्यन्तै दुःख लाग्यो र यो चरा मर्न लागेको रहेछ, यसलाई बचाउनु पर्यो। उसले रुनु कराउनु अथवा आ होसै भनेर छोड्नुको सट्टा त्यो चरालाई टपक्क टिप्यो र घर लग्यो। उसले औषधि उपचार गरेर त्यो चराको उसले हेरविचार गर्यो। जब ऊ निको भयो, जब ऊ उड्न लायक भयो, त्यसपछि एक दिन चरोले त्यो व्यक्तिसँग भनेछ, अब म ठिक भएँ, तपाईँको सहयोगको लागि धन्यवाद, म आफ्नो संसारमा उड्छु। ऊ त्यो व्यक्तिसँग बिदाबारी भएर उड्यो। यतिसम्म त तपाईँले सुन्नुभयो। अब यसभन्दा पछाडि के हुन्छ भन्दाखेरि, समय बित्यो, हप्ता दिन, दुई हप्ता, तिन हप्ता, चार हप्ता, पाँच हप्ता, छ हप्ता, चरो उसको घरबाट उडेको। अब एक दिन के भयो भन्दा, यति ठुलो आँधी, बेरी, हुरी, बतास आयो है। अब सबै बाली नष्ट हुने अवस्थामा पुग्यो। अब त्यो चराले के गर्यो भने, भयभरका चरालाई बोलाएर लिएर आयो। हरेक बालालाई त्यसका पखेटाले छोपेर त्यो उसको अन्न बालीलाई चाहिँ ती चराहरूले बचाए। सबैको खेत सोत्राम थियो हुरी बतास पानीले, तर उसको खेतका धान बालीहरू भने केही पनि नोक्सान भएका थिएनन्। सबै चराहरू, जति पनि जङ्गलमा चराहरू थिए, तिनलाई बोलाएर लिएर आएर ती धानका बालाहरूलाई चाहिँ ती चराहरूले बचाए। र भोलिपल्ट हेर्दा सबैको खेतबारीको अन्न बालीहरू नासिएका थिए, तर उसका बालीका अन्न बालीहरू हरा भरा थिए र झुलिरहेका थिए। कसको कारणले भन्दा, त्यो चरा र ती चराका अरू थुप्रै थुप्रै चराहरूको कारणले। हेर्दाखेरि सानो कथा छ, सुन्दाखेरि सानो अपत्यारिलो कथा छ, तर यसले हामीलाई के नैतिक पाठ पढाउँछ भने, जुन हामीसित भएको दयालुपन छ, दयालुता छ, त्यो सदैव यदि हामीले कसैप्रति देखायौँ, कसैप्रति सहानुभूति जतायौँ, कसैलाई मद्दत गर्यौँ, कसैका बारेमा राम्रो सोचिदियौँ भने त्यसको प्रतिफल एकदमै सकारात्मक भएर आउँछ। त्यसले सुखद फल दिने गर्दछ, आत्मा सन्तुष्टिको भावना जगाउने गर्दछ, जसले मानिस सन्तुष्ट रहन सक्छ। तपाईँ हाम्रो मनलाई, तपाईँ हाम्रो हृदयलाई त्यो सन्तुष्टिको आवश्यकता छ, र त्यो दयालुपन, त्यो दयालुता हामी भित्रै छ। त्यसलाई खुम्च्याएर नराखौँ, त्यसलाई उदार भएर जति सकिन्छ त्यसलाई चाहिँ अगाडि ल्याउँ।

हजुर, सुखी रहनुहोस्, खुसी रहनुहोस्। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य आओस्, यसैले जीवनलाई समृद्ध बनाउँदछ। र आजलाई तपाईँसँग म बिदा माग्दछु। अर्को साता फेरि राम्रा राम्रा कोसिरीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच।

0: Pe Line Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma band host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio. Radio.
3: चीन सरकारले आयोजना आइसोलेटेड मोडमा सञ्चालन गरी आपूर्ति सुचारू गर्न सहजीकरण गरेको हो. सरकारले कुटनीतिक नोट मार्फत साँझेन आयोजनामा सहयोग गर्न चीन सरकारलाई अनुरोध गरेको थियो. ऊर्जा मन्त्रालयका सह प्रवक्ता शालिग्राम भण्डारीका अनुसार अब रसुवाका आमा छोदिङमो गाउँपालिका सहितका ठाउँमा आयोजनाबाट छुट्टै प्रणाली मार्फत विद्युत सञ्चालन हुनेछ. ऊर्जा मन्त्रालयका अनुसार तत्काल विद्युत सेवा सुचारू गर्न नसकिने क्षेत्रमा सौर्य ऊर्जा सहितका वैकल्पिक ऊर्जा प्रणाली परिचालन गर्ने तयारी छ. नेपाल विद्युत प्राधिकरणका अनुसार गोसाईकुण्ड गाउँपालिकाका भारखु धुन्से गोसाईकुण्ड क्षेत्र र कालिकास्थान तथा नौकुण्ड गाउँपालिकाका केही ठाउँमा विद्युत सुचारू भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा जनाए अनुसार अस्ति सोमबारसम्म नुवाकोटका 85% क्षेत्रमा विद्युत सेवा सुचारू भइसकेको छ. कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ. भोटेकोसीमा आएको ठूलो बाढीका कारण त्रिशुलीमा पानीको भाव बढेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ. सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकाल:
4: तत्कालको स्थिति हेर्दाखेरि चाहिँ पहिलाकै हाम्रो जुन पहिला स्लो फेलियर थियो त्यही लाइनबाट गएको देखिन्छ. र अहिले तत्काल बाटो खोलाउनको लागि यो माथिबाट हामीले लगाएको ग्याबेल यसको माथि पनि चिरा परेको हुनसक्छ. यो माथिको टपको पार्टलाई हामीले निकालेर त्यहाँबाट हामी डाइभर्सन रोड खोल्न सक्ने जस्तो सम्भावना देखिन्छ. यो माथिको पार्ट निकाल्दाखेरि चाहिँ यो स्लोपलाई पनि अनलोडिङ हुने, त्यसको लोड चाहिँ घट्ने टपमा, र क्र्याक भइसकेको पार्ट भएको हुनाले यसलाई निकालेर हामीले कम्तीमा पनि अहिले सिङ्गल लेन बाटो निकाल्न सकिन्छ. अहिले हामीले तल कटानलाई तत्कालै रोक्नलाई ड्रोन इमेज हेर्दाखेरि चाहिँ बटममा यो कटान गरेर उसले एउटा बेडरकको लेभलमा भेटिसकेको देखिन्छ. त्यहाँ लुज बाटोहरू देखिन्न जुन रिभरको लाइनमा, त्यो लाइन चाहिँ इरेगुलर सेपको छैन, माथिबाट मेटेरियल तानिरहेको जस्तो देखिन्न. अहिले लगभग त्यहाँ या त बोल्डर छ या त बेडरक भेटेको छ उसले, त्यो कटान कन्टिन्यू भएको जस्तो देखिन्न. हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ.
3: भोटेकोसी बाढीका कारण प्रभावित नागरिकको राहत र उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोड भन्दा बढी सहयोग गरेका छन्.
5: विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका छन्. बिथान्चोक गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 35 लाख सहयोग गर्ने निर्णय गरेको छ. गाउँपालिकाको विपद कोषबाट 15 लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट 20 लाख उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो. रसुवा बाढीमा बेथान्चोकका 3 जना अझै सम्पर्कविहीन छन्. यसै गरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट संकलन भएको रकममा थप गरी 30 लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो. बनेपा नगरपालिकाले 15 लाख, पाँचखाल र धुलीखेल नगरपालिका, रोशी र चौरी देउराली गाउँपालिकाले 10 लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्. यसैबीच नेपाली काँग्रेस काभ्रेले केन्द्रीय समिति मार्फत 17,66,000 बुझाएको छ.
3: अब खबर फटाफट.
6: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौँडा 5 का 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीडितको सहयोगमा खर्च. खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो. रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 जना मध्ये 28 जना र भक्तपुरका 19 मध्ये 6 जना सम्पर्कमा अरूको खोजी हुँदै. भोटेकोसीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी. जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो. पूर्व यातायात व्यवस्थापन प्रहरीले रसुवा बाढी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने. रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने. धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सडकको दिन फेरिने. 35 किलोमिटर लामो भीमफेदी, कोगटे, इपा, सिस्नेरी सडक सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने. र इराक पठाइदिने भन्दै 10 लाख ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 जनाको रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 वर्षीय सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो.
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सरकारले भोटेको सिबाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1,000 बढीको मृत्यु पुष्टि भइसकेको छ।
1: मानवीय क्षति 1,050 पुगेको छ। 3,916 सम्पर्कविहीन सब फेला परेका स्थानहरूमा रसुवामा 41, तनहुँमा 38, नुवाकोटमा 142, नवलपरासी पूर्वमा 216, धादिङमा 57, नवलपरासी पश्चिममा 170, गोर्खामा 65, चितवनमा 321 जनाको शव प्राप्त भएको छ। सम्पर्कविहीनमा नेपाल प्रहरीबाट 25 जना, नेपाली सेनाबाट 45 जना, सशस्त्र प्रहरी बल नेपालबाट 13 जना, भन्सार कार्यालयबाट 15 जना, अध्यागमन कार्यालयबाट 3 जना, रसुवाबाट करिब 865 जना र नुवाकोटबाट करिब 1,558 जना र जलविद्युत आयोजनाबाट करिब 639 जना र सम्पर्कविहीन विदेशी नागरिकको हकमा 583 जना र विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 164 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 जना र क्वारेन्टाइन कार्यालयबाट 3 जना घाइते सन्दर्भमा 292 र विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका, उपचार पछाडि डिस्चार्ज भएको संख्या 182।
0: उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धार पछि होल्डिङ सेन्टरमा राखिएको उपप्रीतिको भनाइ छ।
1: खोज तथा उद्धारमा 21,314 जना सुरक्षाकर्मी परिचालन गरेका छौँ। नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,179 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिराख्नु भएको छ र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 वटा उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ र आज थप 14 गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ र सशस्त्र प्रहरीद्वारा हवाई उडान गरी राहत सामग्री ढुवानी हालसम्म 77 उडान र आज भदौ 16 गते नुवाकोटमा 16 उडान र 8 स्थानमा तथा रसुवामा 11 उडानबाट 11 स्थानमा सामग्री चाहिँ पठाइएको अवस्था छ र हाल उद्धार भइसकेपछि होल्डिङ सेन्टरमा बसिराखेको संख्या 3,453 छ। त्यसमध्ये नुवाकोटमा 2,466, धादिङमा 260, रसुवामा 398 र काठमाडौँमा पनि विभिन्न स्थानमा 329 जना विभिन्न होल्डिङ सेन्टरमा उद्धारपछि उहाँहरू हुनुहुन्छ।
0: खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि परिचालन गरिएको प्राधिकरणको भनाइ छ। बाढी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी 13,50,00,000 रुपियाँ निकासा गरिएको उपले बताउनु भएको छ। रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा अध्ययनरत 6,900 बढी विद्यार्थी बाढीबाट प्रभावित भएका छन्। तीमध्ये 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। 3 वटा मात्रै सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भोटेकोसी त्रिशुलीमा भदौ 10 गते आएको बाढीले 7,000 बढी निजी घरमा क्षति भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 वटा घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। रसुवा बाढीमा ज्यान गुमाएका 85 जनाको शव काठमाडौँको गोकर्णेश्वरको जंगलमा पुरिएको छ। गएको बेलुका 3 वटै सुरक्षाकर्मी टोलीले गोकर्णेश्वर नगरपालिका 7 नेपाल ट्रस्टको नाममा रहेको जंगलमा शव पुरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Car Radio.
1: नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र ब्रुनाईको स्टुडियोबाट अब सुरु भयो र आजको यो प्रभातकालीन आवाज कार्यक्रम लिएर यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँसँग ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछ। यतिखेर ब्रुनाईमा बिहानको 7:11 गएको छ। आज बुधबारको दिन 2 सेप्टेम्बर 2026 तदनुसार भदौ 17 गते 2083 विक्रम सम्बत। हजुर, बुधबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ, जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो देश मेरो नेपाल अमन प्रधानले गाउनु भएको गीत देशप्रेमको भावना झल्कने गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डेबाट कार्यक्रमलाई म अगाडि बढाउँछु। यो प्रेरक भनाई निकोस काजान्साकिसको हो। उहाँ भन्नुहुन्छ, सिन्स वी क्यानट चेन्ज रियालिटी लेट अस चेन्ज दि आइज विच सी रियालिटी। हामीले यथार्थलाई परिवर्तन गर्न सक्दैनौँ, बरु यथार्थलाई हेर्ने हाम्रो दृष्टिकोण परिवर्तन गरौँ। हो, यथार्थलाई हामीले कुनै हालतमा परिवर्तन गर्न सक्दैनौँ, त्यही भएर त्यसलाई हेर्ने हाम्रो नजरिया बदल्न पर्यो, हाम्रो दृष्टिकोण परिवर्तन गर्न सक्नु पर्यो। टुडे इन हिस्ट्री सन 1666 सालको कुरा हो। ग्रेट फायर अफ लन्डन बिगिन्स एट 2 AM एट अ बेकर्स शप इन पुडिङ लेन, डिस्ट्रोइङ 80% अफ लन्डन। सन 1666 सालको त्यो भीषण आगलागीको कुरा हो यो, जुन 2 सेप्टेम्बरमा सुरु भएको थियो लन्डनमा र 80% लन्डन आगलागीले ध्वस्त पारेको थियो त्यति बेला। फेमस बर्थडे सन 1966 साल आजको दिन यानि कि 2 सेप्टेम्बरमा जन्मेकी हुन् साल्मा हायेक, सुन्दरी नायिका, मेक्सिकन अमेरिकन एक्ट्रेस। उनको जन्म मेक्सिकोको कौत्सा कोआल्कोसमा भएको थियो 1966 साल 2 सेप्टेम्बरमा। साल्मा हायेक। अब हेल्थ टिप्स। हेल्थी स्लिपका लागि एक दुईवटा डुज एन्ड डोन्ट्स हामीले याद गर्नुपर्छ। डुजमा अवश्य पनि गेट अप एट द सेम टाइम, हरेक दिन एउटै समयमा उठ्ने बानी गर्नुभयो भने तपाईँको एउटा राम्रो रुटिन बस्छ। बेड टाइम रुटिन भुल्न भएन, ब्रस गर्ने अनि अलिकति शान्त भएर सुत्नको लागि तयार गर्ने। रिल्याक्सिङ बाथ लिन बिर्सनु भएन, कुल एन्ड डार्क रुम हुनु पर्यो सुत्नको लागि। अनि बेलुकी पख पढ्न राम्रो हुँदो रहेछ, रिड बुक्स। अनि एकदमै रिल्याक्स गर्ने तरिका अर्को म्युजिक सुनेर पनि हो। यी त भए डुज, गर्नुपर्ने कुराहरू। अब डोन्ट्स। बेलुकी पख सुत्नुभन्दा अगाडि कफी पिउनु राम्रो मानिँदैन, क्याफिनले तपाईँलाई निन्द्रा पर्दैन। अनि साँझ पख हार्ड ट्रेनिङ पनि गर्नु हुँदैन भनिएको छ। अनि ग्याजेटहरू खेलाइरहन पनि उत्तम मानिँदैन अनि स्ट्रेस लिनु भएन, हुन त भन्न सजिलो गर्न गाह्रो। अनि हेभी फुड, ठुलो पोर्सनको खानेकुरा खान भएन अनि बढी फ्याटी खानेकुरा खान भएन। अनि टेलिभिजन स्क्रिन, मोबाइल स्क्रिनबाट सुत्नुभन्दा अगाडि कम्तीमा पनि एक घन्टा अगाडि तपाईँ त्यो समयदेखि टाढा रहनु बेस हुनेछ। यी त भए हेल्थी स्लिपका लागि डुज एन्ड डोन्ट्स। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम सेरियामा 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हुन त मिश्रित खालको मौसम छ, घाम लाग्ने, बदली हुने र अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ। अब नेपाल। काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज आजको जनरल फोरकास्ट काठमाडौँको। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सामान्यतया लाइट क्लाउड एन्ड अ मोडरेट ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का बदली हुने सङ्केत छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रममा यो पहिलो घन्टामा केही समयपछि वैदेशिक विनिमय दर म सुनाउनेछु अनि दोस्रो घन्टामा राशिफल सुन्न सक्नुहुनेछ अनि दोस्रो घन्टाको आज डेली सप्लिमेन्ट हुनेछ युके विशेष बुधबार भएकाले। अनि कार्यक्रमको तेस्रो घन्टामा हामी अन्तर्वार्ता सुनाउनेछौँ। गत शुक्रबार मात्रै टु आरजिआरका निवर्तमान गोर्खा मेजर साहेब मेजर दिल्ली कुमार राई एमभिओ साहेबले पल्टनको गोर्खा मेजरको पदभार हस्तान्तरण गरेर जानुभएको छ। ब्रुनाई छाडेर जानुभन्दा अगाडि बिएफएसमा आउनुभएको थियो र उहाँसँग हाम्रो केही कुराकानी भएको छ। त्यो कुराकानी म कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछु। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् प्रवीण बेडवाल र ममता गुरुङको यो गीत तिमी फुल बनेर।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFPS, Gorkha Radio।

जसले तिमीलाई ज्यानै दियो उसको कुरा तिमीलाई तितो भो, आँखी गर्ने दुनियाँको जाली कुरा तिमीलाई मिठो भो। बडो मिठो शब्द थियो यो गीतमा सत्यराज आचार्यले गाउनु भएको र शब्द रचना भने लिलु गुरुङको थियो। आज ब्रिटिस फोर्सेस ब्रुनाईमा युके भिजा एन्ड इमिग्रेसन ब्रिफ हुँदैछ बिहान 10:30 बजे। हजुर, आज 2 सेप्टेम्बरको दिन हो, बिहान 10:30 बजे युके भिजा एन्ड इमिग्रेसन ब्रिफ चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ। सम्पूर्ण दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ, किनभने अत्यन्तै जरुरी अपडेट प्राप्त गर्नुहुनेछ यो युके भिजा एन्ड इमिग्रेसन ब्रिफमा। नछुटाउनुहोला ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने दिदीबहिनीहरूले 10:30 बजेदेखि 12:30 बजेसम्मका लागि। केही लामो छ ब्रिफ, तर एकदमै उपयोगी ब्रिफ, नछुटाउनुहोला। आज 10:30 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा। भोलि बिहिबारको दिन हुने भनिएको योगा एन्ड मेडिटेसन विथ पण्डितजी कारणवश रद्द भएको छ। स्मरण रहोस्, भोलि 3 तारिक चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुने भनिएको योगा एन्ड मेडिटेसन विथ पण्डितजी रद्द भएको छ। सोच्दा सोच्दै अब हामी एम्बर आइजको गीत सुन्छौँ।

सोच्दा सोच्दै एम्बर आइजको गीत सुन्दै हुनुहुन्थ्यो। पनागा क्लब समर फेस्ट 2026 आउँदो 4-6 तारिकसम्म हुँदैछ। पनागा क्लबको फिल्डमा शुक्रबार अनि शनिबार 4 र 5 तारिक दिनको 2 बजेदेखि रातको 11 बजेसम्म हुनेछ, अनि आइतबारको हकमा बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म पनागा क्लब समर फेस्ट 2026। र यो रमाइलो कार्यक्रममा सहभागी भए भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। थुप्रै एक्टिभिटिज, विशेष गरी फ्यामिली फ्रेन्डली एक्टिभिटिज हुनेछन्। त्यसर्थ तपाईँले आफ्नो छोराछोरीलाई लिएर जानुभयो भने उनीहरूले एकदमै रमाइलो मान्नेछन्। फुड भेन्डरहरू त्यहाँ हुनेछन्, रेप्टाइल एक्जिबिसन र थुप्रै एक्टिभिटीहरू, फ्यामिली फ्रेन्डली एक्टिभिटीहरू हुनेछन् त्यहाँ, र रमाइलो गर्न सक्नुहुनेछ परिवारको साथमा 4-6 सेप्टेम्बरमा पनागा क्लबको फिल्डमा पनागा क्लब समर फेस्ट 2026। कार्यक्रमको यो पहिलो घण्टामा अबको केही क्षणमा म सुनाउनेछु आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। तर त्यसभन्दा अगाडि यो गीत सुनाऊ शिव परियारको स्वरमा, छैन है गुनासो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कारवाही हो।

घाम झैं पलेकी पवनदीप राजन र अरुणिता काञ्जीलालको यो नेपाली गीत हो श्रोता। हुन त इन्डियन आइडल विनर र रनर अप भइसकेपछि नेपाली गीतको प्रयास हो उनीहरूको, पवनदीप र अरुणिताको, र यो निकै मिठो गीत थियो घाम झैं पलेकी। हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ र पहिलो घण्टालाई अब समापन गर्दैछु एकदेव लिम्बू र सिम्पल खरेलको गीत फिजेको केसबाट। यो गीतको समाप्तिपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा पुनः भेट्नेछौँ। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत एकदेव लिम्बू र सिम्पल खरेलको स्वरमा फिजेको केस। इन्जोय।

0: Line buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रसवबारीमा ज्यान गुमाएका 85 जनाको शव काठमाडौँ गोकर्णेश्वरको जंगलमा पुरिएको छ। गएको बेलुका तीनवटै सुरक्षा कर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका साथमा नेपाल ट्रस्टको नाममा रहेको जंगलमा शव पुरेको हो। यसअघि त्रिवी शिक्षण अस्पतालमा शव राखिएको थियो, तर सोमबार मध्याहसम्म पनि पहिचान खोल्न नसकेका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। शव जंगलमा लैजानु पहिले पहिचानका लागि प्रहरीले आफ्नो वेबसाइटमा राखेको थियो। डीएनए परीक्षणका लागि फोरेन्सिकका सबै प्रक्रिया पूरा गरी जंगल लगिएको प्रहरीको भनाई छ। जलविद्युत आयोजनाका सुरुङमा खोजी थालेको सुरक्षा टोलीले केही सुरुङ मार्ग पूरै पुरिएको जनाएको छ। चिलिमे हाइड्रोको सुरुङमा पसेको विदेशी सहित